0: FM Science.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको

आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो, अनि यसै कारण नै तपाईँले ख्रिस्टी येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, डरद्वारा शैतानले मौका। पवित्र बाइबलमा शैतानलाई मौका नदियो भनेर चाहिँ बताइएको छ। शैतानले चाहिँ हामी भित्र भएको डर मार्फत चाहिँ मौका पाउँछ भनेर चाहिँ बाइबलले यो स्पष्ट गर्दछ। र एकपटक त्यहाँ तीनवटा रुख रहेछ, हजुरबा रुख, बुवा रुख र नाति रुख। र बुवा रुख र हजुरबा रुखले चाहिँ नाति रुखलाई हाँगा कसैलाई नदिनु है भनेर चाहिँ त्यसरी भनेर सल्लाह दिइराख्नु हुँदो रहेछ। र नाति रुखले सम्झिँदो रहेछ, यो बुढाहरूले के जान्दछन् र भनेर चाहिँ त्यसरी सम्झिँदो रहेछ। र एक दिन एकजना दाउरा काटेर बेच्ने मानिसले गोजीमा बन्चरो लुकाउनु भएर आएर त्यो नाति रुखको स्यालमा केही समय बसेर त्यो नाति रुखलाई भन्नुभएछ, ए रुख भाइ, रुख भाइ, तपाईँले मलाई एउटा डाला दिनुहोस् न, एउटा हाँगा दिनुहोस् न भनेर चाहिँ उसले त्यो अनुरोध गरेछ। र त्यसपछि त्यो नाति रुखले सम्झेछ कि ठिक छ, एउटा डाला दिएर के फरक पर्छ भने चाहिँ हुन्छ लानुहोस् भनेर चाहिँ भनेछ। र यो दाउरा काटेर बिक्री गर्ने व्यक्ति माथि चढेर त्यो बन्चरो निकालेर त्यो एउटा हाँगा काटेछ र त्यसबाट बन्चरोको बिड बनाए पछाडि उसले नाति रुखलाई पनि ढालेछ, बुवा रुखलाई पनि ढालेछ र हजुरबा रुखलाई पनि ढालेछ। त्यहाँ जबसम्म त्यो नाति रुखले त्यो दाउरा काटेर बिक्री गर्ने दाउरे मान्छेलाई एउटा हाँगा दिएन तबसम्म उनीहरू तिनैजना सुरक्षित थिए। तर जब यो नाति रुखले बेवास्ता गरिकन हुन्छ भइगयो, यो बुढापाकाहरूले भनेको के अर्थ लाग्छ भन्ने प्रकारले उसले हाँगा दियो, उनीहरू तिनैजनाको ज्यान गयो भने जस्तै पवित्र बाइबलले हामीलाई बिना विचारको डर नलिनु, न डराओ, म तिमीहरूको साथमा छु भनिकन प्रभुले हामीलाई धेरैचोटि भन्नुभएको छ। र यदि हामी बिना विचारमा परमेश्वरमा विश्वास नगरेर भरोसा नगरेर डराउन सुरु गरिएको खण्डमा यो नाति रुखले त्यो दाउरा काटेर बिक्री गर्ने मानिसलाई, त्यो दाउराको व्यापारी व्यक्तिलाई हाँगा दिए जस्तो नै हामीले शैतानलाई जिन्दगीमा मौका दिँदछौं। र पवित्र बाइबलले हामीलाई यो स्पष्ट गरेको छ कि शैतानलाई मौका नदियो भनेर। म एफिसीको पुस्तक 4:27 पढिदिँदछु। यस खण्डमा यस प्रकारले लेखिएको छ, दिवावलसलाई मौका नदेऊ। तीन शब्द मात्रै छ यहाँ, र सहित थपिँदा चार शब्द, र दिवावलसलाई मौका नदेऊ, शैतानलाई मौका नदेऊ भनेर चाहिँ बताइएको हो। त्यो डर जो चाहिँ त्यो नाति रुखको हाँगा जस्तो नै चाहिँ शैतानलाई नदिनु, यानि त्यो दाउराको व्यापारीलाई नदिनु भन्ने जस्तो नै यहाँ हामीलाई मिठाई गुलियो छ भन्ने भाषामा, सजिलो भाषामा परमेश्वरको वचनले यो बताइएको छ। र डर विश्वासको दुश्मन हो। बिना बिचमा अब यो होला कि त्यो होला कि भनेर हामी डराएको खण्डमा दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाउँदछ। पवित्र बाइबलले जुन समयमा तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, तपाईँ सर्वशक्तिमान परमेश्वरको छोरा यानि छोरी भइसक्नुभयो। अब सर्वशक्तिमान परमेश्वर चाहिँ उहाँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँको शक्ति अगाडि धरतीको कुनै पनि शक्ति टिक्दैन। त्यसले गर्दाखेरि तपाईँ सृष्टिकर्ता परमेश्वर महाराजा हुनुहुन्छ भने तपाईँलाई उहाँले, तपाईँ पुरुष हुनुहुन्छ भने योराज धीराज बनाइसक्नु भएको छ, तपाईँ स्त्री महिला हुनुहुन्छ भने योरागी बनाइसक्नु भएको छ, राजकुमारहरू र राजकुमारीहरू तपाईँ भइसक्नु भएको छ। र दुष्टले तपाईँलाई केही बिगाड्नै सक्दैन जबसम्म तपाईँले डरको त्यो हाँगा यसलाई दिन हुन्न, यानि परमेश्वरको विश्वासबाट बाहिर निक्लेर, त्यो विश्वासको घेराबाट बाहिर निक्लेर डर उसलाई दिनुहुन्न, तबसम्म उसले केही तपाईँलाई बिगाड्न सक्दैन। एकपटकको कुरा हो, प्रभु येशु 12 चेला लिनु भएर झिलको पारिपट्टि जाँदै हुनुहुन्थ्यो र उहाँले त भनिसक्नु भएको थियो सृष्टिकर्ता परमेश्वरले, हामी झिलको पारिपट्टि जाउँ भनेर चाहिँ भनिसक्नु भएपछि सकियो। त्यहाँ न त आकाश झर्दा त्यहाँ रोकिन सक्छ, न पृथ्वी फाडिँदा रोकिन सक्छ, त्यहाँ कुनै पनि कुराले रोकिन सक्दैन, कारण उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। तर त्यहाँ जाँदा जाँदा एउटा घटना घट्यो। त्यहाँ आधीबेरी आयो, छालले यहाँ नाउलाई तलमाथि गर्न शुरू गर्यो, केही पानीहरू पनि नाउमा पस्न शुरू गर्यो, डर माथि डर आउन शुरू गर्यो। तर सृष्टिकर्ता परमेश्वर नाउको एका छेउमा उहाँ तकिया लगाएर सिरानी लगाएर शान्तिको राजकुमार श्रुति राख्नु भएको छ। यहाँ तुफानले डर पैदा गरिरहेको छ र बाह्रजना चेलाहरू डराउनसम्म डराए र त्यसपछि त उनीहरूले प्रभुलाई नै उनीहरूले दोष लगाउन शुरू गरे। तपाईँलाई हामी प्रति वास्ता छैन, हामी कुन अवस्थामा गइरहेका छौँ तपाईँ श्रुति राख्ने? भनेपछि प्रभु उठ्नुभयो, त्यो छाललाई त्यो आधीबेरलाई शान्त गर्नुभयो र उनीहरूलाई स्याबास तिमीहरूले मलाई उठायो ठिक गर्यो भनेर भन्नु भएन। ए अल्प विश्वासी हो, किन डरायो? किन त्यो दुष्ट आत्मालाई त्यो मौका दियो? किन त्यो हाँगा दियो? भने चाहिँ उहाँले त्यो भन्नुभयो, डर दुष्ट आत्माको शैतानको ठूलो हतियार हो, यसले खत्म पार्न सक्छ। तपाईँ डराउनु भएन भने यसले तपाईँलाई बिगार्न सक्दैन, तर तपाईँ डराउनु भयो भने यसले तपाईँलाई खत्म पार्न सक्छ। मैले एउटा घटना हुन सक्छ, यो मैले सुन्दै थिएँ कि पुरानो काठमाडौँको जो मान्छे पोल्ने ठाउँको साइडमा चाहिँ यसरी छाना लगाएको, यो डाँडा भाटाहरू लगाएको, त्यस छाना लगाएको ठाउँहरू हुन्थ्यो अरे। र एउटा किसान यो असार साउनको बेला खेतमा जानुभएछ काम गर्नको लागि, र उहाँ फर्केर आउनुभयो तर घरमा पुग्नु भएन। र के भयो ड्याडीलाई भनेर चाहिँ भोलि बिहान श्रीमानलाई के भयो भनेर चाहिँ परिवारै खोज्न हिँड्नु हुँदाखेरि त त्यो मुर्दा पोल्ने साइडको एउटा सानो छाप्रोको डन्डीमा उहाँको पछाडिको यो सर्टको उसमा अङ्कुशमा अड्किएर त्यतिकै मरिराख्नु भएको रहेछ अरे। र पछाडि सर्जमिन गर्दाखेरि उहाँ डरले मर्नु भएको साबित भएछ। कारण उहाँहरूको विश्वासमा चाहिँ के रहेछ भने पछाडि फर्केर राति भूतले समात्यो भने पछाडि फर्केर हेरियो भने मरिन्छ भनेर चाहिँ भन्ने उसमा पछाडि फर्केर हेर्न सक्नु भएन र भूतले नै समात्यो होला भनेर उहाँ त्यतिकै डरले मर्नुभयो। र डर दुष्ट आत्माको ठूलो हतियार हो, यसले हार्ट अट्याक गर्न सक्छ। र यो दुष्ट आत्माको ठूलो हतियार भएकोले गर्दाखेरि सृष्टिकर्ता परमेश्वरले पवित्र बाइबलमा हामीलाई स्पष्ट यो गर्नुभएको छ, न डराओ भनेर चाहिँ उहाँले 365 पटक हरेक दिन पुग्ने गरेर भन्नुभएको छ। र तपाईँहरू म बिहान उठ्न बित्तिकै ब्रस गर्दै गर्दाखेरि ऐनामा हेरेर प्रभुको त्यो वचन सम्झिनु पर्दछ र आफूले आफूलाई नै हेरेर परमेश्वरको प्रतिज्ञा यो छ फलाना भनेर तिमी न डराओ भनेर चाहिँ आफूले आफूलाई नै भन्न सक्नुपर्ने हुँदछ। किनकि हामीलाई डर मार्फत दुष्ट आत्माले शिकार गर्ने उसले जहिले पनि खोजिरहेको हुन्छ र शिकार गरिरहेको हुँदछ। र अघिको त्यो घटना काठमाडौँको एउटा ठाउँमा घटेको घटनाकै ठक्कै उल्टो घटना मैले मेरो आफन्तै पर्ने जो हाम्रो भेना पर्नुहुन्थ्यो उहाँ इन्डियन आर्मीमा हुनुहुन्थ्यो। त्यो समय उहाँहरू ढल्केबर जनकपुरतिरबाट आएर माथि दोलाखातिर जाने कुराहरूमा गाडीहरूको ऊ रहेनछ। उहाँहरू त्यो बाटो हुँदै हुँदै कति दिन लगाएर हिँडेर आफ्नो गाउँ पुग्नु हुँदो रहेछ। र त्यो एकचोटिको उहाँको यात्रामा यस्तो घटना घटेछ कि उहाँ छुट्टीमा आउनु भएको समयमा जाँदै जाँदै गर्दाखेरि एउटा पौवामा धर्मशालामा पुग्नु भएछ। र धर्मशालामा पुग्दाखेरि त्यहाँ कोही मानिसहरू चाहिँ जाँदै रहेछन् र त्यहाँ एकजना मान्छे सुतिराख्नु भएको, उहाँ निकै अँध्यारोमा पुग्नु भएछ, 10-11 बजेको समय रहेछ, र एउटा टाउको छेउमा पोका रहेछ अनि सुतिराख्नु भएको उहाँले देख्नु भएपछि उहाँकै आडेसामा उहाँ चाहिँ त्यहाँ छेउमा ओछ्यान लगाएर सुत्नु भएछ। र बिहान उठ्नु भए पछाडि तल गएर ब्रसहरू गर्नुभएछ र त्यहाँ 2 कप चिया लिएर माथि जाउँ भन्दाखेरि त्यो चिया व्यापारीले भन्नुभएछ तपाईँको अर्को साथी पनि छ भन्दाखेरि एकजना साथी सुतिराख्नु भएको रहेछ, उहाँलाई पनि लगिदिउँ भनेको चिया भनेर चाहिँ भन्नुहुँदाखेरि कहाँ त्यो त मरेको मुर्दा हो, एउटा छोराले बाउलाई उपचारको लागि यहाँ तल ल्याउँदै गर्दाखेरि बाटोमै मर्यो, उसले गाउँलेहरू बोलाउनको लागि गएको छ, ऊ त मुर्दा हो भन्दाखेरि त्यतिखेर त्यो मेरो भेनाको शरीरमा चाहिँ काँडा उम्रेको थियो अरे। र मेरो भेनाले भन्नुभयो यदि मैले मुर्दासँग राति एक रात सँगै सुतेको मलाई थाहा भएको भएदेखि म पनि मर्थे होला, तर त्यो मानिसको मुर्दाको अडेसामा म रातभरि सहारामा म सुते बडो शान्तिसँग सुते, बिहान उठ्दासम्म खै केही पो त भएन, हामीलाई खतम पार्ने त डरै रहेछ भनेर उहाँले प्रभु येशूलाई मुक्तिदाता भनेर चिनेको व्यक्ति पनि हुनुहुन्न र उहाँले त्यो भन्नुभयो। र यहाँ एउटा घटनामा पिछाडि आङ्कुशेले समात्दाखेरि भूतले समाते भनेर मान्छे मर्यो। यहाँ अर्को घटनामा यहाँ लासँग एउटा व्यक्ति सुतेको छ, तर लासकै आड अडेसामा त्यो व्यक्ति रातभरि मजाले सुत्न सकेको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यो सबै कुराहरूको निचोड यही नै हो, डर दुष्ट आत्माको ठूलो हतियार हो। यदि तपाईँले ख्रिस्टमा भरोसा नगर्नु भइकन उहाँ मेरो साथमा हुनुहुन्छ, मलाई कहिले त्याग्नुहुन्न, कहिले छोड्नुहुन्न र जगतको अन्तसम्म म तिमीहरूको साथमा हुनेछु भन्ने चाहिँ भन्नुभएको कुरा सत्य छ भन्ने यदि तपाईँले विश्वास गर्न सक्नु भएन र शरीरमै निक्लिनु भयो, डराउन थाल्नुभयो भने दुष्टले तपाईँको जीवनमा मौका पाउँदछ। त्यो नाति रुखले एउटा हाँगा त्यो दाउरा व्यापारीलाई दिए जस्तै हुँदछ, तब तपाईलाई उसले खतम पार्न सक्दछ। र डर विश्वासको दुश्मन हो। विश्वास परमेश्वरले हामीलाई दिनुभएको छ, तर डरबाट हामी बाहिर निक्लिन पर्दछ। र हामीलाई एसियाको पुस्तक 41:10 नडराओ म तिमीहरूको साथमा छु र म तिमीहरूलाई शक्तिशाली बनाउनेछु र म तिमीहरूलाई सहायता गर्नेछु भन्ने प्रभुको यो प्रतिज्ञा छ। यो प्रतिज्ञालाई तपाईँ र मैले सधैँ समाति राखेर हामी प्रभुको मुहारतर्फ हेरेर अगाडि बढिराखिएको खण्डमा डरले हाम्रो जीवनमा मौका पाउँदैन। यसको अर्थ शैतानले हाम्रो जीवनमा मौका पाउँदैन भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। मेरो गवाही भन्नु पर्दाखेरि अनि मैले प्रभुलाई कसरी पाएँ भनेर भन्न गइरहेको छु। अनि मेरो साथीहरू चाहिँ विश्वासी हुनुहुन्थ्यो, अनि साथीहरू विश्वास भएको कारणले गर्दाखेरि त्यो भजनहरू सुन्दाखेरि अनि एकदमै इन्ट्रेस्ट लाग्ने, अनि तर मलाई टाइम हुँदैन थियो बिजी भएको कारणले गर्दाखेरि, अनि घरमा अनि परिवारले चाहिँ जान दिँदैन थिए त्यस्तो धर्म भनेर, अनि जान दिनुहुन्थेन तर लुकेर साथीसँगै जान्थे, अनि एकदमै भजनहरू मन पर्थ्यो त्यही भएको कारणले गर्दाखेरि, अनि म बिस्तारै अनि गाउँमा पनि त्यो भजनहरू सुन्दा अनि ला कस्तो हुन्थ्यो, को हुनुहुन्छ होला यसो, कस्तो हुनुहुन्छ होला भनेर अनि मैले एकदमै महसुस गर्थे। अनि बिस्तारै बिस्तारै अनि साथीसँग पनि कहिले काहीँ चाहिँ त्यो प्रोग्राम हुँदाखेरि चाहिँ जान्थे, अनि घर परिवारले चाहिँ मान्नुहुन्थेन, अनि बिस्तारै अनि मेरो दिदी चाहिँ काठमाडौँ बस्नुहुन्थ्यो, काठमाडौँ बसेको कारणले अनि उहाँले चाहिँ अनि म र मेरो मम्मीलाई बोलाउनु भयो, अनि बोलाएर अनि दिदी विश्वासी हुनुहुन्थ्यो, अनि दिदीले अनि हामीलाई चर्चमा ल्याउनु भयो, अनि चर्चमा ल्याउँदाखेरि बिस्तारै बिस्तारै दिदीले प्रभुको बारेमा सुनाउनु भयो, अनि पहिला फोनबाट पनि यस्तो प्रभु अनि उहाँ चाहिँ महान हुनुहुन्छ भनेर हामीलाई गवाई पनि भन्नुहुन्थ्यो। अनि मेरो दिदी अनि सानैदेखि प्रभुलाई विश्वास गर्नुभयो, अनि दिदीले अनि हरेक उहाँको गवाई पनि भन्नुभयो, अनि दिदीको कारणले पनि अनि परमेश्वर यस्तो हुनुहुँदो रहेछ भनेर अनि हामीले अनि महसुस गर्दै गयौँ बिस्तारै, अनि दिदीको त्यो चङ्गाईको कारणले पनि अनि मेरो मम्मीले पनि मान्नु त भएको थिएन, तर दिदी चङ्गाई भएको कारणले त्यो घाउहरू सुक्दै गयो, अनि दिदी एकदमै राम्रो हुनुभयो, अनि त्यसै कारणले अनि मम्मी म अनि काठमाडौँ आएर अनि दिदीले चर्च लग्नु भयो, अनि चर्चमा गइसकेपछि अनि मेरो खुट्टामा चाहिँ कस्तो फुटेको थियो, अनि त्यो जति औषधि लगाए पनि हुँदैन थियो, अनि हामी सबै परिवारले प्रार्थना गर्यौँ, अनि जति औषधि गर्दा पनि त्यो खुट्टाहरू यहाँ पछाडि कति गाह्रो भइरहेको थियो, अनि खुट्टाहरू पुरै त्यो फाटेर जुनै औषधि लगाउँदा पनि नहुने, अनि तर परमेश्वरले चङ्गाई गर्नुभयो, अनि मेरो आँखाबाट पनि अनि एकदमै आँसुहरू आउने, अनि एकदमै आँखा दुख्ने पोल्ले एकदमै जति औषधि गर्दा पनि हुँदैन थियो, अनि आँखा चङ्गाई भयो बिस्तारै बिस्तारै, परमेश्वरलाई विश्वास गरे अनि मलाई एकदमै मन पर्थ्यो अनि मेरो मम्मीले पनि विश्वास गर्नुभयो अनि त्यही भएर परमेश्वर चाहिँ कति महान हुनुहुने रहेछ अनि बिस्तारै अनि मैले विश्वास गर्दै गएँ उहाँमा अनि घुँडा टेक्दै गएँ अनि परमेश्वरको सेवा गर्ने अनि थाहा पाउँदै गर्दाखेरि त्यो भजनहरू अनि अरू अगाडि कोइरमा बसेको गाएको अनि मलाई सानैदेखि एकदमै गीतहरू चाहिँ एकदमै मन पर्थ्यो अनि अगाडि गाएको होला म यस्तै हुन पाए हुन्थ्यो भनेर मलाई सानै बेला चाहिँ एकदमै सोच थियो अनि तर परमेश्वरले चाहिँ अनि त्यो सोच चाहिँ पुरा गर्नुभयो अनि मलाई भजनहरू गाउने गीतहरू गाउने एकदमै मन पर्थ्यो बिस्तारै बिस्तारै अनि गेसामा नि एयरपोर्ट चर्चमा अनि एउटा आमा मार्फत अनि मैले एउटा सेवा गर्नमा पाएँ अनि उहाँले ल्याउनु भयो अनि गुरुबा गुरुआमासँग भेटाउनु भयो अनि चर्चमा आएर अनि सेवा गर्ने मौका पनि अनि अहिले म कोइरमा पनि छु अनि परमेश्वरमा चाहिँ कुनै कुरामा पनि असम्भव छैन सबै कुरा सम्भव छ जब हामी परमेश्वरमा रहन्छौँ भने उहाँले चाहिँ सबै कुरा तिमीहरू आँट म पुरा गर्नेछु भन्नुभएको छ अनि अहिले कोइरमा बसेर अनि एकदमै सेवा गरेको छु परमेश्वरको भवनमा बसिरहेको पनि छु अनि मैले चाहिँ परमेश्वरमा चाहिँ सबै कुरा सम्भव छ अनि जति पनि यो गवाही सुन्नु भएको छ अनि आशिषित हुनुहुन्छ भनेर म विश्वास गर्दछु परमेश्वरमा कुनै कुरामा पनि असम्भव छैन सबै कुरा सम्भव छ अनि अहिले सबै कुरा राम्रो हुँदै गइरहेको छ परमेश्वरको सेवा पनि गरिरहेको छु त्यही भएको कारणले गर्दाखेरि हामी परमेश्वरको छोराछोरी जति पनि जुनै आपद विपद आउँदाखेरि पनि हामी चाहिँ आत्तिनु हुँदैन तर परमेश्वरले चाहिँ हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ परमेश्वरलाई धन्यवाद होस् अनि यो गवाई सुनेर हजुरहरू आशिषित हुनुहुन्छ भनेर म विश्वास गर्दछु।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054 9802484054 र 9801326786 9801326786
1: र 9813941647 9813941447
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए याकुब दाजु कता हो हतार हतार गर्दै
6: कहाँ हुनुहुने नानी आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर
5: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
6: ए हो र ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्का पारेर
5: हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली मोबाइल 9855109625 9855109625 र 9862424210 9862424210
6: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि

0: जय मसीह, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: नयाँ करारमा निको पार्ने काम चैमसी आज बुधबार जुलाई 29 तारिक साउन 13 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 12 अध्यायको 15 पदबाट रहेको छ र यसरी लेखेको छ, धेरैजना वहाँको पछि लागे र वहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। यशु, तपाईलाई निको पार्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भने के तपाईँ सोच्ने गर्नुहुन्छ? यशु ख्रिस्टको सेवा कार्यलाई हेरौं, जसलाई बाइबलले हिजो आज र सधैँभरि उस्तै छ भन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 13 अध्यायको 8 पदमा हेर्न सक्नुहुन्छ। यसको अर्थ यदि वहाँले पहिले यो काम गर्नुभयो भने वहाँले फेरि पनि गर्नुहुनेछ। यशुले निरन्तर रूपमा गर्नुभएका धेरै निको पार्ने काम र आश्चर्य कर्महरूको बारेमा पढ्नुहुँदा यसले तपाईँको विश्वास बढ़ाउनेछ र तपाईँको आशा उच्च पार्नेछ। विश्वास सुनाईद्वारा आउँछ अनि सुनाई परमेश्वरको वचनद्वारा। यो कुरा तपाईँले रोमीको पुस्तक 10 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। सुसमाचारका पुस्तक भरि नै विभिन्न रोग लागेका मानिसहरू निको हुन यशु कहाँ गए। कोही मृत्युको नजिक थिए र कोही वास्तवमै मरिसकेका थिए। कतिपय बलियो विश्वास भएका मानिसहरू थिए भने अरूहरू विश्वास गर्न संघर्ष गरिरहेका थिए। यशुले निको पार्नुभएका सबै मानिसहरूले मुक्ति पाएका थिएनन्, किनकि यशुले क्रूसमा मुक्ति कमाइदिइसक्नु भएको थिएन। यी प्रत्येक आश्चर्य कर्मका चाबीहरू यिनै थिए। पहिलो, बिरामीहरूले आफू यशुको उपस्थितिमा रहेको सुनिश्चित गरे। दोस्रो, तिनीहरूले स्वेच्छाले उहाँको वचन ग्रहण गरे र त्यसै अनुसार काम गरे। यशुले गर्नुभएका केही आश्चर्य कर्महरूको बारेमा पढ्नुहोस्। पहिलो, सिमोनकी सासु ज्वरोबाट निको भइन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 8 अध्यायको 14 र 15 पदमा हेर्न सक्नुहुन्छ। दोस्रो, याइरसकी छोरीको पुनरुत्थान। यो कुरा तपाईँले मर्कुसको पुस्तक 5 अध्यायको 21-देखि 24 र 35-देखि 43 हेर्न सक्नुहुन्छ। तेस्रो, रगत बग्ने स्त्री निको भइन्। यो कुरा तपाईँले मर्कुसको पुस्तक 5 अध्यायको 25-देखि 34 पदमा हेर्न सक्नुहुन्छ। चौथो, एकजना बहिरो मानिस निको भयो। यो कुरा तपाईँले मर्कुसको पुस्तक 7 अध्यायको 32-देखि 37 पदमा हेर्न सक्नुहुन्छ। पाँचौं, काटिएको कान फेरि जोडियो। यो कुरा तपाईँले लुकाको पुस्तक 22 अध्यायको 47-देखि 51 पदसम्म हेर्न सक्नुहुन्छ। छैठौं, एक दृष्टिविहीन मानिस निको पारियो। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 79 अध्यायको 1-देखि 41 पदसम्म हेर्न सक्नुहुन्छ। यशुले मदत गर्न र निको पार्न गरिएको पुकारलाई कहिले अस्वीकार गर्नु भएन। धेरैजना वहाँको पछि लागे र वहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। यो कुरा तपाईँले मत्तीको पुस्तक 12 अध्यायको 15 पदमा हेर्न सक्नुहुन्छ। अनि यदि तपाईँले प्रार्थना गर्नुभयो र वहाँको वचनमा विश्वास गर्नुभयो भने तिनीहरूको लागि वहाँले जे गर्नुभयो तपाईँको लागि पनि वहाँले त्यसै गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

जय मसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु। म ज्ञान उपस्थित भइसकेकी छु र आज पनि म तपाईँहरूको बीचमा केही कुराहरू बाँड्न चाहन्छु। एउटा भनाइ छ, हामीले सुन्दै पनि आइरहेका छौँ हाम्रो समाजमा, हामीहरूको परिवारमा, होइन, संयोगका कुराहरू। त्यस्तो केही कुराहरू मानिसको जीवनमा घट्न गएमा अथवा हुन गएमा चाहिँ यो चाहिँ संयोगले भएको हो भन्ने गर्छौँ, होइन। जस्तो एउटा व्यक्तिको विवाह अर्को व्यक्तिसँग हुँदाखेरि पनि के कारणले गर्दा उनीहरूको बीचमा भेट भयो, कसरी विवाह भयो, चाहिँ एउटा यसरी चाहिँ संयोग मिलेको थियो, अथवा केही कुरा प्राप्त गर्दा, केही कुरा भेटाउँदा हामी चाहिँ संयोगका कुराहरू गर्ने गर्छौँ, होइन। जस्तो आज म दिउँसो अथवा कतै कुनै समयमा बाहिर गइरहेको थिएँ, संयोग बस मेरो साथी चाहिँ फलानु ठाउँमा भेट भयो, अथवा संयोग बस चाहिँ यो कुराहरू भयो भन्ने कुराहरू हाम्रो जीवनमा धेरैवटा ठाउँमा हामी सुन्ने गर्छौँ। जस्तो कतिजनाले भन्ने पनि गर्नुहुन्छ, यो कुराहरू चाहिँ मिल्न गएमा संयोग मात्रै हुनेछ भनेर भन्ने गर्छन्, होइन। त्यस्तो थुप्रै कुराहरू छन् संयोगको विषयमा, तर किन आज मैले यो संयोगलाई जोडिरहेको छु भन्दाखेरि चाहिँ परमेश्वरको दिउँसो अथवा कतै कुनै समयमा बाहिर गइरहेको थिएँ, संयोग बस मेरो साथी चाहिँ फलानु ठाउँमा भेट भयो, अथवा संयोग बस चाहिँ यो कुराहरू भयो भन्ने कुराहरू

0: कि सबै काममा परमेश्वरको हात छ, संयोग होइन। हामीहरूको जीवनमा विशेष योजना परमेश्वरको छ, हामी यो संसारमा हुनुमा पनि, हाम्रो जीवनमा भइरहेका कुराहरूमा पनि। यसको मतलब चाहिँ हामीलाई लाग्न सक्छ दुःख हुनु, पीड़ा हुनु, बिरामी हुनु, कि यो पनि परमेश्वरले नै गर्नुभएको हो भन्ने प्रश्नहरू हामीलाई लाग्न सक्छ। तर यदि हामी परमेश्वरमा छौँ, यदि हामी परमेश्वरको वचन अनुसारको जीवन जिइरहेका छौँ भने परमेश्वरले हामीलाई विभिन्न माध्यमबाट सिकाउन चाहनुहुन्छ, किनकि हामी परमेश्वरको हातमा छौँ, सबै काममा परमेश्वरको हात छ हाम्रो जीवनमा। त्यो कारणले गर्दा कुनै पनि कुराहरू संयोगमा भएका छैनन्, तर परमेश्वरको योजनामा भएका छन्। त्यसैले हामीले संयोगमा विश्वास गर्न चाहिँ छोड्नुपर्छ। तपाईँले आफैलाई यस्तो सोचबाट चाहिँ स्वतन्त्र गर्नुपर्छ। कतिपटक हामी यस्तो संयोग मिल्न गइदियो हुन्थ्यो मेरो जीवनमा भनेर पनि हामी परिकल्पना गरिरहेका हुन्छौँ। परमेश्वरमा समर्पण गरी जिउनेहरूले सबै कुरामा उहाँको अगुवाईमा रमाउन सकिन्छ। हाम्रो जीवनमा परमेश्वरले चाहिँ नियन्त्रण गर्नुहुन्छ, त्यति मात्र होइन, उहाँले चाहिँ हाम्रो परिवारमा पनि, परिस्थिति, काम र सम्बन्धमा पनि अधिकार गर्नुहुन्छ। उहाँले हामीलाई अगुवाई र वास्ता गरिरहनुहुन्छ। आज परमेश्वरले तपाईँलाई के र कसद्वारा अनुग्रह देखाइरहनु भएको छ भन्ने कुरा चाहिँ माध्यम फरकहरू हुन सक्छन्। त्यो कारणले गर्दा हरेक अवस्थामा हामी धन्यवादी पनि भन्नुपर्छ र संयोगमा भन्दा पनि परमेश्वरमा चाहिँ विश्वास गर्नुपर्छ। आज यो मेरो जीवनमा जे भइरहेको छ यो चाहिँ सबै परमेश्वरको अनुग्रहमा भइरहेको छ भन्ने कुरालाई चाहिँ हामीले विश्वास गर्नु पर्दछ। र आज परमेश्वरले तपाईँलाई कसलाई अनुग्रह देखाइरहनु भएको छ भन्ने कुरा पनि हामीद्वारा चाहिँ त्यो कुरा पनि हामीले अनुभव गर्नु पर्दछ। साथीलाई, छिमेकी वा जो कोही हुन सक्छ, त्यो व्यक्तिको निम्ति तपाईँ चाहिँ एउटा परमेश्वरको एउटा काम गर्ने एउटा माध्यम भन्न सक्नुहुन्छ। जस्तो हामी हेर्न सक्छौँ रुथको पुस्तकमा यो कुरालाई हामी हेर्न सक्छौँ, बोअजलाई परमेश्वरले चाहिँ रुथको निम्ति चलाइ नै रहनु भएको छ, होइन? त्यो कारणले गर्दा त्यो संयोग थिएन, तर त्यो चाहिँ परमेश्वरको योजना थियो। यस्ता थुप्रै कुराहरू छन् बाइबलमा। त्यो कारणले गर्दा हरेक तपाईँको जीवनमा हुने कुराहरूप्रति परमेश्वरमा धन्यवादी भन्नुहोस् र संयोगमा भन्दा पनि परमेश्वरमा विश्वास गर्नुहोस्। यही उत्साह दिन चाहन्छु र तपाईँको जीवनमा परमेश्वरले थुप्रै आशिषहरू दिनुभएको होस्। यी दिनहरूमा अझै बढी तपाईँहरू सचेत हुनुहोस् कि तपाईँहरू सुरक्षित रहनको निम्ति, तपाईँको परिवार सुरक्षित रहनको निम्ति, तपाईँहरू स्वास्थ्य रहनको निम्ति। यति भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: यति बेला बिहानको 7 बज्यो।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832484454, 9832484454 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
4: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ हाम्रा पापहरूको लागि यीशुले तिर्नु भएको मूल्य। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 35। हिब्रूको पुस्तक 4:15 भनिएको छ कि यीशु ख्रीष्ट तपाईँले र मैले अनुभव गरेका सबै प्रकारका प्रलोभनहरूमा पर्नुभयो। आज हामी आफ्नो पार्थिव सेवकायको क्रममा यीशुले सामना गर्नुभएको सबैभन्दा ठूलो चुनौतीहरूलाई नजिकबाट हेर्नेछौ। उहाँका पिता परमेश्वरले उहाँलाई घृणा गर्ने मानिसहरूको समूहद्वारा कठोर रूपमा पिट्न भनिराख्नु भएको थियो। त्यसपछि उहाँलाई क्रुसमा झुण्डाएर भयानक पीड़ादायी मृत्यु भोग्न लगियो। मर्कुसको पुस्तक 14:32-33 यसरी लेखिएको छ, त्यसपछि उहाँहरू गेत्सेमनी नाउँ भएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यही बस। तब उहाँले पत्रुस, याकुब र यहुन्नालाई साथमा लैजानुभयो र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। यीशु हृदयको भारीपनले भरिनुभयो अनि उहाँ आतंकित हुनुभयो। किन? किनभने उहाँलाई पुरानो नियममा उल्लेख गरिएका भविष्यवाणीहरूबाट थाहा छ कि उहाँले ठूलो मात्रामा यातना भोग्नुपर्नेछ। उहाँ मानव हुनुहुन्छ, यसले उहाँलाई डराउँछ जसरी तपाईँ र म डराउँछौ। मर्कुसको पुस्तक 14:34 यसरी लेखिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्युसम्म शोकले व्याकुल भएको छ, तिमीहरू यही बस र जागा रह। यीशु अत्यन्तै दुःखले भरिनु भएको छ। पुरानो नियमका भविष्यवाणीहरूले उहाँलाई हिंसात्मक दण्ड दिनेछ र त्यसपछि मृत्यु दण्ड दिइनेछ भनी बताएका थिए। उहाँ यातना र दण्ड भोग्न नचाहनुको साथै उहाँलाई भविष्यवाणी गरेको मृत्युलाई अत्यन्तै पीड़ादायी मृत्युको रूपमा मर्न पनि कुनै चासो छैन। आफ्नो जीवनको यस कठिन क्षणमा येशु आफ्ना सबैभन्दा घनिष्ठ भरपर्दो अनुयायीहरूबाट सहयोग खोज्दै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई सक्रिय सतर्क प्रार्थनाको साथ आफ्नो परिस्थितिमा कडा ध्यान दिन आग्रह गर्नुभयो। मर्कुसको पुस्तक 14:35 36 पदमा यसरी लेखिएको छ, अनि अलि पर गएर उहाँ भुइँमा घोप्टो पर्नुभयो र हुन सक्छ भने त्यो घडी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचोरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभएको जस्तो होस्। येशु आफ्ना पिता परमेश्वरले उहाँलाई गर्न भनिरहनु भएको कुराले धेरै चिन्तित हुनुहुन्छ। उहाँले त्यो पूरा गर्नबाट बस्नको लागि वैद्य तरिकाको लागि विन्ती गरिराख्नु भएको छ। यो तीव्र प्रार्थनापछि येशु आफ्नो चेलाहरूलाई हेर्न लानुहुन्छ। मर्कुसको पुस्तक 14:37-38 पदमा यसरी लेखिएको छ, उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्टा पनि जागा बस्न सकेनौ? जाग रहो अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ। येशूले आफ्ना चेलाहरूबाट आशा गरेको समर्थन पाइरहनु भएको छैन। उहाँको आवश्यकताको महत्वपूर्ण घड़ीमा तिनीहरू निदाइरहेका भेटिन्छन्। मर्कुसको पुस्तक 14:39-40 पदमा यसरी लेखिएको छ, फेरि गएर उहाँले दोहोराएर त्यही प्रार्थना गर्नुभयो। फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए र उहाँलाई के जवाब दिने हो सो जानेनन्। येशूले आफ्नो दोस्रो प्रार्थना समाप्त गर्नुहुन्छ। भविष्यमा हुने यातना र मृत्युदण्डबाट बस्ने सम्भावित उपायको बारेमा उहाँले आफ्नो पिताबाट खोजिराख्नु भएको उत्तर अझै पनि पाउनु भएको छैन। उहाँ आफ्ना चेलाहरू कहाँ फर्कनुहुन्छ र फेरि तिनीहरूलाई सुति रहेको भेट्टाउनुहुन्छ। यस क्षणमा येशूले धेरै एक्लोपन महसुस गर्नुभएको हुन सक्छ। उहाँका चेलाहरूले उहाँलाई सहन भनिएको पीड़ाको महत्व बुझ्दैनन्। उहाँमाथि आइपर्ने ठूलो विपत्तिको बारेमा येशु र उहाँका पिता परमेश्वरलाई मात्र थाहा छ। मर्कुसको पुस्तक 14:41 पदमा यसरी लेखिएको छ, उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिनीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो, हेर, मानिसको पुत्र मानिसहरूका हातमा पक्राउ पर्न लागेको छ। प्रिय श्रोता, येशूले आफ्नो पितालाई प्रार्थनामा तेस्रो पल्ट विन्ती गर्नुभएपछि अब उहाँ विश्वस्त हुनुहुन्छ कि उहाँलाई यातना र क्रुसमा टाँगिनु बाहेक उहाँको पिताको इच्छाप्रति आज्ञाकारी हुने कुनै सम्भावित तरिका छैन। उहाँले अब आफूलाई गिरफ्तार गर्न अनुमति दिने मन बनाउनु भएको छ। उहाँ परमेश्वरको योजनामा समर्पित हुन सक्नुहुन्छ। दुःखको कुरा, उहाँका चेलाहरूले अझै पनि कुनै सहयोग प्रदान गर्दैनन्। उहाँको गिरफ्तारीपछि चाँडै हुने भयानक वास्तविकताको सामना गर्न येशु आफै तयार हुनुहुन्छ। मर्कुसको पुस्तक 14:65 पदमा यसरी लेखिएको छ, अनि कोही कोहीले उहाँलाई थुक्न लागे र उहाँको मुख छोपेर उहाँलाई थप्पड हानेर भने, अकम्बानी बोल। त्यसपछि पहरदारले उहाँलाई आफ्नो जिम्मामा लिए र उहाँलाई मुक्का हाने। येशूको निष्पक्ष व्यवहारले अधिकारको रक्षा गर्नुपर्ने सरकारी अधिकारीहरूले उहाँप्रति ठूलो अन्यायपूर्ण घृणा प्रकट गर्न रोजे। तिनीहरूले उहाँलाई दया नगरी कुटे, थुके र उपहास गरेर उहाँलाई अपमानित गरे। लुकाको पुस्तक 19:1 पदमा यसरी लेखिएको छ, तब पिलातसले येशूलाई लगेर कोर्डा लगाउन लगाए। कोर्डा खानु भनेको नाङ्गो पारेर खम्बामा बाँधेर र धातु वा हड्डीका टुक्राहरू भएको कोर्डाले बारम्बार निर्दयी रूपमा पिट्नु हो। मानौ यी पिटाईहरू पर्याप्त थिएनन्। तिनीहरूले येशूलाई गिल्ला र अपमान गर्न जारी राखे। यूहन्नाको पुस्तक 19 अध्यायको 2-3 पदमा यसरी लेखिएको छ, अनि सिपाहीहरूले काँडाको मुकुट काँथेर उहाँको शिरमा लगाइदिए र उहाँलाई बैजनी रंगको वस्त्र पहिराइदिए र उहाँको नजिक आएर भने, प्रणाम यहुदीहरूका राजा, अनि तिनीहरूले उहाँलाई थप्पड लगाए। प्रिय श्रोता, यीशुसँग उहाँको पिता परमेश्वरको सम्पूर्ण शक्ति र अधिकार थियो। उहाँले यो भयानक परिस्थितिबाट मुक्त गर्न जुन सुकै बेला स्वर्गदूतहरू बोलाउन सक्नुहुन्थ्यो। तैपनि तपाई र म प्रतिको प्रेमको कारणले उहाँले यो सबै सहन रोज्नुभयो। त्यसपछि यीशु माथिको भयानक व्यवहार जारी रह्यो। मत्तीको पुस्तक 27 अध्यायको 26-28 पदमा यसरी लेखिएको छ, तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कुरा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए। तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। येशूलाई केवल एक वा दुईजनाले मात्र दुर्व्यवहार गरिरहेका थिएनन्, तर रोमी सिपाहीहरूको सम्पूर्ण समूहले नै दुर्व्यवहार गरिरहेका थिए। मत्तीको पुस्तक 27 अध्यायको 29-31 पदमा यसरी लेखिएको छ, तिनीहरूले काँडाको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातमा निगालो दिए र उहाँको सामुने घुँडा टेकेर उहाँलाई यस्तो भन्दै उहाँको गिल्ला गरे, हे यहुदीहरूका राजा, प्रणाम। तब तिनीहरूले उहाँलाई थुके र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकाले दिए र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा छुन्ड्याउन लगे। सिपाहीहरूको यो समूहले येशूलाई कति समयसम्म गिल्ला गर्यो, प्रहार गर्यो र कुर्रा लगायो। धर्मशास्त्रले थप विवरणहरू प्रदान गर्दैन। सम्भवत यी गतिविधिहरू 18 घण्टासम्म जारी रहिरह्यो। मंगलबार दिउँसोदेखि शुरू भएर बुधबार बिहान येशूलाई क्रूसमा टाँग्न लगिने समयसम्म। यसैयाको पुस्तक 52 अध्यायको 14 पदमा यसरी लेखिएको छ, जसरी उसदेखि धेरैजना व्याकुल थिए, उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसहरूको भन्दा पनि कुरूप बनाइएको थियो। दुःखको कुरा, यो भविष्यवाणी पूरा भयो। येशूलाई यति धेरै पटक थप्पड लगाइयो, कुरा लगाइयो र पिटियो, र यति धेरै फरक फरक मानिसहरूले कि यदि तपाईँले उहाँको अनुहार हेर्नुभयो भने उहाँ को हुनुहुन्छ भनेर चिन्न पनि सक्नुहुन्छ भन्ने कुराको शंका छ। कुरेनी सिमुनले यीशुको क्रूस बोकेका थिए, किनभने यीशु आफै बोक्न सक्ने शारीरिक अवस्थामा हुनुहुन्न थियो। स्थानमा पुगेपछि सिपाहीहरूले यीशुको हात र खुट्टा क्रूसमा किल्ला ठोके र जसले गर्दा उहाँलाई थप पीड़ा भयो र सार्वजनिक रूपमा उहाँको क्रूस आकाशमा फहराइयो। क्रूसमा टाँग्नु भनेको दास र अपराधीहरूलाई सार्वजनिक रूपमा अपमानित गर्न व्यवस्था गरिएको दण्डको रोमी विधि थियो, जो सामान्यतया धेरै निम्न स्तरका व्यक्तिहरूको लागि आरक्षित थियो। पीड़ित धेरै पीड़ामा हुन्थ्यो र अन्तत या त थकानले वा सास फेर्न असमर्थ भएर मर्थ्यो। येशूले अन्तिम पल्ट अपमान भोग्नुहुनेछ। उहाँको पीड़ा अन्तत उहाँको मृत्युको माध्यमबाट समाप्त हुनेछ। अविश्वसनीय रूपमा अत्यन्तै पीड़ा वा यी अन्तिम क्षणहरूमा येशूले आफ्नो बारेमा भन्दा अरूको बारेमा सोच्न जारी राख्नुभयो। उहाँले आफ्ना शत्रुहरूलाई प्रार्थनामा आफ्ना पिता परमेश्वरलाई उठाउनुभयो, परमेश्वरलाई क्षमा गर्न विन्ती गर्नुभयो। उहाँले आफ्नो छेउमा रहेको एक अपराधीसँग कुरा गर्नुभयो, उसलाई क्षमा गर्नुभयो र मुक्ति प्रदान गर्नुभयो। येशूले आफ्नो नजिकको चेलालाई पनि आफ्नै आमाको हेरचाह गर्न खटाउनुभयो। त्यसपछि उहाँ मर्न लाग्नु भएको थियो। येशूले यी अन्तिम शब्दहरू भन्नुभयो। लुकाको पुस्तक 23 अध्यायको 46 पदमा यसरी लेखिएको छ, उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। आफ्नो अन्तिम कार्यमा येशूले आफ्नो आत्मा, जीवन, आफ्नो पिता परमेश्वरलाई सुम्पन्नुभयो। यीशुले परमेश्वरमा आफ्नो भरोसा राख्नुभयो कि उहाँको पीडा चाँडै नै उहाँलाई मृत्युबाट ब्युताउन फेरि जीवन दिनुहुनेछ। यीशुले परमेश्वरमा आफ्नो भरोसा राख्नुभयो कि उहाँको पिताले चाँडै नै उहाँलाई मृत्युबाट ब्युताएर फेरि जीवन दिनुहुनेछ। के तपाईँ मृत्युसँग डराउनुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँको निम्ति अनन्त जीवन राखिदिनु भएको छ? परमेश्वर सधैँ आफ्नो वचनप्रति सत्य हुनुहुन्छ। येशु क्रुसमा मर्नुको ठिक तीन दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट ब्युताउनुभयो। त्यही परमेश्वरले येशुमा विश्वास गर्ने सबैलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो र येशु क्रिस मार्फत बचाइएका सबैलाई जिहानबाट मृत्युबाट जीवनमा ब्युताउनेछ जब येशु बादलमा फर्केर हामी सबैलाई एकसाथ भेला गर्नुहुनेछ, उहाँसँग सधैँभरि बाँच्नुहुनेछ। एफिसीको पुस्तक 1:19-20 पदमा यसरी लेखिएको छ, अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्ति असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान समर्थनको काम नै हो। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान समर्थनको काम नै हो जो उहाँले क्रिस्मा पूरा गर्नुभयो। जब उहाँले क्रिस्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो, उहाँको पुनरुत्थान र त्यसपछिको स्वर्गारोहणको माध्यमबाट येशु क्रिस्टलाई कुनै पनि मानिसभन्दा बढी शक्ति र अधिकार दिइनेछ। उहाँलाई परमेश्वरको दाहिने हातमा लगिनेछ जहाँ उहाँले चर्चको प्रमुखको रूपमा काम गर्नुहुनेछ। प्रेरितको पुस्तक 1:3 यसरी लेखिएको छ, आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। प्रिय श्रोता, आफ्नो पुनरुत्थान पछि येशूले पृथ्वीमा 40 दिन बिताउनुभयो। उहाँका पिता परमेश्वरले उहाँलाई साँच्चै मृत्युबाट ब्युताउनु भएको थियो भन्ने निर्विवादित प्रमाण ल्याउनुहुनेछ। उहाँले इम्माउसको बाटोमा हिँड्दै गर्दा दुईजना मानिसहरूलाई आफ्नो पुनरुत्थानको बारेमा कुरा गर्नुभयो। त्यसपछि येशु 10 जना प्रेरितका सामु देखा पर्नुभयो। त्यसपछि आफ्नो स्वर्गारोहण अघि आफ्ना चेलाहरूलाई आफ्नो अन्तिम शब्दहरूमा येशूले यी निर्देशनहरू दिनुभयो। प्रेरितको पुस्तक 1:8 यसरी लेखिएको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। क्रुसमा हाम्रो सट्टामा आफ्नो जीवन बलिदान गर्दा यसले गर्नुभएको प्रतिबद्धताको महत्वलाई विचार गर्दै म आजको हाम्रो अध्ययनलाई समाप्त गर्न चाहन्छु। कहिलेकाहीँ हामी अरूबाट दुर्व्यवहार भोग्छौं, कहिलेकाहीँ हाम्रो जीवनमा खराब मनासायहरू ल्याउन सक्छ जसले हामीलाई ठूलो हानि पुर्याउँछ। हामी प्रति तिनीहरूको कार्यहरू पूर्णतया अनुचित हुन सक्छ। त्यस्ता परिस्थितिहरूमा हामी कसरी प्रतिक्रिया दिने छनौट गर्नेछौ? के हामी बदला लिनेछौ वा के हामी येशूले जस्तै प्रतिक्रिया दिनेछौ? येशूलाई कस्तो व्यवहार गरियो भन्ने कुराको तुलनामा तपाईँलाई कस्तो व्यवहार गरियो भनेर एकछिन विचार गर्नुहोस्। के तपाईँलाई कहिले कुनै उचित कारण बिना पक्राउ गरिएको छ? के तपाईँलाई कहिले यति बेवकुफ रूपमा उत्पीडन र कुटपिट गरिएको छ कि मानिसहरूले तपाईँलाई चिन्न पनि सक्दैनन्? के तपाईँ मृत्युदण्डको बिन्दुमा क्रुसमा टाँगिएको छ? के तपाईँलाई मृत्युदण्डको बिन्दुमा क्रुसमा टाँगिएको छ? अर्को पटक हामीसँग कति नराम्रो व्यवहार गरिएको छ भनेर गुनासो गर्ने छनौट गर्दा हामीले यीशुले हाम्रो लागि बसाल्नु भएको उदाहरणलाई विचार गर्नुपर्छ। हाम्रो लागि उहाँले के सहनुभयो भनेर सम्झनुहोस्। उहाँले त्यो पीड़ा सहनुभयो किनभने उहाँले तपाई र मलाई माया गर्नुभयो। हिब्रूको पुस्तक 12:2 यसरी लेखिएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यीशुलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठाने क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। यीशुले किन यति धेरै पीड़ा सहन सक्नुभयो अनि त्यसपछि क्रुसमा अनुचित मृत्यु भोग्नुभयो? उहाँ आनन्दको कारणले गर्दा यो पीड़ा सहन सक्षम हुनुभयो। यो आनन्द उहाँको बलिदानले सम्पूर्ण मानव जाति यो आनन्द उहाँको बलिदानले सम्पूर्ण मानव जातिको लागि के हासिल गर्नेछ भन्ने कुरामा केन्द्रित रहँदा प्राप्त भएको थियो। उहाँलाई थाहा थियो कि उहाँको पीड़ाले उहाँलाई आफ्नो जीवनमा प्रभुको रूपमा स्वीकार गर्ने सबैको लागि पापको छुटकारा दिनेछ। दोस्रो तिमोथीको पुस्तक 2:10 यसरी लेखिएको छ, यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु किनकि तिनीहरूले पनि अनन्त महिमा सहित क्रिस्ट यीशुमा भएको मुक्ति प्राप्त गर्न सकुन्। यस महान साँचीप्रति हाम्रो प्रतिक्रिया भनेको हाम्रो जीवनलाई जीवित बलिदानको रूपमा समर्पित गर्नु हुनुपर्छ। हामीले अरूलाई यीशु क्रिस्टको ज्ञान र बुझाइमा आउन मद्दत गर्ने प्रयास गर्नुपर्छ, ताकि क्रुसमा यीशुले चुकाउनु भएको भयानक मूल्यले उनीहरूको अनन्त मुक्तिको परिणाम दिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
6: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

जय मसीह। साथै नमस्कार सम्पूर्ण मेरा प्यारा प्यारा भाइ बहिनीहरू र श्रोताहरूमा, कार्यक्रम यीपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। र यहाँहरू सम्पूर्णलाई थाहा नै छ, हाम्रो कार्यक्रम यीपी लेप्सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र पक्कै पनि सम्पूर्ण भाइ बहिनीहरू, यहाँहरू आफ्नो स्कूल अनि आफ्नो बाल संगति अनि हरेक दिन गर्ने जति पनि डेली एक्टिभिटिजहरूसँग यहाँहरू रमाउँदै हुनुहुन्छ होला, आफ्नो परिवारहरूसँग आफ्नो साथीभाइहरूसँग रमाउँदै हुनुहुन्छ होला, र सबैजनालाई खुसी रहनुहोस् पनि भन्न चाहन्छु। र भाइ बहिनीहरू, यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेप्सिङ विशेष गरी हाम्रो यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएको गीतहरू मार्फत चाहिँ हामीले सुसमाचार फैलाउनु हाम्रो उद्देश्य रहेको छ। र यहाँहरूलाई थाहै छ हाम्रो यीपी क्वायरमा यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनुभएका यति आशिषमय अनि एकदमै मिठो गीतहरू उहाँहरूले गाउनु भएको छ। र यहाँहरूले पनि यी गीतहरूलाई आफ्नो साथीहरूको बीचमा गाउन सक्नुहुन्छ।

छ, आफ्नो बाल संगतिमा गाउन सक्नुहुन्छ। र मलाई चाहिँ यिपी कोइरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ। र यहाँका जति पनि बाल गीतहरू छन् हरेक गीतका शब्दहरू चाहिँ एकदमै मन छुने खालका पनि छन्। अनि म चाहिँ एकदमै ब्लेस्ड फिल पनि गर्छु यो गीतहरू सुन्दै गर्दाखेरि। र आज विशेष गरी म यहाँहरूको माझमा यिपी कोइरले गाउनुभएका गीतहरू राख्ने नै छु। र अवश्य नै यहाँहरू सबैजना एकदमै उत्साहित हुनुहुन्छ होला यिपी कोइरले गाउनुभएका गीतहरू सुन्नको लागि। र भाइ बहिनीहरू, म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। अँध्यारो र उज्यालोमा चाहिँ तपाईँहरूलाई कुन कुरा धेरै शक्तिशाली छ होला जस्तो लाग्छ? यहाँहरूले सोचिसक्नुभयो होला। मलाई चाहिँ लाग्छ अँध्यारो भन्दा उज्यालो धेरै शक्तिशाली हुन्छ। हामी यसलाई ज्योति पनि भन्दछौ। ज्योति अर्थात उज्यालोलाई पछ्याउने व्यक्तिले अरूको भलाई गर्ने, साँचो कुरामा ध्यान दिने र परमेश्वरको उपस्थितिलाई मन पराउँदछ। अनि उज्यालो सधैँ अन्धकारलाई जित्दछ। अनि उज्यालोले सधैँभरि अँध्यारोमाथि विजय प्राप्त गर्दछ। जसरी हरेक दुष्ट कुरामा येशूले जित्नुहुन्छ, त्यसरी नै उज्यालोले अँध्यारोलाई हरेक पल जित्दछ। अब हामी यसै विषयसँग सम्बन्धित एउटा गीत सुन्नेछौ। र जुन गीतले भन्दछ जित्छ ज्योतिले अन्धकारलाई भन्ने गीत। र यो बाल गीत अहिलेलाई भने म राख्न चाहन्छु यहाँहरूको माझमा। यो गीत सुनेर आनन्दित महसुस गर्नुहोला।

फेरि पनि कार्यक्रम यीपी लेसिङमा स्वागत गर्न चाहन्छु। भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले सुन्नुभयो जिच्छ ज्योतिले नामको यो बाल गीत। र भाइ बहिनीहरू, म यहाँहरूलाई याद पनि दिलाउन चाहन्छु कि हाम्रो यीपी क्वेयरले गाउनुभएका गीतहरू चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानल यीपी नेपालमा गएर पनि हेर्न सक्नुहुनेछ, जसमा यहाँहरूले YIPPI NEPAL नेपाल टाइप गरेर पनि यी गीतहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ। र जतिजना हाम्रा सन्डे स्कूलका टिचरहरू हुनुहुन्छ, जो बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, यहाँहरूले पनि हाम्रो युट्युब च्यानलमा गएर ती गीतहरू चाहिँ आफ्नो मण्डलीका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूलाई एउटा कुरा सोध्न मन लाग्यो भाइ बहिनीहरू, के यहाँहरूले कहिल्यै हवाई जहाज चढ्नु भएको छ? र हवाई जहाज चढ्नका लागि के गर्नुपर्छ होला? अवश्य नै हवाई जहाज चढ्नको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ, र त्यसको लागि यदि हामी देशबाट बाहिर जाँदैछौँ भने हामीलाई त्यसको लागि पासपोर्ट चाहिन्छ, त्यसको लागि हामीलाई भिजा अप्लाई गर्नुपर्ने हुन्छ। तर हामी नेपालकै केही ठाउँमा जाँदैछौँ, नेपालभित्रै ट्राभल गर्दैछौँ भने चाहिँ हामीलाई केवल हामीलाई टिकट काट्नु चाहिँ आवश्यक पर्दछ। र म पनि एकपटक मेरो जीवनमा पोखरा जाँदै गर्दाखेरि चाहिँ मैले एकपटक हवाई जहाजमा चढ्ने मौका पाएकी थिएँ, र त्यो चाहिँ एक वर्ष अगाडिको कुरा हो। अनि मलाई चाहिँ हवाई जहाजमा चढ्दाको त्यो पहिलो अनुभव चाहिँ एकदमै अनौठो पनि लागेको थियो, किनभने त्यो मेरो पहिलो ट्राभल थियो हवाई जहाजमा चढेर गएको। अनि त्यो हुँदै गर्दा थोरै थोरै आकाशमाथि उड्दै गर्दा थोरै थोरै डर पनि लाग्ने रहेछ, होइन, तलमाथि तलमाथि हुँदै गर्दाखेरि, टेक अफ हुँदै गर्दाखेरि। र अवश्य नै मानिसहरू कोही बस चढेर, कोही प्लेन चढेर अर्थात् हवाई जहाज चढेर, अनि कोही समुद्रबाट ठुल्ठूला जहाजहरूमा चढेर चाहिँ घुम्न जान्छन्, कोही व्यक्तिहरू चाहिँ पैदल अर्थात् हिँडेरै पनि घुम्न निस्किन्छन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, जब हामी स्वर्ग जान चाहन्छौँ भने चाहिँ हामी चाहिँ कसरी स्वर्गको यात्राको लागि तयारी रहन सक्छौ होला? के लाग्छ भाइ बहिनीहरू यहाँहरूलाई, स्वर्ग जानको लागि हामीलाई के को आवश्यक पर्छ होला? यहाँहरू सोच्दै गर्नुहोला। अहिलेलाई भने हामी सुन्नेछौ यीपी क्वेयरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतको बोल रहेको छ कसरी म पुग्छु स्वर्गमा। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम यिपी लेसिङ सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू र साथमा छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र गीतले भने जस्तै यहाँहरूले पनि सोच्नुभयो होला कि स्वर्गमा जानलाई मान्छेले बनाएका कुराहरू अर्थात साधनहरू जस्तै गाडी रकेट हवाई जहाज साइकल बस बाइक स्कुटर चढेर चाहिँ होइन तर हामीले गरेका पापहरू गल्तीहरूको क्षमा मागेर यीशुमा विश्वास गरेर मात्र हामी चाहिँ स्वर्ग जान सक्छौ अवश्य नै भाइ बहिनीहरू यदि हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामीले यीशु जो परमेश्वरको पुत्र हुनुहुन्छ जो चाहिँ यस संसारमा हाम्रो पापको निम्ति हामीलाई पापबाट छुटकारा दिनको लागि यस संसारमा आउनुभयो उहाँमा विश्वास गर्ने अनि हामीले गरेका सबै गल्तीहरूको चाहिँ उहाँमा क्षमा माग्ने अर्थात पश्चाताप गरेर अनि जब हामी यीशुलाई विश्वास गर्छौ भने अवश्य नै हामी चाहिँ स्वर्ग जानको लागि चाहिँ तयार रहन सक्छौ अनि भाइ बहिनीहरू यहाँहरूलाई खेतीपातीको बारेमा कतिको थाहा छ त मलाई त मेरो आमाले मेरो बुवाले म सानो हुँदाखेरि पनि बारीहरूमा लगेर काम गराउनुहुन्थ्यो अनि जब उहाँहरूले काम गर्दै गर्दाखेरि पनि म माटोसँग खेल्ने गर्थे र यदि यहाँहरूले आफ्ना ठूला बडाहरूले खेतबारीमा काम गर्नुभएको देख्नु भएको छ भने अवश्य नै यहाँहरूलाई रायोको दानाको बारेमा पनि थाहा नै होला जुन कुरा हाम्रो घरमा आमाहरूले हाम्रो घरको परिवारहरूले चाहिँ किचनमा पनि प्रयोग गर्नुहुन्छ रायोको दाना चाहिँ कालो वा खैरो रङको हुँदछ जुन साना साना अनि गोला गोला दानाहरू हुन् यो दाना रायोको बिरुवाबाट आउने गर्दछ अनि यो दाना चाहिँ माटोमा छर्दाखेरि चाहिँ हरियो रायोको साग पनि उम्रदछ जुन खाँदा निकै स्वादिलो हुन्छ र मलाई चाहिँ रायोको साग खान एकदमै मनपर्छ जुन स्वास्थ्यको लागि पनि निकै राम्रो हो भाइ बहिनीहरूलाई चाहिँ सागपात खान कतिको मनपर्छ यदि मन पर्दैन भने खान सुरु गर्नुहोस् है अनि सुन्नुहोस् न रायोको दाना धेरै सानो भए पनि यसले ठूलो ठूलो पात भएको सागहरू उमार्दछ र भान्सामा अचार बनाउन पनि यसले ठूलो मदत पुर्याउँदछ र अझ रायोको दाना हालेको अचार चाहिँ निकै स्वादिलो र मिठो हुन्छ अनि जसरी सानो रायोको दानाले ठूलो काम गर्छ यदि हामी पनि रायोको दाना जति नै परमेश्वरमा विश्वास अनि भरोसा गर्छौ भने हाम्रो जीवनमा भएका ठूला ठूला समस्या पनि हटेर जाँदछ र हामीलाई ती समस्याको समाधान गर्ने बुद्धि पनि परमेश्वरले दिनुहुन्छ अब सुनौ रायोको दाना झै बोलको यस सुन्दर बालगीत गीतपछि फेरि पनि आउने नै छु

फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम यिपी लेप्सिङमा। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले रायोको दाना भन्ने गीत सुन्नुभयो नि। अवश्य रायोको दाना जतिको पनि सानो मसिनो खालको पनि विश्वास हामीमा छ भने चाहिँ अवश्य नै हरेक कुरा चाहिँ परमेश्वरमा सम्भव हुँदछ। र यदि यहाँहरूको जीवनमा पनि केही समस्या आइरहेको छ भने अवश्य नै परमेश्वरमा विश्वास साथ प्रार्थना गर्नुहोस् र अवश्य नै यहाँहरूले चाहनु भएको कुरा प्राप्त गर्नुहुन्छ। र अवश्य नै यहाँहरूले हाम्रो हिप्पीको गीतहरू सुनेर एकदमै रमाइलो महसुस गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू। र अवश्य नै यस संसारमा गीतहरू मन नपराउने व्यक्ति त कमै होलान्। अनि हामी सबैजनालाई गीत मनपर्छ, गीत गाउन मनपर्छ, र हामी गीतहरूको मार्फतबाट पनि परमेश्वरलाई महिमा दिने गर्छौ, उहाँलाई प्रशंसा गर्ने गर्छौ। ल, र भाइ बहिनीहरू, आज चाहिँ म यहाँहरूसँग कुराकानी पनि गर्दैछु र म चाहिँ आज यहाँहरूसँग यसरी कुराकानी गरिरहँदा एकदमै आनन्दित महसुस गरिरहेकी छु। र भाइ बहिनीहरू, यहाँहरूको चाहिँ कतिको साथीहरू हुनुहुन्छ है? मेरो पनि धेरैजना साथीहरू हुनुहुन्छ र यहाँहरूलाई कोही पनि साथीहरूले कहिलेकाहीँ नराम्रो व्यवहार देखायो वा उनीहरूले तपाईँको विरुद्धमा काम गर्यो भने चाहिँ तपाईँ उनीहरूलाई माफी दिन सक्नुहुन्छ त? अवश्य नै माफी दिनु चाहिँ सजिलो काम चाहिँ पक्कै होइन। तर कहिलेकाहीँ मलाई पनि कसैले नराम्रो गर्यो भने मलाई पनि एकैचोटि त्यो व्यक्तिलाई माफी दिन चाहिँ सजिलो काम लाग्दैन। तर जब हामी परमेश्वरलाई हेर्छौँ अनि परमेश्वरले जसरी हाम्रो गल्तीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले अरूलाई पनि क्षमा दिनुपर्छ भन्ने कुरालाई म सम्झिन्छु अनि म त्यस्ता साथीभाइहरूलाई पनि क्षमा दिने गर्छु। र यहाँहरूलाई पनि यदि कसैलाई फर्गिभ गर्नलाई, माफी दिनलाई गाह्रो भइरहेको छ भने चाहिँ अवश्य नै परमेश्वरलाई हेर्नुहोस् र उहाँले जसरी माफी दिनुभयो हामीले पनि अरूलाई सजिलै माफी दिन सक्छौ। अनि परमेश्वरले हामी सबैका गल्ती भूललाई क्षमा दिनको लागि चाहिँ उहाँका एउटै मात्र पुत्र अर्थात छोरा येशु ख्रीष्ट चाहिँ संसारमा पठाउनुभयो। र यदि हामी आफ्नो गल्तीहरूलाई पनि येशूको अगाडि राखेर माफी माग्छौ भने उहाँले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। र सबैभन्दा हाम्रो जीवनमा हामीले सिक्नुपर्ने पाठ चाहिँ के हो भने हामीले जहिले पनि यदि हामीबाट गल्ती हुन्छ भने चाहिँ हामीले आफ्नो गल्तीलाई चाहिँ स्वीकार्नु पर्दछ। मैले गरेको छैन भनेर जिद्दी गर्नुभन्दा पनि हो मबाट गल्ती भएको भनेर चाहिँ हामीले परमेश्वरमा मात्रै होइन हामीले आफ्नो बुवा आमाको अगाडि पनि मैले गल्ती गरे अथवा साथीहरूको अगाडि पनि टिचरहरूको अगाडि पनि हामीले चाहिँ हो मैले गल्ती गरेको छु मलाई माफ गरिदिनुहोस् भनेर हामीले उहाँहरूसँग पनि भन्न सक्छौ। र भाइ बहिनीहरू, अहिले चाहिँ हामी असारको महिनामा छौ र असारको महिना भन्ने बित्तिकै चाहिँ खेतहरूमा चाहिँ धानहरू रोप्ने महिना रहेको छ जसबाट चाहिँ हामीले अन्नहरू उमार्ने गर्दछौ, जसबाट चाहिँ हामीले चामल उत्पादन गर्न सक्छौ। र अहिले चाहिँ हामी असारको दोस्रो हप्तामा छौ र कतिजना स्कूलहरूमा चाहिँ आजकल असार महिनाको बेलामा धान रोप्नको लागि चाहिँ भाइ बहिनीहरूलाई पनि स्कूलबाट विभिन्न ठाउँहरूमा खेतहरूमा भिजिट गराइएको हामी कुराहरू देख्न सक्छौ। र गाउँघरमा हुनुभएका भाइ बहिनीहरूले त अवश्य नै यो कुराहरू चाहिँ सजिलै रूपमा एक्सप्लोर गर्ने मौका पाउनुहुन्छ होला, होइन? यहाँहरूले आफै पनि त्यो कुराहरूमा एकदमै युज टु भएर यहाँहरूले त्यो धान रोप्ने कुराहरू चाहिँ यहाँहरूलाई धेरै थाहा छ होला है। अनि अवश्य नै धान रोपेपछि चाहिँ अनि हामीले चामलको भात खान पाउँछौ र असार महिनाभरि चाहिँ झरीहरू धेरै पर्ने गर्दछ है। अनि यो महिनामा चाहिँ यहाँहरू मध्ये कसको जन्मदिन परेको छ त? र यो महिना असारमा चाहिँ मेरो भाइको चाहिँ जन्मदिन परेको छ र म एकदमै एक्साइटेड छु उसलाई चाहिँ
बर्थडे विस गर्नको लागि र सँगसँगै अरू भाइ बहिनीहरूको पनि असारमा जन्मदिन परेको हुन सक्छ। र म चाहिँ फागुन महिनामा जन्मेको भएर मलाई चाहिँ फागुन महिना एकदमै मनपर्छ र अरू भाइ बहिनीहरू पनि कुन कुन महिनामा जन्मिनु भयो यसो सम्झिनुहोस् है त। थाहा नभए यहाँहरूले आफ्नो घरको परिवारहरूलाई सोध्न सक्नुहुन्छ। र अहिलेलाई भने चाहिँ हामी अर्को एउटा गीत सुन्नेछौ, जुन गीतले भन्दछ को जन्मियो। र अवश्य नै को को कुन कुन महिनामा जन्मिनु भएको यहाँहरूले चाहिँ यो गीत सुनेर आफूलाई एकदम स्पेसल महसुस गर्न सक्नुहुनेछ।

मेरो पनि कार्यक्रममा स्वागत छ र यो गीत सुनेर अवश्य नै सबैजना भाइ बहिनीहरूले आफूलाई एकदम स्पेसल महसुस गर्नुभयो होला र जो जति भाइ बहिनीहरू जुन महिनामा जन्मिनु भए पनि सबैजनालाई शुभकामना पनि दिन चाहन्छु। भाइ बहिनीहरू, आजको यो कार्यक्रममा यहाँहरूले यिपीको बाल गीतहरू सुन्दै हुनुहुन्छ र भाइ बहिनीहरू अवश्य नै यहाँहरूले आजको बाल गीतबाट आशिष पाउनु नै भयो होला र आफूले सुनेका यी गीतहरूलाई चाहिँ आफ्नो साथीहरूलाई सिकाउनु होला अनि सँगसँगै बाल संगतिमा पनि गाउनुहोला भन्न चाहन्छु। यतिन्जेलसम्म यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद अनि यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद र फेरि पनि याद दिलाउन चाहन्छु हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ र केही गीतहरूमा यहाँहरूले भिडियोहरू पनि देख्नुहुन्छ जसमा एक्सनहरू पनि गरिएको छ र त्यो एक्सनहरूलाई यहाँहरूले पनि सिक्न सक्नुहुनेछ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद र आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेसबिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिरपरिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

0: आज म अति नै खुसी भएको छु किनभने परमेश्वरले आजको दिन हाम्रो निम्ति दिनुभएको छ। आदरणीय श्रोता मित्र, म आज फेरि पनि तपाईँको बीचमा परमेश्वरको पवित्र वचन बाइबल लिएर आएको छु अनि हामी तपाईँहरूसँग बाइबललाई खोल्नेछौ र फेरि तपाईँसँग बोल्न दिनेछौ। मलाई प्रभुमा विश्वास छ कि परमेश्वरले तपाईँहरू सबैलाई उहाँको वचनद्वारा आशिष दिनुहुनेछ, उत्साहित गराउनुहुनेछ। आज म तपाईँको बीचमा हिब्रूको पुस्तक 11 अध्यायको 27 पदलाई विचार गर्न चाहन्छु। यहाँ यस्तो लेखिएको छ, राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्र देश छोडे, किनकि अदृश्य हुनुहुनेलाई देखे जाने गरी तिनले स्थिर बन्न सके। मूसाले यस समयमा मिश्र देश छोडेको कुराहरू भनिएको छ। विभिन्न विषयहरूलाई हामीले याद गर्नुपर्छ, थाहा गर्नुपर्छ। जब मूसा 40 वर्षका थिए, तिनले मिश्र देश छोडेर मिद्यान भन्ने देशमा आए। तिनी मिद्यान देशमा 40 वर्ष बिताए, तब तिनले परमेश्वरको बोलावट पाए। तिनले मिश्र देशमा एकजना मिश्रीलाई हत्या गरेको कुरा हामी थाहा गर्न सक्छौ। तिनले विचार गरे कि मैले हत्या गरेको मिद्यानमा गए भने फारो राजाले थाहा पाउने छैन। जब तिनी 80 वर्षका थिए, तिनी इजरायलीहरूलाई छुटकारा दिन भनी मिश्र देशमा गए। तिनले मिश्र देश विश्वासद्वारा छोडेको कुरा हामीले देख्न सक्छौ। तिनले पहिलो पटक मिश्र देश छोडेको कुराहरू त्यहाँ उल्लेख गरिएको छ। मूसाले पहिलो पटक मिश्र देशलाई विदाई गर्दै थिए। तिनले एकजना मिश्रीलाई मारेको कारणले गर्दा मिश्र देश छोड्नु परेको हो। तिनी राजाको क्रोधसँग डराएनन्। यो हिब्रू 11 अध्यायको 27 पदमा हामीले पढ्न सक्छौ। तिनी राजाको क्रोधसँग डराएनन्। यो तिनले मिश्र देशमा दोस्रो पटक मिश्र देश छोडेको समयमा भएको थियो। पहिलो पटक जब तिनी 40 वर्षका थिए, त्यस समयमा मिश्र देश राजासँग डराएर मिद्यान देशमा गएका थिए। हामी प्रस्थान 2 अध्यायको 14 पदमा पढ्न सक्छौ। तब मूसाले डराएर मनमनै भने, अवश्य यो कुरा फिजिन लागेछ। हामी प्रस्थान 2 अध्यायको 15 पदमा यसरी पढ्न सक्छौ, फारोलाई यो कुरा थाहा भयो र उनले मूसालाई मार्ने विचार गरे। तब मूसा फारोदेखि भागेर मिद्यान देशमा गए। हिब्रू 11 अध्यायको 27 पदमा उल्लेख गरिएको छ, त्यस समयमा मूसा 80 वर्षका थिए। यो तिनको मिश्र देशबाट दोस्रो पटकको भगाई अर्थात् उनी दोस्रो पटक मिश्र देशबाट बाहिरिएका थिए। तसर्थ हामीले ऐतिहासिक मर्यादालाई ख्याल गर्नुपर्ने हुन्छ। जब तिनी 40 वर्षका थिए, तिनले परमेश्वरमा भरोसा राखेका थिएनन्। तिनीसँग जीवित विश्वास परमेश्वरमा भएको थिएन। तिनले परमेश्वरमा विश्वासको जग मिद्यान देशमा बसालेका थिए। जब तिनी 80 वर्षका थिए, तिनले परमेश्वरका मानिसहरूको कष्टको विषयमा राम्ररी परिचित भए हामी मूसाको जीवनमा आत्मिक वृद्धिलाई देख्न सक्छौ। जब तिनी मिश्र देशमा 40 वर्षका थिए, तिनको आत्मिक जीवन कमजोर थियो। तिनी राजासित साह्रै डराए। विश्वास आवश्यकता पर्दछ। तिनको हृदयमा राजा सँगैको डर थियो। सायद हामी यस कुरालाई प्रस्थान 2 अध्यायको 14 पदमा प्रमाणित गर्न सक्दछौ। जब तिनले मिश्रीलाई मारे, तब फारो राजासँग डराए। तिनको हृदयमा डरको आत्मा थियो। तिनले परमेश्वरबाट धेरै कुरा सिक्न बाँकी नै थियो। तिनले इजरायलीहरूलाई आफ्नै बल र आफ्नै समयमा छुटकारा दिन चाहन्थे। पछिबाट तिनले परमेश्वरबाट धेरै पाठ सिके कि परमेश्वरले उहाँको तरिका उहाँको आफ्नै समयमा गर्नुहुनेछ। हामी मूसालाई अर्को 40 वर्ष मिद्यान देशमा गएर बसेको देख्न सक्छौ। हामीले मूसाको आत्मिकी तालिम मरूभूमि भएको छ। यहाँनिर हामीलाई कुनै शंका छैन कि परमेश्वरले मूसालाई लिएर अर्को 40 वर्ष सेवकाईको लागि तयार गर्न आत्मिकी तालिम दिनुभयो। तिनले इजरायलीहरूलाई मरूभूमिमा नेतृत्व गर्नु पर्दथ्यो। तिनले आफ्ना जातिहरूलाई प्रतिज्ञा गरेको भूमिमा लैजानु पर्दथ्यो। तिनले आफ्ना ससुराको भेडा बाख्रा उजाड स्थानमा चराए। तिनलाई परमेश्वरका मानिसहरूलाई डोर्याउन तालिम दिएको थियो। यो तिनको आत्मिक तालिम परमेश्वरबाट दिएको थियो। परमेश्वरले मूसाको विश्वासलाई उजाड स्थानमा मल जल र बलियो बनाउँदै हुनुहुन्थ्यो। तिनको विश्वासलाई राजाको क्रोधसँग नडराउने प्रकारको बनाउँदै हुनुहुन्थ्यो। तिनी शुरूमा डरफोक मानिस थिए। फारो राजा दुष्ट घमण्डी राजा थिए। तिनी मूर्ख राजा थिए। तिनले युजालीहरूलाई सान्त्वना दिन सकेका थिएनन्, तर दासत्वमा राखिरहेका थिए। तिनले ईश्वर निन्दा गर्दथे, तिनी निर्दयी पनि थिए। तसर्थ मोसा पहिला तिनीसित डराएका थिए, तर पछि हामी देख्दछौ तिनले डरको आत्माबाट छुटकारा पाए। हामी यहाँबाट केही आत्मिकी महत्वपूर्ण कुराहरू सिक्न सक्छौ। आदरणीय श्रोता मित्र, विश्वासीहरू डरको आत्माबाट विश्वासद्वारा छुटकारा पाउनु पर्दछ। तिनले पनि डरबाट छुटकारा पाउनु आवश्यक थियो। शैतानले परमेश्वरका मानिसहरूलाई तर्साउने, डर देखाउने गर्दछ। हामीले प्रस्थानको पुस्तकबाट के चाल पाउँदछौ भने, फारो राजाले मोसालाई तर्साउन, डर देखाउन र मार्न चाहन्थे। शैतानले परमेश्वरका मानिसको विरूद्धमा लडाई गर्दछ। हामीलाई थाहा छ, यो धर्मशास्त्र बाइबलले भनिरहेको छ। परमेश्वरको काम रोक्न शैतानले बाधा अडचनहरू, बाधा अनि विरोध ल्याउँदछ, डर उत्पन्न गराउँदछ। परमेश्वरको निम्ति तिनीहरूको काम रोक्न मण्डलीको शत्रुले भाँजो ल्याउँदछ। हामीले डर सम्बन्धी केही तथ्यहरूलाई बुझ्नु आवश्यक छ। परमेश्वरको डर विश्वासीहरूमा हुनुपर्दछ। हामीसँग शैतानको डर हुनु हुँदैन, तर परमेश्वरीय डर भने हरेक विश्वासीहरूमा हुनुपर्दछ। ईश्वरीय डर मुक्तिसँग सम्बन्धित छ। हामीले हितोपदेश 1:7 पढ्न सक्छौ, परमप्रभुको भय नै ज्ञानको शुरू हो। हितोपदेश 9:10 पनि तपाईँले पढ्न सक्नुहुन्छ, परमप्रभुको भय मान्नु नै बुद्धिको शुरूआत हो भन्ने कुरा लेखिएको छ। हामीले सैतानिक डरलाई पनि देख्दछौ। जब मानिस पापमा फस्यो तब उसमा डर छायो, तर डर पापबाटै शुरू हुँदछ। हामीले पापबाटै डरको शुरूआत आदमको बगैँचामा भइरहेको देख्न सक्छौ। उत्पत्ति 3:10 हामीले पढ्न सक्छौ, तिनले भने, मैले परमेश्वरको स्वर बगैँचामा सुने र म डराए, किनभने म नाङ्गै थिएँ र म लुके। हामी डरको विषयमा बाइबलमा पहिलो पटक उल्लेख गरेको देख्दछौ। जब हामीले परमेश्वरको वचनलाई उल्लङ्घन गर्छौ तब हाम्रो हृदयमा डर उत्पन्न हुन्छ। डर भन्ने कुरा डर लाग्दो आत्मिकी बन्धन हो। शैतानले हाम्रो जीवनमा विभिन्न प्रकारको डर हालिदिन्छ। हामीले यो संसारमा मानिसहरूको डरलाई देख्न सक्छौ। तिनीहरू मृत्युसँग डराउँछन्। हिब्रूको पुस्तकमा 2:14-15 मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्ति गरिदिउ। साधारणतया मानिसहरू मृत्युदेखि डराउँछन्। पापीहरू मृत्युको समयमा प्राय जसो डराउने गर्दछन्। मृत्यु नदेखिएको अनुभव हो। तसर्थ पापी मानिसहरू जसले उद्धार पाएका छैनन् तिनीहरू डर विभिन्न प्रकारले उत्पन्न हुन्छ। जब हामी अलौकिक शक्ति देख्दछौ भने हामी डराउँछौ। अर्को कुरा, डर मृत्युसँग सम्बन्धित पनि छ। हामी लुका 2:9 देख्न सक्छौ, जब प्रभुका एउटा स्वर्गदूत बेथलेहेम गाउँमा गोठालाहरूसँग देखा परे र प्रभुको तेज वरिपरि चम्कियो, तब गोठालाहरू साह्रै डराए। नराम्रोसँग डरले मानिसहरूलाई आतंकित बनाउँछ, यसले तिनीहरूलाई केही सोच्ने बनाउँछ। हामीले बाइबलमा प्रभु येशूले भूत आत्मा लागेको मानिसलाई निको पार्नुभयो। जोहरू अशुद्ध आत्माबाट सताइएका थिए तिनीहरूले छुटकारा पाए। प्रभु येशूले तिनीहरूबाट अशुद्ध आत्माहरू निकाल्नुभयो। तब मानिसहरू डराए। जब हामी मानिसहरूलाई सुसमाचार प्रचार गर्दछौ तब तिनीहरू सुसमाचार देखि डराउँछन्। डरले मानिसहरूको आँखालाई अन्धो बनाउँछ। प्रिय मित्र, जब सुसमाचार प्रचार गरिन्छ तब तिनीहरू प्रवचनसँग डराउँछन्। तसर्थ तिनीहरूले इसाईहरूप्रति नराम्रा व्यवहारहरू देखाएका हुन्छन्। शत्रुले वास्तविक सत्य तथ्यलाई थाहा नपाउन् भन्ने हेतुले तिनीहरूले समाजलाई अँध्यारो बनाउँदछन्। तिनीहरूले सत्य बुझ्न सक्दैनन्। बाइबलले बताउँदछ कि शैतानले परमेश्वरको सन्तानलाई विरोध गर्दछ। शैतानले सत्यलाई भ्रष्ट र नाश गर्दछ। तर हामी दियावलससँग डराउनु हुँदैन। हामी सत्य परमेश्वरसँग डराउनु पर्दछ। हामी आदमको बगैँचामा देख्दछौ, आदम परमेश्वरसँग डराए किनभने तिनले परमेश्वरको वचन उल्लङ्घन गरेका थिए। जब हामी परमेश्वरसँग डराउँछौ तब परमेश्वरले हाम्रो जीवनमा आशिष ल्याउनुहुन्छ। परमेश्वर कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ अनि अनुग्रही हुनुहुन्छ। उहाँले हाम्रो आत्मा बचाउन चाहनुहुन्छ, तर शैतानले तपाईँहरू र मेरो आत्मालाई विनाश गर्न चाहन्छ। हामी मोसाको जीवनमा पनि डरलाई देखिराखेका छौ। तिनले अदृश्य परमेश्वरमाथि विश्वास गरे। जब तिनले परमेश्वरमा विश्वास गरे तब परमेश्वरले तिनलाई डरको आत्माबाट छुटकारा गर्नुभयो। तिनले विश्वास गरे कि परमेश्वर अदृश्य हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वरले मात्र मानिसहरूलाई बचाउनुहुन्छ, परमेश्वरमा मात्र छुटकारा छ। तिनले परमेश्वरमा विश्वास गरे, तिनले परमेश्वरको प्रतिज्ञामा पनि विश्वास गरे, तिनले उहाँमा विश्वास गरे कि परमेश्वरमा मात्र हाम्रो पापको छुटकारा छ, पापको क्षमा छ, उहाँमा सबै कुरा सम्भव छ। उहाँले इजरायलीहरूलाई छुटकारा दिन मिस्र देशको बन्धनबाट ल्याउनु भयो, उहाँले हरेक इजरायलीहरूलाई छुटकारा गर्नुभयो। तिनले एकमात्र परमेश्वरमा विश्वास गरेको कुरा हामीले पढ्न सक्छौ। मोसाले राजाको क्रोधसँग डराएनन् किनभने राजा फारो भन्दा परमेश्वर शक्तिशाली हुनुहुन्छ, परमेश्वरले मात्र जीवन दिन सक्नुहुन्छ र लिन सक्नुहुन्छ। त्यसकारण हामी सबैले प्रभु येशूमा विश्वास गर्नुपर्दछ। उहाँ हाम्रो जीवनदाता हुनुहुन्छ, उहाँमा मात्र हाम्रो आत्माको छुटकारा छ। हामीले येशू प्रभुमा मुक्ति पाउन सक्छौ। भजन लेखकले भन्दछन्, मैले परमेश्वरलाई पुकारा गरे र उहाँले मलाई डरबाट छुटकारा गर्नुभयो। परमेश्वरले मात्र हामीलाई हाम्रो डरबाट मुक्त गर्न सक्नुहुन्छ। विश्वासद्वारा प्रभु येशूमा हामीले उद्धार पाउन सक्छौ। आज म तपाईँहरूले येशूमा विश्वास गर्नुभयो भन्ने कुरामा निश्चित गराउन चाहन्छु। यदि तपाईँले विश्वास गर्नुभएको छ भने तपाईँले आफ्नो जीवनमा मुक्ति पाउनुहुनेछ। परमेश्वरले तपाईँको आत्मामा आशिष दिनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई फेरि पनि आज हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। सत्य के हो र असत्य के हो, यस प्रश्नले मानिसको जीवनमा ठूलो फरक पार्दछ। असत्यले बदनामी, समस्या र विनाश नै ल्याउँछ। सत्यले आनन्द, खुशी र सुख जीवन ल्याउँदछ। सत्यको मार्ग कठिन हुन्छ। यस मार्गका केही आवश्यक कुराहरू म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँलाई अवश्य नै थाहा छ यी कार्यक्रमहरू संचारका विभिन्न माध्यमहरूमा प्रस्तुत छन्। फेसबुक, व्हाट्सएप, युट्युब र इन्स्टाग्राम साथै अन्य माध्यमहरूबाट पनि तपाईँले यी कार्यक्रमहरू संसारको कुनै पनि कुनाबाट कुनै पनि समय सुन्न सक्नुहुनेछ र आशिषित बन्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले आफैसित मात्रै होइन तर अरूलाई पनि बाँड्न सक्नुहुनेछ। परमेश्वरले निरन्तर तपाईँलाई आशिष दिउन्। आउनुहोस् सधैँ नै आज पनि एउटा मधुर अर्थपूर्ण गीत वचन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कुनै कुरा सत्य हो भनी कसरी थाहा पाइन्छ? के उपाय छ? तपाईँ यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ? मेरो उत्तर सुन्नुहोस्। जुन कुरा व्यक्ति वा थोकलाई जस्तो हो भनी विश्वास गरिएको हुन्छ, यदि त्यो त्यस्तै छ वा भयो भने सत्य त्यही हो र सत्य एउटै मात्रै हुन्छ। एउटा कुराको सत्य एउटै मात्र हुन्छ। सत्य एउटा सामर्थ्य हो, शक्ति हो, सत्य तितो हुन्छ भनिन्छ। तर ती मानिसहरूका निम्ति नै सत्य तितो हुन्छ जुन मानिसहरू असत्यमा चल्छन्, जुन मानिसहरू बेइमानी गर्न मन पराउँछन्, जुन मानिसहरू अनुशासनलाई घृणा गर्दछन्। तर सत्यलाई खोज्ने र प्रेम गर्नेहरूका निम्ति सत्य मिठो हुन्छ। सत्यको मार्गमा हिँड्नका निम्ति मानिसले अवश्य नै मूल्य चुकाउनु पर्छ। अनि विडम्बना यो छ कि मानिस कुनै मूल्य नचुकाई एक ढोकको आशिषित जीवन जिउन चाहन्छ, एक स्वतन्त्र जीवन जिउन चाहन्छ। हुन त सत्यको मार्गमा चलेर पनि मानिस स्वतन्त्र हुन सक्छन्, तर यो स्वतन्त्रताले मानिसलाई आफू खुसी गर्न, स्वेच्छाचारी बन्न पक्कै पनि दिँदैन। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, यूहन्ना 14:6। प्रभु येशूले भन्नुभएको यस कुराको अर्थ के हो? उहाँ सत्य किन हुनुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनेर यस धरतीमा आउनु भएको मात्र हो। उहाँले जुन मानव जीवन जिउनुभयो त्यसमा कुनै मानिसले कहिले पनि खोट वा दोष निकाल्न सक्दैन। येशू सत्य हुनुहुन्छ किनकि उहाँले सत्यको जीवन जिउनुभयो, प्रदर्शन गर्नुभयो, सत्य कुरा भन्नुभयो, सत्य शिक्षा दिनुभयो, सत्य व्यवहार गर्नुभयो। सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर मात्र पूर्ण सत्य हुनुहुन्छ। मानिसको बारेमा पवित्र बाइबलले के भन्छ? मानिसलाई जीवन परमेश्वरले नै दिनुभएको हो। मानिसको जीवन परमेश्वरको वरदान हो, आशिष हो। यो जीवन अमूल्य छ। मानिस आत्मा, प्राण र शरीरले बनेको छ। शरीर त एक दिन नष्ट भएर जान्छ, प्राण र आत्मा कहिल्यै पनि नाश हुँदैन। शरीर छौंजेल हामी मानिसको जीवन चलेको ठान्छौं, शरीर मरेर गएपछि मानिसको अस्तित्व समाप्त भएको मान्छौं। केही हदसम्म यो कुरा ठिकै लागे पनि यो पूर्ण सत्य भने होइन। जे होस्, मानिसको जीवन परमेश्वरले दिनुभएको एक वरदान भए पनि अहिले यो धेरै घृणित, दुष्ट, खराब, अपवित्र कुराहरूले भरिएको छ। मानिसले एक पवित्र जीवन जिएको परमेश्वर चाहनुहुन्छ, तर मानिसको जीवन भने यसको ठिक उल्टो छ। पवित्र बाइबलले संसारमा जिउने मानिसहरूको जीवनमा कुन कुन कुराहरू भरिएका छन् भनी बताउँदछ। बाइबलले भन्छ, रोमी 1:29-32 खण्डमा, मानिसको जीवन बदमाशी, दुष्टता, लोभ, इबी, दाह, हत्या, जय झगडा, छल, बदख्वाई, निन्दा, अहंकार, अभिमान, षड्यन्त्र, मूर्खता, निर्दयता, क्रूरता, अनाज्ञाकारिता, विश्वासघातले भरिएको छ। मैले बनाएको कविता होइन, यो परमेश्वरको जीवित वचन। मैले कुराहरू बताउँदा तपाईँले पनि आफ्नो शिर हल्लाउँदै, हो बाइबलमा त ठिकै कुराहरू लेखिएका रहेछन् भन्दै हुनुहुन्छ होला। हो, यो त मैले एउटा सानो खण्ड मात्र पढेर तपाईँलाई बताएको हुँ। सम्पूर्ण बाइबलमा जीवित परमेश्वरको वचन पाइन्छ, जुन वचन सत्य र शक्तिशाली छ। आज मानिसहरूको अवस्था र जीवनलाई हेर्दै के यी सबै कुराहरू हामीले आफ्नै आँखाले देखिरहेका छैनौं र? जुन नहुनुपर्ने कुराहरू आज संसारमा भइरहेका छन् त्यसको पछि मानिसको हृदयमा भरिएका यिनै कुराहरू त हुन्ने होइन? बाइबलले भन्छ, सबै मानिसहरू पापी छन्। हो, म पनि अनि तपाईँ पनि। रोमी 3:23। यो पापी भन्ने कुरा सुन्दा त तपाईँलाई पनि रिस उठ्छ होला होइन त? म कसरी पापी भन्ने प्रश्न तपाईँको मनमा आउन सक्छ। तर बाइबलले यसको पनि उत्तर दिएको छ। बाइबलले भन्दछ, मानव जातिका पिता आदमले पाप गरे, त्यसै कारण सबै मानिस उनीका सन्तान भएको कारण सबै पापी छन्। एउटा शिशु आफ्नो आमा र बुवा मा भएको पापको बिउ बोकेर संसारमा जन्मन्छ, त्यसैले उसले जीवनमा पाप गर्छ। पाप गर्न कसैलाई सिकाउनु पर्दैन, रिस गर्नु पनि पापकै फल हो। बाइबलको वचन सत्य वचन यही हो। बाइबलले
रिसको बारेमा भन्दछ, रिस त गर तर पाप नगर। जीवित परमेश्वरको मार्गले, जीवित परमेश्वरको शिक्षाले भन्दछ कि पापैको कारण मानिस मृत्युको अधीनमा परेको छ। हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ कि कहिले पनि नमर्नु परे त कति आनन्द हुन्थ्यो होला, होइन त? सायद कुनै बेला तपाईँ पनि यस्तै विचार गर्नुहुन्छ होला। तर के गर्ने, मृत्यु प्रत्येक मानिसको भाग हो, मेरो पनि तपाईँको पनि। पापले संसारमा मृत्यु ल्याएको छ। परमेश्वरले मानिसलाई अजम्मरी जीवन दिन चाहनुहुन्थ्यो, तर मानिसको स्वेच्छाचारिताले गर्दा पाप हुन आयो, पापको फल मृत्यु भयो। बाइबलको यो वचन सुन्नुहोस्, म पाठ गर्दैछु, रोमी 5:12 खण्ड। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यो एउटा मानिस भनेको मानव जातिका पिता आदम हुन्। हिजो आज त विज्ञानले पनि यो कुरा प्रमाणित गरेको छ कि आमा बुवाको गुण र स्वभाव तिनीहरूका छोरा छोरीहरूमा सर्दछ। डीएनए जाँच गरे को कसको सन्तान हो भने थाहा हुन्छ। मानिसको रगतमा स्वभाव वा गुणका तत्वहरू हुन्छन् भन्ने कुरा हामीले विश्वास नगरी धरै छैन। सत्यको मार्गले यही कुरा हामीलाई सिकाउँदछ। परमेश्वरको सत्य मार्गले यो भन्दछ कि मानिस जब शरीरमा मर्छ तब उसको त्यति नै अन्त हुँदैन। उसले जीवनमा जे जे गरेको छ, जे जे बोलेको, सबै कुराहरूको लेखा हिसाब किताब परमेश्वरको अगाडि उसले दिनुपर्छ। कुनै मानिस पनि यसबाट उम्कन पाउने छैन। बाइबलले भन्दछ हामी सबै ख्रिस्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। दोस्रो कोरन्थी 5:10। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि संसारमा पनि अदालतहरू छन्। देश देशको आफ्नै अदालतहरू छन्। अदालतमा न्यायाधीशहरू हुन्छन्, वकिलहरू पनि हुन्छन्। दोष लागेका मानिसहरूलाई, अपराधीहरूलाई, ठगिएको कार्य गर्नेहरूलाई, चोरी हत्या अपराध गर्नेहरूलाई त्यहाँ ल्याइन्छ, मुद्दा चल्छ। विचार गर्नुहोस्, यस्ता कुराहरू यो संसारमा छन् भने त कोमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। दोस्रो कोरन्थी 5:10। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि संसारमा पनि अदालतहरू छन्। देश

संसारका अदालतहरूले अपराधी र दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिन्छ, कसै कसैलाई त प्राण दण्ड नै दिन्छ। अब संसारमा त यस्तो हुन्छ भने स्वर्गमा अवश्य नै यस्तो हुनेछ। तपाईँ र मैले यो संसारमा जिउँदा के गरेका छौं ती सबै कुराको हिसाब परमेश्वरलाई दिनुपर्छ। हामीले असल गरेका छौं भने त्यही अनुसारको इनाम हामी पाउँछौ, दुष्ट कार्य गरेका छौं भने सोही मुताबिकको दण्ड हामी पाउनेछौ। यसकारण दण्ड पाउने कि इनाम पाउने सो विचार गरी यस संसारमा तपाईँ र म जिउनुपर्छ। बाइबलले भन्दछ कि प्रभु येशूमा विश्वास गर्नेलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। येशु ख्रिष्ट जो सत्य हुनुहुन्छ, उहाँ पापीहरूलाई नाश पार्न होइन तर तिनीहरूलाई बचाउन यस संसारमा आउनु भएको। त्यसै कारण उहाँले हाम्रो पापको मूल्य मृत्युलाई कलवरी क्रूसमा तिरिसक्नु भएको छ। परमेश्वरको सत्य वचनले भन्दछ कि परमेश्वरले आज मानिसहरूलाई पर्खिरहनु भएको छ। मानिसहरू पश्चाताप गरून्, अधर्मलाई त्यागुन्, दुष्ट कार्यहरू त्यागुन् भनी उहाँले मानिसलाई मौका दिनुभएको छ, किनकि कोही पनि नाश नहोस् भन्ने उहाँ इच्छा गर्नुहुन्छ। जसले पश्चाताप गर्दैन, क्षमा माग्दैन, ऊ त परमेश्वरको भयानक दण्डमा अवश्यै पर्नेछ। तर अहिले भने परमेश्वरले त्यो दण्डलाई रोकेर राख्नु भएको छ। तर रोकिने यो दण्ड एक दिन चाहिँ समाप्त भएर जानेछ, अर्थात त्यो दिनदेखि न्यायको काम शुरू हुन्छ। आज प्रभु येशूले सबै मानिसहरूलाई उहाँबाट अविनाशी जीवन प्राप्त गर्न बोलाउनुहुन्छ। येशु भन्नुहुन्छ, हे सबै परिश्रम गर्ने बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु र तिमीहरूले आफ्नो आत्मामा शान्ति पाउनेछौ। यो शान्ति एक दुई दिनको शान्ति होइन तर अन्तसम्मको। येशूको सत्यताको मार्गमा हिँड्ने मानिसहरूले यो शान्तिको अनुभव गर्न सक्छन्। धेरै मानिसहरूले जीवनमा यो शान्तिको अनुभव गरी बाँचिरहेका छन्। हामीले पनि उहाँको विश्वासमा यो अनुभव गर्न सक्छौ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, परमेश्वरको मार्ग भलाइको मार्ग हो, तपाईँ र मेरो जीवन निर्माण गर्ने मार्ग हो। परमेश्वर आफैले पनि सबै मानिसको भलाइ गर्ने इच्छा गर्नुहुन्छ, कुनै पनि नाश नहोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वरको यो सदिच्छालाई स्वीकार गरी उहाँको बाटो पछ्याउनु असल कुरा हुन्छ, होइन त? यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिइसकेको छ, तर सत्य अद्भुत छ, किनभने सत्यमा सामर्थ्य छ, सत्यमा शक्ति छ। तपाईँको जीवन आशिषित बनोस्, मेरो प्रार्थना छ, मेरो शुभेच्छा तपाईँको निम्ति।

0: म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 87 यहाँलाई स्वागत छ। परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ। कहिले काहीँ गोठालोले आफ्नो भेडाहरूलाई डोर्याउँदा अन्धकारमय घाटी हुँदै लैजानु बाहेक उससँग अरू कुनै विकल्प हुँदैन। यी ती ठाउँहरू हुन् जहाँ प्राय चोर र डाकुहरू बस्छन्। यसले गर्दा यी दुष्ट मानिसहरूले आफ्नो शिकारमाथि आक्रमण गर्दछन्। यी अँध्यारो ठाउँहरू भएर जाँदा भेडाहरूको मनमा मृत्युको डर सधैँ रहन्छ। यस समयमा उनीहरूको एक मात्र सान्त्वना भनेको उनीहरूको गोठालोको उपस्थिति हो। तिनीहरू आफ्नो यात्राको लागि बाटो सुरक्षित बनाउनका लागि उहाँमा भरोसा राख्छन्। गोठालोको उपस्थितिले सान्त्वना ल्याउँछ। गोठालोको अनुपस्थितिले डर र अशान्ति ल्याउँछ। भजन संग्रहको पुस्तक 23:4 मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। प्रिय श्रोता, जब हामी जीवनको सबैभन्दा अँध्यारो क्षणमा हुन्छौं त्यति बेला हामीले सबैभन्दा बढी परमेश्वरमा भरोसा राख्नु आवश्यक छ। हाम्रो वरिपरि रहेको सबै अन्धकारको बीचमा पनि उहाँको उपस्थितिले हामीलाई सान्त्वना दिनेछ। वचन संग्रहको पुस्तक 119:105। तपाईँका वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। परमेश्वरको उपस्थितिले हाम्रो अन्धारो बाटोमा उज्यालो ल्याउँछ। उहाँको ज्योतिले अन्धकारलाई हटाउँछ। यसले हामीलाई बाहिर अशान्ति भइरहेको बेला पनि भित्री रूपमा आनन्द र शान्ति अनुभव गर्न अनुमति दिन्छ। भजन संग्रहको पुस्तक 23:4 तपाईँको लट्ठी र तपाईँको लाहुरोले मलाई सान्त्वना दिदछ। त्यो लट्ठी गोठालोले बोकेको छोटो गरौं लट्ठी हो। यसलाई सिंह र भालु जस्ता शिकारीहरूसँग लड्न हतियारको रूपमा प्रयोग गरिन्थ्यो। हाम्रो लागि यो शक्ति र सुरक्षाको प्रतीक हो। यसले आत्मिक र शारीरिक खतराहरू विरूद्ध परमेश्वरको सक्रिय रक्षालाई प्रतिनिधित्व गर्दछ। यस पदमा वर्णन गरिएको अध्यारो घाटीहरू जस्ता खतरनाक समयमा सुरक्षा सुनिश्चित गर्दै यसले अधिकार, अनुशासन र शक्तिलाई प्रतिनिधित्व गर्दछ। त्यो लाहुरो एउटा अग्लो लामो खम्बा थियो जसको छेउमा हुक थियो। यो बथानलाई डोर्याउन र सच्याउन र तालिम दिनको लागि संचार उपकरणको रूपमा प्रयोग गरिन्थ्यो। बथानलाई भड्किनबाट रोक्नको लागि उसले यसलाई बिस्तारै ट्याप गर्थ्यो। ऊ चाहन्थ्यो कि बथान आफूसँगै रहोस् ताकि उसले तिनीहरूको हेरचाह गर्न सकोस्। उसले बथानलाई डोर्याउन, भेडाहरूलाई गणना गर्न र खाडलबाट बाहिर निकाल्न पनि लाहुरो प्रयोग गर्थ्यो। हाम्रो लागि यो परमेश्वरको प्रेम, उहाँको अनुशासन र हामी हराएको बेला हामीलाई सही बाटोमा फर्काउने उहाँको क्षमताको प्रतीक हो। परमेश्वरको सबैभन्दा ठूलो चाहना हामी सधैँभरि उहाँसँग रहोस् भन्ने हो। उहाँ चाहनुहुन्छ कि विशेष गरी हाम्रो जीवनको सबैभन्दा अन्धारो समयमा हामी सधैँ उहाँलाई हेरौं, उहाँको समर्थन र प्रेम रोजौं। यी उपकरणहरूले मिलेर सान्त्वनाको प्रतिनिधित्व गर्दछ। तिनीहरूले हामीलाई आश्वासन दिदछ कि हामीलाई हानिबाट जोगाउन र जीवनका कठिनाईहरूमा हामीलाई मार्गदर्शन गर्न परमेश्वर हाम्रो जीवनमा सक्रिय रूपमा उपस्थित हुनुहुन्छ। 2 कोरिन्थीको पुस्तक 1:3-4 हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टको हाम्रो सम्बन्धले हामीलाई तनावको समयमा सान्त्वना मात्र दिँदैन, यसले हामीलाई अरूलाई उनीहरूको निराशाको क्षणमा सान्त्वना दिने अवसर पनि प्रदान गर्दछ। प्रिय श्रोता, जब तपाईँ जीवनको सबैभन्दा अँध्यारो क्षणमा हुनुहुन्छ कहिले नबिर्सिनुहोस्। परमेश्वर तपाईँको साथमा हुनुहुन्छ र उहाँले तपाईँलाई हानिबाट जोगाउनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: किनकि तपाईँ मसँग हुनुहुन्छ, म डराउने छैन। जय मसीह तथा नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: हामी यसैका लागि बनाइएका हौ। के तपाईँले कहिले सोच्नु भएको छ कि तपाईँ के का लागि सृष्टि गरिएको हो? नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाढा। मेरो भनाइको अर्थ परमेश्वरले तपाईँलाई कुन उद्देश्यका लागि बनाउनुभयो? जब उहाँले तपाईँलाई यस संसारमा ल्याउनुभयो, उहाँलाई लागेको त्यो कुन खास काम थियो जुन अरू कसैले होइन केवल तपाईँले मात्र गर्न सक्नुहुन्थ्यो? आखिर तपाईँ के का लागि बनाइनु भएको हो त? यसको एउटा सुन्दर संकेत यसैयाको पुस्तक 43 अध्यायको 6-7 पदमा पाइन्छ। त्यहाँ अगमवक्ता यसैयाले हामीलाई भविष्यको एउटा झलक दिन्छन् जहाँ परमेश्वर भन्नुहुन्छ, म उत्तर दिशालाई भन्नेछु तिनीहरूलाई दिहाल, र दक्षिण दिशालाई भन्नेछु तिनीहरूलाई नथुन। मेरो छोराहरूलाई टाढादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ। हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचे र बनाए। यदि तपाईँ परमेश्वरले मलाई किन सृष्टि गर्नुभयो वा मलाई किन यही खास परिवारमा राख्नुभयो भने कहिले सोच्नुहुन्छ भने परमेश्वरले यसैया 43 अध्यायमा भन्दा अझ स्पष्ट रूपमा यसको जवाब दिनै सक्नुहुन्नथ्यो। उहाँले तपाईँलाई एउटै मात्र उद्देश्यका लागि सृष्टि गर्नुभयो, उहाँको महिमालाई अरूका अगाडि देखाउन, र त्यो पनि केवल तपाईँले मात्र गर्न सक्ने खास तरिकामा। उहाँले तपाईँलाई उहाँको महिमाको आनन्द लिनका लागि पनि बनाउनुभयो, जुन आनन्द तपाईँ बाहेक अरू कसैले त्यसरी अनुभव गर्न सक्दैन। उहाँले तपाईँलाई हरेक दिन भेटिने हरेक मानिसको अगाडि उहाँको महिमा र महानता प्रकट गर्नका लागि रच्नु भएको हो। अब मलाई थाहा छ यो कुरा सुन्दा अलि धेरै ठूलो र व्यापक लाग्न सक्छ, अनि तपाईँले सोच्नु भएको होला कि परमेश्वरको महिमालाई व्यवहारमा कसरी प्रकट गर्ने त? जस्तै तपाईँले आफ्ना परिवार, साथीभाइ, सहकर्मी र छिमेकीहरूका अगाडि उहाँको महानतालाई कसरी देखाउने? आउनुहोस् यस विषयमा विचार गरौं। परमेश्वरको महिमा प्रकट गर्नुको अर्थ हो कि तपाईँले हरेक दिन मानिसहरूको ध्यान उहाँका असल गुण र स्वभावतर्फ खिच्नुपर्छ। यसको अर्थ हो कसैको कुरा काट्न वा आक्षेप लाउनबाट आफ्नो जिब्रोलाई रोक्नु, अरू विश्वासीहरूका असल कामहरूको पक्ष लिनु। परमेश्वरको महिमा देखाउनु भनेको खाँचोमा परेका छिमेकीहरूलाई मदत गर्न आफ्नो अनुकूलता भन्दा बाहिर गएर सेवा गर्नु हो। यसको अर्थ हो बाइबलमा परमेश्वरले पटक पटक सम्झाउनु भएका ती गरीब, घरबार विहीन, कैदी, टुहुरा र विधवाहरूलाई बिर्सनु होइन। परमेश्वरको महिमा प्रकट गर्नुको अर्थ हो कठिन परिस्थितिमा पनि सत्य बोल्नु, कसैले मन दुखाउँदा तुरन्तै जाइ लाग्नुको सट्टा शान्त रहनु, र आफ्ना स्वर्गीय पिताको बारेमा खुल्ला र निडर भई कुरा गर्नु। छोटकरीमा भन्दा यसो यस पृथ्वीमा हिँड्दा जसरी जिउनुभयो त्यसरी नै जिउनु हो। परमेश्वरले तपाईँलाई यसैका लागि बनाउनु भएको हो। उहाँले तपाईँलाई यसो जस्तै बोल्न, काम गर्न, सोच्न, प्रार्थना गर्न, प्रतिक्रिया दिन, प्रेम गर्न र क्षमा गर्न बनाउनुभयो। अनि यसको पछाडि एउटा निकै ठूलो कारण छ, किनभने तपाईँलाई थाहै छ परमेश्वर अदृश्य हुनुहुन्छ। पुरानो नियममा जब जब यी अदृश्य परमेश्वरले आफूलाई, आफ्नो महिमामय स्वभाव र आफ्नो भित्री हृदयलाई प्रकट गर्न चाहनुहुन्थ्यो, तब तब उहाँले कुनै देखिने माध्यम प्रयोग गर्नुपर्थ्यो, जस्तै जलिरहेको पोथ्रा वा बादल र आगोको खामो, वा जसलाई थियोफानी अर्थात परमेश्वर मानिसको रूपमा प्रकट हुनु भनिन्छ। त्यो त पुरानो नियमको कुरा भयो। नयाँ नियममा परमेश्वरले आफ्ना पुत्र येशूद्वारा आफ्नो महिमा प्रकट गर्नुभयो, तर नयाँ नियमको समय पनि अब बितिसकेको छ। येशू अब शारीरिक रूपमा यस पृथ्वीमा हिँड्नुहुन्न, अनि पोथ्राहरू केवल डढेरो लाग्दा वा सुकेका पातहरू बल्दा मात्र बल्छन्। त्यसो भए आजको यो युगमा एक अदृश्य परमेश्वरले आफ्नो महिमा कसरी प्रकट गर्नुहुन्छ त? उहाँले यो काम तपाईँद्वारा गर्नुहुन्छ, उहाँले तपाईँलाई रोज्नुहुन्छ। मेरो भित्र यो कति ठूलो अधिकार हो, कत्रो आदरको कुरा हो। परमेश्वर अब जलिरहेका पोथ्राहरू खोज्नुहुन्न, उहाँ तपाईँलाई हेर्नुहुन्छ, उहाँले तपाईँलाई रोज्नुहुन्छ। तपाई उहाँको महिमालाई प्रतिबिम्बित गर्ने एउटा ऐना हुनुहुन्छ। त्यसैले आज अरू मानिसहरूका अगाडि परमेश्वरका अद्भुत गुणहरू कसरी देखाउने भनी उपायहरू खोज्नुहोस्। किनकि यसो गरेर नै तपाईँले त्यो वास्तविक जीवन जिइरहनु भएको हुनेछ जुन जीवन जिउनका लागि परमेश्वरले तपाईँलाई सृष्टि गर्नुभएको हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।

0: विशेष हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिरन ट्यालेन्टमा आदरणीय श्रोता, कार्यक्रम हिरन ट्यालेन्ट लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन तपाईँसँग भएका प्रतिभाहरू हामी कार्यक्रम मार्फत प्रस्तुत गर्दछौ र तपाईँले आफूसँग भएका प्रतिभाहरू चाहिँ कार्यक्रमबाट तपाईँले राख्न सक्नुहुनेछ, प्रस्तुत गर्न सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू तपाईँले वाचन गरेर सुनाउन सक्नुहुनेछ, तपाईँले आफैले रचना गर्नुभएका भजन गीतहरू छन् जो प्रभुको महिमाको लागि तपाईँले तयार गर्नुभएको छ भने ती कुराहरूलाई पनि राख्न सक्नुहुनेछ र सँगसँगै तपाईँले छोटो मिठो आशिष पार्न सक्नुहुनेछ र कुनै विषयमा तपाईँले टिप्सहरू पनि राख्न सक्नुहुनेछ, मतलब केही जानकारीहरू होइन, केही एकदमै राम्रो हुने प्रकारको एकदमै फाइदाजनक जानकारीहरू राख्न सक्नुहुनेछ र जस मैले भनेका भन्दा बाहेकका प्रतिभाहरू पनि तपाईँसँग छन् र तपाईँ राख्न चाहनुहुन्छ भने एकदमै तपाईँलाई स्वागत छ, फोन गरेर साथ दिनुहोला र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा चाहिँ विजेता बनाउँछौं र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र चन्द्रमाया मगरज्यूले कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको जानकारी मैले पाएको छु, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ हामी पम्पाजी र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
1: आज परमेश्वरलाई धन्यवाद भएको होस्, म दुई तिन हप्तादेखि यहाँ मलाई एउटा वचन परमेश्वरले सुना भनेर हृदयमा बोलेको गर्नुभयो र दुई तिन हप्ता भइसक्यो मैले गर्न नपाएको, आज चाहिँ परमेश्वरले कस्तो समय दिनुभएको मलाई मौका समय दिनुभएकन यहाँ बाइबलको योना के अरे ए यसुको तिन को पाँच पद दानिएल होस् लामो यो के अरे ए यसुको तिनको पाँच पद म खोज्दैछु, भर्खर बाइबल झिकेर हजुरलाई फोन लागेको लागिहाल्यो फेरि यहाँ डिस्टर्ब होला भनेर।
0: हजुर हुन्छ हुन्छ, एकदमै खोजेर तपाईँले गर्न सक्नुहुनेछ। भेट्नुभयो र यो उसो चाहिँ तपाईँको व्यवस्थाको पुस्तक पछाडि छ?
1: हजुर त्यही खोज्दैछु भर्खर बाइबल कहाँ राखेको थिएँ झोलाभित्र राख्नुपर्छ यहाँ त फेरि
0: पत्ता लगाउनु भयो
1: भर्खर आइसक्यो हजुर भेटाइसक्यो
0: सुरु गर्नुहोस् पम्पाजी।
1: यहाँ यहेसु तिनको पाँचमा यस्तो लेखा छ, यहेसुले मानिसहरूलाई भने आज सारा संसारको कृष्ण भन्नुभएको हामी विश्वासीले भन्नुभएको तिमीहरू आफैलाई पवित्र बनाओ किनकि भोलि तिमीहरूका बीचमा परम प्रभुले उदयको काम गर्नुहुनेछ। सर्वप्रथम हजुरलाई जमिसी टक्राउँदै टेक्निसियनलाई जमिसी टक्राउँदै सुनिल अनि साथीहरूलाई जमिसी टक्राउँदै साथीहरू कस्तो अवस्थामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कान एकैछिन एकातिर फर्काउनुहोस् कहाँ परमेश्वरको वचन सुन्नु होला भनेर अनुरोध टक्राउँदै सुरु गरौँ त हजुर।
0: हजुर एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: धन्यवाद, अलिकति डिस्टर्ब भयो, म भर्खर यहाँ हतार हतार गरेर भित्र आएर यहाँ बाइबल खोजेर भर्खर पठाउँदैछु, म तयारी भएर पछि मात्रै फोन गर्नुपर्ने लागि हप्ता भइसक्यो मैले प्रयास गरेको नपाएर आज त हतार हतार गरेको नि हजुर। ए यसोले मानिसहरूलाई भने तिमीहरू आफैलाई पवित्र बनाओ किनकि भोलि तिमीहरूका बीचमा परम प्रभुले उदयको काम गर्नुहुनेछ। उदयको भनेको के हो? अचम्मको काम गर्नुहुने हाम्रो जीवनमा परमेश्वर उहाँ हुनुहुन्छ। तिमीहरूलाई आफैलाई पवित्र बनाओ भन्नुभएको छ। यो खास गरी नयाँ नयाँ साथीहरूलाई वचन अध्ययन गर्न नसक्ने साथीहरूलाई विशेष चाहिँ नै उहाँहरूलाई सुनाउन चाहन्छु, सुनिरहने साथीहरू सबैले सुन्न सक्नुहुनेछ। पवित्र आफैलाई पवित्र बनाऊ भनेर चाहिँ के हो त साथीहरू? पवित्र बनाऊ भन्नुभएको छ परमेश्वरले, म पवित्र छु तिमीहरू पवित्र हौ भन्नुभएको छ, हाम्रो चर्चमा सुनाउनु भएको छ, वचन सुनाउनु भएको छ। पवित्र भनेको नुहाइ धुवाइ गर्ने, राम्रो लुगा लाउने, सफा लुगा लाउने, चर्चमा जाँदाखेरि भनेको होला, भन्नुभएको होला कति नयाँ साथीहरूले, खास गरी कतिलाई थाहा हुँदैन होइन मिस। अनि पवित्र भनेको के हो त साथीहरू, परमेश्वरलाई चिनेर पनि लुकी लुकी त्यो पवित्र परमेश्वरको प्रशंसा गर्ने जिब्रोमा लुकी लुकी त्यो सुरुवातको धुवा हाल्ने अपवित्रता, सर्वशक्तिमान परमेश्वरको महिमा गर्ने यो जिब्रो हो जिब्रोलाई त्यो गनाउने सुर्ती हाल्ने अपवित्रता, आफ्नै घर परिवारमा श्रीमानसँग ढाँट्ने, श्रीमतीसँग ढाँट्ने, मेरो मसँग पैसा छैन भन्ने, श्रीमती उहाँ कहीँ सङ्गति जानु भएको छ, आफूसँग पैसा छ भने, पैसा छैन भन्ने, श्रीमान कहीँ जानु लाउनु भएको छ मसँग छैन भन्ने, श्रीमानलाई कति गाह्रो परेको छ घर व्यवहार गर्नलाई श्रीमतीले प्याओ राख्ने लुकाएर श्रीमानसँग छैन भन्ने अपवित्रता। अब दुई रथका एक पाङ्रा श्रीमान श्रीमती दुवैले मिलेर चाहिँ आफ्नो परिवारको हेरचाह गर्ने जिम्मेवारी हामी दुवैमा हुनुपर्छ साथीहरू। श्रीमती प्या भनेर लुकाएर राख्ने, श्रीमानले मलाई चाहिन्छ, श्रीमती के दिनु भन्ने, त्यस्तो होइन साथीहरू, त्यो अपवित्रता हृदय, त्यस्तो हृदयले अपवित्र पार्छ हाम्रो जीवन। अनि जग गर्ने स्वर्गीय सिंहासनमा विराजमान हुने परमेश्वरको छोरा छोरी कहलिएका हामी पवित्र जाति भएर अर्काको छोरीको अर्काको स्वाहनीको जिउडाल हेरेर लोभ गर्ने साथीहरू, त्यो अपवित्रता। जग जग गर्ने सुनको सिंहासनमा विराजमान हुनुहुने परमेश्वरको राज्यको हकदार, प्रवेशमा प्रवेश गर्ने हकदार पाएका आज हामी पवित्र जाति अर्काको छोरा अर्काको लोग्नेको जिउडाल हर्ने, मेरो त श्रीमानले कमाउँदैन, फलानाको श्रीमानले कति कमाउँछ, कस्तो कस्तो उसको श्रीमतीलाई सुनको स्वीकृत चिलहरी बनाएर दिन्छ, मेरो त बनाएर दिँदैन, त्यो सोच्नु नै अपवित्रता। हाम्रो हृदयबाट के हुनुपर्छ साथीहरू, परमेश्वरलाई कसरी प्रसन्न तुल्याउने, कसरी त्यो स्वर्गीय राज्यको राज्यमा प्रवेश गर्ने ढोकाहरू खुल्ने हाम्रो जीवनबाट, त्यतिकै चर खुरु खुरु जाने, निस्क्यो चुरोट खाने, निस्क्यो सुर्ती खाने, मन परि बोल्ने, जथाभावी बोल्ने, त्यसो गरी प्रवेश स्वर्गीय राज्यमा प्रवेश गर्न पाइँदैन साथीहरू। यो हृदयलाई त पवित्र पवित्र पवित्र पार्नुपर्छ साथीहरू, अर्काको लोभ ग्राह गर्नुहुने परमेश्वर जति जुटाउनुहुन्छ त्यसमा सन्तुष्ट बस, हिब्रू 13:5 भन्नुभएको छ, आफूसँग भएको कुरामा सन्तुष्ट बस भन्नुभएको छ, आफूसँग जे छ, कस्तो श्रीमान दिनुभएको छ, कस्तो श्रीमती दिनुभएको छ, कस्तो छोराछोरी दिनुभएको छ, कति धन सम्पत्ति दिनुभएको छ, त्यसैमा सन्तुष्ट बस भन्नुभएको हो। त्यो अर्काको लोभ गर, ग्राह गर, जिस गर, अर्काको हेरेर काम गर, त्यसमा अर्काले जे गरेको छ त्यस्तो गर भन्नुभएको होइन परमेश्वरले, आफूसँग भएको कुरामा सन्तुष्ट बस्यो, सन्तुष्ट बसेर नै परमेश्वरको महिमा गर्ने, रिस गर्ने, डाहा गर्ने होइन, परमेश्वरको जन भएर छोरीहरू छोरा भएर स्वर्गीय सिंहासनमा विराजमान हुने परमेश्वरको स्वर्गीय राज्यमा प्रवेश गर्न हकदार पाएका आज हामी कस्तो भएर हिँडेका छौँ। जब चाडबाड आए कि अर्काको घरमा त्यो चाडबाड मान्न जाने, आफन्तको घरमा, बाउको घरमा, आमाको घरमा, जबकि परमेश्वरलाई नचिनेको आफन्त भए पनि खासै चाडबाडमा नजाउँ साथीहरू, जानु हुँदैन। हामी स्वर्गीय हकदार पाएका, स्वर्गीय सिंहासनको जग जग गर्ने सिंहासनमा विराजमान हुनुहुनेको छोरा छोरी कहलिएका हामी जथाभावी गर, जथाभावी खाने, जथाभावी बोल्ने होइन साथीहरू, उहाँहरूको रहन सहनै भिन्दै हुन्छ, त्यसमा मुछिन जानु हुँदैन साथीहरू, हामी एकदमै पवित्र हुनुपर्छ। अनि परमेश्वरले हाम्रो जीवनमा काम अत्तरी काम गर्न सक्नुहुन्छ, पवित्रतामा रहौ, उहाँलाई मात्र कसरी खुसी पार्ने, उहाँलाई मात्र कसरी उचाली, उहाँलाई मनपर्दो जीवन कसरी जिउने, त्यो मात्रै हामीले सोच्नुपर्छ साथीहरू। अनि परमेश्वर हाम्रो जीवनमा आश्चर्य काम गर्नुहुन्छ। नचिताएका, कानले नसुनेका, आँखाले नदेखेका कुराहरू हामीलाई दिनुहुन्छ। लुकेको धन सम्पत्ति आज यसैया 45 तीन पदमा भन्नुभएको छ, तिमीहरूलाई लुकेको धन सम्पत्ति तिमीहरूलाई दिन्छु र परमेश्वर मनै हो भने तिमीहरूले थाहा पाउनेछौ भन्नुभएको छ। लुकेको धन सम्पत्ति हामीलाई थाहा नै छैन, अब कहाँ कहाँबाट दिलाउन सक्नुहुन्छ? उहाँले त त्यस्तो आश्चर्य काम गर्नुहुन्छ है साथीहरू। अनि हामी चाहिँ जताभावी बोल्ने, फोहोर कुरा बोल्ने, परमेश्वरको महिमा गर्ने स्थिति पनि साथ चढाउने, हालेलुया होसना गाउने, यो चिब्रोले अपशब्द बोलेर फोहोर कुरा बोलेर स्वाहानीसँग झगडा गर्ने, स्वाहानीलाई चिच्याउने, लोग्नेलाई चिच्याउने, फोहोर शब्दले गाली गर्ने, छोराछोरीलाई समाजमा कसले के गर्यो भनेर त्यसलाई अनि सराप्न थाल्ने, त्यस्तो हुनु हुँदैन। त्यो अपवित्रता हो साथीहरू, पवित्र होइन त्यो साथीहरू। परमेश्वरको मात्र महिमा, परमेश्वरको मात्रै महिमा हुने जिब्रोबाट कुराहरू निस्किनुपर्छ साथीहरू। परमेश्वरको प्रशंसा मात्र निस्किनुपर्छ ओ जिब्रोबाट, हृदयमा परमेश्वरले विराजमान गराउनुपर्छ साथीहरू। हृदयमा अरू कुरा लोभ डाहाप, यसो अर्काको त्यत्रो सुन हालेछ, अर्काको त्यत्रो घर रहेछ, मेरो त छैन, त्यो भन्नु हुँदैन साथीहरू। जस्तो परमेश्वर जुटाउनुहुन्छ त्यसैमा परमेश्वरलाई धन्यवाद धन्यवाद टक्राउँदै परमेश्वरको महिमा गर्नुपर्छ साथीहरू। कति साथीहरूले मैले यसो अनुभव गरेको, मिस पवित्र भन्नुभएको छ, परमेश्वरले पवित्र हुनु भन्नुभएको छ, नुहाई धुवाई गर्ने, सफा लुगा लाउने भन्नुभयो होला भनेर हामी सरसफाइ गरेर चर्च जान्छौँ, नुहाई धुवाई गरेर हो, नुहाइले हुनुपर्छ, गनाउने लुगा लाएर हिँड्नु हुँदैन, अर्काले कस्तो गनाउने मान्छे रहेछ भन्नु हुँदैन, सरसफाइ हुनुपर्छ साथीहरू। तर पवित्रता भनेको त्यो होइन, एकदमै परमेश्वरको मात्र महिमा गर्ने, आज संसारपट्टि ध्यान नदिने, चुरोट गनाउने मुख, गनाउने चुरोट नहाल्ने मुखमा, गनाउने सुर्ती हाल्ने, परमेश्वरको सर्वशक्तिमान परमेश्वरको महिमा गर्ने मुखमा, सर्वशक्तिमान परमेश्वरको स्तुति प्रशंसा गाउने हो जिब्रोले। 2-4 हजारको लागि हामी झुट बोल्ने, के गरेर पैसा कमाउनु पाएको हुन्थ्यो, के गरेर यसलाई ढाँटेर चाहिँ नि यति लिन पाए हुन्थ्यो, त्यो सोच हुनु हुँदैन साथीहरू। एकदम त्यो अपवित्रता हो साथीहरू। आज हामीले आफूलाई चाहिन्छ भने सिधै भनौँ, यति यो बेलामा तिरौँला, यति ल्याऊ न भन्ने, अनि भएको बेला तिर्ने, नभएको बेलामा कोही साथीहरूसँग सहायता माग्ने, परमेश्वरसँग प्रार्थना गर्दै, परमेश्वरले कोद्वारा जुटाउनुहुन्छ, उहाँले जुटाउनुहुन्छ, नआत्तिने र परमेश्वरको महिमा गर्दै, उहाँमा उहाँमा समर्पित हुँदै, परमेश्वरले सार्थक, परमेश्वरलाई नै सार्थक ठान्नपर्छ साथीहरू। जीवनदाता, यो सारको मालिक, यो जीवनको मालिक उहाँ हुनुहुन्छ, हाम्रो पिता, हाम्रो परमेश्वर, हाम्रो रक्षक, हाम्रो आशा भरोसा, हाम्रो सहायक। कोसँग आशा भरोसा राख्ने साथीहरू? पवित्रता त त्यो हो। र परमेश्वर नचिनेको हाम्रो बाउ आमा, परमेश्वर नचिनेको हजुरबा छ भने पनि हामीले कुनै कार्य गर्न पर्यो भने उहाँहरूसँग सल्लाह लिन आवश्यक छैन साथीहरू। पहिला परमेश्वरसँग प्रार्थना गर्ने र आफ्नो मण्डलीको पास्टर गुरुजनहरू अगुवाजनहरूसँग सल्लाह लिने, प्रार्थनाको माग गर्ने, अनि मात्रै उहाँहरूलाई यस्तो जानकारी गराउने हो परमेश्वर साथीहरू। हामी परमेश्वरको जन भएर सुरुमा उहाँहरूलाई भन्न जानु पर्दैन साथीहरू, त्यो परमेश्वरलाई इन्कार गरेको हुन्छ, परमेश्वरलाई पछाडि पन्छाएको हुन्छ, त्यो पवित्र होइन साथीहरू, त्यो अपवित्रता हो साथीहरू। र हाम्रो खेतबारीमा कति उब्जनी हुन्छ, अगौटी फल चढाउनु भने परमेश्वरले, अगौटी फल भने पहिलो फलेको, पहिला परमेश्वरलाई चढाएर मात्र हामी खाने अनि बेच्न पर्छ कि बेच्ने, त्यो अगौटी फलको रूपमा परमेश्वरले स्वीकार गर्नुहुन्छ, हामीले चढाएको भेटी चाहिँ ग्रहण गर्नुहुनेछ साथीहरू। हाम्रो जग्गामा फल छ, फलहरू, साग सब्जी के धान सान जे पनि फल्छ, अनि सबै बेची ओरी खाई लास्टमा अनि परमेश्वरको भवन लाने होइन नि साथीहरू, त्यस्तो परमेश्वरलाई त्यो पछि पारेको त्यो अपवित्रता हो, त्यो पवित्र होइन साथीहरू। जब हाम्रो तलब आउँछ, सुरुमै परमेश्वर पन्छाउने, बाँकी भएको हामीले खर्च गर्ने, किन्नुपर्छ कि किन्नुपर्छ कि के गर्नुपर्छ, पहिला परमेश्वरलाई छुट्याउने, प्रार्थना गर्दै, प्रभु तपाईँले दिनुभएको कामबाट मलाई यति जुटाउनु भएको छ, मैले छुट्याएँ प्रभु भनेर पहिला नै छुट्याउने। जब भेटीको थैली अगाडि आउँछ अनि त्यो बगलीबाट झिक्ने, जस्तो च्यासेको, चुटेको, लेखेको, रातो लागेको जम्मा त्यो भेटीमा भेटी हामीले हाल्छौँ, त्यस्तो गर्नु हुँदैन साथीहरू। परमेश्वरलाई सबभन्दा पहिला बाइबलमा छुट्याएर राख्ने, शनिबारको दिनलाई भेटी हजुर भेटी परमेश्वरसँग प्रार्थना गरेर साथीहरू, त्यस्तो गर्नु, त्यो बगलीबाट छासमिस निकाल्यो, जस्तो पायो त्यस्तै च्यात्तेको चुत्तेको पनि पर्छ, रातो नै पर्ने, त्यस्तो परमेश्वरलाई व्यक्त गर्नु हुँदैन साथीहरू, अभद्र हो त्यो साथीहरू, त्यो सबै त्यागौ साथीहरू, झुट बोल्न त्यागौ, सुटी खान त्यागौ, चुट खान त्यागौ, झुट बोल्न त्यागौ, लोभ बोल्न त्यागौ, अर्काको छोराले यति कमाइनेर त छैन, अर्का लोभले यति कमाइनेर त छैन, त्यसो नभनौ साथीहरू, अर्काको श्रीमती कति राम्रो कति कमाउँछ, मेरो त नराम्री, मेरो त झुत्रे झाम्रे, त्यस्तो नभनौ साथीहरू, आफूसँग भएको कुरामा सम्पूर्ण गर्छ भन्नुभएको छ परमेश्वरको वचनमा साथीहरू, त्यो त्यस्तो बोल्नु न हो साथीहरू, आज पवित्र हो, पवित्र हो भनेर यसले हे मानिसहरू, हे मानिसहरूलाई भने यसले मानिसहरूलाई भने, तिमीहरू आफैलाई पवित्र बनाऊ, किनकि भोलि तिमीहरूको बीचमा परमप्रभु उदयको काम गर्नुहुनेछ साथीहरू, साथीहरू आमेन भन्नु साथीहरू,
0: आमेन,
1: जे जति मैले सुने त्यो अनुसार हिँड्नु होला साथीहरू, र परमेश्वरले हाम्रो जीवनमा आश्चर्य काम गर्नुहुन्छ, अचम्मको काम गर्नुहुन्छ, ऋणमा डुबे त ऋणबाट छुटकरा दिनुहुन्छ, रोगमा डुबेको छ भने रोगबाट छुटकरा दिनुहुन्छ, अशान्तिमा छौ भने पनि अशान्तिबाट शान्तिमा डराउनुहुन्छ, हामीलाई केही कुराको अभाव पार्नुहुन्न साथीहरू, एकदमै परमेश्वर मात्रै हेर्नु, उहाँलाई मात्रै मन पर्दो जीवन दिएर, उहाँलाई मात्रै मन पर्दो मुखबाट शब्दहरू निकाल्ने, उहाँलाई मात्रै मन पर्दो काम गर्ने साथीहरू त्यसरी हिँडौँ साथीहरू, हाम्रो जीवनमा कुनै पनि अभाव घटी कमीमा राख्नुहुन्न, त्यो रोग बिमारमा राख्नुहुन्न साथीहरू, एकदमै आनन्दितसँग परमेश्वरको सेवा गर्दै जस्तोसुको अवस्थामा पनि परमेश्वरलाई उचालौँ, उहाँमाथि भरोसा राखौँ साथीहरू, र आनन्दले बस्नु होला, परमेश्वरको महिमा गर्नु होला, यति भन्न चाहे, परमेश्वरलाई धन्यवाद, र मिस हजुरलाई पनि धन्यवाद, सुनिरहनु भएको सबै साथीहरूलाई पनि धन्यवाद,
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद छ पम्पाजी, प्रभुले धेरै आशिष दिनुभएको होस् र यसलाई चाहिँ हामी छुटौं, जय
1: मसीह।
0: हजुर पम्पा रोकाजी हुनुहुन्थ्यो, उहाँले एकदमै प्र्याक्टिकल कुरा, एकदमै व्यवहारिक कुराहरू चाहिँ आज वचनमा आधारित भएर राख्नु भएको छ, कहिलेकाहीँ हामी सही कुराहरूमा चुकिरहेका हुन्छौ, याद गरिरहेका हुँदैनौ, तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको परमेश्वरलाई पहिलो स्थानमा राख्नु र परमेश्वरलाई नै हामीले हेर्नु चाहिँ एकदमै आवश्यक छ। यही उत्साह उहाँले एकदमै आशिषमय तरिकाबाट लिएर जानु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता आउनु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसीह जोलपा,
0: जय मसीह जो जोलपा, हाम्रो अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिक ठाक छु हजुर,
0: आमेन आमेन। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: म यसुको पछि हिँड्न लागि नेवारी भाषामा गाइदिन्छु।
0: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ
2: हजुरहरूले, शब्द शब्द याद गर्नु होला भन्न चाहन्छु।
0: हुन्छ हजुर, एकदमै
2: हुन्छ।

0: फर्क दिन आमेन मिस
1: आमेन आमेन मिठो भजन गीत गाउनु भयो धन्यवाद अमिताजी
0: मुख भनेको फर्क दिन
1: ए ल हुन्छ धन्यवाद हुन्छ राइडलाई चाहिँ हामी छुटौ अमिताजी धन्यवाद जय मसी
0: हुन्छ धन्यवाद जय मसी
1: र अमिता महर्जनजी हुनुहुन्थ्यो उहाँले कस्तो मिठो भजन गीत नेवारी भाषामा गाएर जानु भएको छ र तपाईँले पनि आफ्नो प्रतिभा यसरी नै प्रस्तुत गर्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जय मसी
1: जय मसी साराजी कस्तो हुनुहुन्छ तपाईँ
2: एकदमै ठिक ठाक म त वहाँ पुगेको छु नि उसमा हेटौँडा
1: ओहो हो अहिले हेटौँडा पुग्नु भएको छ तपाईँ
2: हेटौँडा पुगेको छु यहाँ साथी कहाँ आएको अनिखेरि हिजो गाडी चढेर आएको अनिखेरि हिजो एकदमै गाह्रो भयो मलाई चाहिँ गाडी लायो होइन अब टाढाको बाटो नै हिँडेको
1: एकदम राम्रोसँग पुग्नु भएछ राम्रोसँग त्यहाँ बसाई भएर फर्किनु भएको छ हामी प्रार्थना याद गर्छौ साराजी
2: सुसमाचार पनि हुने भनेको भनेर आएको यो चाहिँ एकदमै कठोर ठाउँ रहेछ कि कठोर गर्नै अब एक्लोमा एक्लो आएको अब साथी पनि विश्वास थियो होइन खास गरेर अब त्यहाँ बस्नु भएको थियो बोलाइरहनु भएको थियो बोलाउनु यहाँ चाहिँ म चाहिँ सुसमाचारको लागि आएको
1: ठाउँ
2: ठाउँ रहेछ क्या यहाँ एकदमै गाह्रो मैले अब त्यो निकाल्न पनि पाएको छैन सबलाई धन्यवाद भएको अब म आज र भोलि चाहिँ अनि यसो केही गर्न सक्छु कि भन्ने ऊ छ प्रार्थना गरिदिनु होला अनि मलाई हिजो धेरै गाह्रो भयो त्यहाँ गाडीमा आउँदाखेरि मैले चाहिँ खाली पेट अब उपस्थ्यो खाली पेट है आउँदाखेरि चाहिँ मलाई धेरै गाह्रो भयो मैले चाहिँ साँच्ची नै अति नै पाउँछु पनि मैले भनेको थिएन म्याम भन्दाखेरि त्यहाँबाट चाहिँ अनि बाटैमा चाहिँ मेरो धेरै गाह्रो क्या उ बान्ता हुने धान्ता हुने एकदमै गाह्रो हुने मलाई एकदमै गाह्रो मेरो आशै थिएन हिजो सबलाई धन्यवाद भएको होस् अनिखेरि बल्ल बल्ल ल्याएर अब नचिनेको ठाउँमा अब उहाँ पनि अब मैले यो चिनेको थिएन ठाउँ थिएन यो ठाउँमा चाहिँ जे होस् प्रभुले मलाई ल्याउनु भयो अनि फेरि त्यहाँबाट बल्ल बल्ल बल्ल बल्ल आइपुगेँ मैले कहाँ कहाँ के थियो भन्ने कुरै नै मलाई थाहा भएन धेरै गाह्रो भयो मलाई धेरै गाह्रो भयो अनि जे होस् गुरुबा गुरुआमाहरूले सबैले प्रार्थना गरिदिनु भएको कारण म बाँचेर आएँ प्रभुलाई धेरै धन्यवाद भएको धेरै गाह्रो भयो क्या मलाई गाह्रो पानी थिएन त्यहाँ केही थिएन अनि धेरै गाह्रो अनि फेरि अब त्यो उसमा आएको सानो उसमा अनि त्यसमा आउँदाखेरि त्यो वाक गर्दाखेरि उसमा पनि ठोकियो मेरो च्यापुमा प्रभुलाई धेरै धन्यवाद भएको होस् अनि ओर्लिँदा पनि धेरै गाह्रो भएको थियो मलाई अनि यहाँ साथी कहाँ आएर अनि फेरि उहाँले पानीहरू दिनुभयो अनि फेरि खाना बनाएर खानदिएपछि बल्ल अलिकति मलाई टाउको चाहिँ धङधङ भइरहेको छ त्यसको निम्ति प्रभुलाई धेरै धन्यवाद दिन्छु किनभने प्रभुले भन्नु वचनमा लेखिएको छ नि सुसमाचार सुनाउनेको पाउ चाहिँ सुन्दर हुन्छ मैले चाहिँ यो ठाउँमा एकदम विकट ठाउँ छ यो ठाउँमा मैले सुसमाचार सुनाउनु पाउँ प्रभुसित त्यही भनेर प्रार्थना गरिदिनु होला
1: एकदमै हामी प्रार्थनामा तपाईँलाई उचाल्नेछौ जुन उद्देश्य लिएर तपाईँ जानुभएको छ सुसमाचार सुनाउनको लागि प्रभुले तपाईँलाई सबै कुराहरूमा सहायता गर्नुभएको छ हाम्रो प्रार्थना तपाईँको लागि रहनेछ साराजी र सुरक्षित साथ गएर राम्रोसँग आउनुहोला हामी प्रार्थनामा सम्झिनेछौँ र अन्य केही कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत
2: अनि प्रभुलाई धेरै धन्यवाद म एउटा भजन गाउनेछु
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ

0: हुन्छ मेरो
1: सेरे दे धन्यवाद सागरजी, अहिलेलाई छुट्याउँ चाहिँ मसी र सारा तामाङजी हुनुहुन्थ्यो र अहिले उहाँ सुसमाचारको लागि भनेर हेटौडा पुग्नु भएको हामीले खबर पायौं, जानकारी पायौं साराजीबाट नै, र उहाँको लागि निरन्तर हामी प्रार्थनामा सम्झिनेछौ। र तपाईँले पनि आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ, कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हजुर जय
2: मसी,
1: लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ। आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर आरामै छु। हजुर कस्तो हुनुहुन्छ?
1: हजुर एकदमै आरामै छौँ हामी पनि। लक्ष्मीजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: आज म यो आजको दिनदेखि भन्ने चाहिँ म नेवारीमा गाउँछु है।
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ।

0: धेरै धेरै धन्यवाद तपाईँलाई पनि लक्ष्मीजी, मिठो भजन गीत गाएर साथ दिनुभयो र यसलाई चाहिँ छुटौ हामी जयमसी। हजुर, लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो आजको दिनदेखि भन्ने निकै नै अर्थपूर्ण गीत उहाँले नेवारी भाषामा गाएर सुनाउनु भएको छ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: उमेश रेग्मी, विराटनगरबाट।
0: हजुर उमेशजी, तपाईँ आरामै हुनुहुन्छ?
1: आरामै छु, मौसम पनि ठिकै छ, बेलुका हल्का पानी पर्यो होइन, बिहान पर्छ
0: र आज
1: शीतल छ।
0: हजुर हुन्छ, आज कार्यक्रम मार्फत तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: होइन, एक दुईटा मुक्तक भन्छु सानै, छोटो छोटो छ दुईटा होइन।
0: हजुर,
1: अब सर्वप्रथम गुरु पूर्णिमाको शुभकामना तपाईँ र तपाईँको परिवार र तपाईँको एफएम परिवारलाई पनि
0: धन्यवाद।
1: गुरु बेगर हामी अगाडि बढ्न सक्दैनौ होइन, त्यही भन्न चाहन्छु। म अब सुरु गर्छु होइन, मुक्त दुईटा छ, सानो सानो छ होइन। नरुवाऊ, ल म सुरु गर्छु। नरुवाऊ कसैलाई पनि, आँसुको मूल्य तिर्न गाह्रो हुन्छ। नदेऊ धोका कसैलाई पनि, एक्लो जिउन साह्रो हुन्छ। एउटा सक्यो, अब अर्को भन्छु ल। चाहिँदैन कसैको हात मलाई, बस परमेश्वरको साथ भए पुग्छ। संसारमा अरू जात नहोस्, नारी पुरुष जात भए पुग्छ।
0: हजुर, एकदमै सन्देशमूलक, धेरै धेरै धन्यवाद छु उमेशजी, कार्यक्रम सुन्दै गर्नु होला यसलाई छुटौ हामी।
1: भाइ,
0: र हाम्रो उमेश रेग्मीजी हुनुहुन्थ्यो विराटनगरबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, पक्कै पनि उहाँले हामीलाई अनलाइन मार्फत सुन्दै हुनुहुन्थ्यो। र तपाईँले पनि कार्यक्रम हिडन ट्यालेन्टमा फोन गर्न सक्नुहुनेछ, तपाईँसँग भएका प्रस्तुतिहरू, प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
2: जयमसी
0: नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, हजुरलाई कस्तो छ?
0: एकदमै आरामै छौँ हामी नैनाजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म भजन गाउँछु ल।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: धन्यवाद परमेश्वरलाई अनि हजुरलाई पनि हृदयदेखि नै धन्यवाद, यो मौका यो अवसर दिनुभयो। प्रभुजी तिमीलाई के चढाऊ भन्ने गाउँछु ल।

0: धन्यवाद।
1: एकदमै मिठो भजन गीत गाउनु भयो नैनाजी, प्रभुले धेरै आशिष दिनु भएको होस् र अहिलेलाई चाहिँ छुट्टौ हामी। जय मसी।
2: हजुर हस्, धन्यवाद। जय मसी।
1: हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र उहाँले निकै नै मिठो गीतको साथ दिनुभएको छ, प्रभुजी तिमीलाई के चढाउ। र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो
3: हेलो।
1: हजुर, जय मसी सावित्री दी, कस्तो हुनुहुन्छ तपाईँ?
3: जय मसी पुनममा, म एकदम आराम छु, सुनिरहेको छु गुरुज एफएम।
1: हजुर, धेरै धेरै धन्यवाद। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: अरू त के गाउनु, म त परमेश्वरको महिमाको निम्ति भजनै गुनगुनाउन मनपर्छ।
1: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ हजुर।
3: हस्,

0: हालेलुया, प्रभुको महिमा भएको।
1: आमेन। एकदमै मिठो भजन गीत गाउनु भयो, धन्यवाद सावित्रीजी। र यसलाई चाहिँ छुटौ हामी, जय मसी,
0: जय मसी।
1: हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो, एकदमै मिठो भजन गीत गाएर उहाँले साथीहरू जानुभएको छ। र पालो तपाईँको हो, तपाईँले पनि फोन गर्न सक्नुहुनेछ, तपाईँसँग भएका यस्तै प्रतिभाहरू चाहिँ प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754। र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। र फोन गरेर तपाईँले पनि साथ दिन सक्नुहुनेछ भने एउटा गीतको साथ हामी राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी, गुड मर्निङ।
0: जयमसी, गुड मर्निङ। सुनिताजी बोल्दै हुनुहुन्छ?
1: यस आमेन।
0: आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम आरामै छु, प्रभुको दया अनुग्रहमा। विश्वास गर्छु हजुरहरू पनि राम्रो हुनुहुन्छ।
0: एकदमै आरामै छौ हामी पनि सुनिताजी, र अवश्य पनि तपाईँ भजन गीत नै गाउनुहुन्छ भन्ने मलाई लागिरहेको छ। र यो समय मैले
1: हुन्छ, प्रभुलाई धन्यवाद भएको होस् यो बहुमूल्य समयको लागि। अनि प्रार्थनाको एउटा भजन छ, थोरै गाएर परमेश्वरको महिमा गर्नेछु।

0: praise the Lord. Jai Masih.
1: Hajur, dherai dherai dhanyabad Sunita ji. Rai lai jastoto hami Jai Masih.
0: Amen. Huncha, Jai Masih. Have a nice day.
1: Hajur, thank you. Ra waha hunuhuncha hamro Sunita ji Bhaktapurbata ra phone line ma koi shrota hunuhuncha waha lai swagat garau. Hello.
2: Jai Masih, ma'am.
1: Jai Masih. Jai Masih, Hajur. Jai Masih. Tapaiko naam ekchoti batadinus na, Hajur. पुष्पजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम सन्चै छ म्याम, परमेश्वरको अनुग्रहले.
1: प्रभुलाई धन्यवाद भएको होस्. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म एउटा भजन गीतै गाउँछु.
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ.
2: यसुको मायाले जीवन, यसुको मायाले, यसुको मायाले जीवन, यसुको मायाले, सुख र शान्तिमा बित्दैछ जीवन, यसुको मायाले, सुख र शान्तिमा बित्दैछ जीवन, यसुको मायाले, संसारको मायाले राजै, संसारको मायाले, संसारको मायाले राजै, संसारको मायाले, आँखामा आँसु बर्साउँछ संसारको मायाले, आँखामा आँसु बर्साउँछ संसारको मायाले, हो हो शरीर यहाँ मरेर जान्छ आत्मा त मर्दैन, शरीर यहाँ मरेर जान्छ आत्मा त मर्दैन, स्वर्गीय देशमा उदाउँछ जीवन यसुको भेषैमा, स्वर्गीय देशमा उदाउँछ जीवन यसुको भेषैमा, हो हो झिली र मिली उज्यालो संसार आकाशको ताराले, झिली र मिली उज्यालो संसार आकाशको ताराले, यसु हुन् हाम्रो स्वर्गको बाटो बुझ्नु छ साराले, यसु हुन् हाम्रो स्वर्गको बाटो बुझ्नु साराले, हो हो रातो है माटो चिप्लो छ बाटो असारे महिनामा, रातो है माटो चिप्लो छ बाटो असारे महिनामा, पवित्र आत्मा दिनुभयो यसुले बहिनामा, पवित्र आत्मा दिनुभयो यसुले बहिनामा, हो हो कलवारी पाखा प्रेमको भाखा बुझिन्छ सारारा, कलवारी पाखा प्रेमको भाखा बुझिन्छ सारारा, सम्झेर मेरो यसुलाई आँसु बरार, सम्झेर क्रिस्टको प्रेमलाई आँसु बरार, हो उकाली बाटो हिँड्नलाई गाह्रो भारी छ काँडैमा, उकाली बाटो हिँड्नलाई गाह्रो भारी छ काँडैमा, स्वीकार जीवन यसुलाई जीवन छँदैमा, स्वीकार जीवन यसुलाई जीवन छँदैमा, हो हो प्रभुको सहर घुम्दै जाँदा सिमलेको बजार, प्रभुको सहर घुम्दै जाँदा सिमलेको बजार, यसुको माया यो ज्ञानलाई हजारौँ हजार, यसुको माया यो ज्ञानलाई हजारौँ हजार, हो
1: धन्यवाद म्याम. आमेन. साह्रै मिठो वचन गीत गाएर साथ दिनुभयो पुष्पजी, र प्रभुले धेरै आशिष दिनु भएको छ. अहिले लाइट चाहिँ हामी छुटौं भन्दै थियौँ, आफूलाई एउटा बाहिरिसक्नु भएको छ, र अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौं. कार्यक्रमको अन्तिमतिर आइसकेको छौं. एउटा गीतको साथ दिन चाहन्छौ. गीतपछि आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम सहित म उपस्थित हुने नै छु.

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामीले लक्की ड्र गरिसकेको छ. आज धेरैजना श्रोताहरूले फोन गर्नुभएर आफ्नो प्रस्तुतिहरू दिनुभएको छ. हामी एकदमै आशिषित भएको छौं. प्रभु महिमित हुनुभएको छ. हामी एकदमै विश्वास गर्दछौ र धन्यवाद दिन चाहन्छु. म नाम घोषणा गर्नुभन्दा अगाडि नै सम्पूर्ण जो जतिले आज हामीलाई फोन गरेर साथ दिनुभएको छ, प्रभुले धेरै आशिष दिनुभएको होस्. कार्यक्रमको नियम अनुसार हामी एकजनालाई मात्र विजेता घोषणा गर्न सक्छौ, यसै कारणले मात्रै हामीले लकी ड्रबाट एकजनाको नाम लिएर आएको छौं र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ सावित्री खड्का. सावित्रीजी, यहाँलाई एकदमै बधाई छ. कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर तपाईँले आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनुहुनको लागि अनुरोध गर्न चाहन्छु. र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मकरज्यूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ. र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समय प्राविधिक मित्र सुजनजी र म पुनम हामी बिदा हुन चाहन्छौ. धेरै धेरै धन्यवाद. जय मसी. नमस्कार.

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ।
0: रोकिएछ किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ,

0: सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
0: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
0: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
2: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: टाइम चेक यति बेला बिहानको 11 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
3: फोन नम्बर 40225444
1: र 40225742।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबु, पानीको बिल तिरिदे। ल
10: ल, तिरिदे।
11: बाबु, बत्तीको बिल तिरिदे है आज।
10: ल ल, तिरिदे।
9: दादा, इन्टरनेटको पनि लास दिनु है आज।
10: ल, त्यो पनि तिरिदे।
9: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
10: किनकि मसँग हाम्रो पात्र छ।
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त

0: अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम हिजो आज।

कन्ट्रीमा सी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा आदरणीय श्रोता कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

अति अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अहिले चाहिँ अलिकति चर्चा परिचर्चामा रहेको विषयवस्तु भनेको केही समय अगाडि अथवा हिजो आज पनि जो तराईमा चाहिँ अलिकति हिन्दू र मुस्लिमको नाममा झगडाहरू भइरहेको छ, एकदमै लडाईँ जस्तै भइरहेको छ, अनि कतिचोटि त्यहाँ गोली पनि लागेको कुराहरू छ र घाइतेहरू भएको अवस्थाहरू पनि छ। र परमेश्वरको वचनले चाहिँ स्पष्ट रूपमा के भन्छ भने दाजुभाइहरू एकतामा बस्नु चाहिँ कति भलो र मनोहर कुरा हुन्छ। जस्तो आजको दिनसम्म भयो होला सानातिना, तर यो धर्मको नाममा जातिको नाममा चाहिँ हामीले कहिले पनि योजना अथवा कहिले पनि त्यो युद्धहरू गर्नु हुँदैन, किनभने नेपाली समाज यस्तो समाज हो जो कैयौं पुस्तौंदेखि मिलेर बसिरहेको समाज हो, होइन? कतिचोटि होला केही चित्त नबुझ्ने कुराहरू होला, तर ती चित्त नबुझ्ने कुराहरू त मिटिङ बसेर पनि त्यसको सल्युसन निकाल्न सकिन्छ नि, तर युद्धै गर्ने, भालै हान्ने, मान्छे मार्ने नै त्यो त हामीले कहिले पनि गर्नु हुँदैन। हेर्नुहोस्, त्यहाँ नेपाल प्रहरी खटिराख्नु भएको अवस्था छ, आर्मीहरू पनि खटिराख्नु अवस्था छ, र कति मानिसहरू चाहिँ हात हतियार लिएर अगाडि बढ़िरहेको अवस्था हुन्छ। हेर्नुहोस् त, त्यहाँ जो मरे पनि मर्ने नेपाली नै हो क्या, होइन? यता पुलिस दाजुभाइहरूले पनि आफ्नो ज्यान जोखिममा राखेर शान्ति सुरक्षाको लागि उहाँहरू खटिराख्नु भएको छ। अर्को पक्ष भने विभिन्न हात हतियार लिएर उनीहरू होइन युद्धकै लागि तयारी भएको जस्तो कतिचोटि देखिन्छ, तर यो प्रकारको कुराहरू नभएकै राम्रो, किनभने हामी चाहिँ मिलेर बस्नुपर्छ। किनभने लामो समयदेखि नेपालमा कहिले पनि त्यस्ता युद्धहरू हामीले सुनेनौ र महसुस पनि गरेका छैनौ, होइन? तर अरू नाममा भयो होला, युद्धहरू भयो होला, एउटा पार्टीको नाममा भयो होला, तर यो मिलेर बसेको होइन हिन्दू दाजुभाइ, मुस्लिम, बुद्धिस्ट, होइन इसाई छन्, धेरै छन्, तर उनीहरू अहिलेसम्म हेऱ्यो भने मिलेरै बसेका छन्। तर किन आज एउटा जातिको नाममा, किन आज धर्मको नाममा युद्ध गर्ने त? यो कुराहरू हामीले गर्नु हुँदैन, किनभने अब देश यति धेरै थाङथिलो भइरहेको छ नि अब, होइन? जति भयो भयो क्या, अब चाहिँ भने शान्तिमा बसेर यो देशको उन्नति प्रगतितिर हामी लाग्नुपर्छ जस्तो लाग्छ मलाई, होइन? युद्ध गरेर, लडाई गरेर, एउटाले अर्कोलाई मारेर हुने होला केही पनि छैन। हानि कसलाई हुन्छ? आफ्नै देशलाई अथवा आफैलाई हुन्छ। त्यो भएर हामीले जुन युद्धहरू भइरहेको अवस्थाहरू छ, लडाईहरू भइरहेको अवस्था छ, आन्दोलनहरू भइरहेको अवस्था छ, सरकारले त कर्फ्यू नै जारी गरिरहेको अवस्थाहरू छ। किन भन्दाखेरि त्यहाँनिर शान्ति पनि त कायम गर्नु पर्यो, युद्ध गरेर मात्रै कहाँ हुन्छ र, होइन? कैयौं मानिसहरू मरिरहेको अवस्थाहरू छ, मानिसहरू हताश भइरहेको अवस्थाहरू छ। जब यस्तो प्रकारको युद्धले चाहिँ, यस्तो प्रकारको आन्दोलनले, यस्तो प्रकारको विरोधले चाहिँ हाम्रो भावी पुस्ताहरूले के कुरा सिक्ने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। हुनसक्छ तपाईँको घरमा सानो बच्चाहरू होलान्, नाति नातिनाहरू होलान्, तपाईँले आन्दोलन गर्दै गरेको भिडियोहरू हेर्लान्, होइन? त्यस्तो कुराले तपाईँको नाति नातिनाले के सोच्ला भने ए यस्तो पो गर्नुपर्ने रहेछ भनेर, उनीहरू पनि एउटा परमेश्वरको बाटोमा नभएर एकदम त्यो लडाई झगडाको बाटोमा जान सक्छन्। त्यो भएर तपाईँ र म चाहिँ एउटा सानो भन्दा सानो कुरामा पनि होसियारी भएर पाइला चाल्नु चाहिँ एकदमै बुद्धिमानी कुरा हुन्छ। र अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र हामी कुनै पनि धर्म कुनै पनि जातको नाउँमा हामीले युद्ध अथवा झगडा अथवा विरोध हुन्छ नि एक प्रकारको आन्दोलन हामीले नगरेकै राम्रो किनभने जहिले पनि हाम्रो बच्चाहरूको लागि पनि हामी एउटा उदाहरण बन्नुपर्छ होइन आन्दोलन लडाईँ मान्छे मारेर मान्छे काटेर समस्याको समाधान कहिले पनि हुँदैन झन् धेरै समस्याहरू सिर्जना हुन्छन् ती कुराहरूलाई कसरी हुन्छ वार्तामा बसेर हुन्छ कि होइन सरकारले माग पूरा गर्दै रहन्छ कि जसरी भए पनि युद्धलाई साम्य हामीले बनाउनै पर्छ बुझ्ने मान्छे हामी बन्नुपर्छ जस्तो लाग्छ मलाई तर हामी देखिरहेका छौँ अहिले विभिन्न ठाउँमा युद्धहरू विभिन्न ठाउँमा विरोधहरू अरूको घर जलाउने अरूको पसल जलाउने यस्ता कामहरू भइरहेको छन् यो चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन किनभने यसले राम्रो प्रभाव कहिले पनि पार्दैन किनभने त्यहाँ विद्यार्थीहरूले हेरिरहेको हुन्छ ओ हामीले त यस्तो पो गर्नुपर्ने रहेछ भने एक प्रकारको उसको दिमागमा यो कुराहरू जाँदछ तर शान्तिपूर्ण तरिकाले पनि सबै कुराहरू साम्य हुन्छन् भएका पनि छन् त्यो भएर म तपाईँलाई अथवा जति पनि हामी नेपालीहरूको लागि यही प्रार्थना गर्न चाहन्छु कि हामी चाहिँ एउटा शान्तिको देशमा छौँ यो शान्ति कहिले पनि नखल्पिलियोस् होइन सबैले गर्वसाथ भन्न सकुन् नेपाल चाहिँ शान्तिको देश हो भनेर जहाँ युद्ध जहाँ झगडाका कुराहरू हुँदैनन् भन्ने कुरा पनि हामीले एउटा पहिचान दिनुपर्छ क्या जस्तो हामी नेपालीलाई सगरमाथाको देश भनेर चिन्छन् भने अब अर्को कुराले पनि चिन्नुहुन्न सबैभन्दा शान्तिको देश होइन यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई होइन जब मानिलिउँ एकजना मान्छे दुईजना मान्छे युद्धमा परेर विरोधमा परेर लडाईँमा परेर ऊ ढल्ला तर ऊ सँगसँगै नि धेरै कुराहरू ढलिरहेको हुन्छ उसको आमाको सपना बुवाको सपना श्रीमतीको सपना छोराछोरीको सपना यी सबै सपनाहरू ढलिसकेको हुन्छ त्यो भएर तपाईँ र म आफै पनि यस्ता आन्दोलनमा गएर मान्छेलाई उक्साउने यस्ता कुराहरू हामीले कहिले पनि गर्नु हुँदैन र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र अब भने अलिकति नयाँ कुरातिर म जान चाहन्छु। धेरै कुरामा महिला र पुरुष कहिलेकाहीँ नमिल्ने दृष्टिकोणहरू हुन्छ, कति कुराहरू मिल्दैन होइन। हामी सोध्छौ श्रीमान श्रीमती अथवा केटा केटी बराबरी भन्छौ, तर बराबरी आफ्नो ठाउँमा छ, तर कति कुराहरू चाहिँ फरक हुन्छ क्या। यो कुरा चाहिँ हामीले महसुस पनि गर्न सक्छौ। महिलाहरू तयार हुन धेरै समय लिन्छन् जबकि पुरुषहरू छिट्टो तयार हुने गर्छन्, त्यो तपाईँ र मलाई थाहा छ। महिलाहरूलाई तयारी हुन निकै समय लाग्छ। हामी पुरुष मानिसहरू 10-15 मिनटमा सबै कुरा हुन्छ भने छोरी मान्छेलाई चाहिँ आधी घण्टादेखि एक घण्टा जति रेडी हुन टाइम लाग्छ। यो फरक दृष्टिकोण राख्दैछु मैले, कति कुरा यो देखिन्छ क्या, फरकहरू देखिन्छ। र महिलाहरू सयौं फोटो खिच्न रुचाउँछन् जब पुरुषहरूको लागि एउटा फोटो नै काफी हुन्छ। हामी देख्न सक्छौ छोरी मान्छेलाई यति धेरै फोटो खिच्न मन लाग्छ, यति धेरै फोटो खिच्न मन लाग्छ होइन। त्यो फोटो खिच्ने मान्छे नै थाकिसकेका हुन्छ तर उहाँहरू फोटो खिचिराख्न नै चाहनुहुन्छ होइन। यो दुईटा फरक राखे। र अर्को महत्वपूर्ण कुरा, पुरुषहरू साना साना कुरामा ध्यान दिँदैनन् तर महिलाहरूले सानाभन्दा साना कुरामा पनि याद गर्छन् होइन अनि ध्यान दिन्छन्। महिलाहरू घण्टौसम्म कुर्न सक्ने क्षमता हुन्छ जबकि पुरुषहरू छोटो र स्पष्ट संवाद रुचाउँछन् होइन। जस्तो महिलाहरू घण्टौसम्म कुरा गर्न सक्छन् उनीहरू होइन, कुरामा कयौं कुराहरू गर्न सक्छन् तर पुरुषहरू चाहिँ छोटो र स्पष्ट संवाद गर्न रुचाउँछन्। र हामी देख्न सक्छौ महिलाहरू म्यासेजको अर्थ धेरै सोचेर निकाल्छन् तर पुरुषहरू खासै नसोची सिधै जवाब दिन्छन् होइन। जस्तो कसैको जवाब दिनु छ भने छोरी मान्छेहरू चाहिँ धेरै सोचेर जवाब दिन्छन् होइन होइन, तर छोरा मान्छेहरू चाहिँ टुइटी टुइटी जवाब दिइरहेको अवस्था हुन्छन्। तपाईँलाई जब म्यासेज पठाउने बेला पनि हेर्नु, छोरा मान्छे ट्याटेट गरेर ठ्याक्क पठाएन, छोरी मान्छे चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर अलिकति होसियारी भएर त्यो म्यासेज पठाउने गर्नुहुन्छ होइन। कति कुराहरू फरक छ यी कुराहरू। र हिजो आज चाहिँ हामी देख्न सक्छौँ अब श्रीमान श्रीमती अथवा छोरा छोरी अथवा केटाकेटी अब बराबरी नै हो, तर कति कुराहरू चाहिँ हामी फरक पनि पाउन सक्छौँ किनभने धेरै कुराहरू फरक छ होइन। परमेश्वरको योजना अनुसार नै हामी जन्मेका छौँ र परमेश्वरले सुरुमा आदमलाई नै बनाउनु भयो, त्यसपछि हप्पालाई बनाउनु भयो। र विशेष परमेश्वरले हप्पालाई बनाउनुको रिजन चाहिँ यो थियो कि साथीको रूपमा उहाँलाई बनाउनु भयो। र एउटा श्रीमान श्रीमती जोडिनुको कारण चाहिँ पहिलो कारण चाहिँ के थियो भन्दा संगति नै थियो। एउटा संगति सुरु गर्नु थियो, परिवार सुरु गर्नु थियो होइन। त्यो भएर हामी परमेश्वरको योजना अनुसार हिँड्यौँ भने चाहिँ परमेश्वरको योजना चाहिँ अचम्मरो दिएको छ हामी मानव जीवनमा। उहाँले सबैभन्दा यो कारणले म धन्यवाद दिन मन लाग्छ क्या, परमेश्वरले हामी मानव जातिलाई चाहिँ सर्वश्रेष्ठ प्राणी नै बनाउनु भयो होइन। उहाँले मानवलाई चाहिँ स्पेसल ठान्नुभयो क्या। हुन त अब अरू पनि जनावरहरूलाई पनि उहाँले बनाउन सक्नुहुन्थ्यो नि होइन, तर मान्छेलाई नै उहाँले स्पेसल आफ्नै स्वरूपमा आफ्नै हातले बनाएको कारण हामी विशेष छौँ। हामी यो कारणले विशेष छौँ, हामी परमेश्वरले बनाएको आफ्नै स्वरूपमा आफ्नै हातले, त्यो भएर हामी विशेष छौँ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जयमसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054 9802484054 र 9801326786 9801326786
1: र 9813941447 9813941447
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
4: 3 दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
6: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला प्रस्तोता मार्था राईको साथमा
9: ए याकुब दाजु कता हो हतार हतार गर्दै
10: कहाँ हुनुहुने नानी आज भोलि किस्ता बन्दिन ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर
9: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि
10: ए हो र ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर
9: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
10: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855109625, 9855109625 र 9862424210, 9862424210।
10: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
11: क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
12: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही जानकारी नै दिइरहेको छु मैले. जुन एउटा द्वन्द भइरहेको छ तराईमा, त्यो द्वन्दको बारेमा पनि बताए र एउटा श्रीमान र श्रीमती बीचको धैर्यता फरक केही कुराहरू पनि बताए र अब भने म अहिले नसोचेको भन्दा बढी पानी परिरहेको अवस्थाहरू छ अनि पानी परेको बेला तपाईँ ननिस्किनुहोस्. अब त्यस्तै काम पर्यो भने तपाईँ निस्किनुहोस्, होइन भने ए पानी पर्यो हेर्न जाम भनेर यस्तो तरिकाले कहिले पनि ननिस्किनुहोस्, किनभने अकालमै तपाईँ र मेरो जीवनमा ठूलो समस्याहरू आउन सक्छ. किनभने जब पानी पर्छ, जस हिजो म एउटा यात्रा गर्ने मौका पाएको थिएँ कतै, अनि म फर्किने क्रममा यति धेरै पानी पर्यो नि, यति धेरै पानी पर्यो, त्यो ढलहरू फुटेर पानीको पानी आइरहेको थियो, मान्छे वारपार गर्न सकिरहेको अवस्था थिएन. तर त्यहाँ कति मान्छेले के भन्दै हुनुहुन्थ्यो, नजानुहोस् है, नजानुहोस् नजानुहोस् भन्दैखेरि कति मान्छेहरू चाहिँ होइन अब के हुन्छ र भनेर हिँडिरहेको अवस्थाहरू पनि थियो. उनीहरूको बाइक लडिरहेको अवस्था थियो, स्कुटी लडिरहेको अवस्था थियो, गाडीहरू स्टार्ट बन्द भइरहेको अवस्थाहरू थियो. हेर्नुहोस् त, अनि हामी जब पानीमा जान्छौँ त्यहाँ कति गहिराई छ, अब त्यहाँ बा ढल फुटेर निस्केको छ कि भन्ने कुरा तपाईँ र मलाई यकिन हुँदैन, थाहा हुँदैन. त्यो भएर बहुतै धेरै पानी भएको ठाउँमा, जमेको ठाउँमा हामी कहिले पनि जानु हुँदैन. यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ र हामीले हाम्रो बच्चाहरूलाई पनि एकदमै सही बाटो हिँडाउनु, सिकाउनु पनि, तालिम दिनु पनि एकदमै महत्त्वपूर्ण कुरा छ. छोरा या छोरी, बढी धेरै पानी परेमा तिमीहरू स्कुलमै बस, म लिन आउँछु, अथवा तिमीहरू आयो भने पनि जहाँ पानी छ त्यहाँनिर नहिँड, जहाँ पानी छैन त्यो ठाउँमा हिँड, जहाँ मान्छेहरू हिँडिरहेको छ त्यो ठाउँबाट हिँड भन्ने कुराहरू पनि सिकाउनुपर्छ. र बर्खाको बेलामा कतै पनि जान पाइँदैन, सिधै घर आउनुपर्ने हुन्छ भन्ने कुराहरू तपाईँ र मैले बच्चालाई सिकाउनु पर्ने हुन्छ. र यतिखेरको पानी पनि चापाएतीको खानु हुँदैन, फिल्टर गरेको पानी, एकदमै स्वच्छ पानी, सफा पानी, तताएको पानी खानुपर्छ. फेरि सानो कुराले ठूलो समस्या तपाईँ र मेरो जीवनमा निम्ताउन सक्छ. र तपाईँ र मैले अहिले यतिखेर जब त्यो पानीमा हिँड्छौँ नि, हामी खुट्टा भिज्छ अथवा त्यो फोहोरले पनि हाम्रो खुट्टामा एलर्जीहरू भएको धेरै घटनाहरू हामी देखाइरहेको छौँ होइन. एकदमै फोहोर पानीहरू हुन्छ नि त होइन, ढल फुटेर निस्केका पानीहरू जसले एलर्जी हुने, घाउ हुने, कयौँ त्यस्ता घटनाहरू पनि हामीले देखिरहेको छौँ, सुनिरहेको छौँ. र कार्यक्रम हिजो आजमा आज यस्तै विषयवस्तु नै तपाईँको निम्ति मैले राखेँ. अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ. जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि विदा हुन्छु. धन्यवाद, जय मसीह, नमस्कार.

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्नुको साथसाथै विभिन्न मिठा मिठा गीत संगीतहरूबाट तपाईँको यो मध्याहको दिनलाई आशिषित पार्ने हाम्रो कोसिस रहनेछ। आदरणीय श्रोता, यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जालहरूबाट परमेश्वरलाई कसरी महिमा गर्न सकिन्छ भनेर एउटा नमूना प्रस्तुत गर्नु रहेको छ र त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा अबको 1 घण्टासम्म रहनको लागि आइसकेका छौ र हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी यहाँलाई हार्दिक अनुरोध गर्दछौ र साथै आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रममा सबैभन्दा पहिलो स्टाटस मेरो हातमा परेको छ र जसलाई प्रेषित गर्नुभएको छ सामुएल मोक्तान ज्यूले र उहाँ लेख्नुहुन्छ व्यवस्था 6:6-7, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख र ती तिमीहरूले आफ्ना छोरा छोरीहरूलाई होसियारीका साथ सिकाऊ र घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा र उठ्दा तिनीहरूको चर्चा गर भनेर उहाँले पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ नवराज साउद ज्यूको र उहाँ लेख्नुहुन्छ सपना छ त्यसैले संघर्षमा पनि आनन्द छ किनकि हरेक कठिन पाइला मलाई मेरो गन्तव्यतर्फ नजिक लगिरहेको छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र त्यसै गरी अब भने आजको कार्यक्रममा एउटा सुमधुर गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने फेरि पनि आजको यो बसाईमा एउटा असल अनि एउटा उत्साह दिने सानो लेख तपाईँको बीचमा प्रस्तुत गर्ने समय भइसकेको छ। र यतिखेर मैले यो लेख लिएको छु नेपाली ख्रिस्टियन चर्च नामको फेसबुक पेजबाट। सिमोन चौधरीज्यूले पठाउनु भएको यो लेख हो र उहाँ लेख्नुहुन्छ, कडा मुस्लिम परिवारमा हुर्किएका पूर्व मुस्लिम येशु र मोहम्मदको जीवन तुलना गर्दा मेरो जीवन नै परिवर्तन भयो भनेर लेख्नुहुन्छ। अस्ट्रेलियामा बसोबास गर्ने कडा टर्किस मुस्लिम परिवारमा जन्मिएका एनएस ओभाटले मोहम्मद र येशु ख्रिस्टको जीवन तथा शिक्षाको तुलना गर्दा आफ्नो जीवनको दिशा नै परिवर्तन भएको बताएका छन्। अहिले उनी येशुका अनुयायी बनेका छन् र इन्टरनेटका कारण धेरै मुस्लिमहरूले पनि आफ्नो विश्वास बारे गम्भीर प्रश्नहरू सोध्न थालेको उनलाई विश्वास छ। ओभाटका अनुसार उनी सानैदेखि ख्रिस्टियन धर्मबारे आफूलाई सिकाइएका कुराहरू मात्र विश्वास गर्थे तर कहिल्यै व्यक्तिगत रूपमा यसको अध्ययन गरेका थिएनन्। उनले भने, मलाई येशु बारे धेरै थाहा थिएन। हामी उहाँलाई एक अगम वक्ताको रूपमा मान्थ्यौ तर उहाँको मिशन वास्तवमा के थियो भन्ने मैले बुझेको थिइन। उनका अनुसार उनलाई बाइबल भ्रष्ट भइसकेको छ र ख्रिस्टियन धर्म कमजोर मानिसहरूको धर्म हो भनेर सिकाइएको थियो। तर उमेर बढ्दै जाँदा उनले पहिले इस्लाममा गहिराईमा अध्ययन गर्ने निर्णय गरे र त्यसपछि येशूको जीवन र शिक्षासँग तुलना गर्न थाले। सबै कुरा इस्लाम माथिको शंकाबाट शुरू भयो। त्यसपछि मैले येशू बारे अध्ययन गर्न थाले। मैले सोचे, येशूमा आखिर यस्तो के विशेष छ? उनले भने, ओभाटका अनुसार येशूको प्रेम, क्षमा र शत्रुलाई समेत प्रेम गर्ने शिक्षाले उनलाई सबैभन्दा बढी प्रभावित गर्यो। उनले भने, येशूले आफ्ना शत्रुलाई प्रेम गर्ने र सताउनेहरूको लागि प्रार्थना गर्न सिकाउनु भएको देख्दा मेरो सोच परिवर्तन हुन थाल्यो। उनको शिक्षामा इन्टरनेटले संसारभरका धेरै मुस्लिमहरूलाई आफ्नै विश्वास बारे स्वतन्त्र रूपमा अध्ययन गर्ने र पहिलेका पुस्ताहरूले नपाएको तरिकाबाट सुसमाचार सुन्ने अवसर दिएका छन्। उनले भने, इन्टरनेटको विस्तारसँगै मानिसहरूले इस्लामका विषयमा आफै अनुसन्धान गर्न थालेका छन्। हामीलाई बाल्यकालमा नबताइएका धेरै कुराहरू अहिले उनीहरूले देखिरहेका छन्। श्रोता, अगाडि उहाँ थप यसरी लेख्नुहुन्छ, ओभाटका अनुसार इस्लामबाट ख्रिस्टियन बनेका धेरै मानिसहरू आफ्नो विश्वास अरूसँग बाँड्दा उत्साहित हुन्छन् किनभने उनीहरूले जीवनमा गहिरो परिवर्तनको अनुभव गरिरहेका हुन्छन्। उनले भने, हामी एउटा कट्टर धार्मिक पृष्ठभूमिबाट आएका हुन्छौ, सुसमाचार सुनेपछि साउल पाउल बने झै जीवन परिवर्तन हुन्छ र त्यसपछि अरू मानिसहरू पनि स्वतन्त्र भएको देख्ने चाहना र इच्छा जाग्दछ। अन्तमा उनले भने, सुसमाचारले अन्य कुनै विश्व दृष्टिले नदिने आशा प्रदान गर्दछ। धेरै जसो अन्य विचारधाराहरू भन्छन्, आज्ञा पालन गर त्यसपछि तिमी स्वीकार गरिनेछौ, तर येशू भन्नुहुन्छ, म तिमीलाई पहिला स्वीकार गर्छु, अब मेरो आज्ञा पालन गर। व्यक्तिगत कुराकानी इन्टरनेट वा यस्ता साक्षीहरू मार्फत संसारभर मानिसहरूले ख्रिस्टियन विश्वास बारे अध्ययन गरिरहेका कथाहरू निरन्तर सार्वजनिक भइरहेका छन्। ख्रिस्टियनहरूको लागि यस्ता घटनाहरू सबै मानिसहरूले जुनसुकै पृष्ठभूमिका भए पनि येशू ख्रिस्टमा पाइने आशा अनुभव गरून् भन्ने प्रार्थनाको सम्झना गराउने विषय बनेको छन्। आमेन, परमेश्वरको महिमा होस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र अब भने फेरि पनि कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः कार्यक्रममा यहाँहरूलाई स्वागत छ र अब भने फेरि पनि अर्को एउटा स्टार्टअप्स मेरो हातमा परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ रेभरेन्ड डाक्टर सुनिल राजदूत ज्यूले र उहाँ लेख्नुहुन्छ मित्र तिमीले येशूलाई बाहिरबाट चिनेको छौ येशूको संगत गर न अनि हेर तिमीले सोचे भन्दा फरक अनमोल प्रेम पाउनेछौ भनेर उहाँले भन्नुभएको छ परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता त्यसै गरी अर्को एउटा तपाईँको बीचमा आशिषमा स्टाटस राख्न गइरहेको छु जसलाई प्रेषित गर्नुभएको छ मेरी आमा नामको फेसबुक पेजबाट उहाँ लेख्नुहुन्छ इमान्दार मान्छेले जीवनमा एउटै भूल गर्छ उसले अरूलाई पनि आफू जस्तै इमान्दार सम्झने गर्छ भनेर उहाँले हाल्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आइसकेको छ र जसलाई प्रेषित गर्नुभएको छ दिपेन समर ज्यूले उहाँ लेख्नुहुन्छ जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भोकाउँछन् तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन भजन संग्रह 34:10 भनेर उहाँले राख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा दानियल भाटज्यूको स्टाटस परेको छ र उहाँ लेख्नुहुन्छ, यदि कुनै व्यक्ति ख्रिस्टमा विश्वास नगरी मर्छ भने मृत्युपछि उसले भोग्ने यातना जीवनमा भोगेका कुनै पनि दुःख भन्दा कयौं गुणा धेरै भयानक हुनेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, पक्कै पनि हामीले हाम्रो जीवनमा परमेश्वरलाई चिनेर यीशु ख्रीष्टलाई विश्वास गरेर मात्रै हामीले जीवन जिउनु पर्छ, ताकि आउने दिनहरूमा हामी उहाँसँग रहन सकौं अर्थात् अनन्त जीवन पाउन सकौं। त्यसै गरी मेरो हातमा माधव उपाध्याय ज्यूको स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, दर्शन शास्त्र र खोक्रो छल, ध्यान दियो कि कसैले दर्शन शास्त्र र खोक्रो छलद्वारा तिमीहरूको शिकार नबनाओस् जो यीशु ख्रीष्टका अनुसार होइनन् तर मानिसहरूको परम्परा र संसारका आधारभूत सिद्धान्तहरूमाथि अडिएका हुन्छन्, किनकि यीशु ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता उहाँकै शरीरमा बास गर्छ। पवित्र बाइबल कलसी 2:8-9 पद भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। श्रोता, त्यसै गरी मेरो हातमा एउटा वैज्ञानिक तथ्य एउटा लेख परेको छ र जसलाई प्रेषित गर्नुभएको छ विज्ञानका कुरा नामको फेसबुक पेजबाट, र उहाँले लेख्नुभएको छ नयाँ ग्रहको खोज। नासाको जेम्स वेब स्पेस टेलिस्कोपले हाम्रो आकाश गंगाको सबैभन्दा बढी अध्ययन गरिएको तारा प्रणालीहरू मध्ये एक बिटा पिटोरिक्सको वरिपरि लुकेर रहेको एउटा नयाँ विशाल ग्रह फेला पारेको छ। अहिलेसम्म त्यहाँ दुईवटा विशाल ग्रह बिटा पिटोरिक्स बी र सी पत्ता लागिसकेको छ, तर नासाको जेम्स वेब स्पेस टेलिस्कोपले त्यहाँ तेस्रो ग्रह बिटा पिटोरिक्स डी लुकेको फेला पारेको हो। कसरी पत्ता लाग्यो? यो ग्रह कुनै चम्किलो प्रकाशको बिन्दु हेरेर होइन, तर यसको वायुमण्डलमा रहेको कार्बन मोनोअक्साइडको अद्वितीय रासायनिक संकेत पहिचान गरेर पत्ता लगाइएको हो। जेम्स वेबको विशेष नियर इन्फ्रारेड स्पेक्ट्रोग्राफलाई उपकरणले धुलोको चमकलाई छिचलेर यो ग्रहको उपस्थिति पत्ता लगाएको हो। आकार र दूरी कस्तो छ? यो ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति भन्दा झण्डै 2 गुणा बढी ओजनदार छ र यो आफ्नो ताराबाट करिब 30 एस्ट्रोनोमिकल युनिट AU को दूरीमा घुम्छ, जुन दूरी हाम्रो सौर्यमण्डलमा सूर्यबाट नेप्च्युन ग्रह रहे जतिकै टाढा हो। पहिले किन पत्ता लागेन? बिटा पिटोरिक्स ताराको वरिपरि धुलो र भग्नावशेषको एउटा निकै चम्किलो घेरा डर्विस डिस्क छ जसले ताराको प्रकाशलाई जताततै छरिदिन्छ र यसले गर्दा अन्य उपकरणहरूका लागि ग्रहहरू पहिचान गर्न निकै गाह्रो हुन्थ्यो। तर जेम्स वेबले यो धुलोलाई व्यवस्था गर्दै सिधै ग्रहको वास्तविक संकेतलाई समात्न सफल भयो। वैज्ञानिकहरू अब यो नयाँ ग्रहको तापक्रम, वायुमण्डलको गहिरो संरचना र यसको अर्बिट कक्षको अझै विस्तृत अध्ययन गर्ने तयारीमा छन् र अन्तरिक्ष विज्ञान एउटा ठूलो र ऐतिहासिक फड्का मारेको कुराको प्रमाण हो भनेर उहाँले राख्नु भएको छ। र यो पक्कै रोचक जानकारी यहाँलाई पनि मन पर्यो होला। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने मेरो हातमा पास्टर डाक्टर अनिल थेगुवा मिनिस्ट्री प्रेयर ग्रुपबाट तिमोथी नेम्बाङज्यूको एउटा लेख परेको छ र म तपाईँको निम्ति यो आशिषमय लेखलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु। र उहाँ लेख्नुहुन्छ, येशूले भन्नुभयो, कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन। लुका 16:10-18। चतुर व्यवस्थापक खण्ड 2। जो धेरै कुरामा इमान्दार हुन्छ त्यो थोरै कुरा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। 11 यसकारण तिमीहरू सांसारिक धनमा इमान्दार भएनौन भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? 12 यदि तिमीहरू अर्काको धनमा इमान्दार भएनौ भने तिमीहरूको आफ्नो धन तिमीहरूलाई कसले देला? कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। 14 धनको लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसहरूको सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हो, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूको बीचमा जे उच्च गनिएको छ र परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ। 16 बप्तिस्मा दिने यहुन्नाको समयसम्म मोसाको व्यवस्था र अगम वक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र सबैजना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्। तर व्यवस्थाबाट एक मात्र बिन्दु मेटिनु भन्दा स्वर्ग र पृथ्वी टडी जान सजिलो छ। जसले आफ्नो पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ त्यसले व्यभिचार गर्छ, र श्रीमानबाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ। यो दोस्रो खण्ड हो। यो खण्ड लुका 16:10-18 अर्थात् येशूको चतुर व्यवस्थापकको दृष्टान्तको दोस्रो भाग हो। यसले विश्वासयोग्यता, धनको उचित उपयोग, परमेश्वर र संसारको सेवा, हृदयको व्यवस्था अवस्था र त्यसको राज्यको निरन्तरता र विवाह व्यभिचारमा विषयमा स्पष्ट शिक्षा दिन्छ। 1 थोरैमा विश्वासयोग्यता, धेरैमा विश्वासयोग्यता। 10-12 लेखिएको छ, जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, जो सानो कुरामा बेइमान हुन्छ त्यो धेरै ठूलो कुरामा पनि बेइमान हुन्छ। यसबाट हामीले पाउने शिक्षा के भने, हामीलाई ईश्वरले हामीलाई सानो जिम्मेवारीमा परीक्षा लिनुहुन्छ। यदि हामी सानो धन समय प्रतिभा र जिम्मेवारीमा विश्वासयोग्य भयौं भने मात्रै ठूलो जिम्मेवारी पाउनेछौ। यो सिद्धान्त जीवनका हरेक क्षेत्रमा लागू हुन्छ, काम, सेवा, परिवार र मण्डली आदिमा। 2 यसकारण तिमीहरू सांसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? 12 यदि तिमीहरू अर्काको धनमा इमान्दार भएनौ भने तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र? शिक्षा, सांसारिक धन केवल एउटा परीक्षण मात्रै हो। उपदेशक 2:26 भन्छ, धन सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम यो चाहिँ हाम्रो होइन परमेश्वरको हो। यदि यसमा बेइमान भयो भने साँचो आत्मिक स्वर्गीय धन हामीले पाउने छैनौ। 3 दुई मालिकको सेवा असम्भव छ। 13 कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, तिमीहरू परमेश्वर धन दुवैको सेवा गर्न सक्दैनौ। धन सांसारिक सम्पत्तिलाई मालिक बनाउन सकिँदैन, यो येशूको सबैभन्दा स्पष्ट चेतावनी हो। धनले सेवा गर्नुपर्छ, यसलाई मालिक बनाउनु हुँदैन। धेरै इसाईहरूले यो पद बिर्सेर दुवैको सेवा गर्न खोज्छन्, तर येशू भन्नुहुन्छ यो असम्भव छ। आदरणीय श्रोता, र 3 कुरा, मानिसको मूल्याङ्कन र परमेश्वरको मूल्याङ्कन फरक छ। 14-15 फरिसीहरू धनी थिए र धनको लोभी थिए, त्यसैले उनीहरूले येशूको शिक्षाको उपहास गरे। 15 मानिसहरूको बीचमा जे उच्च गनिएको छ परमेश्वरको दृष्टिमा यो तुच्छ ठहरिन्छ। मानिसले उच्च ठानेका जति छन् धन सदुपयोग गर्नुपर्छ। प्रतिष्ठा मतलब नेता, राजा, सबैले आफूभन्दा माथि परम प्रभु परमेश्वर हुनुहुन्छ भनेर जान्नुपर्छ। सफलता भनेको परमेश्वरले दिनुहुन्छ, र उहाँले दिनुभएको कुरामाथि घमण्ड छ भने परमेश्वरले ती कुराहरूलाई घृणा गर्न सक्नुहुन्छ। परमेश्वरले हृदय हेर्नुहुन्छ, बाहिरी धर्मीपन होइन। 4 कुरा, व्यवस्था र राज्य र नैतिकता। 16-18 बप्तिस्मा दिने यूहन्नाको समयसम्म मोसाको व्यवस्था र अगम वक्ताहरूको कुरा प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ। शिक्षा, पुरानो करारको युग यूहन्नासम्म थियो,
अब नयाँ करार परमेश्वरको राज्यको शुरूको युग भएको छ, तर राज्यको आगमनले व्यवस्थालाई खारेज गरेको छैन। सत्रपद, तर व्यवस्थाबाट एकमात्र बिन्दु मेटिएर जानुभन्दा स्वर्ग र पृथ्वी तरी जानु सजिलो छ। शिक्षा, येशूले व्यवस्थाको वैधतालाई दोहोर्याउनु भयो र उहाँ व्यवस्थालाई समाप्त गर्न आउनु भएन तर पूरा गर्न आउनु भयो। मत्ती 5:17-18, जसले आफ्नो पत्नीलाई त्यागेर अर्कीको विवाह गर्छ त्यसले व्यभिचार गर्छ। शिक्षा, व्यवस्थाको नैतिक जिम्मेवारी अझै कायम छ। विवाह पवित्र बन्धन हो र येशूले यहाँ फरिसीहरूलाई षड्यन्त्र र सजिलैसित सम्बन्ध तोड्ने चलनको विरुद्धमा बोल्नुभयो। यो शिक्षाले आज पर्यन्त समाजमा अनि गम्भीर विवाह सम्बन्ध विच्छेद र पुनर्विवाह जस्ता कुराहरूमा त्यो चुनौती थपिरहेको हामी पाउँदछौ। सारांशमा यस खण्डबाट हामी मुख्य 5 शिक्षा पाउन सक्छौ। पहिलो, ठूलो जिम्मेवारी र आशीर्वादीको लागि सानो क्रम विशेषज्ञ बन्नु पर्यो। दोस्रो, धनलाई मालिकलाई जस्तो सेवा होइन तर यसलाई उपकार गर्ने सेवक बनाउनु पर्यो। तेस्रो, परमेश्वर र धन

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने यतिखेर ख्रिस्ट येशूमा परमेश्वरको प्रेम नामको फेसबुक पेजबाट पास्टर दानियल सेगदेलजी लेख्नुहुन्छ, परमप्रभुले जति उत्तम प्रणहरू इसरायलीहरूलाई गर्नुभएको थियो तिनीहरूमा पनि एक घटी भएन, सबै पूरा भए। येशू 21:45 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। प्रिय श्रोता, अब भने फेरि पनि कार्यक्रममा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेसित गर्नु भएको छ निरन्तर प्रार्थना गरिरहो नामको फेसबुक पेजबाट योनेस यसबी राईले। उहाँ लेख्नुहुन्छ, सृष्टिकर्ता परमेश्वरको भए मान्नेहरू, परमप्रभुले तपाईँ सबैलाई चिठ्याउनु हुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, साँच्चै नै हाम्रो परमेश्वर चिठ्याउनु परमेश्वर हुनुहुन्छ र हामी उहाँलाई धन्यवाद चढाउँछौ। त्यसै गरी मेरो हातमा बाइबल भर्स ग्रेस नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, उहाँहरू अलग अलग परमेश्वर होइन तर एउटै सच्चा परमेश्वरको पूर्ण प्रकटीकरण हुनुहुन्छ। पिता सृष्टिकर्ता हुनुहुन्छ, पुत्र येशू हाम्रो उद्धारकर्ता हुनुहुन्छ र पवित्र आत्मा हाम्रो मार्गदर्शक सहायक र सान्त्वना दिने हुनुहुन्छ। उहाँमा विश्वास गर्नेहरूलाई अनन्त जीवनको आशा प्राप्त हुन्छ। यसकारण तिमीहरू

जाओ र सबै जातिलाई चेला बनाऊ र तिनीहरूलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दियो। अनि मती 28:29 परमेश्वरको प्रेम येशु ख्रिष्टको अनुग्रह र पवित्र आत्माको सहभागिता सबैसँग सधैँ रहिरहोस् आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् तादन श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ रेभरेन्ट डाक्टर सुनिल राजदूत ज्यूले र उहाँ लेख्नुहुन्छ मित्र तिमीहरूले मलाई मेरो गाली बेजत गर मलाई केही फरक पर्दैन कारण एक दिन तिमीहरू घुँडामा येशूको नाममा टाँसिने छौ र टेकिनै पर्नेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तादेन श्रोता भने कार्यक्रममा अर्को एउटा आशिषमय स्टाटस राख्ने बेला भइसकेको छ जसलाई प्रेषित गर्नुभएको छ पास्टर बेनी हिन नामको फेसबुक पेजबाट भएस बेनी हिन वर्ड हिलिङ नामको त्यो स्टाटस उहाँले पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ योर डेज अफ पेन इज ओभर टुडे योर डेज अफ सोरो इज ओभर टुडे योर डेज अफ बिइङ इज ओभर टुडे वीपिङ इज ओभर टुडे योर डेज अफ प्रॉब्लम्स इज ओभर टुडे योर डे अफ स्ट्रगल इज ओभर टुडे योर डेज अफ कम्प्लिमेन्ट्स इज ओभर टुडे योर डेज अफ ब्यारेनेस इज ओभर टुडे योर डेज अफ स्टेग्नेशन इज ओभर टुडे योर डेज अफ devastation is over today your days of late marriage is over today your days of business failure is over today your days of academic failure is over today and your days of night tears is over today in Jesus mighty name message me for personal prayer bhanera wahale pathaunu bhayeko cha parmeshwar le tapai lai aashish din bhayeko hos tadani shrota tesai gari mero hat ma arko euta status parisakeko cha जसलाई प्रेषित गर्नुभएको छ प्रोफेट रुथ मगर इज विथ यशुदा राई नामको फेसबुक पेजबाट उहाँ लेख्नुहुन्छ म पनि मान्छे हुँ कुनै फलाम वा रोबोट होइन मासु र रगतको शरीर छ अनि त्यही शरीरभित्र एउटा मन छ र चोट र थकान लाग्छ नि मलाई पनि हजारौं जिम्मेवारी अनि संघर्ष उत्तिकै बुझिदिने कोही छैन चुनौतीका पहाड कति कति बलिदानका थुप्रो कति कति अर्कोतिर आफ्नो थकान छ भने अर्कोतिर नाश हुँदै गरेका पुस्ताको चिन्ता सिद्धिँदै र रितिँदै गएको प्रभुको सृष्टि जति बनाउँछु भन्छु त्यति नै भत्की जान्छ अनि लामो सुस्केर लाउँछु कतिखेर दिन हुन्छ र कतिखेर रात पर्छ समयले पनि साथ छोडेर गइसक्यो तर म जहाँको त्यही छु त्यही अनि यो पुस्ता पनि समयले ईश्वरलाई चिनिसक्यो तर नाश हुँदै गरेको पुस्ताले ईश्वरलाई चिन्न सकेन विडम्बना थकाइ लाग्छ नि सास रोकिन्छ अनि गाह्रो हुन्छ अनि सोच्छु र माथि हेर्छु अनि भन्छु प्रभु तपाईँलाई पनि गाह्रो भएको थियो त्यो बलिदानलाई त्यो चोटलाई बुझिदिने कोही थिएन आज त्यही ठाउँमा म पनि छु भनेर उहाँले भन्नुभएको छ। परमेश्वरले उहाँका सबै जाहेज कुराहरूलाई सम्बोधन गर्नुभएको होस् तादेन श्रोता। अब भने फेरि पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ यो गीतपछि म पुनः आउनेछु अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा आइसाल स्पिक नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ, लेखिएको छ, जुन जीवन र शरीरमा अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो र म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु। अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। गलाती 2:20 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी रेभरेन्ड डाक्टर सुनिलबाट एउटा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, जतिजनाले गाली गर्ने गर्छन् फेसबुक पेजमा याद गर्नुहोस्, तपाईँको दिदी बहिनी आमाहरूले पनि अध्ययन गर्छन्। त्यो कारण पशु नबन्नुहोस्, मानिस बनेर राम्रो कमेन्ट गर्नुहोस् ताकि अरूलाई पनि केही सिक्नको लागि मिलोस् मित्र भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा द स्क्रिप्चर्स एसोसिएसन नामको फेसबुक पेजबाट जिम बेका जीवको स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ, ओड सो लाइफ सेल्फ आर जस्ट अ फ्यू अफ द डेस्टिनेसन अफ द वर्ल्ड युज थ्रु आउट द तनाक हाउ डु यु प्रोनाउन्स इट भनेर उहाँले हाल्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, ख्रिस्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट ख्रिस्टमा स्वतन्त्रता भनेर लेखिएको छ। पापले भरिएका दुई शहरहरू सदम र निनावे बीच किन एउटा नष्ट भयो जबकि अर्कोलाई क्षमा गरियो भन्ने विषयमा उहाँ लेख्नु भएको छ। परमेश्वरका वचनहरूले सत्य प्रकट गर्छ। जब मानिस परमेश्वरको आज्ञाहरू पालन गर्न र परमेश्वरका आज्ञा आवश्यकताहरू अनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ तब परमेश्वरले मानिसप्रति उहाँको कृपामा प्रशस्त हुनुहुन्छ। जब मानिस उहाँप्रतिको भ्रष्टता घृणा र शत्रुताले भरिन्छ परमेश्वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्वरले मानिसको प्रतिरोध र कुकर्महरू देख्नु भएको छैन। जबसम्म परमेश्वरले मानिसको प्रतिरोध र कुकर्म देख्नुहुने छैन, जबसम्म तिनीहरूले उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ, तब मात्र परमेश्वरको रिस हराउनेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। अब अनि फेरि पनि अर्को एउटा स्टाटस मेरो हातमा आइसकेको छ। पढ्नुभन्दा अगाडि तपाईँको लागि एउटा सुमधुर हृदयस्पर्शी गीत प्रस्तुत गर्न गइरहेको छु र त्यसपछि म पुनः आउनेछु। अहिले भने सुन्नु एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा विशाल गुरुङ ज्यूको स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ, पवित्र आत्मा केवल प्रयोग गर्ने शक्ति होइन, सम्बन्ध राख्ने परमेश्वर हुनुहुन्छ भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, यहाँ अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ वाचम्यान नी नामको फेसबुक पेजबाट सामुएल तियङज्यूले। उहाँ लेख्नुहुन्छ, एक्सर्साइजिङ आवर स्पिरिट एण्ड बिङ एक्टिभ इन स्पिरिट भनेर उहाँले लेख्नुभएको छ। म यो लेख तपाईँको पढेर सुनाइदिनेछु। र उहाँ अगाडि यसरी लेख्नुहुन्छ, ए जेन्युनली स्पिरिचुअल पर्सन युजली हेज मस्ट टू मिनिस्टर इन द मिटिङ्स बिकज हि इज जोइन्ड टू द लोर्ड इन फेलोसिप। इन अ फेलोसिप मिटिङ इफ एभ्री वान इज वेटिङ एन्ड नो वान ओपन्स हिज माउथ At a certain point, someone will give a strange testimony, and then someone else will also give a strange testimony. This will damage the meeting. Everyone wants to be spiritual and wait for the moving of the Holy Spirit, but this will cause the entire meeting to fall into a kind of passivity. If we all actively exercise our spirit to follow fellowship with the Lord in the spirit, we will have something to say, and the meeting will be living. Therefore, we should actively fellowship with the Lord in the spirit in every meeting and not passively wait for Him to move our deadened spirit. We must all learn this lesson. What does it mean to be active in spirit? What does it mean to passive in spirit? What does it mean to act in fellowship? And what does it mean to independently? We must learn this lesson acting. Acting independently is religion acting. Is union with the Lord is the church. We must exercise our spirit so that our spirit will be strong to touch God. We should not give our opinions, but we can ask God to give us His commands. We must be so strong that we can ask God, force God, and urge God to issue commands. This is to exercise our spirit and to be active in the spirit. This means that we must exercise our spirit to touch the spiritual of God and allow the spirit of the God to put our spirit in this way. When we contact God, we will be able to touch God's will immediately. If our spirit is living, we will cause the entire meeting touch the spirit, whether we are praying or reading the Bible. Extracted from knowing the life and the church, भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। श्रोता, अब भने हामी आजको कार्यक्रमबाट करिब करिब विदा लिने समय भइसकेको छ, र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने यिनै प्रस्तुतिको साथसाथै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा प्राविधिक कक्षबाटका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्, र तबसम्म निरन्तर गुड न्युज एफएम सुन्दै रहनुहोस्। र अहिलेलाई भने एउटा मिठो गीत छोड्दै विदा हुन्छौ। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
1: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
3: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444, 40225444
4: र 40225572, 40225572।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: गाउन भाडामा,
13: गाउन भाडामा,
12: हे गाउन भाडामा।
14: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
15: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
16: अधिक जानकारीको लागि मोबाइल 98417868।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छु यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जय मसी, म मिस्पा महर्जन, मलाई लक्ष्मी भनेर पनि चिनिन्छ। म चाहिँ पैसीपाती बस्छु अनि मेरो चर्च चाहिँ स्तुति प्रशंसा हो। अनि हजुरहरूले गुड न्युज एफएम सुन्नु भएको छ? यदि सुन्नु भएको छैन भने एकदमै बिहान 6 बजेदेखि सुन्नु होला। अनि मैले चाहिँ यो गुड न्युज सुन्ने गरेको चाहिँ लगभग 8 वर्ष भयो, अनि यो गुड न्युज एफएम सुनेर म धेरै आशिषित भएको छु। अनि प्रभुलाई धेरै धन्यवाद, किनकि यो गुड न्युजबाट नि मैले बोल्ने मौका पाएको छु, आफ्नो दुःख सुख बिसाउने मौका पाएको छु। अनि हजुरहरूले नि सुन्नु भएको छ भने एकदमै सुन्ने गर्नुहोस्, किनकि कामै रोकेर यो गुड न्युज सुन्नु पर्छ भन्ने छैन, काम गरी गरी पनि हामी सुन्न सक्छौ। अनि यो गुड न्युज एफएम सुनेदेखि नि मैले धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पनि पाएको छु, अनि धेरै बाइबलको पदहरूबाट सिक्ने मौका पनि पाएको छु। अनि मैले जस्तै हजुरहरूले नि आशिष पाउनु होला भन्न म चाहन्छु। हुन्छ, धन्यवाद जयमिसी।

परिवर्तन होला नि या त नहोला नि, तर हाम्रो प्रभु येशू ख्रीष्टसँगको सम्बन्ध र उहाँको महिमा चाहिँ निरन्तर बढ्दै जान्छ। यही हो हामीले हिँड्नुपर्ने बाटो, यही नै हो जीवनको बाटो, साँगुरो बाटो।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, केही समयदेखि मैले तपाईँको निम्ति निकै अर्थपूर्ण पुस्तक पाठ गरि नै रहेको छु।

र युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तकबाट केही महत्वपूर्ण खोजमूलक कुराहरू नै तपाईँ र मेरो निम्ति रहेको छ र यो पुस्तक पढ्दाखेरि म त एकदमै धेरै आशिषित भएँ। मलाई लाग्छ तपाईँ पनि आशिषित हुनुभएको छ र आज पनि यसका केही अंशहरू तपाईँको निम्ति रहनेछ। लेखक एई हन्टनलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

सुलेमानले परमेश्वरको विरूद्ध पाप गरेको हुनाले उहाँले तिनको राज्य टुक्रिनेछ भनी भन्नुभएको थियो। सुलेमानको मृत्युपछि तिनको छोरो रहबाब इजरायलका राजा भए। सुलेमानको शासनकालमा तिनको राज्यमा सबै कुरा प्रशस्त थियो, तर तिनले गर्न चाहेका कुराहरूको खर्च उठाउनको निम्ति तिनले ज्यादा कर उठाए। तिनले तिनीहरूलाई यी कामहरूको निम्ति खटन पनि लगाए। तिनको समयमा मानिसहरूलाई साह्रै कठिन परेको थियो, त्यसकारण मानिसहरू रहबाम कहाँ आएर तिनीहरूको जीवनलाई सजिलो बनाइदिनुहोस् भनी विन्ती गरे। रहबाम कलिलै भएकोले के गर्न पर्ने हो सो निर्णय लिन सकेनन्। त्यसकारण तिनले बुढा प्रधान सहित सल्लाह मागे र तिनीहरूले असल सल्लाह दिए। तिनीहरूले तिनलाई बुद्धिमानी भएर तिनीहरूसँग दया देखाएर कुरा गरोस्, यसो गर्नुभयो भने तिनले सधैँ तपाईँको सेवा गर्नेछन् भनी सल्लाह दिए। त्यसपछि रहबाम आफूसँग बढेका जवान भारदारहरूको सल्लाह लिन गए। यी जवान मानिसले आफूलाई ती वृद्ध मानिसहरूभन्दा बढी ज्ञानी ठान्थे। तिनीहरूले रहबामलाई मानिसहरूको अघि कठोर रूपमा प्रस्तुत गरेर आफूलाई राजा हुँ भनी देखाउने सल्लाह दिए। रहबामले कठोर प्रकारले बोलेर मानिसहरूको जुवा अझ गरौं बनाइदिनुपर्छ, हलुङ्गो होइन भन्ने सल्लाह तिनीहरूले दिए। रहबामले जवान भारदारहरूको सल्लाह लिने निश्चय गरे। त्यसपछि तिनले मानिसहरूसित कठोर व्यवहार गर्दै तिनलाई रुखो जवाब दिए। अरू समुदायभित्र यारोबाम नाम गरेको एकजना मानिस थिए। तिनले मानिसलाई रहबामको कुरा नसुन्न र तिनलाई इन्कार गर्नु भनी भने। बाह्र कुलमध्ये दश कुल तिनको पछि लाग्न राजी भएर तिनलाई आफ्नो राजा बनाए। रहबामसँग केवल दुई कुल यहोदा र बेन्यामिन मात्र रह्यो। त्यस समयदेखि राज्य विभाजित भयो। उत्तरमा भएको दशवटा कुलहरू मिलेर इजरायल बन्यो र दुई कुलहरूद्वारा दक्षिणमा यहोदा भयो। परमेश्वरले यहोरामलाई उहाँको आज्ञा पालन गरेमा आशिष दिनेछु भनी भन्नुभएको थियो, तर यारोबामले परमेश्वरलाई प्रेम गरेनन् र उहाँमाथि भरोसा गरेनन्। तिनलाई परमेश्वरको मन्दिर यरुसलेममा छ भनी थाहा थियो। परमेश्वरलाई विश्वास गर्ने कुरामा पनि तिनी अनभिज्ञ थिएनन्। यसै कारण कुनै दिन मानिसहरूले तिनलाई त्याग्नेछन् र फेरि यहुदाको राजालाई पछ्याउनेछन् भनी यारोबाम डराउन लागे। यसकारण तिनले मानिसहरू यरुसलेममा नजाऊ भनी एउटा योजना बनाए। यारोबामले सुनका दुईवटा बाछाको मूर्ति बनाएर एउटालाई राज्यको अर्कोपट्टि र अर्कोलाई अर्कोपट्टि राखे। तब तिनले मिश्र देशबाट तिनीहरूलाई ल्याउने देवताहरू तिनीहरू नै हुन्, यसकारण अब यरुसलेममा आराधना गर्न जानु आवश्यक छैन भनी मानिसहरूले भने। मानिसहरू साह्रै मूर्ख भएर ती पूज्न थाले। परमेश्वर र यारोबामसित अति नै रिसाउनु भयो अनि तिनी तिनको परिवारलाई दण्डको आज्ञा सुनाउन एउटा अगमवक्तालाई पठाउनु भयो। बाइबलमा परमेश्वरले सधैँ यारोबामको विषय त्यो मानिस जसले इजरायलीहरूलाई पाप गर्न लाए भनी भनिएको छ। यहुदाको राजा रहबामले पनि परमेश्वरलाई पछाएनन्। तिनी अनि तिनका मानिसहरूले झुटा कुराहरूलाई पछाउन थाले अथवा दुष्ट कामहरू गरे। यसकारण परमेश्वर रिसाउनु भयो र मिश्रीहरूलाई तिनीहरूको विरूद्ध लड़ाई गर्न पठाएर तिनीहरूलाई दण्ड दिनुभयो। मिश्रीहरूले मन्दिरमा राखेको सबै चीजहरू लुटेर मानिसहरूलाई तिनीहरूको दरिद्रतामा छाडिदिए। योद्धाका मानिसहरू अझै पनि आफ्नो पापमय चालबाट फर्केनन्। त्यसपछि इजरायल र योद्धाका मानिसहरू परमेश्वरदेखि झन टाढै हुँदै गए। इजरायलका सबै राजाले पनि यारोबामको नमूना हेरी सत्य परमेश्वरलाई मान्नुको सट्टा सुनका बाछालाई पुजे। तिनीहरूले बाल भन्ने छुट्टो कुरालाई पुज्न शुरू गरे। परमेश्वरले अगमवक्ताहरू तिनीहरू कहाँ पठाउनु भयो जसले तिनीहरूलाई चेतावनी दिएर परमेश्वरका फर्कने आह्वान गरे। यी अगमवक्ता मध्ये एकजना एलियाले आहात राजा जो दुष्ट थिए तिनले राज्यकालमा अगमबाडी गरे। एलियाद्वारा परमेश्वरले धेरै आश्चर्य कर्महरू गर्नुभयो अनि धेरैजना इजरायलीहरू परमेश्वरको शक्ति तिनको जीवनमा देखे र परमेश्वरमा फर्किए। तर आहाब राजाले प्रायश्चित गर्न अस्वीकार गरे। एलियाको पछि परमेश्वरले अर्को अगमवक्ता एलिसालाई
पठाउनु भयो। यस अगमवक्ताले पनि धेरै आश्चर्य कर्महरू गरे। तिनले परमेश्वरको भरोसामा गर्ने मानिसहरूलाई सहायता गरे, तर पनि इजरायलका राजाहरू प्राय मानिसहरू आफ्नो पाप मार्गमा लागि नै रहे। यहुदा पनि त्यही प्रकारले सबै कुरामा खराब हुँदै गयो, तर पनि यहुदाका सबै राजाहरूले झुटा कुरालाई बुझेनन्। तिनीहरू मध्ये कतिले जीवित परमेश्वरलाई प्रेम गर्थे र तिनीहरूलाई पुर्खा दाउदले झैं उहाँको सेवा गरे, तर पनि आखिरमा स्थिति साह्रै खराब भयो। राजा मनुष्यले यहुदाका मानिसहरूलाई परमेश्वरदेखि टाढा झन टाढा लगे, र बाइबलले बताएछ मनुष्य परमेश्वरलाई नचिन्ने अन्य जाति मानिस भन्दा बढी तुष्ट थिए। तर पछि तिनले आफ्नो पापको प्रायश्चित गरे र त्यस समयसम्म यहुदाका मानिसहरूको पाप यति औधी भइसकेको थियो कि परमेश्वरले पनि क्षमा दिनु भएन।

स्थिति साह्रै खराब भएर गयो र परमेश्वरले आफ्ना अगम वक्तालाई अझ बढी संख्यामा मानिसहरूलाई चेतावनी दिनको निम्ति पठाउनु भयो। तीमध्ये कतिले इजरायलमा र कतिले यहुदामा परमेश्वरको वचन बोले। तिनीहरू सबैले मानिसलाई पाप मार्गबाट चाँडै परमेश्वरतिर फर्कने आह्वान गरे, किनभने परमेश्वरले अब तिनीहरूको शत्रुलाई तिनीहरूको विरूद्ध लड़ाई गर्ने बताउनुभयो, जसले तिनीहरूमध्ये धेरैलाई मारेर बाँचेकाहरूलाई टाढा देशमा कैदी बनाएर लैजाने थियो र कति चाहिँ खान नपाई मृत्युको मुखमा पर्ने थियो। तर पनि मानिसले अगमवक्ताद्वारा बोलिएको वचनमा विश्वास गरेनन्। यसरी आखिरीमा परमेश्वरले इजरायलको विरूद्ध असुरहरूलाई पठाउनुभयो। असुरले इजरायलीहरूलाई पराजित गरेर धेरैलाई आफ्नो देशमा लगे। यसरी इजरायलीहरूले मिश्र छोडेको लगभग 765 वर्षपछि इजरायलको राज्यको अन्त भयो, जो ठिक ख्रिस्ट जन्मनुभन्दा लगभग 765 वर्ष अघिको कुरा थियो। तर परमेश्वरले यहुदालाई सुरक्षित राख्नुभयो, किनभने त्यस समयमा त्यहाँ एकजना असल राजा थिए जसको नाउँ हिजकिया थियो। तिनले परमेश्वरलाई प्रेम गर्थे र मानिसले उहाँलाई पछ्याउन र पुज्न भनी तिनीहरूको नेतृत्व गरे। यसकारण तिनले त्यस ठाउँमा भएका मूर्तिहरूलाई नष्ट गरे। असुरीहरूले इजरायलीहरू चाहिँ यहुदालाई पनि लिने चेष्टा गरे, तर हिजकिया राजाले परमेश्वरलाई पुकारे। परमेश्वरले असुरीहरूमध्ये धेरैलाई मार्नुभयो र यसरी तिनीहरू यहुदालाई लिन पाएनन्। हिजकियाले लगभग 30 वर्षसम्म शासन गरे। तिनले मृत्युपछि तिनको छोरो मनस्सेले तिनको स्थान लिए। हामीले अघि नै हेरिसक्यौं किन मनस्से एक अति दुष्ट राजा थिए। तिनले यहुदामा 55 वर्षसम्म शासन गरे। तिनको छोरो योसिया दाऊद चाहिँ एक असल राजा थिए जसले 31 वर्षसम्म शासन गरे। त्यसपछि योसियाको छोरो यहोआहाज राजा भए जसले केवल 3 महिना शासन गरे। तिनी साह्रै दुष्ट थिए, यसकारण परमेश्वरले मिश्रीहरूलाई तिनको विरूद्धमा पठाउनु भयो। मिश्रीहरूले तिनलाई मिश्रमा लगे, त्यही नै तिनको मृत्यु भयो। मिश्रका राजाले यहोआहाजको छोरो यहोयामीलाई यहुदाको राजा बनाए। यहोयामीले 11 वर्ष शासन गरे। तिनले जे कुरा खराब थियो त्यही गरे। त्यसपछि परमेश्वरले बाबेलका राजाको सेनालाई यरूशलेमको विरूद्ध चढ़ाई गर्न पठाउनुभयो। बाबेलको राजा नबुकदनेस्सरले यहुदालाई पराजित गरेर यहोकिमलाई तिनको सेवक बनाए। यहोयामीले नबुकदनेस्सरको 3 वर्षसम्म सेवा गरे। त्यसपछि तिनको अधीनमा रहन इन्कार गरे। यहोयामकिमले मृत्युपछि तिनको छोरो यहोयाकिन राजा भए। तिनी पनि दुष्ट थिए र तिनले केवल 3 महिनासम्म शासन गरे। त्यसपछि नबुकदनेस्सर फेरि यहुदामा आए र प्राय सबै मानिसहरूलाई बाबेलमा लगे। खालि केही मानिसहरूलाई मात्र यहुदामा तिनले बाँकी राखे र सिदकियालाई तिनीहरूको निम्ति राजा बनाए। सिदकियाले 11 वर्षसम्म यहुदामा शासन गरे, तर तिनी र तिनको मानिसहरूले परमेश्वरको विरूद्धमा पाप गरे। अगमवक्ता एर्मियाले तिनीहरूको दुष्टताको दण्ड परमेश्वरले चाँडै दिनुहुन्छ भनी चेतावनी दिए, तर तिनीहरूले तिनको कुरा सुनेन। सिदकियाको शासनकालको 9 वर्षमा तिनले नबुकदनेस्सर राजाको अधीनता स्वीकार गरे। यसकारण नबुकदनेस्सर आफ्नो सेना लिएर आए र यरूशलेम सहरलाई लिनको निम्ति धेरै समयसम्म त्यसलाई घेरा हाले। सहरका धेरैजना मानिसहरू खान नपाएर मरे। 2 वर्षपछि नबुकदनेस्सरले यरूशलेमलाई कब्जा गरे र त्यो सहरलाई घेर्ने ठूलो पर्खाललाई पूर्ण रूपले ध्वस्त पारिदिए। तिनले सिदकियाको छोरालाई मारेर सिदकियालाई अन्ध बनाई बाबेलमा लगे। तिनले यरूशलेममा भएका सम्पूर्ण मानिसहरूलाई कैद गरेर बाबेलमा लगे। केही मानिसहरू मात्र त्यहाँ छाडिए। असुरको इजरायलका मानिसहरूले कैद गरेर लगेका लगभग 120 वर्षपछि यसरी यहुदाका मानिसहरू पनि तिनीहरूको आफ्नो भूमिबाट लगे। यसरी यहुदा राज्यको अन्त भयो। यो सबै कुरा मानिसहरूले परमेश्वरको आज्ञा पालन नगरेको कारण र अगमवक्ताहरूद्वारा आएको परमेश्वरको वचनलाई इन्कार गरेको कारण हुन आयो। परमेश्वरको आज्ञा पालन नगर्ने मानिसलाई धेरै दुःख र कष्ट आइपर्नेछ। राज्य कसरी विभाजन भयो? पहिलो राजा 12:1-24। यहोरामको पाप। पहिलो राजा 12:25-33। रहबामको पाप। पहिलो राजा 14:21-33। एलिया र तिनको कार्य। पहिलो राजा 17:22।
दोस्रो राजा एक अध्यायको 2 र 12। एलिसा दोस्रो राजा 2:19-9, 10, 13, 14 र 21। मनसेको दुष्ट शासन दोस्रो राजा 21:1-18। दोस्रो इतिहास 33:1-20। इजरायलीहरू कसरी कैद गरेर लगिए दोस्रो राजा 12 अध्याय। हिजकिया राजा दोस्रो राजा 18:20 अध्याय। यहुदाको राज्यको अन्त दोस्रो राजा 22:19-25। अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

योद्धाका मानिसहरू कैद र वापसी। योद्धाका मानिसहरू बाबेलको कैदमा लगिन अघि यिर्मिया अगमवक्ताद्वारा परमेश्वर तिनीहरूसँग बोल्नु भएको थियो। परमेश्वरले तिनीहरूलाई तिनीहरूको पापको कारण कैदमा लानुहुनेछ र तिनीहरूको सरनाश पारिनेछ र 70 वर्षसम्म फेरि त्यो बनाइने छैन भनी यहुदीलाई भन्नुभएको थियो। यहुदीहरूले बाबेलमा कैदी भएर बस्दा पनि परमेश्वरलाई हृदयमा ग्रहण गरेनन्, तर झुटा कुराहरूलाई ग्रहण गरे। यहुदामा छोडिएका रहल मानिसहरू पनि परमेश्वरतिर फर्केनन्, तिनीहरूले झुटा कुराहरूकै पछि लागे। सँगै घाम जुन ताराहरूको पनि पूजा गर्न थाले। परमेश्वरले बाबेलमा भएका उहाँका मानिसहरूलाई चेतावनी दिन इजेकेललाई पठाउनु भयो। इजेकेलले यरुसलेममा छोडिएका मानिसहरूले गरिरहेको घृणित कामको बारेमा तिनीहरूलाई अवगत गराए। तिनले यहुदीहरूलाई यदि तिनीहरू आफ्नो पाप मार्गबाट फर्किएनन् भने परमेश्वरले अझ कष्टमा पर्नुहुनेछ पार्नुहुनेछ भन्दै चेतावनी दिए। तर मानिसको हृदय कठोर हुनाले तिनीहरू परमेश्वरतिर फर्कन इन्कार गरे। तर बाबेलमा केही मानिसहरू थिए जसले परमेश्वरलाई प्रेम गर्थे र उहाँको आज्ञा पालन गर्थे। तिनीहरू मध्ये कोही मानिसहरू त्यहाँ ठूला मानिसहरू हुन पुगे जसले अरू मानिसहरूलाई सत्य परमेश्वरको बारेमा बताउँथे। ती मध्ये एकजना दानिएल थिए जो राजाको सेवक थिए। तिनले परमेश्वरलाई प्रेम गरेर सबै कुरामा उहाँको आज्ञा पालन गर्थे। परमेश्वरलाई नचिन्ने मानिसहरूले पनि दानिएलले सत्य परमेश्वरको उपासना भनी जान्दथे। बाबेलमा नबुग्दनेस राजा भएकै समय परमेश्वर तिनीहरूसँग बोल्नुभयो। पछि गएर बाबेलको राज्य राजा दाराले लिए र तिनी आफै त्यहाँका शासक भए। दाराले दानिएललाई खुबै इज्जत गर्थे किनभने दानिएल अति ज्ञानी मानिस थिए। तर कतिपय भारदारहरूले तिनीहरूसँग रिस गर्थे अनि तिनको दोष भेट्ने कोशिश गर्थे र राजाको अघि तिनलाई दोषी ठहराउन चाहन्थे। वर्षक राजाले तिनलाई मारुन् या त तिनको उच्च ओदादेखि झारुन् भन्ने तिनीहरू चाहन्थे। तर दानिएल परमेश्वरको जन भएकोले तिनको सबै काममा तिनी सफल भए र तिनका शत्रुहरूले कुनै कुरामा तिनको दोष भेटाउन सकेनन्। अब यी मानिसहरूले थाहा पाएर कि दानिएल तिनको परमेश्वरलाई तिनमा तीनपल्ट प्रार्थना गर्थे, त्यसकारण तिनीहरूले राजालाई एउटा नयाँ कानून बनाउने आग्रह गरे। यस उर्दी अनुसार 30 दिनसम्म मानिसले कुनै मानिसलाई विन्ती प्रार्थना गर्न पाउँदैनथे। तिनीहरूले राजालाई मात्र विन्ती प्रार्थना गर्न पाउँथे। जुन मानिसले यस उर्दीलाई इन्कार गर्ला पालना नगर्ला त्यसलाई सिंहको खोरमा हालिनेछ भनी उर्दी निकालियो। राजाले केही जंगली जनावरलाई एउटा विशेष ठाउँमा राखेका थिए। जब कुनै मानिसले अपराध गर्थ्यो राजाले त्यसलाई सिंहको माझमा हालेर मार्ने गर्थे। राजाले किन यति मूर्ख निर्णय लिए यस प्रकारको उर्दी निकाले यो कुरा बुझ्न गाह्रो छ। निश्चय पनि दानिएलका शत्रुहरूले राजालाई त्यस्तो उर्दी किन निकाल्नुपर्छ भन्ने बारे स्पष्ट कारण बताएनन्। राजाले यस्तो जानेका भए यस्तो कानून निकाल्न अस्वीकार गर्थे किनभने दानिएललाई तिनले औधी माया गर्थे। दानिएललाई नयाँ उर्दी बारे थाहा भयो तर पनि तिनले परमेश्वरलाई दिनमा तीनपल्ट विन्ती प्रार्थना गर्न छोडेनन्। तिनले यो कुरा लुकी छिपी गर्न चाहेनन्, यसकारण आफ्नो घरका झ्यालहरू खुल्ला राखी विन्ती प्रार्थना गरे। तिनका शत्रुहरूले तिनीप्रति यस्तै आशा राखेका थिए र तिनीहरू गएर यसबारे राजालाई जानकारी दिए। राजाले कसरी तिनीहरूद्वारा छलमा परेछु भन्ने कुरा बल्ल थाहा पाए। राजाले दानिएललाई बचाउने धेरै चेष्टा गरे र तिनीहरूको एउटा नियम थियो जसलाई स्वयं राजाले पनि परिवर्तन गर्न सक्दैन थिए। यो उर्दीले गर्दा तिनले बनाएको उर्दी मध्ये कुनै पनि परिवर्तन गर्न नसक्ने भयो। यसकारण दारा राजाले आखिरमा दानिएललाई सिंहको खोरमा हालिछाडे। यस कुराले राजा अति दुखित भएर रातभरि सुत्न सकेनन्। तर बिहान झिसमिसे उज्यालोमा तिनी सिंहको खोरमा गए र दानिएललाई जीवित भेटाए। परमेश्वरले सिंहबाट तिनलाई सुरक्षित राख्नु भएको थियो। दानिएललाई जीवित नै देखेर राजा अति प्रसन्न भए र तिनलाई त्यहाँबाट निकाल्न आज्ञा गरे। तर तिनलाई छल गर्ने मानिसहरूसँग तिनी क्रोधित भएर तिनलाई सिंहको खोरमा हालिदिने आज्ञा आफ्नो नोकरहरूलाई दिए। सिंहले ती मानिसहरूलाई एकैछिनमा खायो।
दारा राजाको शासनकालमा दानिएलको एर्मियाको पुस्तक अध्ययन गरे। यस पुस्तकमा परमेश्वरले यरुसलेमलाई नष्ट गर्नुहुनेछ र 70 वर्षपछि मात्र यो फेरि बनाइनेछ भने एर्मियाले भनेका थिए। दानिएलले आफ्नो मानिसको अधर्मलाई विचार गरे र ती सबै पापहरूको निम्ति प्रायश्चित गरे। परमेश्वरले दानिएलका एउटा स्वर्गदूत पठाउनुभयो र भविष्यमा हुने घटनाबारे बताउनुभयो। उहाँले यरुसलेममा फेरि पुननिर्माण गरिनेछ र ख्रिष्ट आएर मानिसहरूको निम्ति मर्नुहुनेछ भनी देखाउनुभयो। त्यो स्वर्गदूतले भविष्यमा हुने अरू कुराहरू पनि तिनलाई देखाए।

अन्तमा बाबेलमा कुरेश साइरस नाउँको राजाले शासन गर्न थाले। यो घटना यहुदीहरू तिनीहरूको निज भूमिबाट कैदमा लगिएको 70 वर्षपछिको कुरा थियो। राजा भएपछि चाँडै नै तिनले एउटा उर्दी निकाले, जुन उर्दीमा यहुदीहरू फेरि यरुसलेममा फर्किन चाहे भने फर्कन सक्नेछन् भन्ने लेखिएको थियो। तिनले यहुदीहरूलाई यरुसलेममा एउटा मन्दिर बनाउनु जहाँ तिनीहरूले परमेश्वरको आराधना गर्न सक्छन् भनी भने 42,000 यहुदीहरूले फर्किने निर्णय गरे। राजाले तिनीहरूसँग सुन चाँदीले निर्मित सामानहरूको, जो नबुकदनेस्सरले यरुसलेमको मन्दिरबाट 70 वर्ष अघि लुटेर लगेका थिए, ती सबै लैजाने अनुमति दिए। कतिजना मानिसले तिनीहरूसँग भएको रूपियाँ पैसा मन्दिर निर्माणको निम्ति दिए। यसरी तिनीहरू खुबै आनन्दित भएर निर्माण कार्यमा लागे। त्यस समय यहुदीहरूको कतिपय शत्रुहरू पनि यहुदामा बसोबास गर्थे। यी मानिसहरूले यहुदीहरूलाई मन्दिर बनाउनबाट रोक्न खोजे र कोरेस राजालाई यसबारे बताए, तर तिनले तिनीहरूको कुरा सुन्न इन्कार गरे। पछि 8 चारेस राजा भएकोले बेला तिनीहरूले तिनलाई यहुदीहरूले नै राजालाई पनि मान्यता दिँदैनन् भनी एउटा पत्र लेखे। त्यसपछि 8 चारेसले यहुदीहरूलाई मन्दिर बनाउनबाट रोके। 14 वर्षपछि परमेश्वरले 2 जना अगमवक्ताहरू हागै र जकरियालाई मानिसहरूले मन्दिरको निर्माण फेरि शुरू गरोस् भनी बताउनलाई पठाउनु भयो। यो कुरा तारा राजाको राज्यकालमा भएको थियो। मानिसहरूले अगमवक्ताको कुरालाई माने र फेरि मन्दिरको निर्णय कार्य शुरू गर्न थाले। तर फेरि तिनीहरूको शत्रुहरूले राजालाई यसबारे पत्र लेखे। ताराले राज्यको इतिहास हेरेर थाहा पाए कि कोरेस राजाले यहुदीहरूलाई मन्दिर बनाउन अनुमति दिएका रहेछन्। जब यो देखे तब तिनले यहुदीहरूलाई दुःख नदिनु तर तिनीहरूको काममा बाधा दिए त्यसले दण्ड पाउनेछ भनी भने। यसरी अन्तमा यहुदीहरूले निर्माणको काममा समाप्त गरे। यो अवश्य पनि सुलेमानले बनाएको मन्दिर चाहिँ त्यति सुन्दर नभए तापनि यहुदीहरू साह्रै खुसी थिए, किनभने अब परमेश्वरको निम्ति फेरि यरुसलेममा एउटा मन्दिर बनिएको थियो। त्यसै समय एज्रा नामक एकजना पुजारी बाबेलदेखि यरुसलेममा गए। तिनी एक लेखक अनि शिक्षक पनि भएको हुनाले व्यवस्थामा परमेश्वरले सिकाउनु भएको कुरा तिनले मानिसहरूलाई सिकाए। अब यहुदी मानिस मध्ये कतिले जाति स्त्रीहरूसित वैवाहिक सम्बन्ध गाँसेको तिनले थाहा पाए। अघिबाटै हामीले हेर्यौं कि परमेश्वरले उहाँका मानिसहरूलाई त्यस्तो कुरा गर्नु मनाई गर्नुभएको थियो। एज्राले यस विषयलाई परमेश्वर कहाँ लगे। तिनले मानिसलाई हप्काए र सम्झना गराए कि कसरी तिनीहरूको पुर्खाहरूले अन्य जाति स्त्रीहरूलाई विवाह गर्दा परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभएको थियो। तिनले मानिसहरूलाई यदि तिनीहरूले पनि परमेश्वरको आज्ञा मानेनन् भने उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनी चेतावनी दिए। यसरी मानिसहरूले विदेशी स्त्रीहरूलाई परित्याग गरेर परमेश्वरलाई पछ्याउन निर्णय लिए। नेहेमिया बाबेलको राजाको सेवक भए पनि राजाले तिनलाई यरुसलेममा जाने अनुमति दिए। नेहेमिया यरुसलेमको शासक भए। तिनले शहरको वरिपरि पर्खाल फेरि मरम्मत गर्न मानिसहरूको नेतृत्व गरे। शत्रुहरूले पर्खाल निर्माण नहोस् भनी बाधा दिने सक्दो कोशिश गरे, तर पनि परमेश्वरले यहुदालाई शक्ति दिनुभयो। आखिरमा पर्खाल निर्माणको काम शेष भयो, शहर निर्माण भयो, परमेश्वरको व्यवस्थाको पठन र व्याख्या भयो अनि मानिसहरूले उहाँको आज्ञा पालन गर्नु प्रतिज्ञा गरे। यसरी तिनीहरूले परमेश्वरको आशिषको भागीदार बन्न सके। त्यसपछि नेहेमिया 2 वर्षको निम्ति यरुसलेमदेखि गए। जब तिनी फर्केर आए फेरि यरुसलेमले सबै कुरामा परमेश्वरको आज्ञा पालन नगरेको भेटाए। तिनीहरूले कमाएको सबै कुरा दशंसा मन्दिरमा ल्याउनु भनी परमेश्वरले आज्ञा गर्नुभएको थियो, तर तिनीहरूले यो पालना गरेका थिएनन्। यसको कारणले पुजारीहरूमध्ये कतिले प्रशस्त खान पाएका थिएनन्, जसको फलस्वरूप तिनीहरूले आफ्नो निम्ति उब्जनी गर्नपट्टि लागेका थिए। परमेश्वरले यहुदीहरूलाई विश्रामबारको दिनमा कुनै काम वा किनबेच नगर्नु भनी आज्ञा दिनुभएको थियो, तर यसको विपरीत कतिपय मानिसहरूले त्यो कार्य गरेको नेहेमियाले थाहा पाए। त्यति मात्र होइन, फेरि मानिसहरूले विदेशी पत्नी पनि ल्याएका थिए। यसकारण नेहेमियाले ती मानिसहरूलाई हप्काए र सबै कुरा फेरि सच्याउन लाए। मलाकीको अन्तिम अगमवक्ता थिए। मलाकी अन्तिम अगमवक्ता थिए जसले त्यस समयमा परमेश्वरको तर्फबाट भएर बोले। तिनको पुस्तक पढ्दा हामी थाहा पाउँछौं कि मानिसहरू अझ पनि परमेश्वरदेखि धेरै टाढा थिए। पुजारीहरूलाई तिनीहरूले पूरा हृदयले परमेश्वरको सेवा नगरेको र पुरूषहरूले आफ्ना पत्नीसँग
पारपाचुके गरेर अन्य स्त्रीहरूसँग वैवाहिक सम्बन्ध स्थापित गरेको हुनाले मलाकीले मानिसहरूलाई हप्काए किनभने तिनले परमेश्वरलाई साँचो रूपले प्रेम गरेका थिए र उहाँलाई प्रशस्त तुल्याउने चेष्टा गरेका थिए। तिनले तिनीहरूलाई परमेश्वरको न्याय गर्न आउनुहुँदैछ र पापीलाई नाश गर्नुहुनेछ अनि उहाँलाई प्रेम गर्नेलाई आशिष दिनुहुनेछ भनी बताए। परमेश्वरलाई प्रेम गर्नेले मलाकीले भनेको कुरा मान्ने र उहाँलाई खुशी तुल्याउने कोशिश गरे। परमेश्वरले देख्नुभयो र मानिसहरूसँग खुशी हुनुभयो। मलाकीको ख्रिस्ट जन्मनुभन्दा 400 वर्ष अघि अगमबाड़ी गरेका थिए। मलाकीको मृत्युपछि परमेश्वर आफ्ना मानिसहरूसँग तबसम्म बोल्नु भएन तबसम्म उहाँले आफ्नो पुत्रलाई संसारमा उहाँको प्रतिज्ञा बमोजिम मुक्तिदाता हुन पठाउनु भएन। यर्मियाले यहुदाका मानिसहरू 70 वर्ष कैदमा जानेछ भनी अगमबाडी गरे। यर्मिया 25:1-4। दानियलका शत्रुहरूले तिनलाई कसरी मार्न चाहे। दानियल 6 अध्याय। परमेश्वरले हुन आउने कुरा देखाउनु भयो। दानियल 9 अध्याय। कोरेसले कसरी यहुदीहरूलाई यरुसलेममा फर्कने अनुमति दिए र कसरी तिनीहरूले मन्दिरको निर्माण गरे शुरू गरे। एज्रा 1:1-3। यहुदीहरूको शत्रुहरूले मन्दिर निर्माणको काममा कसरी बाधा दिए। एज्रा 4 अध्याय। यहुदीहरूले कसरी फेरि मन्दिर निर्माणको काम शुरू गरेर सिकाए। एज्रा 5 अध्याय र 6 अध्याय। एज्राले कसरी विदेशी र स्वदेशी बिहे गरे मानिसहरूलाई हप्काए। एज्रा 9 अध्याय र 10 अध्याय। नेहेमिया कसरी यरुसलेम गए र मानिसहरूलाई पर्खाल निर्माण गरे। नेहेमिया 1:4-4। व्यवस्थाको पठन र व्यवस्था मानिस बीच कसरी भयो। नेहेमिया 8 अध्याय। नेहेमियाले कसरी मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरेको भेटाए। नेहेमिया 13 अध्याय। र मलाकीको पुस्तक पनि पढ्नुहोस् भनेर यसरी लेखेको छ। र श्रोता, कार्यक्रम पुस्तक पाठमा आज मैले युगदेखि युगसम्म नामक यो पुस्तक मैले पाठ गरिरहेको छु, जुन बाइबल इतिहासको एक रूपरेखा हो, जसलाई एई हटनले लेख्नु भएको हो। र अर्को हप्ता फेरि अर्को पाठ तपाईँको लागि राख्ने बाचा गर्दै अहिलेलाई भने प्राविधिक मित्र विजय र म अब्राम बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाज सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जयमसी तथा नमस्कार सम्पूर्णलाई। कार्यक्रम जीवनको वचनको यस वचनको भागमा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द विश्वकर्मा। आउनुहोस्, वचनका लागि हामी प्रार्थना गर्नेछौं। जीवित प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँदछौं। प्रभु, तपाईँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। प्रभु, तपाईँको नजिकमा आउनको लागि प्रभु तपाईँका ती वचनले प्रभु हामीलाई उत्साह दिन्छ, हामी विश्वास गर्दछौं। प्रभु, यस समय हामी वचनबाट तपाईँका ती गहिरो रहस्यमय कुराहरू हेर्न जाँदैछौ। प्रभु, तपाईँले वचन बोल्ने म स्वयंलाई र सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई आशिष अनुग्रह दिनुहोस् भनिकन म विन्ती चढाउँदछु येशु ख्रिस्टको नाउँमा, आमेन। प्रिय मित्रहरू, हामीले केही समय अगाडिदेखि विभिन्न विषयहरूमा रहेर परमेश्वरको जीवित वचन तपाईँहरू सामु ल्याउँदैछौ। आज म तपाईँहरूलाई धर्मको बन्धनबाट हामी किन बाहिर रहनुपर्छ भन्ने विषयमा केही कुराहरू बताउन गइरहेको छु। वास्तवमा यीशु प्रभुलाई विश्वास गरिसकेपछि मानिसहरूले साधारण बुझाइ के छ भने हामीले धर्म परिवर्तन गर्यौं भनेर बुझ्ने गर्दछन्। अनि मानिसहरूले बाहिर संसारमा मानिसहरूले धर्म परिवर्तन गरे भनेर भन्ने गर्दछन्। जब कसैले येशु प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्दछन्, त्यो भनेको एउटा व्यक्तिको आफ्नो आस्था, उसको जुन जीवन पहिलेको जीवन थियो त्यो जीवन परिवर्तन गरेर एउटा मुक्तिको यात्रामा, त्यो अनन्तताको यात्रामा ऊ अगाडि बढेको वास्तविक अर्थ त्यो हो। तर संसारमा मानिसहरूले यसलाई धर्मको रूपमा हेर्ने गर्दछन् र कतिपय अवस्थामा चर्चभित्र पनि हामी विश्वासीहरू परमेश्वरको त्यो एउटा मार्गलाई पछ्याउन अथवा मुक्तिको त्यो एउटा यात्रामा हामी अगाडि बढ्दाखेरि हामीले यसलाई एक किसिमले धर्मको रूपमा लिइरहेको हामी पाउँदछौ। वास्तविक रूपमा हामीले प्रभु येशु, जो सारा संसारका मालिक हुनुहुन्छ, सारा सृष्टि रचना गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ मात्र एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँलाई हामीले आराधना गर्ने हो, उहाँलाई हामीले हाम्रो सम्पूर्ण हृदयले प्रेम गर्ने हो, उहाँसँगको त्यो घनिष्ठताको सम्बन्धमा रहने हो। तर धेरै समय हामी एउटा विभिन्न खालका विधि विधानहरूको पालना गरेर अनि विभिन्न जुन संसारमा भइरहेका ती धार्मिक क्रियाकलापहरूलाई चाहिँ हामीले पछ्याइरहेको हामी पाउँदछौ। तर वास्तवमा एउटा इसाई विश्वास के हो त? हामीले धर्म कर्महरू मात्रै गर्ने हो कि अथवा हामीले प्रभु येशूमाथिको त्यो विश्वास, त्यो विश्वासमा हामी अगाडि बढ्ने हो? यो चाहिँ निकै महत्वपूर्ण कुरा हो। त्यसकारण आज हामी धर्मको बन्धनबाट बाहिर निस्किन किन आवश्यक छ भन्ने विषयमा म तपाईँको बीचमा वचनबाट केही कुरा ल्याउँदैछु। तपाईँ हामी जो क्रिश्चियन धर्मको प्रतिनिधित्व गर्छौं, हामी त्यो धार्मिक समुदाय अन्तर्गत पर्दछौं भनेर हामीले दावी गर्दछौं, हामीहरू प्राय दुई फरक वर्गमा वर्गीकृत गरिएको हामी पाउँदछौं। एउटा चाहिँ धर्मका अनुयायीहरू र अर्को चाहिँ यसो

0: यसका सच्चा अनुयायीहरू। दोस्रो कोरन्थी 11 अध्यायको 3 पदमा यसरी बताइएको छ, तर जसरी सर्पले आफ्नो चलाकीले हब्बालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्दछन् कि भनेर मलाई डर लागेको छ। विश्वभरिका चर्च संगतिहरूमा धेरै निर्दोष क्रिश्चियनहरू छन् जो येशूका सच्चा अनुयायी बन्नको सट्टा धर्म पछ्याउने बाटोतर्फ दौड़िरहेको हामीले पाउँदछौं। हामी हाम्रो चर्चको संगतिमा हुने धार्मिक अभ्यासको तुलना गर्न सक्छौं र त्यसलाई येशू ख्रीष्टको साँचो सेवक हुनुको अर्थसँग तुलना गरेर हेर्न चाहन्छौं। हामी आज धेरै क्रिश्चियनहरू संलग्न हुने धार्मिक नियमितता वर्णन गरेर शुरू गर्नेछौं। धर्म तपाईँको एउटा निर्णयसँग शुरू हुन्छ जसमा तपाईँ चर्चसँग सम्बन्धित धार्मिक गतिविधिहरूमा सहभागी हुने निर्णय गर्नुहुन्छ। शुरूमा तपाईँ नियमित रूपमा चर्चको सभामा सहभागी हुने निर्णय गर्नुहुन्छ। त्यसपछि तपाईँ त्यही चर्चभित्र विभिन्न सेवाका कामहरूमा स्वयंसेवकको रूपमा सहभागी हुने निर्णय गर्न सक्नुहुन्छ। यहाँ चर्चको वातावरणमा तपाईँलाई केही निश्चित नियमहरू पालन गर्न सिकाइन्छ। तपाईँ बाइबल पढ्ने, प्रार्थना गर्ने र स्वयंसेवकको रूपमा चर्चमा सेवा गर्ने जस्ता कार्यहरू तपाईँले गर्नुपर्ने हुन्छ। यी कुराहरू गरेर तपाईँले परमेश्वरको उपस्थितिमा तपाईँले परमेश्वरको आराधना गरेको त्यो महसुस तपाईँले गरिराख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्छ कि यदि तपाईँले पर्याप्त असल कामहरू गर्नुभयो भने परमेश्वरले तपाईँलाई उहाँको आँखामा धर्मी व्यक्ति ठान्नुहुनेछ र तपाईँले उहाँको प्रेम प्राप्त गर्न योग्य ठहरिनुहुनेछ र तपाईँ उहाँको प्रेम प्राप्त गर्न योग्य ठहरिनुहुनेछ। धर्मको केन्द्रबिन्दु यो हो कि म के गर्दैछु भनेर विचार गर्नु जस्तै हो। मैले गर्ने कामहरूमा ध्यान केन्द्रित गर्नु हो र म कसरी महसुस गर्छु भन्ने कुरामा बढ़ी आफ्नो विचार केन्द्रित गर्नु हो अनि म आफ्ना क्षमता र बलबाट के प्राप्त गर्न सक्छु भन्ने कुरामा बढ़ी लागिरहनु हो। कतिपय समयमा तपाईँ यदि चर्चका गतिविधिहरूमा आफू बढ़ी समय व्यतीत गर्नुहुन्छ, तपाईँले आफूले गरिरहेको काममा तपाईँ निकै नै होसियारी साथ आफ्नो कामतर्फ तपाईँ केन्द्रित रहनु हो। म कसरी काम गर्दछु, मैले के महसुस गर्दछु, मेरो आफ्नो बल र क्षमताले मैले चर्चमा चर्चका गतिविधिहरूमा मैले कसरी सेवा पुर्याइरहेको छु भन्ने कुरा विश्वासीहरूले सोचिरहेका हुन सक्दछन्। अनि विश्वासीहरूले सोचिरहन्छन् कि यस्ता धार्मिक क्रियाकलापहरू गरेर मैले परमेश्वरलाई प्रसन्न तुल्याएको छु र परमेश्वरको प्रेम मैले प्राप्त गरिरहेको छु। समस्या त्यति बेला शुरू हुन्छ जब तपाईँ पाप गर्नुहुन्छ। तपाईँले जतिसुकै प्रयास गरे पनि सधैँ परमेश्वरको अगाडि धर्मी जीवन जिउन सक्नुहुँदैन। तपाईँबाट गल्तीहरू हुन्छन्। सायद तपाईँले पर्याप्त बाइबल पढ्नु भएको छैन, सायद तपाईँले कुनै चर्च सेवा सुच्याउनु भएको छैन, वा सायद तपाईँ कसैसँग रिसाउनु भयो र उहाँलाई तपाईँले नराम्रो व्यवहार गर्नुभयो। अब के गर्ने त? तपाईँ आफ्नो पापको लागि पश्चाताप गर्नुहुन्छ। त्यसपछि त्यो पापको क्षतिपूर्ति गर्न तपाईँ अझ धेरै सेवाको कार्यहरू गर्न थाल्नुहुन्छ। तपाईँ सोच्नुहुन्छ कि यदि तपाईँले पर्याप्त धार्मिक कामहरू गर्नुभयो भने परमेश्वरले तपाईँको पापलाई व्यवस्था गर्नुहुनेछ। त्यसैले तपाईँ अझ कड़ा प्रयास गर्नुहुन्छ। नियमहरू पालना गर्न र पाप नगरी जीवन बिताउन तपाईँ प्रयास गर्नुहुन्छ। तर तपाईँ बारम्बार सुक्नुहुन्छ प्रियहरू। यसले तपाईँलाई दोषी महसुस गराउँछ र तपाईँको आत्मसम्मानमा र तपाईँको आत्मसम्मान घटाउँछ। तपाईँ परमेश्वरका प्रतिज्ञाहरूमाथि शंका गर्न थाल्नुहुन्छ। तपाईँ आत्मिक निराशामा पर्नुहुन्छ जसले प्राय जसो तपाईँलाई उदासीनताको अवस्थामा पुर्याउँदछ, जहाँ तपाईँलाई के भयो भनेर अब वास्ता लाग्दैन। तपाईँ सबै नियमहरू पालना गर्ने चिन्ता नगरी आफू जसरी बाँच्न चाहनुहुन्छ त्यसरी नै बाँच्ने निर्णय गर्नुहुन्छ। कतिपय व्यक्तिहरू भने सबै धार्मिक नियमहरू पालना गर्नमा निकै सिपालु हुन्छन्। यसले गर्दा उनीहरूको हृदय घमण्डले भरिन्छ। यसले तिनीहरूलाई नियमहरू राम्ररी पालना नगर्ने अरूलाई हेप्न वा तुच्छ ठान्न अग्रसर गराउँदछ। तिनीहरू अरूका कमी कमजोरीहरूलाई न्याय गर्न थाल्दछन् अनि आफूहरूले चर्चको धार्मिक प्रचलनहरू अरूभन्दा राम्रोसँग पालना गरिरहेकोले तिनीहरू आफूमाथि गर्व गर्दछन् र खुशीले गदगद हुँदछन्। मैले भर्खरै वर्णन गरेको यो धर्मले तपाईलाई बचाउन सक्दैन। हामीले जतिसुकै प्रयास गरे पनि हामीले गर्ने कुनै पनि धार्मिक कार्यहरूले हामीलाई परमेश्वर सामु धार्मिकताको स्थितिमा ल्याउन सक्दैन। धर्मको पालनाको परिणामले त केवल मृत्युमा मात्र पुर्याउँदछ प्रियहरू। तथापि धेरै राम्रो खबर यो छ कि परमेश्वरले हामीलाई उहाँ सामु धार्मिक स्थिति प्राप्त गर्न एउटा अद्भुत तरिका प्रदान गर्नुभयो। हाम्रो कार्यहरूद्वारा होइन तर विश्वासद्वारा येशूले हाम्रा लागि के गर्नुभयो भन्ने कुरामा गरेको हाम्रो विश्वासद्वारा हामी धर्मी ठहरिएका छौं। एफिसी 1:4-5 पदमा यसरी लेखिएको छ, उहाँको सामुन्ने पवित्र र निष्कलंक हौं भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। हाम्रो पिता परमेश्वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ प्रियहरू, उहाँसँग घनिष्ठ संगति गर्नका लागि हामी पनि पवित्र हुन आवश्यक छ। परमेश्वरलाई थाहा थियो कि हामी आफ्नै कार्यहरूद्वारा कहिले पनि पवित्रता प्राप्त गर्न सक्दैनौ, हाम्रा पापहरू क्षमा हामी आफैले गर्न सक्दैनौ, त्यसैले त उहाँले हामीलाई पवित्र बनाउन एउटा फरक योजना बनाउनुभयो अनि उहाँले यसलाई हामीलाई निशुल्क उपहारको रूपमा उपलब्ध गराउनुभयो। एफिसी 2:8-9 पदमा यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। हामीले प्राप्त गर्न सक्ने पवित्रता अनुग्रहद्वारा उपलब्ध छ। हामीले यसलाई येशू ख्रीष्टले पूरा गर्नुभएको कार्य मार्फत प्राप्त गर्दछौ। येशू मार्फत हामी परमेश्वर सामु धार्मिक स्थिति प्राप्त गर्न योग्य भएका छौं। तितस 2:5-7 पदमा यसरी लेखिएको छ, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खडाउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरेर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं। परमेश्वरका सुन्दर सन्तानको रूपमा उहाँ सामु हाम्रो धार्मिक स्थिति देखिने छ र हाम्रा आफ्नै कर्महरूद्वारा होइन तर हाम्रो मुक्तिको समयमा हामीले प्राप्त गर्ने पवित्र आत्माद्वारा हो। यो तब हुन्छ जब हामी येशू ख्रीष्टलाई हाम्रो प्रभु भनी उहाँलाई हामी आफ्नो हृदयलाई सुम्पदछौ। रोमीको पुस्तक 8:20-23 पदमा यसरी लेखिएको छ, तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखी स्वतन्त्र थियौ, अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँदछौ सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ, ती कुराहरूको अन्त्य चाहिँ मृत्यु हो, तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ अनि तिमीहरूले पाउने प्रतिफल चाहिँ पवित्रीकरण हो र यसको अन्त्य चाहिँ अनन्त जीवन, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। हामीले परमेश्वरको स्वीकृति पाउनका लागि अब राम्रा कामहरू, धार्मिक क्रियाकलापहरू, धर्म कर्मका कामहरू गर्नु आवश्यक छैन। हाम्रा प्रभु येशू ख्रीष्टको बहुमूल्य रगतद्वारा हामीले उहाँको स्वीकृति पहिले नै पाइसकेका छौं। 1 कोरिन्थी 1:30 पदमा यसरी लेखिएको छ, परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ, ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। परमेश्वरले हामीलाई पापबाट स्वतन्त्र पार्नु भएको छ। जब उहाँले हामीलाई हेर्नुहुन्छ परमेश्वरले हाम्रो पाप देख्नुहुन्न, हामी उहाँको उपस्थितिमा शुद्ध र पवित्र हुनेछौं। यो हामीले गरेका कुनै कार्यहरूका कारणले होइन तर ख्रीष्ट येशूले हामीलाई हाम्रो पापहरू धोइदिएर हामीलाई पवित्रीकरण गर्नुभएको कारणले हो। 2 कोरिन्थी 5:21 पदमा यसरी लेखिएको छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नछिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। साँचो इसाई जीवन परमेश्वरको स्वीकृति पाउनका लागि धार्मिक नियमहरू पालना गर्ने प्रयास गर्नु होइन, यो त हामी येशू ख्रीष्टद्वारा पहिले नै धर्मी भइसकेका छौं भन्ने कुरालाई स्वीकार गर्नु हो। यसरी हामी परमेश्वरको प्रेम र अनुग्रहप्रति प्रतिक्रिया दिँदै शुद्ध हृदयले उहाँको सेवा गर्न चाहन्छौ। 1 योहन्ना 4:9-11 पदमा यसरी लेखिएको छ, परमप्रभुको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्दछ। हामीले पहिले परमेश्वरलाई प्रेम गर्ने छनौट गरेनौं, उहाँले पहिले हामीलाई प्रेम गर्ने छनौट गर्नुभयो। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले हामीलाई उहाँका बहुमूल्य सन्तान बन्ने बाटो उपलब्ध गराउनुभयो। अनि यही प्रेमले हामीलाई अरू मानिसहरूलाई पनि त्यसरी नै प्रेम गर्न प्रेरित गर्दछ। रोमी 6:17-18 पदमा यसरी लेखिएको छ, तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमारा थियौ, अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ। प्रियहरू, अब हामीलाई कुनै पनि धर्म कर्महरूबाट मुक्ति र उद्धार पाइन्छ भन्ने कसैले त्यो कुराहरू बतायो भने त्यसको पछि लाग्नु आवश्यक छैन, किनभने कामद्वारा हामीले उद्धार पाउने होइन, येशु ख्रीष्टमाथिको विश्वासद्वारा हामी निर्दोष ठहरिने हो। येशु ख्रीष्टबाट प्राप्त भएको धार्मिकताद्वारा हामी येशु ख्रीष्टको निर्देशन र अधिकारलाई आफ्नो जीवनमा पुर्याउन स्वतन्त्र भएका छौं। कलसी 3:23-24 पदमा यसरी लेखिएको छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तर अधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। प्रियहरू, हाम्रो एउटै मात्र मालिक हुनुहुन्छ, उहाँ येशु ख्रीष्ट हुनुहुन्छ। हामीले अब कुनै पनि धर्म कर्मका कुराहरूमा कामहरूमा मात्र विश्वास राख्ने होइन, त्यसमा हामीले यदि काम गरेनौ भने हामी चिन्तित हुने होइन। धार्मिक विधि विधानले हामीलाई उद्धार दिन सक्दैन, त्यसै गरी हाम्रा परिवारका सदस्यहरू वा साथीहरूले हाम्रो बारेमा के सोध्दछन् भन्ने कुराको अब तपाई र मैले चिन्ता लिनु पर्दैन। हाम्रो एकमात्र चिन्ता येशूले के सोच्नुहुन्छ भन्ने हुन्छ। हामी येशूको सेवा गर्ने छनौट गर्छौ यो जानेर कि उहाँले हामीलाई अद्वितीय र शक्तिशाली तरिकाले इनाम दिनुहुनेछ। हामीले अरू मानिसहरूको सेवा गरेर पैसा कमाउन सक्छौ, तर येशूलाई पछ्याए बापत हामीले धेरै ठूला इनामहरू प्राप्त गर्नेछौ, अनन्त इनामहरू जुन उहाँले हामीलाई आफूसँग बस्नको लागि भेला पार्न फर्कनुहुँदा दिनुहुनेछ। गलाती 1:10 पदमा यसरी लेखिएको छ, के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको, अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोशिश गरेको भए म ख्रीष्टको दास हुने थिएन। हाम्रो पापको लागि क्रूसमा मर्नु हुने येशु ख्रीष्ट हुनुहुन्छ। प्रियहरू, हाम्रो वफादारी उहाँलाई पछ्याउनमा हुनुपर्दछ। उहाँले अरू मानिसहरूलाई खुशी पारौं कि पार्दैनौं, हामीले अरू मानिसहरूलाई खुशी पार्छौं कि पार्दैनौं भन्ने कुरा महत्वपूर्ण छैन। येशु ख्रीष्टलाई खुशी पार्दा नै हाम्रो जीवनमा एउटा अद्भुत परिवर्तन आउनेछ। यूहन्ना 8:31 पदमा यसरी लेखिएको छ, येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेला हौ। धर्म र पापको बन्धनबाट हामीलाई स्वतन्त्र गरिसकेपछि हामी पूर्ण हृदयले येशू ख्रीष्टलाई पछ्याउन र सेवा गर्न स्वतन्त्र छौं। हामीले येशूसँग व्यक्तिगत सम्बन्ध बनाउन प्रयास गर्नुपर्दछ। प्रियहरू, येशू ख्रीष्टबाटै आफ्नो दिशा र मार्ग निर्देशन खोज्नु पर्दछ। उहाँले हामीलाई अरू कसैले भन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई अरू भन्दा, संसारका यावत थोकहरू भन्दा, उहाँले हामीलाई अकाप्य प्रेम गर्नुहुन्छ। अनि हाम्रो जीवनको लागि उहाँका योजनाहरू हामीले आफ्नै बलमा गर्ने कुनै पनि प्रयासभन्दा महान छन्। दोस्रो तिमोथी 2:1 पदमा यसरी लेखिएको छ, यसकारण तिमी मेरो बालक ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो हौ। हामीलाई धार्मिक बन्धनबाट मुक्त गराउनका लागि हामीले जुन अनुग्रहमा भरोसा गर्यौं, त्यही अनुग्रहमा हामीले हाम्रो विवेक, मार्गदर्शन र शक्तिको मुख्य स्रोतको रूपमा निरन्तर भरोसा गर्नुपर्छ। परमेश्वरको अनुग्रहद्वारा हामी ख्रीष्टमाथि हामीमाथिबाट ठूलो शक्ति प्रकट गर्न सक्छौं। परमेश्वरले हामीले प्राप्त गरोस् भनेर चाहनुहुने जीवनका सबै अद्भुत कुराहरू हामी प्राप्त गर्न सक्छौ, अनि यो अनुग्रहलाई अरूको जीवनमा प्रशस्त सहायता गर्न र छुटकारा ल्याउन प्रयोग गर्न सक्छौ। एपीसी 2:10 पदमा यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिपौं, हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। प्रियहरू, अब तपाईँ पापको बन्धनबाट स्वतन्त्र हुनु भएकोले तपाईँ आफ्नो बाँकी जीवनमा के गर्न रोज्नुहुन्छ त? परमेश्वरसँग तपाईँको लागि मात्र एउटा यस्तो अद्भुत योजना छ, र यो मानिसहरूका नियम र अधिकारहरू पालन गर्नु होइन, यो त ख्रीष्ट येशूमा तपाईँले पाएको स्वतन्त्रतामा हिँड्नु रहेको छ, र परमेश्वरले तपाईँले गर्नका लागि योजना बनाउनुभएका असल कुराहरू पूरा गर्नु हो, र तपाईँको जीवनको मूल सार भनेको परमेश्वरले तपाईँले गर्नको लागि योजना बनाउनुभएका असल कुराहरू पूरा गर्नु हो। आजको वचन सुनाईबाट परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनु भएको होस्। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
1: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
3: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
4: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी भजन गीतहरू।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

जब म प्रभुको भएर जिउन थाले नै किन अर्थपूर्ण गीत गायिका अञ्जु पन्तको आवाजमा तपाईँहरूको निम्ति हामीले कार्यक्रम मार्फत राखेको छौं र गीतले भने जस्तै नै जब हामी प्रभुको भएर जीवनलाई चाहिँ जिउन थाल्यौं तब बल्ल हामीले चाहिँ हाम्रो जीवनमा शान्ति के हो, सत्यता के हो, हामी को हौं भन्ने कुराहरूलाई चाहिँ पत्ता लगायौं। त्यति मात्र होइन, हामी त उद्धार र मुक्ति पाएका व्यक्तिहरू रहेछौं। सर्वशक्तिमान परम प्रभु परमेश्वरले आफ्नै स्वरूपमा सृजना गर्नुभएको हामी त उहाँकै प्रतिरूपहरू रहेछौं र अति नै माया गरिएका मानव जातिहरू रहेछौं भन्ने कुरालाई हामीले बुझ्न पायौं, आनन्द पायौं, शान्ति पायौं, उद्धार पायौं, मुक्ति पायौं र हामी खुशी छौं, हामी आनन्दित छौं। र यसै कारणले पनि तपाईँ हाम्रो जीवनमा भएका आशिष, आनन्द, गवाई यी विविध कुराहरूलाई चाहिँ हामी कार्यक्रम मार्फत बाँड्ने गर्दछौं र एकले अर्कालाई उत्साह पनि दिने गर्दछौं। सँगसँगै तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू पनि हामी तपाईँको लागि राख्ने गर्दछौं र फोनलाई एकदमै खुला रहेको छ, फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँको आशिषहरू सुन्न सुनाउन हामी एकदमै उत्साहित छौं र तपाईँले रोज्नुभएका गीत संगीतको साथ पनि हामी निरन्तर तपाईँलाई दिनेछौं। यो समयमा अर्को एउटा मिठो गीत फेरि पनि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँसँग कुराकानी गर्ने गर्दछौ कार्यक्रम मार्फत र तपाईँको जीवनमा भएका आशिष गवाईहरू चाहिँ हामी राख्ने गर्छौं, एकले अर्कालाई उत्साह दिने गर्दछौं र तपाईँले पनि आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका मिठा मिठा गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ। र रोमीको पुस्तक 12 अध्यायको एक पदले भन्दछ, यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर भनेर चाहिँ यहाँ पावलले यसरी आज्ञा गरेका हामी वचनमा पाउँदछौ र यो वचनले चाहिँ हामीलाई साँच्चै नै भन्यो भने हाम्रो जीवनलाई कसरी जिउनुपर्छ भन्ने कुरामा चाहिँ हामीलाई एकदमै राम्रोसँग गाइड गरेको पाउँदछौ। यो चाहिँ क्रिस्चियन जीवनको सबैभन्दा महत्वपूर्ण वचनहरूमध्ये एक हो र यसले चाहिँ हामीलाई केवल चर्चमा जाने होइन तर पूरै जीवनलाई परमेश्वरको आराधना बनाउने आह्वान पनि गर्दछ र यो वचनले चाहिँ विशेष गरिकन परमेश्वरको विषयमा पनि केही महत्वपूर्ण कुराहरू बताएको छ, जस्तै कि परमेश्वर चाहिँ दयालु र कृपालु हुनुहुन्छ भन्ने कुरा। पावलले चाहिँ परमेश्वरको कृपालाई ध्यानमा राखी भनेर शुरू गर्छन्। यसको अर्थ चाहिँ हामीले चाहिँ परमेश्वरको सेवा, उहाँको प्रेम र उहाँको कृपाको जवाफ स्वरूप चाहिँ हामी गर्छौं, उहाँको सेवा, परमेश्वरको सेवा, तर उहाँको प्रेमलाई चाहिँ म कमाउँछु, म सेवा गर्छु अनि परमेश्वरको प्रेमलाई चाहिँ म जित्छु कमाउँछु भनेर चाहिँ हामी सेवा अवश्य पनि गर्दैनौँ, किनभने हामीले अलरेडी नै परमेश्वरबाटको कृपा पाइसकेको छौँ, परमेश्वरबाटको दया पाइसकेको छौँ। यसकारण उहाँको त्यो दया र प्रेम हामीले अलरेडी पाएको कारणले गर्दा हामी उहाँको पनि सेवा गर्दछौ र परमेश्वरको आराधना हाम्रो जीवनबाट गर्ने गर्दछौ र परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरालाई पनि यो वचनले चाहिँ उद्धृत गर्दछ। उहाँ चाहिँ पवित्र भएकोले नै उहाँलाई अर्पण गरिने जीवन पनि पवित्र हुनुपर्छ भनेर हामीलाई आह्वान गरिएको छ। पहिलो पत्रुस 1:16 भन्दछ, पवित्र हौ किनकि म पवित्र छु। र त्यस्तै गरिकन परमेश्वर चाहिँ हाम्रो सम्पूर्ण जीवन हुनुहुन्छ। उहाँले केवल हाम्रो शनिबारको आराधना होइन तर हाम्रो हरेक दिन, हरेक निर्णय र हरेक क्षेत्रमा पनि समर्पित जीवन बिताएको चाहनुहुन्छ। र अझै थप कुराहरू हामी हेर्दै जानेछौ, तपाईँसँग पनि हामी कुराकानी गर्दै जानेछौ, फोन गरेर साथ दिन सक्नुहुनेछ र यो समयमा एउटा गीतको साथमा तपाईँलाई फेरि पनि दिन चाहन्छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जयमसी
0: पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु, म एकदम सन्चै छु हजुरहरूको मेरो मण्डली अनि जति चिनेको दिदी बहिनी विश्वासीको प्रार्थना है पाउँदो रहेछ अनि यसरी आशिष हुँदो रहेछ, यसरी निको पाइँदो रहेछ, यसरी आशिष भएर बस्न पाइँदो रहेछ है।
0: हजुर प्रभुलाई धन्यवाद र आज कार्यक्रमबाट तपाईँले आफ्नो आशिष खुसी उत्साह बाँड्न सक्नुहुनेछ यो समयमा पुनाजी।
1: हजुर हजुर बहिनी धन्यवाद है, धेरै धन्यवाद हजुरलाई नि यो समय मैले यसरी हजुरहरूले आफ्नो समय त कति छ के छ के छ यही बिताउनु भएको छ सबैले है, समय जति सबै यही बिताउनु भएको छ, तर मन नदुखाइकन हाँसी खुसी गरेर आज मलाई मेरो लाइभ पाएको छु के मैले के हजुरहरूको आवाज सुन्ने हजुरहरूबाट मैले त्यो आवाज सुनेर साँच्चै नै गुड न्युजबाट चाहिँ आवाज त्यहाँको सङ्गति त्यहाँको गीतहरू त्यो सबै सुनेर पनि मेरो सङ्गति यही हो, मलाई त्यहाँ यति भए नि पुग्छ भन्ने जस्तो लाग्ने के मलाई धेरै धन्यवाद दिएर नसक्नु छ, प्रभुलाई धन्यवाद दिएर नसक्नु छ धेरै धेरै धेरै। म हस्पिटलतिर गथेँ है, मैले अलिकति दबाई मलाई चाहिएको थियो अनि मलाई कति जान मन नलाग्ने के टक्कै अचिनीदेखि दबाई सकिएको थियो अनि जान्छु जान्छु भन्छु भित्रै गएर नजा नजा भन्छ के कति जान मनै नलाग्ने के अगुवै नै नहुने, म दबाई अलिकति एक दिन दुई दिन नभए नि म हेरिहाल्थेँ मलाई अगुवै नै नहुने है, त्यो कारणले गर्दा अनि आज त जान्छु छैन नि भरेर भनेको त आखिरीमा दबाई पनि त्यहाँ पनि रहन्छ मेरो पालो खाँदैन खान्न भनेर आएँ म त फर्किएर है अनि छैन अनि म आएँ फर्किएर अनि त्यो कारणले गर्दा अनि यतै छ अनि यहाँ एकजना साथीहरू हुनुहुन्छ यसो भेट्न नि फोन गरिरहनु भएको थियो भेट्न नि आएँ है भेट भयो अनि त्यहाँदेखि धन्यवाद छ प्रभुलाई विशेष गरी अनि खुसीका पलहरू यहाँ आइराखेको छ भनेर एकछिन मैले लगाइहालेको फोन अनि लाग्यो पनि है धन्यवाद छ। म चाहिँ विशेष गरी चाहिँ मलाई आशिषमा त भनेरै नसक्नु छ है, मैले भनेरै नसक्नु भनेरै नसक्नु छ, तर किनभने रुपियाँ पैसा पाएर मात्रै आशिष भन्ने कुरो नि म त भन्न चाहन्न है, मलाई त त्यही रुपियाँ पैसाको प्राण पर्दा पर्दा म कता हराएँ कता हराएँ, म मेरो प्रभुदेखि धेरै टाढा भएर म कसरी गर के गरौँ के गरौँ भने यहीँ भएर मेरो जीवन मैले संसारलाई यहाँ यो यस्तो डबी बलेको संसारमा म बिताएको थिएँ हिँडेको थिएँ, मेरो प्रभुले म बिहान नि प्रार्थना गर्दै म रुँदै गरेँ अनि मेरो कति धेरै पिच्छा गर्नुभएको मेरो प्रभुले भने के मलाई के अलिकति किनभने लुकाको पाँचको वचनले नि मलाई धरक्कै रुन्छ मलाई अनि त्यहाँनिर भन्दा भन्दै फेरि गुरुबाहरूले सबैले दिइस्या छ त्यहाँ वचनहरू है म धेरै भन्न चाहन्न अनि म चाहिँ तपाईँलाई छोडेर मैले साँच्चै नै परमेश्वर बुबा म त मेरो बाटो हिँड्छु भनेर कसिएर हिँडेका मान्छे हुँ, बाटो छ कि छ कि मलाई पर्खे मलाई पुग छ कि छ कि मलाई चाहिँ पुकारेर आऊ काइन जाऊ भन्नुभयो नि त हजुरले, यो के छ मेरो जीवनमा इच्छा र योजना मलाई बुझ्न दिनुहोस् भन्छु कि म नानी है, मैले बुझ्न सकिनँ के मैले बुझ्न सकिनँ अनि त्यहाँदेखि आएर त्यो लुकाको पाँचको वचनबाट नि म धेरै आशिषमा हुन्छु हजुरहरूले दिइरहनु भएको छ म आशिषमै भएर म जिम्न पाएको छु प्रभुसँग है प्रभुसँग जिउन पाएको छु, हजुरहरूको त्यो त्यहाँको मुखाको आवाजहरू सङ्गतिहरू उठ्छ म धेरै आशिषमा भएको छु फेरि अनि धन्यवाद छ परमेश्वरलाई मैले अनि त्यही भन्छु मलाई छेकी बाटो छेकी पिछै पिछै मान्छेले साँच्चै नै मलाई खुकुरी मेरो गर्दनमा राख्न मात्रै बाँकी थियो मलाई अनि त्यहाँ म कस्तो अवस्थाबाट बचेको हो अनि मैले साँच्चै नै भन्ने हो नि म अनि मेरो प्रभुले पिच्छा गरी हेरेर मलाई मेरो आत्मा है मलाई प्रेम गर्ने त म एउटा उदेकै लाग्छ है मलाई चाहिँ कति धेरै पिच्छा गर्नुभएको मेरो प्रभुले म भन्न सक्दिनँ त्यही कारणले गर्दा म होचिएर हिँड्न चाहन्छु, म कसैसँग म अल्किन म चाहन्न, मलाई होला म बोल्न जान्दिनँ, म अलिकति म लडबरिन्छु, म आत्तिन्छु, अनि त्यही कारणले गर्दा अनि के बोल्छु कति बेला के भन्छु थाहा नै हुन्न जस्तो, अनि अलिकति म चाहिँ मलाई चाहिँ प्रभु म होचिन चाहन्छु, म अल्किन चाहन्न है, म अलिकति म साँच्चै नै म होचिएर नै म जिन्न चाहन्छु भन्छु कि म, अनि त्यो कारणले गर्दा आज चाहिँ मलाई आशिषमा भएको छु म, धेरै आशिष मैले नानी अस्ति के मलाई एउटा कुरा है, म पैसा थिएन अनि छोरीले मैले डाटा तान्थेँ अनि मलाई छोरीले भए म तान्न सक्दिनँ, म दिक्कै लागिसक्यो, अनि म कसैको फोन पनि ए के छ कस्तो छ, अब संसारका त आफ्ना इच्छामिच्छा त भइहाले कसले सम्झिन्छ र, अनि विश्वासीबाट पनि कतैबाट पनि आफूले कति घनिष्ठै गरेको साथीभाइ पनि त्यस्तो छैन के है, एउटा प्रभुको प्रेम हो भन्छु म, अनि अनि फोन मैले गर्छु जति जति त म मान्दिनँ, फेरि मैले गरेँ भनेर त दुःख मन माने होइन, म गर्छु फोन, अनि उठे उठ्यो नउठे उठ्दैन, अनि त्यहाँ चाहिँ छोरीलाई के भने अनि नानी ए यहाँ आएको पैसा थियो के, त्यहाँ वेनर बनेको पैसा 100 रुपियाँ थियो, अनि मैले अलिकति पहिला हालेको थिएँ 50 रुपियाँ हालि म बोल्नु परिरहन्छ हाल्छु भनेर हालेको थिएँ, त्यो पनि बाँकी थियो अलिकति, अनि त्यहाँ चाहिँ छोरी मसँग छ 150 अलिक पुग्दैन त्यति दाजु छ, म अब 100 रुपियाँ थप्छु, तिमी मलाई 100 रुपियाँ हालिदेऊ न छोरी, मेरो छोरी तिमीलाई हालिदेऊ न भा, म त अन्धार बन्नर भए मलाई धेरै गाह्रो भयो यसो भा, कसैलाई नै अनलाइनमा देख्दिनँ, अनलाइनमा मात्र देखेँ नि मलाई खुसी हुन्छु, मैले यो मान्छे त अनलाइनमा रहेछ तिनीहरू त अनलाइनमै रहेछन् भन्छु, हेरे पनि मलाई खुसी हुन्छ हालिदेऊ न छोरी भनेको त के, अनि छोरीले त भोइसमा बोलिसकिरहेछ मेरो छोरीले, अनि मैले हालिदिएको छु पैसा 300 रुपियाँ हालिदिएको छु भने मेरो शोभा छोरीले के नानी, अनि मैले के भने छोरी मैले के गर्न सक्छु र तिमीलाई, मैले केही नै गर्न सक्दिनँ नानी तिमीहरूलाई, मैले दुःख दिएको छु धेरै, मलाई हालिदेऊ नि त 100 रुपियाँ हालिदेऊ, म अब 100 रुपियाँ थप्छु अनि म डाटा तान्छु भने, अनि मेरी छोरीले मलाई 300 हालिदिएको छु मम्मी भनेर भोइसमा बोलिरहेछन् कि मेरी छोरीले है, अनि मलाई कति खुसी भनौँ, यो दुःख मन मानेको नि होइन, मेरो मन कति खुसी भएको, अहिले प्रभुले मेरो छोराछोरी दिनुभएको छ, अनि यिनै छोरी छोरा केटीकेटीले भारती ध्यान, अनि यिनैले मलाई चाहिँ आज पलपलमा म फोन गर्छु, अँ सन्चै यतै छु म भन्छु, कहिले के भन्छन् यिनीहरू कुनै कुरा पनि त्यो मन दुख्ने कुरा मलाई नआउने के नानी, गएको कुरा त गए हजुरहरूले पनि त्यहाँनिर भनिसिन्छ, गएको कुरालाई यस्ता बितेका सबै कुरा बिर्सिसक्यो अब छोडिदिउँ अब नयाँ नयाँ कुरा सम्झिउँ भनेर गुरुजीबाट म धेरै आशिष गर्छु, अनि किन बितेका कुरा त के पटकै नसम्झिने रहेछ नि त, मैले धेरै आज ज्ञान पाएको छु यो गुरुजीबाट, अनि छोरीलाई आशिष दिनुभएको छ प्रभुले, नानी मेरो छोरी मैले के गर्न सक्छु र भा तिमीहरूलाई भनेर भने छोरीले तुरुन्तै हालिदिन्छन् पैसा है, अनि त्यो कारणले गर्दा परमेश्वरले गर्नुभएको प्रेम हो कि यो, म मेरो प्रेमले होइन, म अनि अर्को नानी थियो एकपल्ट त्यो बोलेको ठाउँमा उतापट्टिको घरमा भनी आमा तपाईँको बोली कस्तो आँसु आउला जस्तो बोलीले बोल्नु भयो तपाईँले भनेको त्यो नानीले, अनि म किन चर्किने, मलाई कसैले भने नि मलाई मन दुख्दैन नानी, म हाँसी खुसी छु, म खुसी छ, म भित्र परमेश्वर हुनुहुन्छ, म सधैँ खुसीसँग जिउन पाएको छु नानी, यही हो आशिष भने
0: धन्यवाद, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद पुनाजी, र हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: मैले गीत राखेको छु भित्र,
0: हजुर कसलाई सुनाउन चाहनुहुन्छ?
1: म हजुरलाई हजुरहरू मेरो बहिनी पुनम बहिनी हजुर अनि ज्ञानु बहिनीलाई सुनाउँछु, मलाई धेरै हजुरहरू मैले यस्तो असल चाहिँ छोरी प्रभुले पाएको छु, मैले म मैले प्रभुले दिनुभएको दिदी बहिनी छोरी प्रभुको छोरी, अनि म हजुरलाई पुनम बहिनी ज्ञानु बहिनीलाई सुनाउँछु, अनि भन्न सक्दिनँ म एकैचोटि सबैले गुड नाइट परिवारलाई है, अनि सबैलाई म आशिषमा छु, आशिषमा आशिषमा, अनि जो जति सुन्दै हुनुहुन्छ पहिला सुनाउँछु म.
0: हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी. र यसलाई चाहिँ छुट्टो हामी जय मस्ती. र पुना थापाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिषहरू बाँडेर जानु भएको छ. र तपाईँले पनि आफ्नो आशिषहरू यसरी नै बाँड्न सक्नुहुनेछ. फोन गर्दै गर्नुहोला. पुनाजीको रोजामा रहेको गीत हामी तपाईँको लागि पनि राख्न चाहन्छौ.

0: निगेने मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो हेलो हजुर, हाम्रो आवाज सुनिरहनु भएको छ अहिले। हेलो,
1: बोलेको केही सुनिरहेको छुइनँ मैले।
0: र रुथ जी हुनुहुन्थ्यो यता कुवेतबाट, र उहाँले हाम्रो आवाज सुनिरहनु भएको छैन भनेर भन्दै हुनुहुन्थ्यो। तपाईँले फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ रुथ जी, र तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ। जोसुकै हामीलाई सुनिरहनु भएको छ फोन गर्न सक्नुहुनेछ, र तपाईँको खुशीका पलहरू, आशिष, गवाई, उत्साह कार्यक्रम मार्फत राखिरहेको छौं। र त्यति मात्र होइन, तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरूको साथ पनि हामीले तपाईँलाई दिइरहेको छौं। फोन गर्न सक्नुहुनेछ 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, र 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ, र फोन गर्न सक्नुहुनेछ। एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: मिठो गीत तपाईँको निम्ति राख्यौ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो
1: जय
0: मसी रुच जी, हामी आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै आरामै छु. म त तिन चार चोटि ट्राई गरेँ, एलर्जी आउँदैन भयो.
0: प्रभुलाई धन्यवाद, जस कुराकानी बल्ल सम्भव भयो र हुन्छ. आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ रुचि, हामी एकदमै उत्साहित छौँ सुन्न सुनाउन.
1: एकदमै धेरै धेरै धन्यवाद. मलाई एकदमै उत्साह साथै एकदमै खुसी लागेको छ. अनि जहिले पनि म संगतिको विषयमा कुरा गर्ने गर्छु, अनि आज पनि बुधबार संगति हुन्छ अनलाइनबाट, यस्तै मेसेन्जरबाट. एकदमै आशिषमय संगति भयो, यस्तै अन्तर्वार्ता हामीले जान्ने, हामीलाई अहिलेसम्म सिकाएको कुराहरू, अवलोकनको विषयमा, सेवापनको विषयमा भन्ने कुराहरू उहाँले सिकाउनु भएको कुराहरू थियो. अनि हामीले आफ्नो सेवा चाहिँ हामी मण्डलीको मात्रै अगुवा होइन, हामी घरको पनि अगुवा हो भन्ने कुराहरू मैले चाहिँ त्यहाँनिर बुझेको कुराहरू सेयर गर्दै थिएँ. मलाई धेरै कुराहरू बोल्न त आउँदैन, अनि तर मैले चाहिँ यो कुराहरू बुझ्दै थिएँ. म पनि एउटा मण्डलीको मात्र नभएर एउटा घरको एउटा आमा हो, एउटा अगुवा हो म. अनि घरमा हामीले आफ्नो बच्चाहरूलाई कसरी हुर्काउनुपर्छ प्रभुको अनुग्रहमा भन्ने कुराहरू म सेयर गर्दै थिएँ. एकदमै खुसी लागेको छ. अनि आज चाहिँ म एउटा गराई सेयर गर्न चाहन्छु. अनि धेरै समय चाहिँ मैले आफ्नो बच्चाहरूबाट चाहिँ मैले मायाहरू प्रेमहरू नपाएको फिल गर्थेँ. अनि दिनहरूमा चाहिँ प्रभुले चाहिँ छोराछोरीको प्रेम चाहिँ आमा बुवापछि फर्काइदिनु भएको महसुस गरेको छु. अनि मेरो नानी बाबुहरू मजाले खुलेर मसँग कुरा गर्छन् अनि एकदमै खुसी लाग्छ. मेरो आशिषहरू यस्तै छ. अनि अझै आउने दिनमा चाहिँ धेरै आशिषहरू लिएर आउनेछु. परमेश्वरले धेरै धेरै आशिषहरू ल्याउँदै हुनुहुन्छ. अनि म अझै पुरा भएपछि पनि म बाँड्दै जानेछु. म हाम्रो विषय जोडिरहन्छु जबसम्म मलाई मेसेज साथ दिन्छ, जोडिरहनेछु. एकदमै धन्यवाद. फोन चाहिँ जतिखेर पनि उठाइदिनु भयो तर
0: एकदम खुसी लाग्यो रुचि. र तपाईँले बताउँदै गर्नु हुँदाखेरि कचोटि हामीलाई यस्तो महसुस हुँदैन कि बच्चा बच्चीहरूले त अभिभावकको मायाहरू खोजिरहनु भएको हुन्छ, मतलब हुन्छ नि मसँग नजिक हुनु भएको होस् भन्ने प्रकारको कुराहरू अभिभावकमा पनि त्यति नै धेरै हुन्छ र कहिलेकाहीँ यस्तो प्रकारको महसुस पनि हुने रहेछ भन्ने कुराहरूलाई पनि हामीले महसुस गर्यौं र धन्यवाद तपाईँले आफ्नो आशिष बाँड्नु भएको लागि. र हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: एउटा भजन छ, अघि नै सम्झिँदै थिएँ, बिहान मैले गाएको छु नि तर यो भजन चाहिँ लगाइदिनु होस्, तिम्रो र मेरो प्रेम भन्दा गहिरो अर्को प्रेम रहेछ भन्ने त्यो भजन खोज्न सकिन्छ.
0: एकदमै यो गीत हामी राख्न सक्छौँ. एकदमै एकदमै तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: विशेष गरी म तपाईँलाई सम्झिन चाहन्छु, किनभने हरेक समय मेरो फोन कल उठाइदिनुहुन्छ, हरेक समय झर्को नमानिकन हरेक प्रश्नको उत्तरहरू मलाई दिनुहुन्छ. म एकदमै उत्साहित भएको छु. अनि अल गुडनेस फ्यामिली परिवार जतिजनाले गुडनेस एफएम सुन्नुहुन्छ हामीलाई, अनि तपाईँहरू सञ्चालन गर्नुहुने सबैजनालाई, अनि अहिले भर्खरै अब कसैले फोन गर्नुभयो उहाँहरूलाई पनि सुनाउन चाहन्छु, अनि अब आउनुहुने श्रोताहरूलाई पनि सुनाउन चाहन्छु. अनि विशेष गरी मलाई प्रार्थनामा सपोर्ट गर्नुहुने तपाईँहरू पनि, जति हामी जोडेका छौँ सबैको लागि प्रार्थना त गर्नु नै हुन्छ तपाईँहरूको लागि पनि. अनि विशेष गरी मलाई मण्डली, आफ्नो जन्मेको मण्डली त्रिवेणी स्वतन्त्र मण्डलीमा आउनुभएको पास्टर केबी भण्डारी, पास्टर राहेल भण्डारी, जवान बाबुहरू हुनुहुन्छ, जवान नानीहरू हुनुहुन्छ, अनि मण्डलीको आमा बुवाहरू हुनुहुन्छ, बच्चाकी वृद्ध सबैलाई सुनाउन चाहन्छु. अनि मेरो आफन्तजन सम्पूर्णलाई, अनि विशेष गरी मेरो छोरी अनिसा एकदमै आज्ञाकारी भएर घरमा चारलाई हजुरआमालाई हेरेर बस्नुहुन्छ, उहाँले 22 वर्षको हुनुहुन्छ. अनि घरको सबै जिम्मेवारी उठाउनु भएको छ उहाँलाई. अनि छोराहरू बुहारी मनिषा, नानीहरू, अनि आमा मेरो श्रीमानलाई, अनि मलाई चिन्नुहुने सम्पूर्णलाई, अनि विशेष प्रदेशमा आएर पनि सेवा साईमा डोरियाइराख्नु भएको छ सुनि सिस्टर लगायत सम्पूर्ण मण्डली टिम. अनि विशेष गरी मलाई यो गुड न्युज एफएमको यो पठाउनुहुने लिङ्क पठाउनुहुने हाम्रो अनुप्रजापति सिस्टर उहाँलाई म डेलिगेट गर्न चाहन्छु उहाँको लागि पनि अनुप्रजापतिलाई गुरुजीसँग चिन्नुहुन्छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो. अनि विशेष गरी मलाई प्रार्थनामा सपोर्ट गर्नुहुने मरियम राई दिदीज्यू हुनुहुन्छ अनि उहाँको सम्पूर्ण मण्डली परिवार पास्टर सुरज भाइ उहाँको सम्पूर्ण मण्डली परिवार लगायत मलाई सहायतामा सपोर्ट गर्नुहुने बिहानै बिहानै प्रार्थना गर्नुपर्छ भनेर उठाउनुहुने सविता बस्टर सिस्टर लगायत सम्पूर्ण मेरो लागि प्रार्थना ब्याक सपोर्टमा प्रार्थना गर्नुहुने विश्वमा जतिजना मेरो लागि प्रार्थना गरिदिनुहुन्छ. कतिपय हुन्छ नि त कति हामीले चिनेको हुँदैन तर उहाँहरूले हाम्रो लागि प्रार्थना गरिराख्नु भएको हुन्छ होइन उहाँहरूको लागि पनि सुनाउन चाहन्छु. अनि विशेष मसँग हुने साथीको लागि मसँग हुने सोमा बहिनी बहिनीलाई सुनाउन चाहन्छु. हुन्छ जय मसी.
0: धेरै धेरै धन्यवाद. जय मसी. र रुस मकरातीजी हुनुहुन्थ्यो कुवेतबाट र उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ. उहाँको रुसमा रहेको गीतको साथी समय हामी तपाईँलाई दिन चाहन्छौ.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। रुथ जीको रोजामा रहेको थियो र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र श्रोता विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र कार्यक्रम खुशीका पलहरूबाट प्राविधिक मित्र विजयजी र म पुनम हामी विदा हुन्छौं। जयमसी नमस्कार।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
2: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।

0: बन्धुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
0: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
0: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9965, 9510-9965 र 9862-24-82-10, 9862-24-82-10।
0: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 4022544 4022544
2: र 4022572 4022572।
5: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
6: होइन, यो झोला भित्र के छ?
7: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
6: यो झोलाको पोकाहरूमा के छ?
7: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
8: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
9: प्रस्तोता कुमार अब्राहमको साथमा।
7: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस्। ठ्याक्क बारेर

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।

प्रिय श्रोता जमेश हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा म आइजेक राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेको छौ। आजको श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग 10, थरी थरीका डाइनोसरहरू र अर्थपूर्ण अनि मीठा बालगीतहरू सहित बाइबल सामान्य ज्ञान र ख्रीष्टेशु प्रभुको जीवित वचनबाट पनि केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी तपाईँलाई गीत सुनाउनेछौ, नाच्नेछु गाउनेछु मेरो यसुको लागि सुन्दर बगैँचा एल्बमबाट।

छुट्टा यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्यूज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। अनि प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया तपाईँसँग छन् वा तपाईँले हामीलाई सुझाव दिन चाहनुहुन्छ भने वा प्रभु येशू ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई युट्युबमा मजेरी प्रोग्राम सर्च गरेर भेटाउन सक्नुहुन्छ भने फेसबुकमा चाहिँ हाम्रो मजेरी प्रोग्रामको पेज रहेको छ, मजेरी प्रोग्राम MAJERIPROGRAM। अनि मजेरी आइडी हो मजेरी सन्देश MAJHERISANDESH फेसबुक आइडी। अनि हामीले इमेल गर्न चाहनुहुन्छ भने yeshukosandesh@gmail.com तपाईँले इमेल गर्न सक्नुहुन्छ। त्यसै गरी हामीलाई फोन गर्न चाहनुहुन्छ या एसएमएस गर्न चाहनुहुन्छ भने 98 13 37 602 कल गर्न सक्नुहुन्छ। 98 13 37 602 तपाईँले हामीलाई फोन कल गर्न सक्नुहुन्छ वा एसएमएस गर्न सक्नुहुन्छ। हामी तपाईँको म्यासेज वा अवश्य पनि प्रत्युत्तर दिनेछौँ। र प्रिय श्रोता मित्र, हामीले गएका साताहरूमा चाहिँ तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 9 सुनाएका थियौँ। डाइनोको समुद्री यात्रा भाग 9 चाहिँ ईश्वर नमान्नेहरूको हार तपाईँलाई सुनाएका थियौँ र हामीले यो त्यो 9 भाग रहेको थियो। र आज चाहिँ हामी तपाईँलाई थरी थरीका डाइनोसरहरू भाग 10 सुनाउन लागिरहेका छौँ, डाइनोको समुद्री यात्रा धारावाहिक अन्तर्गत, जसबाट चाहिँ तपाईँले अवश्य पनि आत्मिक आशिष पाउनुहुनेछ भन्ने हामी आशा गर्छौँ। कथाको माध्यमद्वारा, बाइबलमा आधारित कथाको माध्यमद्वारा डाइनोको समुद्री यात्रा भाग 10, थरी थरीका डाइनोसरहरू। जब आइटेले सर रिचर्ड ओवेनको पुस्तकका पानामा रहेका ती चित्रहरूलाई हेर्यो, उसले उत्साहित हुँदै भन्यो, हो बाबा, मैले भनेका ती ठूला छपालाहरू यस्तै छन्। छोरो आइटेको कुरा सुनेर डाइनो पनि उत्साहित र आश्चर्यचकित हुँदै भन्यो, छोरा, तिमीले त्यो भीरको तल रहेका ठूला छपालाहरू जस्ता प्राणीहरू त डाइनोसरहरू हुन् र यी विशाल प्राणीहरूका अवशेषहरूलाई पहिलो पटक ईस्वी सम्वत 1822 मेरी मेन्टलले जमिन खन्दा फेला पारेकी थिइन्। मेनिमेन्टल नाम गरेकी व्यक्तिले फेला पारेकी थिइन्। तर पछि ईस्वी सम्वत 1871 मात्र ती प्राणीहरूलाई एउटा नयाँ नाम दिइने घोषणा भयो। अनि सर रिचर्ड ओवेनले ती भेटिएका प्राणीहरूका अवशेषहरूलाई अध्ययन गर्नको लागि एउटा विशेष नाम दिए, जुन नाउँको अर्थ हो टेरिबल लिजर्ड, अर्थात भयानक छेपारो, र त्यो शब्द थियो डाइनोसर। रिचर्ड ओवेनले नै डाइनोसर शब्दको आविष्कार गरेका हुन्। अहिले यो डाइनोसर भनिने शब्द निकै चलन चल्तीमा आइसकेको छ। ती प्राणीहरूलाई हामीले डाइनोसर नाउँले नै चिन्दछौ। बाइबलमा डाइनोसर भनिने शब्दलाई प्रयोग गरिएको छैन, किनभने यो शब्दको आविष्कार नै 1841 मात्र भएको थियो। छोरा, म खुसी छु कि क्रम विकासवादी वैज्ञानिकहरूद्वारा लाखौं वर्ष अघि नै लोप भइसकेको भनी दावी गरिएका डाइनोसरहरू भनिने यो भयानक छेपारो भनिने ती प्राणीहरू यस टापुमा अझसम्म पनि जीवित नै रहेछन्। मलाई विश्वास थियो कि डाइनोसरहरूलाई मात्र परमेश्वरले छुट्टै सृष्टि गर्नुभएको थिएन, ती प्राणीहरूलाई पनि परमेश्वरले हाम्रा पुर्खा आदमको समयमा नै सृष्टि गर्नुभएको थियो। परमेश्वरले अवश्य पनि डाइनोसरहरूलाई पनि सोही दिनमा सृष्टि गर्नुभएको थियो जुन दिनमा उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभएको थियो, होइन आइते? बुवाको कुरामा सही थप्दै आइतेले पनि भनिहाल्यो, हो नि बाबा, उत्पत्ति 1:24-25 नै हामीलाई स्पष्ट रूपमा थाहा हुन्छ कि परमेश्वरले 6 दिनमा नै आदम र हब्बा लगायत जमिनमा घस्रने जात जातका जन्तुहरूलाई बनाउनुभयो, र म निश्चित छु कि ती जन्तुहरूमा डाइनोसरहरू पनि थिए। तब डाइनोले भन्यो, स्याब्रास छोरा, तिमीले पनि पवित्र बाइबलको
उत्पत्तिको पुस्तकमा रहेको सृष्टिको वर्णनलाई राम्रोसँग याद गरेका रहेछौ। यो कुरा पछि डाइनो र आइते तुरुन्तै त्यो भीर भएको ठाउँतिर लागे। उनीहरूले बाटोभरि डाइनोसरको विषयमा थप कुराकानी गर्दै अघि बढे। उनीहरूको कुराकानीमा अयुबको पुस्तक अध्याय 40 15-24, अयुबको पुस्तक 41:1-33 पनि समावेश भएका थिए, जुन वचनहरूलाई पढ्दा हामीले पनि ती वर्णनहरू डाइनोसरकै हुन् भन्ने कुराको अनुभव गर्न सक्दछौ। डाइनो र आइटेले समुद्रको किनारै किनारा हुँदै आफ्नो डुङ्गामा करिब 3 घण्टा जति यात्रा गरिसकेपछि अब उनीहरू जंगलतिर लागे। करिब 1 घण्टाको पैदल यात्रापछि उनीहरू दुवै त्यही अग्लो भीरमा पुगे, जसको तल एउटा ठूलो ताल र जंगल थियो, जहाँ उनीहरूले थरीथरीका डाइनोसरहरू जो जमिनमा पानीमा र केही चाहिँ उडिरहेका थिए। उनीहरूले त्यहाँ उड्ने खालको डाइनोसरमा र्याम्फोराइन्चसलाई देखे। बाइबलमा उल्लेख गरिएका बेहेमोथ जमिनमा बस्ने डाइनोसर, लिभ्याथन पानीमा बस्ने अर्थात समुद्रको डाइनोसर र थुप्रै अरू डाइनोसरहरूलाई पनि उनीहरूले देखे। त्यो दिन चाहिँ डाइनो र आइटीले त्यही बस्ने निर्णय गरे। उनीहरूले आफ्नो पाल टाँगे र भीरको तल डुलिरहेका डाइनोसरहरूलाई हेरिबसे। साँझसम्म त उनीहरूले डाइनोफोसरस अर्थात टू क्रिसेन्ट रेप्टाइल अनि क्रोफोसरस अर्थात फ्रोजन क्रिसेन्ट रेप्टाइल अनि डाइनो टायानोफोसरस ट्रेक्स मिनिङ टाइरेन्ट रेप्टाइल किङ अनि त्यसै गरेर स्टाइनोसोरस अर्थात स्पाइक्ड रेप्टाइल अनि त्यसै गरेर अर्को थ्री हर्न्ड फेस राइनोसोरसलाई पनि उनीहरूले भेटे। एटेरोडोनसोरस अनि त्यसै गरेर उनीहरूले इग्बाडोन अर्थात इग्वाना जस्तो टुथ भएको दाँत भएको दोस्रो डाइनोसर जसलाई चाहिँ साइन्टिफिकल्ली नाम गरेको त्यो डाइनोसरलाई पनि देखे उनीहरूले। अनि त्यसै गरेर स्क्युट आइलोसोरस मिनिङ स्मल स्केल रेप्टाइल अनि मेगालोसोरस मिनिङ बिग रेप्टाइल भनेर पनि उनीहरूले देखे। बिग रेप्टाइललाई पनि देखे अनि जसको चाहिँ वाज द फर्स्ट डाइनोसोर टु बी नेम्ड साइन्टिफिकल्ली। यो मेगालोसोरस भन्ने चाहिँ पहिलो डाइनोसर थियो जसलाई चाहिँ नाम दिएको थियो। अनि उनीहरूले यी कुराहरूलाई यी डाइनोसरहरूका थरीहरूलाई देख्ने मौका पाए। यी सबै कुराहरू देख्न पाएकोमा उनीहरू दुवै आफ्नो पालभित्र गएर केही समयको लागि स्वर्गमा विराजमान हुनुहुने परमेश्वरलाई सर्वशक्तिमान अनि सृष्टिकर्ता परमेश्वरलाई मुख खोलेर धन्यवाद अनि स्तुति चढाए र आउने दिनमा पनि परमेश्वरका दृश्य र अदृश्य सृष्टिलाई उनीहरूका सामु प्रकट गरिदिनुहोस् भनेर आफ्नो विन्ती पनि यीशु ख्रीष्टको नाममा परमेश्वर पितालाई चढाए। यतिकैमा रात पनि परिहाल्यो र उनीहरू दुवैले परमेश्वरको महिमा गरिरहेको कुरा पाल बाहिर रहेको दुष्ट आत्माहरूलाई असह्य भयो। ती आत्माहरू दिउँसोभरि नजिकैको थानमा अदृश्य रूपमा बसिरहेका थिए। अन्धकारको समय भएकोले अब भने ती आत्माहरू पाल बाहिर बसेर डरलाग्दो आवाज निकाल्दै कराउन थाले। दुष्ट आत्माहरूले डरलाग्दो आवाज निकाल्दै कराउन थाले। प्रिय श्रोता मित्र, हामी आशा गर्छौँ आज तपाईँलाई हामीले डाइनोसरको विषयमा दिएको जानकारी र बाइबलका पदहरूबाट भनिएका कुराहरूबाट अवश्य पनि आशिषित हुनुभएको छ र डाइनोको समुद्री यात्रा भाग 10 थरी थरीका डाइनोसरहरू यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई आगामी दिनहरूमा डाइनोको समुद्री यात्रा भाग 11 आइते र झाँक्रिने आमा अनि त्यसै गरेर डाइनोको समुद्री यात्रा भाग 12 झुटो आरोप, डाइनोको समुद्री यात्रा भाग 13 आइते र सेदना अनि डाइनोको समुद्री यात्रा भाग 14 विवाद अनि झगडा अनि डाइनोको
पन्ध्रौं भागमा नाइनोको समुद्री यात्रा, पन्ध्रौं भागमा चाहिँ झिङ्गाहरूका स्वामीको हार, अनि सोह्रौं भागमा चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग सोह्रमा चाहिँ समस्या र बलिदान, र डाइनोको समुद्री यात्राको अन्तिम भाग सत्रौं भागमा चाहिँ विजय पछिको मिलनलाई सुनाउनेछौ। आशा गर्छौ तपाईँले हामीलाई यसलाई नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र आशिषित हुनुहुनेछ। र भने हामी तपाईँलाई आज चाहिँ अनौठा केही अनौठा जानकारीहरू नियमित रूपमा सुनाउने क्रममा नै छौं र आज पनि सुनाउनेछौ। र अनौठा जानकारीमा रहेको छ हामीसँग दस एघारवटा अनौठा जानकारीहरू रहेका छन्, त्यसमध्ये तपाईँलाई केही कुरा सुनाउन लागिरहेको छु। हावामा भन्दा पानीमा आवाजको गति तीन गुणा धेरै हुन्छ। हावाको गति जब 190 डिग्री सेल्सियस भन्दा कम हुन्छ त्यतिखेर हावा तरल पदार्थ बन्छ। धेरैजसो हावामा 78% नाइट्रोजन अनि 21% अक्सिजन हुन्छ, अनि बाँकी प्रतिशत चाहिँ कार्बन डाइअक्साइड अनि आर्गन, न्यून जस्ता धेरै ग्यास हुन्छन्। यस कुरालाई हामीले स्कूलमा पनि पढ्ने गरेका छौं। र भिडियो गेमको शुरूआत 1970 भएको थियो, इस्वी सम्वत 1970 भएको हो, अनि शुरूमा कम्प्युटर स्पेस र पोङ नामक यो भिडियो गेम थियो, निस्किएको थियो, अनि भिडियो गेम त्यस बेला निकै चलिआएको थियो। अहिले पनि प्ले स्टेसनहरू अनि अन्य गेम को भिडियो गेम नै ती नै विकसित रूपहरू हामी मान्न सक्छौ, जसलाई हामीले कम्प्युटरमा खेल्न सक्छौ र विभिन्न डिभाइसहरूमा पनि खेल्न सक्छौ। अर्को रहेको छ अस्ट्रिच चराको विषयमा। अस्ट्रिच चराको अण्डा कुखुराको अण्डा भन्दा 30 गुणा ठूलो हुन्छ। यसलाई उसिन्न पूरै 2 घण्टा समय लाग्छ र अस्ट्रिचको अण्डा नेपालमा पनि हामीले पाउन सक्छौ र व्यापार गर्न पनि कुनै ठाउँमा राखिएको हामी पाउँछौ र यसको पालन नेपालमा पनि केही ठाउँमा गर्ने गरिन्छ। मानव शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो, अनि जिब्रो नै एकमात्र त्यस्तो मांसपेशी हो जुन मानव शरीरमा एकापट्टि मात्र जोडिएको हुन्छ, यसमा हाड पनि हुँदैन। संसारमा धेरै प्रकारका खेल खेलिन्छन्, तीमध्ये सबैभन्दा पुरानो खेल चाहिँ पोलो खेल हो र नेपालमा हात्ती पोलो खेल खेलिन्छ। कपडामा आइरन गर्ने कामको शुरूआत इस्वी सम्वत 17 शताब्दीदेखि भएको थियो, अनि युरोपेलीहरूले यो शुरू गरेका थिए। त्यति बेला फलामको चेप्टो बट्टालाई आइरन गर्ने काममा प्रयोग गरिन्थ्यो, अनि न्युयोर्कका हेनरी डब्ल्यू सिलीले इस्वी सम्वत 1882 विद्युतीय आइरनको विकास गरेका हुन्। विश्व मानचित्रमा हेर्यौं भने हामीले देख्न सक्छौ कि पृथ्वीको 71% सतहलाई समुद्र, सागर एवं महासागरले ढाकेको छ, अनि जैविक विविधताको दृष्टिले समुद्र 18 भण्डार हो। हालसम्म यहाँ लगभग 2,50,000 प्रजातिका जीव प्राणी र वनस्पतिले रहेको अभिलेख हामी पाउन सक्छौ, ओगटेको हामी पाउन सक्छौ। अरबी राष्ट्र बहराइनको राष्ट्रिय गानमा एउटा पनि शब्द छैन, शब्दको सट्टा यसमा धुन मात्र राखिएको छ। कोमोडो ड्रागन छेपारो जातिको एक जीव हो, यो संसारको सबैभन्दा लामो छेपारोको रूपमा चिनिन्छ, अनि कोमोडो ड्रागन इन्डोनेसियन आइल्यान्डमा पाइन्छ, अनि 2-3 मिटरसम्म लामो ड्रागनको तौल 70 किलोग्रामसम्म हुन्छ। कहिले पनि रोग नलाग्ने जीवका रूपमा सार्क माछालाई चिनिँदै आएको छ, अनि सार्कले हरेक किसिमका रोगसँग लड्न सक्ने क्षमता राख्नुको कारण यसो भनिएको हो। आजको लागि अनौठो जानकारीको अन्तिम जानकारी, टेलिफोनको आविष्कार अमेरिकी वैज्ञानिक एलेक्जेन्डर ग्राहम बेलले 10 मार्च 1875 गरेका थिए। प्रिय श्रोता मित्र, अब नै हामी तपाईँलाई गीत सुनाउनतर्फ लान्छौ। गीत रहेको छ Do You Love My Jesus?

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजुरीमा हुनुहुन्छ र भने हामी तपाईँलाई अंग्रेजी सामग्रीतर्फ लान चाहन्छौ। डियर लिसनर्स अफ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँ एन्ड 105.6 मेगाहर्ज पोखरा, यु आर लिसनिङ टु मजुरी प्रोग्राम एन्ड नाउ आइड लाइक टु प्रेजेन्ट यु बाइबल ट्रिभिया फर टुडे एन्ड viewers on YouTube as well. Now I'd like to present you Bible trivia for today. Today also we have Bible trivia from the Old Testament. First Bible trivia for today is, what person in the Bible drove like a madman? Name of the person who drove like a madman is Jehu. We can read about this in 2 Kings chapter 9 verse 20. Who killed Joram or Jehoram, king of Israel, and Ahaziah, king of Judah, on the same day? Jehu killed them both. And we can read about this in 2 Kings chapter 9, verse 24 through 27. Which king had Queen Jezebel killed by ordering some eunuchs to throw her out of the window? The name is Jehu. Jehu ordered Jezebel to kill and she was thrown out the window. 2 Kings 9, chapter 9, verse 33. We can read about this in 2 Kings chapter 9, verse 33, about the death of Jezebel, Queen Jezebel. Whose body was trampled by horses? The answer is Jezebel. We can read about this in 2 Kings chapter 9, verse 33. Who got swallowed by a large fish? Jonah. We can read about this in Jonah chapter 1 verse 17. Who was king of Israel in the days of Jonah? We can read about this in 2 Kings chapter 14 verse 25. And the name of the king during the time of Jonah was Jehoram II. We can read about this. Let me remind you, 2 Kings verse 25 of chapter 14. Who became the last king of Israel who was defeated by Shalmaneser, king of Assyria? 2 Kings chapter 18 verse 9 says Hosea. The answer is Hosea. Now next question we have is, which king of Israel had three armies coming to attack him, but when he cried out to God, they all turned on each other? We can read about this in 2 Chronicles chapter 20 verse 23, and the king's name is Jehoshaphat. What queen of Judah was the grandmother of Omri and the daughter of Ahab, king of Israel? Athaliah is the name of the queen of Judah and was the grandmother of Omri and daughter of King Ahab of Israel. 2 Kings chapter 8 verse 18 and verse 26. Who became king at the age of 7? We can read about this in 2 Kings chapter 11 verse 21. The name of the person or name of the king is Joash. J-O-A-S-H. Joash. Which king had extensive repairs made on the temple? And the name of the king is Joash. 2 Kings chapter 12 verse 6 through 12. In the days of King Joash, what prophet was killed between the altar and the sanctuary? We can read about this in 2 Chronicles chapter 24 verse 20 through 22, and the name of the prophet is Zechariah. Now last Bible trivia for today. Which king of Judah was afflicted by leprosy? The correct answer is Azariah or Uzziah, and we can read about this in two places of the Bible, 2 Kings chapter 15 verse 5 and 2 Chronicles chapter 26 verse 19. And that was all for today in our segment of Bible trivia in English. Priya Shrota Mitra, aile bharkharai hamile tapailai Bible samanya gyan अर्थात् बाइबल ट्रिभिया अङ्ग्रेजीमा सुनाएका छौँ, अवश्य पनि आशिषित हुनुभएको छ भन्ने हामी विश्वास गर्छौँ। अब भने हामी तपाईँलाई फेरि पनि पुरानो नियमबाट बाइबल सामान्य ज्ञान सुनाउनेछौँ। आज हामीले गन्ती र लेवीको पुस्तकबाट केही प्रश्न र उत्तरलाई लिएका छौँ। पशुहरूमा कस्ता कस्ता किसिमका पशुलाई शुद्ध र खाने आज्ञा दिएको छ? यसको उत्तर हो, खुर पुरै चिरेका र उग्राउने अनि लेवी 11 3 पदमा यो कुरालाई हामी पाउन सक्छौ। जलजन्तु मध्ये कस्ता किसिमकालाई खाने हुने आज्ञा दिएको छ? पखेटा र कत्ला हुने जाति, लेवी 11:9 पद। परमेश्वरले प्रतिज्ञा गरेको देशमा इजरायलीहरू पुगेर खानुहुने फलको बिरुवा लगाएपछि कति वर्षसम्म त्यसको फल खान निश्चित गरियो? यसको उत्तर हो 3 वर्षसम्म फल खान निश्चित गरेको थियो। अनि लेवी 19:23 पदमा तपाईँ आफैले पनि यसलाई पढ्न सक्नुहुन्छ। इसरायलीहरूले मान्नुपर्ने चाडहरू के हुन्? निस्तार र अखमेरी रोटी, अगौटे फल, साताहरूको नितुरैको प्रायश्चितको दिन र छाप्रोबासको चाडहरू। लेवी 23 हामीले 4-44 यो कुरा पाउँछौ। अनि त्यसै गरेर गन्ती 28 र 29 अध्यायमा पनि हामी पाउँछौ। गन्ती 28 र 29 अध्यायमा पनि यो कुरा हामी पाउन सक्छौ। अनि लेवीको पुस्तकमा जम्मा कति अध्यायहरू र पदहरू छन्? लेवीको पुस्तकमा जम्मा 27 अध्याय र 859 पदहरू रहेका छन्। प्रिय श्रोता मित्र, हामीसँग अन्य सामग्री पनि रहेका छन्, तैपनि समय अभावको कारणले गर्दाखेरि आज हामी तपाईँलाई यो बाइबल सामान्य ज्ञानलाई चाहिँ हामी यतिकै राख्न चाहन्छौं। र हामी भन्न चाहन्छौं कि तपाईँले आफ्नो जीवनमा प्रभु येशू ख्रीष्टलाई चिन्नु भएको छैन भने गुड न्यूज अफएममा प्रसारण हुने अन्य प्रसारणहरू मार्फत तपाईँले प्रभु येशू ख्रीष्टलाई चिन्ने प्रयास गर्नुहोस्। अनि यदि चिन्नु भएको छ भने हामी एकदमै खुसी छौं कि तपाईँले प्रभु येशू ख्रीष्टलाई चिन्नु भएको छ र आत्मामा अनि आत्मिक रूपमा अघि बढ्दै जानुहोस् भन्ने हामी चाहना गर्दछौ। प्रभु येशू ख्रीष्टले आफ्नो जीवन सम्पन्नको लागि चाहिँ तपाईँले यदि चिन्नु भएको छैन भने यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशू आउनुहोस्, आमेन। प्रिय श्रोता मित्र, तपाईँले यिनै शब्दहरूलाई समावेश गरेको प्रार्थना गरेर प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। र यदि तपाईँले निम्त्याइसक्नु भएको छ भने, ख्रीष्ट येशूलाई प्रभु र मुक्तिदाता भनिसक्नु भएको छ भने, साँचो रूपमा ग्रहण गरिसक्नु भएको छ भने, अब तपाईँले यही क्षणमा येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ। अनि मित्र, हामी आशा गर्छौं आज प्रस्तुत गरेका कुनै न कुनै विषयद्वारा तपाईँले अवश्य पनि आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुसी हुनेछौं। कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। अनि श्रोता, अहिले तपाईँलाई हामी सोध्न चाहन्छौँ कि तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौँ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुसी र आनन्द तपाईँको हृदयको मजुरीमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा दिनुहुन्छ, जस्तो सुकै मानिसलाई भए पनि दुःखमा शान्ति दिनुहुन्छ अनि समस्या पर्दा पनि उपाय दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई नियमित रूपमा आफ्नो जीवनमा अनुभव गर्दै आएका छौं र अब तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो कार्यक्रमको चाहना छ र हाम्रो पनि चाहना छ। परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द हालिदिनु भएको होस्। र श्रोता अ भने हामी तपाईँलाई हाम्रो ठेगाना बताउन चाहन्छौ। हाम्रो इमेल रहेको छ yesukasandesh@gmail.com, yesukasandesh@gmail.com। अनि फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम, फेसबुक आइडी हो मजेरी सन्देश। अनि हामीलाई तपाईँले मोबाइलमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसको नम्बर रहेको छ मोबाइल नम्बर 9813037602, 9813037602। अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको आगामी श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई जय मसीह।
1: के तिमी विजय व्यक्ति बन्न चाहन्छौ? चाहन्छौ भने विजय येशू ख्रीष्टलाई पछ्याऊ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: किनकि तपाईँ मसँग हुनुहुन्छ, म डराउने छैन। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 87 यहाँलाई स्वागत छ। परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ। कहिले काहीँ गोठालोले आफ्नो भेडाहरूलाई डोर्याउँदा अन्धकारमय घाटी हुँदै लैजानु बाहेक उससँग अरू कुनै विकल्प हुँदैन। यी ती ठाउँहरू हुन् जहाँ प्राय चोर र डाकुहरू बस्छन्। यसले गर्दा यी दुष्ट मानिसहरूले आफ्नो शिकारमाथि आक्रमण गर्दछन्। यी अँध्यारो ठाउँहरू भएर जाँदा भेडाहरूको मनमा मृत्युको डर सधैँ रहन्छ। यस समयमा उनीहरूको एकमात्र सान्त्वना भनेको उनीहरूको गोठालोको उपस्थिति हो। तिनीहरू आफ्नो यात्राको लागि बाटो सुरक्षित बनाउनका लागि उहाँमा भरोसा राख्छन्। गोठालोको उपस्थितिले सान्त्वना ल्याउँछ, गोठालोको अनुपस्थितिले डर र अशान्ति ल्याउँछ। वचन संग्रहको पुस्तक 23:4 मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। प्रिय श्रोता, जब हामी जीवनको सबैभन्दा अँध्यारो क्षणमा हुन्छौ, त्यति बेला हामीले सबैभन्दा बढी परमेश्वरमा भरोसा राख्नु आवश्यक छ। हाम्रो वरिपरि रहेको सबै अन्धकारको बीचमा पनि उहाँको उपस्थितिले हामीलाई सान्त्वना दिनेछ। वचन संग्रहको पुस्तक 119:105 तपाईँका वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। परमेश्वरको उपस्थितिले हाम्रो अन्धारो बाटोमा उज्यालो ल्याउँछ। उहाँको ज्योतिले अन्धकारलाई हटाउँछ। यसले हामीलाई बाहिर अशान्ति भइरहेको बेला पनि भित्री रूपमा आनन्द र शान्ति अनुभव गर्न अनुमति दिन्छ। भजन संग्रहको पुस्तक 23:4 तपाईँको लट्ठी र तपाईँको लाहुरोले मलाई सान्त्वना दिदछ। त्यो लट्ठी गोठालोले बोकेको छोटो गरौं लट्ठी हो। यसलाई सिंह र भालु जस्ता शिकारीहरूसँग लड्न हतियारको रूपमा प्रयोग गरिहाल्यो ल्याउँछ। उहाँको ज्योतिले अन्धकारलाई हटाउँछ। यसले हामीलाई बाहिर अशान्ति भइरहेको बेला पनि भित्री रूपमा आनन्द र शान्ति अनुभव

0: सुरक्षाको प्रतीक हो। यसले आत्मिक र शारीरिक खतराहरू विरुद्ध परमेश्वरको सक्रिय रक्षालाई प्रतिनिधित्व गर्दछ। यस पदमा वर्णन गरिएको अँध्यारो घाटीहरू जस्ता खतरनाक समयमा सुरक्षा सुनिश्चित गर्दै यसले अधिकार, अनुशासन र शक्तिलाई प्रतिनिधित्व गर्दछ। त्यो लहुरो एउटा अग्लो लामो खम्बा थियो जसको छेउमा हुक थियो। यो बथानलाई डोर्याउन र सच्याउन र तालिम दिनको लागि संचार उपकरणको रूपमा प्रयोग गरिन्थ्यो। बथानलाई भड्किनबाट रोक्नको लागि उसले यसलाई बिस्तारै ट्याप गर्थ्यो। ऊ चाहन्थ्यो कि बथान आफूसँगै रहोस् ताकि उसले तिनीहरूको हेरचाह गर्न सकोस्। उसले बथानलाई डोर्याउन बेडाहरूलाई गणना गर्न र खाडलबाट बाहिर निकाल्न पनि लहुरो प्रयोग गर्थ्यो। हाम्रो लागि यो परमेश्वरको प्रेम, उहाँको अनुशासन र हामी हराएको बेला हामीलाई सही बाटोमा फर्काउने उहाँको क्षमताको प्रतीक हो। परमेश्वरको सबैभन्दा ठूलो चाहना हामी सधैँभरि उहाँसँग रहोस् भन्ने हो। उहाँ चाहनुहुन्छ कि विशेष गरी हाम्रो जीवनको सबैभन्दा अन्धारो समयमा हामी सधैँ उहाँलाई हेरौं, उहाँको समर्थन र प्रेम रोजौं। यी उपकरणहरूले मिलेर सान्त्वनाको प्रतिनिधित्व गर्दछ। तिनीहरूले हामीलाई आश्वासन दिदछ कि हामीलाई हानिबाट जोगाउन र जीवनका कठिनाईहरूमा हामीलाई मार्गदर्शन गर्न परमेश्वर हाम्रो जीवनमा सक्रिय रूपमा उपस्थित हुनुहुन्छ। दोस्रो कोरिन्थीको पुस्तक 1:3-4 पद, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको हाम्रो सम्बन्धले हामीलाई तनावको समयमा सान्त्वना मात्र दिँदैन, यसले हामीलाई अरूलाई उनीहरूको निराशाको क्षणमा सान्त्वना दिने अवसर पनि प्रदान गर्दछ। प्रिय श्रोता, जब तपाईँ जीवनको सबैभन्दा अँध्यारो क्षणमा हुनुहुन्छ, कहिले नबिर्सिनुहोस् परमेश्वर तपाईँको साथमा हुनुहुन्छ र उहाँले तपाईँलाई हानिबाट जोगाउनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: गाउन भाडामा, गाउन भाडामा।

0: अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
3: र 9818252040, 9818252040।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Please don't forget to like and subscribe our channel.
1: Good News FM 105.1.
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले धेरै गहिरो कुराहरू सिक्यौं, आज पनि केही नयाँ कुराहरू हामी सिक्छौ नि है?
3: हो भाइ, आज हामी फेरि दाउदको आत्मिकै अनुभवबाट सिक्नेछौ, तर आजको सन्देश अझ गहिरो छ। यो तृष्णा, विश्वास र आशाको बारेमा हामीले थाहा पाउनेछौ।
2: तृष्णा भन्नाले के कुरा हो दाई? पानीको तृष्णा जस्तै हो?
3: तपाईँले ठिक बुझ्नुभयो भाइ। जसरी हरिणले पानीको खोजी गर्छ, त्यस्तै हाम्रो आत्माले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ। यो संसारका कुराहरूले होइन, तर परमेश्वरको उपस्थितिले मात्र हाम्रो आत्मामा सन्तुष्ट हुन्छ।
2: तर दाई, मानिसहरू त धेरै कुरामा व्यस्त हुन्छन् नि, जस्तै पढाई, पैसा, काम।
3: हो भाइ, तर हामीले बुझ्नुपर्छ कि यदि हाम्रो जीवनमा परमेश्वरको उपस्थिति छैन भने हामी केही पनि होइनौ, जीवन अधुरो हुन्छ। त्यसैले हामीले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ।
2: साँच्चै नै दाई, तपाईँले भन्नुभयो जस्तै अघिल्लो अध्ययनमा पनि हामीले जीवन क्षण भङ्गुर छ भन्ने कुरा पनि हामीले सिकेका थियौं।
3: हो भाइ, र त्यही कारणले हामीले हाम्रो विश्वास परमेश्वरमा राख्नुपर्छ। परिस्थितिले हामीलाई हल्लाउन सक्छ, तर परमेश्वरमा राखिएको विश्वासले हामीलाई सधैँ स्थिर राख्छ।
2: साँच्चै नै दाई, तर कहिलेकाहीँ त मन धेरै उदास हुन्छ नि दाई।
3: हो त भाइ, त्यो नै दाउदको अनुभव पनि हो। तर उनले आफूलाई सम्झाए, मेरो आशा परमेश्वरमा छ। त्यसैले हामीले पनि निरन्तर परमेश्वरमाथि पूर्ण रूपमा विश्वास राख्नुपर्छ।
2: यी सबै कुराहरू त हामीले धेरै गर्यौं दाई, र आजको सन्देशबाट चाहिँ हामीले मुख्य के कुराहरू चाहिँ सिक्नेछौं त
3: भाइ? आजको अध्ययनमा हामीले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ, हाम्रो विश्वास परमेश्वरमा राख्नुपर्छ, र उदासीमा पनि आशा देखिनुपर्छ भन्ने कुरालाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, मनको तयारी साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: आउनुहोस्, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ, किनकि तपाईँ हाम्रो महान प्रभु हुनुहुन्छ, तपाईँ हाम्रो सहारा हुनुहुन्छ, तपाईँ हाम्रो किल्ला हुनुहुन्छ, दुःखमा सधैँ उपलब्ध हुने महान प्रभु हुनुहुन्छ। हा प्रभु, हामी दुःखमा थियौं, निराशमा थियौं, कठिनाईमा थियौं, तर तपाईँ हामीसँग हाम्रो दुःखहरूमा, हाम्रो निराशहरूमा हुनुहुन्थ्यो। तपाईँले हामीलाई हाम्रो तमाम दुःख कष्टहरूबाट छुटकारा दिनुभयो, बिमारबाट चङ्गाइ दिनुभयो, निराशाबाट आशा दिनुभयो। प्रभुजी, यसै गरेर म ती मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बखत मलाई थाहा छैन कि कस्तो स्थितिमा होलान्। हुन सक्छ बिरामी स्थितिमा होलान्, निराशको स्थितिमा होलान्, अशान्तिको स्थितिमा होलान्, अनि तपाईँलाई थाहा छ त्यसको कारण। तर प्रभु, तपाईँ कृपालु हुनुहुन्छ हामी जान्दछौ र विश्वास गर्दछौ कि तपाईँ हामीलाई सधैँ सम्हाल्नुहुनेछ। यद्यपि हामी जस्तो सुकै समस्या मुनि भएर नै किन गइ नरहेका हुन, तपाईँ हामीसँग हुनुहुन्छ। यी हरेक मित्रहरूलाई म तपाईँको हातमा राख्न चाहन्छु जो यस बेला दुःखमा छन्। प्रभुजी, यिनीहरूमाथि आफ्नो दया राख्नुहोस्, आफ्नो करुणा, आफ्नो कृपा अनुसार व्यवहार गर्नुहोस्, किनकि तपाईँ कृपा करुणाको धनी प्रभु हुनुहुन्छ। प्यार प्रभु, यस वचन अध्ययनलाई पनि म तपाईँको हातमा राख्छु। तपाईँ स्वयं नै हाम्रो मार्गदर्शक बन्नुहोस्, हाम्रो अगुवाई बन्नुहोस्। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन प्रस्थान खण्डबाट भजनको पुस्तकबाट अध्ययन गर्न आरम्भ गर्नेछौ। हामीले भजनको उत्पत्ति खण्डबाट वचन देखिसकेका छौ। हा मित्र, भजन 42 अध्याय अनि 42 अध्यायदेखि 72 अध्यायसम्म चाहिँ प्रस्थान खण्ड हो। प्रस्थानको पुस्तकमा हामी परमेश्वरको सन्तान इसरायली विदेशी मुलुकमा भएको र प्रतिज्ञाको मुलुकबाट टाढा भएको पीड़ित असहाय मानिसको रूपमा देख्छौ। तपाईँ तिनीहरूलाई यातनाको कारण विलाप र सुस्केरा पुकार गरिरहेको सुन्न सक्नुहुन्छ। तपाईँ त्यहाँ मालिकको कोर्रा परेको पनि सुन्न सक्नुहुन्छ। तिनीहरू महान कष्टमा छन्, जुन दिन प्रतिदिन घट्नको सट्टामा बढ़िरहेको छ। अन्तिममा इसरायलको चित्कार र विलाप परमेश्वरले सुन्नुहुन्छ। प्रभु तिनीहरूको पक्षमा भएर खड़ा हुनुहुन्छ। उहाँले अब्राहम, इसाक र याकुबसँग बनाउनु भएको प्रतिज्ञाको पालन गर्नुहुन्छ। त्यसपछि परमप्रभु तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुहुन्छ। उदाहरणको निम्ति पहिला 7 भजनहरूमा 42 48 अध्यायमा हामी प्रस्थानको पुस्तकको आरम्भमा तिनीहरू हुँदा तिनीहरूको स्थितिहरूको देख्छौ। तर यी भजनहरूले भूतकालको संकेत गर्दैन, तिनीहरूले भविष्यतिर हेर्दछन् र भविष्यमा इसरायलको बाँकी भक्तजनका अनुभवहरूको प्रकट गर्दछन्। जब हामी परमेश्वरको चुनिएका मानिसहरू यरुसलेमबाट टाढा भएको देख्छौ, तिनीहरू पवित्र स्थानबाट र यहोवासँगको सम्पर्कबाट अलग पारिएका छन्, टाढा भएका छन्, जस्तो कि तिनीहरू मिश्रमा थिए। भजनको उत्पत्ति र प्रस्थान खण्डमा परमेश्वरको नाउँहरूको चाखलाग्दो भिन्नता छ। उत्पत्ति खण्डमा यहोवाको नाउँ 262 पल्ट उल्लेख भएको छ, जबकि इलोहिम नाउँ खालि 15 पल्ट मात्र उल्लेख भएको छ। प्रस्थान खण्डमा इलोहिम नाम 164 पल्ट उल्लेख भएको छ र यहोवा खालि 30 पल्ट मात्र उल्लेख भएको छ। यसको महत्व के हो? यी दुई परमेश्वरका व्यक्तिगत नाउँहरूको दुई भिन्न भिन्नै अर्थ छ। इलोहिमले परमेश्वरको ईश्वरीय शक्तिको पूर्णताको बताउँछ अनि यहोवा नाउँ उद्धारमा सम्बन्ध छ। यहोवा नै एक हुनुहुन्छ जसले इसरायललाई बचाउनुहुन्छ। हामी यो कुरा पत्ता लगाउनेछौ कि उसले त्यति धेरै भजन यस भजनको प्रस्थान खण्डमा लेखेका छैनन् जति कि भजनको उत्पत्ति खण्डमा दाऊदले भजन लेखेथे। दाऊदले 19 भजनहरू लेखे र तिनीहरूमध्ये 7 चाहिँ कोराका छोराहरूले लेखे, जो लेवी परिवारसँग सम्बन्धित थिए। यस विभागमा यो खण्डमा सबै भजनहरू आखिरी दिनहरूमा इसरायलको अगमबाडिक तस्वीर हो। भजन 42-44 अध्यायमा हामी इसरायलका सन्तानहरू मिश्रमा देख्छौ। तिनीहरूमाथि फिरौनले राज्य गर्थे, शासन गर्थे, अनि भजन 43 ख्रिष्ट विरोधीको उल्लेख गर्छ र इसरायल शत्रुको यातना र विरोधको कारण विलाप र शोक गरिरहेका थिए। तिनीहरू आफूलाई छुटकारा दिनुहोस् भनी परमेश्वर कहाँ चित्कार पुकार छोडिरहेको हामी देख्छौ र छुटकारा तिनीहरूमा आउँछ। भजन 45 महान हजार वर्षीय राज्य अवधिको यानि मिलेनियम किङडम को महान भजन हो, जुनले यो पृथ्वीमा शासन गर्न प्रभु येशूको आगमनको बताउँछ। परमेश्वरका सन्तानको लागि देख्नलाई महत्वपूर्ण कुरा यो हो कि यी भजनहरूको प्राथमिक र सारभूत मौलिक अर्थ खुलाई इन्टरप्रिटेशन इसरायल राष्ट्रको निम्ति लागू छ। तिनीहरूले भविष्यको कष्टको समय अवधितिर हेर्दछन्, जुनलाई महाक्लेश भनिन्दछ यानि ग्रेट ट्रिब्युलेसन भनिन्छ। त्यसकारण जब हामीले कुनै भजनबाट कसरी यसले हामीसँग लागू हुन्छ भन्ने प्रश्न सोध्नलाई कुनै पदको टिप्दाखेरि अति नै धेरै होशियार हुनुपर्छ। आज हाम्रा आवश्यकताहरू जरूरत सँग धेरै भजनहरूको लागु उपयोग गर्न सक्छौ। दुःख कष्टमा हुने परमेश्वरका सन्तानहरूले ती भजनहरूमा वास्तविक आनन्द र सान्त्वना पाउँदछन्। तर हामीले यो कुरा कहिले बिर्सनु हुँदैन कि तिनीहरूका प्राथमिक मौलिक सार्भूत लागु चाहिँ इसरायलको लागि हो। मित्र, इसरायलको निम्ति भविष्यमा परमेश्वरसँग महान योजना र उद्देश्य छ। मनमा यो कुरा याद राखौं कि जब भजनकार इसरायलको बारेमा कुरा गर्दछन्, उसले सम्पूर्ण इसरायल राष्ट्रलाई संकेत गरिरहेका छैनन्, किनकि सम्पूर्ण राष्ट्र यहाँ दृश्यमा छैन। जब भजनकारले इसरायलको बारेमा कुरा गर्दछन्, उसको संकेत हो बाँकी रहेका विश्वासी भक्त इसरायल, यानि अंग्रेजीमा रेमनेन्ट हो। मित्र, यो कुरा चर्च शब्दमा पनि भिन्न छ। जब चर्च शब्द उल्लेख हुन्छ, यो सम्पूर्ण चर्चका रोलमा भएका सदस्यहरूद्वारा बनिएको हुँदैन। अर्को शब्दमा सत्य चर्च सम्पूर्ण चर्चको रोलमा हुने सदस्यहरूद्वारा बनेको हुँदैन, किनकि सबै सदस्यहरू उद्धार पाउने व्यक्ति हुँदैनन्। मित्र, सत्य चर्च खालि ती विश्वासीहरूद्वारा मात्र बनिएको शरीर हो जसले प्रभु येशूलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा ग्रहण गरेको छ, न कि खालि मुखले मात्र। तपाईँ सत्य चर्चको सदस्य, चर्चमा जोडिएर अनि चर्चको रोलमा आफ्नो नाउँ चढाएर साथै धर्मकाण्डहरूमा भाग लिएर बन्न सक्नुहुन्न। केवल ख्रिस्टसँगको व्यक्तिगत सम्बन्धले मात्र तपाईंलाई सत्य चर्चको सदस्य बनाउन सक्छ। हामीले सधैँ संगठित चर्च र अदृश्य चर्च बीच भिन्नता बनाउनु पर्छ। इसरायल राष्ट्रका बाँकी रहेका इसरायली सम्पूर्ण इसरायल होइनन्, जस्तो कि संगठित चर्चका सम्पूर्ण सदस्यहरूले अदृश्य चर्च यानि विश्वासीहरूको शरीर वा बदनको बनाउँदैनन्। खालि इसरायलका विश्वास गर्ने बाँकी रहेका भक्तजनहरू नै, रेमनेन्टहरू नै भजनहरूको पुस्तकको यो प्रस्थान खण्डमा हेरिनेछ। त आज हामी खालि भजन 42 र 43 अध्यायबाट देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनको चित्कार। यो भजनले महाक्लेश अवधिमा इसरायलको ईश्वरीय भक्तजनको भावी कष्टको पेश गर्दछ। जब इसरायल मिश्रको मुलुकमा थियो, परमेश्वरले सबभन्दा पहिले तिनीहरूलाई रगतद्वारा छुटकारा दिनुभयो। निस्तार चाडको थुमाको रगत ती मानिसहरूद्वारा आफ्ना घरको संघारमा ढोकामा छर्के जसले परमेश्वरमा विश्वास गरेथे। रातमा मृत्युको स्वर्गदूत हरेकको घरमा भएर गए र जुन जुन घरको संघारमा रगत लगाइएको हुन्थ्यो त्यस घरमा कोही पनि मर्दैन थियो। यो रगतद्वारा उद्धार थियो, अनि उद्धारको दोस्रो स्थिति लाल समुद्रमा थियो, अनि त्यहाँ त्यो शक्तिद्वारा उद्धार थियो, छुटकारा थियो। पहिले रगतद्वारा, दोस्रो शक्तिद्वारा। यो भजन कोर वंशीहरूको मस्किल नाम भजन हो। मस्किलको मतलब हो शिक्षा दिने कामको भजन र समझको बुझाइको भजन हो। तपाईँलाई यादै होला, उजाड स्थानमा इसरायलको पथभ्रष्ट भौतराईको अवधिमा कोराले विद्रोहको अगुवाई गरेथे। मोसाको र हारूनको अधिकारको विरूद्ध उसको विद्रोहको कारण परमेश्वरले कोरालाई प्राण दण्ड दिनुभयो, तर उसका छोराहरूलाई चाहिँ छोडियो, बाँकी राखिए। परमेश्वरले यसको गन्ती 26 अध्याय 9-11 पदमा स्पष्ट बनाउनुभयो कि उसका छोराहरू परमेश्वरको दण्डमा मरेनन्, तर तिनीहरूले परमेश्वरको सामने निरन्तर आफ्नो सेवाको जारी राखे, अनि तिनीहरूले नै यी केही प्रस्थान खण्डका भजनहरू लेखेका थिए। अगमबाडिक रूपमा यसले हामीलाई महाक्लेश अवधिको तस्वीर दिन्छ। भजन संग्रह 42 अध्याय 1 र 2 पदमा भनिएको छ, जसरी मुरली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्छ, त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्दछ। औ बाहिर जाँदा त्यसले त्यही भन्छ, मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तीर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौं। मित्र, पछाडि मिश्रमा नगएर म यसलाई भविष्यसँग लागू गर्न चाहन्छु, किनभने त्यहाँ त्यो समय हुनेछ जब यी मानिसहरू इसरायलीहरू फेरि तिनीहरू आफ्ना मुलुकबाट बाहिर हुनेछन्। त्यहाँ धेरै उक्तम बाइबल टिप्पणीकारहरू छन् जो विश्वास गर्दछन् कि इसरायलको मुलुकमा अहिले वर्तमान यहुदीहरूको भेला हुने काम फेरि तितर बितर अवस्थामा आउनेछ। तिनीहरूलाई सम्भव हाम्रै दिनमा त्यस मुलुकबाट हटाइनेछ, निकालिनेछ। ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेटहरू आज त्यहाँ छैनन्। अहिले इसरायलको मुलुकमा दुई समूहहरू छन्। एउटा समूहलाई हामी भन्छौं रूढीवादी यहुदीहरू, जो आफ्ना मसीहको आगमनको बाटो हेरिरहेका छन् र मन्दिरको पुननिर्माण गर्न चाहिरहेका छन्, अनि अर्को समूह चाहिँ धर्मसँग, धार्मिक मामलासँग कुनै वास्ता राख्दैनन्, लिबरल टाइपका छन्। तिनीहरू विचार गर्दछन् कि नयाँ युग आरम्भ भइसकेको छ, यो आधुनिक युग हो। इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू परमेश्वरको लागि उत्कट लालसा रहेको छ, जस्तो कि सबै युगमा परमेश्वरका जनहरूको उहाँप्रति लालसा भएको छ। भन्छन्, जसरी मुरली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्छ, त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्दछ। मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तीर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौं। के तपाईँ त्यही तरिकामा परमेश्वरको बारेमा महसुस गर्नुहुन्छ? त्यहाँ कोही कोही छन् जो दावी गर्छन्, यदि तपाईँ अति धेरै व्यवस्थावादी बन्नुहुन्छ र 10 आज्ञाहरूको पालन गर्नुहुन्छ भने तपाईँ परमेश्वरलाई खुशी पारिरहनु भएको छ। मेरो मित्र, मानिस परमेश्वरबाट टाढा अलगिएको भौतारी गएको प्राणी हो। उसलाई 10 आज्ञाहरूको भन्दा अझ धेरै कुराको आवश्यक छ। 10 आज्ञाहरूले हामीलाई देखाउँछ कि हामीहरू पापीहरू हौ र हामी परमेश्वरको विरूद्ध बागी र विद्रोहमा छौं। हामीसँग परमेश्वरको निम्ति कुनै लालसा छैन, इच्छा छैन, तृष्णा छैन, प्यासा छैन। त्यसकारण हामीलाई नयाँ गरी जन्मनु आवश्यक छ। हामीलाई परमेश्वरको परिवारमा ल्याइन र त्यस स्थानमा ल्याइन आवश्यक छ जहाँ हामी भन्न सक्छौ, शास्त्रमा उल्लेखित खालि यो पद जस्तो होइन तर भित्री हृदयबाट, जसरी मुरली मृग खोलाको पानीको निम्ति तीर्षणा गर्छ, त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तीर्षणा गर्छ। मेरो आत्मा परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तीर्खाउँछ, म कहिले आएर परमेश्वरको सामने देखा परौं। यो विशेष गरेर इसरायलका बाँकी रहेका भक्तजनहरूको निम्ति अर्थपूर्ण हुनेछ। तर यो उही समयमा यस बेला पनि हामी धेरै परमेश्वरका सन्तानहरूको निम्ति पनि अर्थपूर्ण छ। 3 पदमा भनिएको छ, मेरो आँसु रात दिन मेरो आहारा भएका छन्, औ तिनीहरूले दिनभरि मलाई भन्छन् तेरा ईश्वर खोइ कहाँ छन्। मित्र, मिश्रको दासत्वमा भएको बेला त्यहाँ ईटा बनाउने ठाउँमा अति नै धेरै रुवाई भएको थियो, अनि भविष्यमा पनि यही नै हुनेछ। यो महाक्लेश अवधिमा व्यङ्ग्य प्रश्न हुनेछ, तेरो ईश्वर खोइ कहाँ छन्, तेरो ईश्वर खोइ कहाँ छन्, मलाई देखा, कहिले मसीह आइरहेको छ। यहाँ पद 5 भनिएको छ, हे मेरो आत्मा, त किन म भित्रै खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्। परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरो परमेश्वर हुनुहुन्छ। भजनकार आफैलाई आफ्नो निराशाको निम्ति हप्काउँछन् र आफैलाई परमेश्वरमा खाली भरोसा गर्न उत्साह दिन्छन्। 6-7 पदमा भन्छन्, हे मेरा परमेश्वर, मेरो आत्मा म भित्र खिन्न भएको छ, यसकारण म यर्दन नदीको देशदेखि, हर्मोनका पहाड़ र मिसारको डाँडादेखि तपाईँलाई सम्झन्छु। तपाईँको छाँगाको आवाज सुनेर गहिरोले गहिरोलाई बोलाउँछ। तपाईँका छालहरू साना र ठूला दुवैले मलाई छोपेका छन्। यो नै भाषा योनाले आफ्नो प्रार्थनामा प्रयोग गरे। योना 2:3 भन्दछन्, तपाईँले मलाई गहिरो भित्र समुद्रको मुटुमै फालिदिनु भएको थियो र छालहरू मेरो चारैतिर थिए। तपाईँ भयंकर छालहरूले मलाई डुबाए। तपाईँका भयंकर छालहरूले मलाई डुबाए। योना मृत्युको मुखमा पुगेका थिए। महाक्लेश अवधिमा इसरायलले त्यो विनाशको आफैमाथि सामने गर्नेछन्, तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुनेछ। आगे 8-9 भनिएको छ, तैपनि परमप्रभुले दिउँसो उहाँको करुणालाई हुकुम गर्नुहुनेछ र राति मसित उहाँको भजन हुनेछ। जीवनदाता परमेश्वरको प्रार्थना म गर्नेछु। मेरा चट्टान रूपी परमेश्वरलाई म भन्नेछु, तपाईँले किन मलाई बिर्सनु भएको छ? शत्रुहरूको थिचो मिचोले गर्दा मैले किन शोक गरेर हिँडिरहनु? के तपाईँले कहिले कहीँ यस्तो लाग्छ? मलाई निश्चय छ कि हामी धेरैलाई त्यस्तो लाग्छ। 11 भन्दछन्, हे मेरो आत्मा, त किन म भित्रै खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो सहायक र मेरा परमेश्वर हुनुहुन्छ। मित्र, यस निराश र दयनीय घड़ीमा भजनकार परमेश्वर कहाँ फर्किन्छन्। तिनीहरूको निराश र दयनीय घड़ीमा ईश्वरीय बाँकी भक्तजनहरू, रेमनेन्टहरू परमेश्वर कहाँ फर्कन्छन्। त्यहाँ उत्तर, दक्षिण, पूर्व, पश्चिमबाट कहीँदेखि पनि सहायता हुने छैन, तर मेरो सहायता स्वर्ग र पृथ्वी बनाउनु हुने परम प्रभुबाट आउँछ। त्यसपछि भजन 43 पनि लागिहालौं। यो भजन 43:42 अति नै निकटतामा सम्बन्धित छ। ईश्वरीय बाँकी रहेका भक्तजनहरू आफ्नो पक्षमा भएर इन्साफ गर्नुहोस् भनी परमेश्वरलाई पुकार्छन्। भजन संग्रह 43:1 भनिएको छ, हे मेरा परमेश्वर, मेरो इन्साफ गर्नुहोस् र भक्तिहीन जातिको विरूद्धमा मेरो मामिला चलाउनुहोस्। मलाई छल र अन्याय गर्ने मानिसबाट छुटाउनुहोस्। मित्र, यहाँ इसरायलका बाँकी रहेका भक्तजनहरू, रेमनेन्टहरू बोलिरहेका छन्। ख्रिष्ट विरोधी झुट्टा हो, त्यसले यी मानिससँग करार बाँध्नेछ। त्यसपछि बीचमा त्यसले त्यो करारको उल्लंघन गर्नेछ, तोड्नेछ, भंग गर्नेछ। जब यो हुनेछ, तिनीहरूको चित्कार यस्तो हुनेछ, मलाई छल र अन्याय गर्ने मानिसबाट बचाउनुहोस्। मलाई थाहा छैन कि तपाईँले कहिले यस्तो प्रार्थना गर्नुभएको छ, तर मैले भनेको छु, हे परमेश्वर, हाम्रा मुलुकमा तानाशाह खड़ा नहोस्। त्यसमा भएन खतरा हुनेछ। हामीले ख्रिष्टलाई छली र अन्याय गर्ने मानिसबाट बचाउनुहोस् भनी प्रार्थना गर्नुपर्छ। म निश्चय नै त्यस्ताले ममाथि शासन गरेको चाहन्न। अनि 3 भनिएको छ, 3 तपाईँको ज्योति र तपाईँको सत्यता पठाउनुहोस्। तिनैले मलाई डोर्याउन्, तिनैले मलाई तपाईँको पवित्र डाँडा र तपाईँका वासस्थानमा पुर्याउन्। पहिलो पुकार यो छ, तपाईँको ज्योति र तपाईँको सहायता पठाउनुहोस्। यहाँ भजनकार के को लागि प्रार्थना गरिरहेका छन्? येशूले भन्नुभयो, योहान 8:12, म संसारको ज्योति हौं, जसले मलाई पछ्याउँछ अन्धकारमा हिँड्ने छैन तर जीवनको ज्योति पाउनेछ। उहाँले यो पनि भन्नुभयो, योहान 14:6, बाटो सत्य र जीवन म नै हो, कोही पनि मद्वारा भई परमेश्वर पिता कहाँ जान सक्दैन। प्रभुका यी कथनहरू उहाँका धेरै श्रोताहरूलाई त्यति धेरै अनुसरण गरेनन्, किनभने यदि तिनीहरूले उहाँ नै ज्योति र सत्य हुनुहुन्थ्यो भन्ने कुरा थाहा पाएको भए तिनीहरूले उहाँ मसी पनि हुनुहुन्थ्यो भन्ने कुरा जान्नेथे, जो तिनीहरूलाई बचाउन आउनु भएको थियो। दोस्रो खण्डमा भजनकार भन्छन्, तिनैले मलाई डोर्याउन्, तिनैले मलाई तपाईँको पवित्र डाँडामा, तपाईँको वासस्थानमा पुर्याउन्। भजनकार यरुसलेममा जान चाहन्छन्। ऊ मन्दिरमा आराधना गर्न परमेश्वर कहाँ पुन ल्याइन चाहन्छन्। अनि 5 भनिएको छ, हे मेरो आत्मा, त किन म भित्र खिन्न हुन्छस् र मेरो अन्तस्करणमा त किन व्याकुल हुन्छस्। परमेश्वरमा आशा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरो सहायक र मेरो परमेश्वर हुनुहुन्छ। मित्र, यो तिनीहरूका प्रार्थनाहरूको उत्तर दिइनेछ। तिनीहरूले धेरै लामो समयदेखि आशा गरेका मसी पुनः आउनुहुनेछ। त्यस समयमा इजिकेलको अगमबाडी पूरा हुनेछ। इजिकेल 36:26-28 पदमा भनिएको छ, म तिमीहरूलाई नयाँ हृदय दिनेछु र तिमीहरू भित्र नयाँ आत्मा हालिदिनेछु। तिमीहरूको शरीरदेखि ढुङ्गाको हृदय निकालेर त्यसको सट्टामा म तिमीहरूलाई मासुको हृदय दिनेछु। म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरो नियम पालन गर्ने, मेरा व्यवस्था मान्ने र तिनैद्वारा तिमीहरू जीवित रहने तुल्याउनेछु। हा मित्र, यो भजनकारको प्रार्थनाको यसरी तिनीहरूको लामो समयदेखि प्रतीक्षा गरिएको मसी आउनुहुनेछ, त्यस बेला पूरा हुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
2: आजको अध्ययन सुनेपछि मलाई लाग्यो, हामीले धेरै कुरा खोजिरहेका हुन्छौ तर असल कुरा त परमेश्वरको उपस्थितिमा मात्र रहेछ।
3: बिल्कुल सत्य कुरा गर्नुभयो भाइ तपाईँले। जसरी हरिण पानी बिना बाँच्न सक्दैन, त्यस्तै हाम्रो आत्मा पनि परमेश्वर बिना बाँच्न सक्दैन। त्यसैले हामीले उहाँको उपस्थितिको तृष्णा गर्नुपर्छ।
2: तर कहिलेकाहीँ त हामी उदास हुन्छौ, शंका आउँछ नि दाई।
3: हो त भाइ, त्यो नै दाउदको अनुभव पनि हो। तर उनले आफैले सम्झाए, मेरो आशा परमेश्वरमा छ। त्यसैले हामीले पनि हाम्रो विश्वास उहाँमा नै राख्नुपर्छ भन्ने सत्यतालाई हामीले भुल्नु हुँदैन।
2: साँच्चै नै दाई, अघि भर्खर हामीले कुरा गर्यौं कि अघिल्लो अध्ययनमा पनि हामीले जीवन क्षणभंगुर छ भन्ने कुरा सिकेका थियौं, त्यसपछि आज तृष्णा र विश्वास सिक्यौं।
3: हो त भाइ, यी सबैले एउटै कुरा देखाउँछ, हामी परमेश्वर बिना अधुरा छौं। उहाँमा फर्किनु नै हाम्रो जीवनको समाधान हो।
2: अनि दाई, हामीले यो सबै कसरी चाहिँ व्यवहारमा लागू गर्न सक्छौ त
3: भाइ? यी कुराहरू हामीले व्यवहारमा लागू गर्नको लागि प्रार्थना गरेर, वचन पढेर र दैनिक जीवनमा परमेश्वरलाई पहिलो स्थान दिएर अनि उहाँमा विश्वास कायम राखेर हामीले लागू गर्न सक्छौ।
2: दाई, आजको सन्देशले म विश्वास गर्दछु हामी धेरैजनालाई चाहिँ छोएको छ।
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि यो सन्देशले तपाईँको जीवनमा केही परिवर्तन ल्याएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। आफ्ना प्रार्थना, अनुभव र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौँ।
2: हो, तपाईँहरूको प्रार्थना, गवाही र प्रेमले हामी निरन्तर उत्साहित बनेका छौं र तपाईँहरूको आशिष नै हाम्रो आनन्द बनेको छ।
3: हजुर, र हामी तपाईँहरूलाई धेरै प्रार्थना गर्छौं। अन्तमा परमेश्वरको उपस्थिति र शान्ति हामीहरू सबैसँग रहिरहोस् र हामी अर्को दिनमा फेरि पनि भेट्नेछौँ।
2: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ यो आत्मिक भजनद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। सँगसँगै मिलेर परमेश्वरको वचन पढ्न पाउनु आनन्दको कुरा हो। आज पनि हामी परमेश्वरको वचनमा रहनेछौ, सँगसँगै पढ्ने प्रयास गर्नेछौ र केही ज्ञान गुणका कुरा जान्ने प्रयास गर्नेछौ। आउनुहोस्, यसको शुरूआत यो छोटो प्रार्थनाद्वारा गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँको करूणाले हामी यहाँ छौं। तपाईँको वचनमा जीवनका रहस्यहरू खोलिएका छन्। तपाईँको वचनमा जीवन छ अनि तपाईँको वचनले हामीलाई पवित्र पार्न सक्छ। पिता परमेश्वर, हामी विन्ती गर्दछौ, तपाईँ जसले आफ्नो एकमात्र पुत्र हाम्रो निम्ति दिनुभयो, हो उहाँको प्रेमका सत्यताका वाणीहरूमा रहन हामीलाई मदद गर्नुहोस् र यो अध्ययनको क्रममा तपाईँले हामीलाई अनुग्रह गर्नुहोस् भनी विन्ती गर्छौं, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन।
2: प्रिय मित्रहरू, सत्यको खोजी नामक हाम्रो अध्ययन क्रममा

0: हामीले विभिन्न विषयवस्तुहरूमा रहेर आफ्नो अध्ययनलाई जारी राखेका छौं। जीवनका विभिन्न प्रश्नहरू जब हामी अगाडि तेर्सिन्छन् अनि ती प्रश्नहरूको उत्तर हामीसँग हुँदैन, तब हामीले परमेश्वरको सिंहासनमा, परमेश्वरको चरणमा ती प्रश्नहरूलाई लैजान सक्छौं अनि भन्न सक्छौं, प्रभु ममा बुद्धि र ज्ञानको कमी छ, प्रभु मेरो ज्ञान सीमित छ, प्रभु मलाई यो कुरा किन भइरहेको छ भन्ने थाहा छैन, यसको समाधान के हो, यसको जवाफ के हो, मलाई तपाईँको चरणमा राखेर सिकाउनुहोस्, यो भन्न सक्छौं। जब हामीले त्यसरी प्रार्थना गर्छौं, परमेश्वरले ती बिन्तीहरू सुन्नुहुन्छ। मित्रहरू, अहिलेको हाम्रो जुन पाठ हामीले पढ़िरहेका छौं त्यसको शीर्षक छ दानीपनाबाट हुने आत्मिक वृद्धिपना। अनि यसै सिलसिलामा हामीले अहिले पढ़िरहेको कुरा भनेको कसरी दिने बानी, चाहे त्यो दान होस्, चाहे त्यो प्रेमका बोलीहरू होस्, अनि भेटी र दशांश भन्ने कुराले हामीलाई परमेश्वरसँग पनि नजिक बनाइरहेको हुन्छ, वा परमेश्वरसँग नजिक भएपछि कसरी ती कुराहरूमा अग्रसर पनि भइन्छ भन्ने कुरालाई हेरिरहेका छौं। मान्छेले दिने बानी किन बसाल्नुपर्छ र दिने बानीले कस्तो असल फाइदा गर्छ आत्मिक रूपमा अनि मानसिक रूपमा पनि आफूलाई भनेर पनि हेरिरहेका छौं। हुन त दान होस् वा भेटीहरू वा दशांश फिर्ता गर्ने भन्ने कुरा मानिसले सो इच्छाका साथ गरेको असल हुन्छ, कुनै लोभमा नपरिकन, कुनै करकापमा नपरिकन, कुनै गलत मनसायले प्रेरित नभइकन। परमेश्वरले यो सृष्टिको सञ्चालनमा पनि निस्वार्थ भावले दिनुपर्दछ भन्ने कुराको महत्वलाई विभिन्न तरिकाले प्रदर्शन गर्नुभएको छ, र यो सुन्दर निलो ग्रह पृथ्वी त्यसको एक उदाहरण हो। मानिसले पृथ्वीलाई नाश गरेको गरेछ, मानिसले खनखान गरेको छन्, मानिसले विभिन्न क्रियाकलापमा शरीक भएर पृथ्वीबाट सोच्ने काम गरिरहेको छ, तर पनि पृथ्वीले दिइनै रहेको हुन्छ। मानिसले आफ्नो आवश्यकताहरू प्रकृतिद्वारा परमेश्वरको अनुग्रहमा प्राप्त गरिरहेको हुन्छ, स्वच्छ हावा, सफा पानी, असल उब्जनी र फसल, बस्ने ठाउँ आदि इत्यादिद्वारा मानिस आशिषित भइरहेको हुन्छ। सबभन्दा ठूलो अर्को एक अनुपम उदाहरण भनेको त फेरि परमेश्वरको महान प्रेम नै हो, जो कलवरीमा प्रकट भयो जब तपाईँ र मेरो निम्ति उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि हामीले अनन्त जीवन प्राप्त गर्न सकौं उहाँमा विश्वास गरेर। यस्ता धेरै गहकिला पाठहरू हामीलाई उहाँले वचनमा र प्रकृतिमा दिनुभएको छ। यदि हामीले निस्वार्थ भावले दिने वा मदत गर्ने कुरा जान्न वा यसको मर्मलाई बुझ्न चाह्यौं भने संसारको भलाइको निम्ति सुसमाचारको परोपकारी प्रेमको सेवकाई र मानव सहयोगका कामहरूमा पनि हाम्रो दिने हृदयले, दिने चाहनाले टेवा पुर्याउन सक्दछ। मित्रहरू, लुकाको सुसमाचारीय पुस्तकको 6 अध्यायको 38 पदले बताउँदछ परमेश्वरको यो वचन, देओ र तिमीहरूलाई पनि दिइनेछ, मानिसहरूले प्रशस्त परिणाममा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नाप तिमीहरूले पनि फिर्ता पाउनेछौ। कस्तो सुन्दर वचन मित्रहरू, निस्वार्थ तवरले दिने आदत बसाल्ने बानीको महत्व दर्शाउने वा त्यो बारे बताउँदै। विभिन्न मानिसहरूको जीवनमा यस्ता थुप्रै गवाहीहरू पढ्न र सुन्न पनि सकिन्छ जब उनीहरूले इमान्दार भएर दशांश फिर्ता गर्दा वा निस्वार्थ भावले सेवकाईको काममा दिँदाखेरि, योगदान पुर्याउँदाखेरि उनीहरूले प्रशस्त आशिष प्राप्त गरेका छन् भने। प्रख्यात रेडियो वचन वक्ता एचएमएस रिचर्ड्सले एकपटक एउटा त्यस्तै घटनाबारे सविस्तार बयान गरेका छन्। आफ्नो आधा जीवन तास जुवामा खेर फालेका एक व्यक्ति एकपटक रिचर्ड्सले सञ्चालन गरिरहेको आत्मिक सेमिनारमा भाग लिन आएछन्। त्यो दिन रिचर्ड्सले आफ्नो वचन दशांशमा आधारित गरेका रहेछन्। कार्यक्रम सिधेपछि ती व्यक्ति एक्लै त्यो रंगशालामा रिचर्ड्सलाई पर्खिरहेको रहेछ। जसै उनीहरू भलाकुसारी गर्दै थिए, छुट्टिने बेलामा त्यो मानिसले अनायासै आफ्नो गोजीबाट मोटो रकमको बिट्टा निकालेर रिचर्ड्सको हातमा लिनुहोस्, यो मेरो पहिलो दशांश भनेर दिएछन्। आधी जीवन तास जुवामा बिताएको यो मानिसको स्वास्थ्य पनि कमजोर भइसकेको थियो। दायाँ बायाँ कोही थिएन। आफ्नो जीवनको आवश्यकता पूरा गर्ने केही बचत र स्रोत साधन पनि थिएन। अनि ती व्यक्ति बिना कुनै तनाव, अब मसँग 500-600 रुपियाँ मात्रै छ, तर यो 50,000 त दशांश हो जो मैले यतिका समयसम्म परमप्रभुलाई फिर्ता गरेकै रहेनछ, त्यसैले यो लिनुहोस् भन्दै थिए। यो सब अचानक भएको देखेर रिचर्ड्सले उनको फिक्री गर्दै सोधे, तर तिम्रो आफ्नो आवश्यकताहरू चाहिँ कसरी पूरा गर्छौ त अब यो मलाई दिएर? ती व्यक्तिले जवाफ दिए, मलाई थाहा छैन, तर तपाईँको वचन सुनेर अहिले मलाई थाहा भयो कि मैले दशांश चाहिँ परमप्रभुलाई फिर्ता गर्नुपर्ने रहेछ र उहाँले नै मेरो आवश्यकताहरू पूरा गर्नुहुनेछ। कस्तो ठूलो विश्वास, प्रिय मित्रहरू, होइन र? लोभ र लालचले ग्रसित भएका हामीहरूको निम्ति एउटा गहन पाठ छ यसमा। अनि साँच्चै परमेश्वरले त्यो मानिसको ख्याल पनि राख्नुभयो, कारण उनको प्रायश्चित र दिने भावना इमान्दार थियो। जीवनभरि बाँकी समय त्यस उपरान्त उनले आफ्नो जीवन वचनसम्म परमेश्वरलाई ग्रहण गरी बिताए, समर्पित गरे। अनि उनको अन्त समय परमेश्वरले उनलाई सुरक्षित राख्नुभयो। मैले व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि, श्रोता मित्रहरू, मेरो जीवनमा पनि जब मैले दशांशहरू इमान्दारपूर्वक फिर्ता गरेको छु, मैले आशिष नै आशिष पाएको छु। हामी मानिसहरू कस्तो छौं भने, हामी केवल लिन मात्रै चाहन्छौ, दिन चाहँदैनौ। यो बानीलाई हामी सुधार्नु पर्दछ। परमेश्वरले हामी हरेकलाई धन, पद र प्रतिष्ठाले हाम्रो जीवन भरिदिन्छु भनेर भन्नुभएको त छैन, तर हाम्रो जीवनको आवश्यकता चाहिँ अवश्य पनि पूरा गरिदिन्छु भनेर प्रतिज्ञा गर्नुभएको छ। र त्यसो भन्दै गर्दाखेरि आफ्नो हात खुट्टा बाँधेर आफूले गर्नुपर्ने काम पनि नगरिकन बस्नु अल्छी भएर भनेको पनि होइन। आफूले गर्नुपर्ने जिम्मेवारी, आफ्नो पहुँचमा भएको कुराहरू नैतिक रूपले गर्नुपर्ने हुन्छ। ख्रिस्टले आफ्नो जीवन नै हाम्रो निम्ति सुम्पिदिनुभयो कलवरीको क्रुसमा। अनि हामीले उहाँलाई धन्यवाद स्वरूप टक्राउने हाम्रो सबैभन्दा ठूलो उपहार भनेकै यो अमूल्य जीवनलाई प्रेम, भाइचारा, सद्भाव र मिलाप अनि निस्वार्थ मनले दिने भावनाको अनुसरण गर्दै परोपकारी सेवामा लीन भएर नै हो। मित्रहरू, हामीले अहिलेसम्म दशांश भनेको के हो भनेर हेर्यौं, दिने भावना कस्तो असल प्रेरणाले भरिएको हुनुपर्छ भनेर हेर्यौं। परमेश्वरको वचनले दिने स्वभावको बारेमा के कति कुरा गर्दो रहेछ भनेर पनि हामीले मनन गर्यौं। श्रोता मित्रहरू, मैले 10 रुपियाँ कमाएँ भने हाम्रो सोच कस्तो हुन्छ भने, त्यो सबै 10 रुपियाँ मेरै हो भने, किनभने 10 मा 10 धेरै हो भन्ठान्छौ हामी, तर परमेश्वरको हिसाबमा त्यस्तो हुँदैन। त्यो 10 भागको 1 भाग उहाँको हुन जान्छ। उहाँलाई आवश्यकता परेर होइन त्यो, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँलाई हाम्रो दरकार पर्दैन। अनि 10 भागको 1 भाग उहाँलाई फिर्ता गरेपछि बाँकी रहन्छ 9 भाग। अनि मान्छेको मन यहीँनिर कुरिन्छ, 10 भागको 10 भाग लिने पाए पो राम्रो, 10 भागको 9 भाग त के गर्नु। तर परमेश्वरको गणित वा हिसाब चाहिँ बेग्लै हुन्छ। परमेश्वरले 10 भागको 10 भागलाई भन्दा पनि 10 भागको 9 भागलाई ठूलो ठान्नुहुन्छ, अनि उहाँले त्यसमा जब आशिष दिनुहुन्छ त्यो धेरै भएर जान्छ। तपाईँको सबै काम त्यसले भ्याउँछ पनि, अनि तपाईँ अभावमा पनि पर्नु हुँदैन। परमेश्वरलाई चाखेर हेरौँ, उहाँको वचनलाई मनन गरेर हेरौँ भनेर भजन संग्रहका लेखकले हामीलाई बताएका छन्। श्रोता मित्रहरू, कैयौं पटक यस्तो हुन जान्छ, हामीले परमेश्वरलाई दिनुपर्ने परमेश्वरलाई दिँदैनौ, जब परमेश्वरलाई दिनुपर्ने थोक परमेश्वरलाई दिइन्छ, अन्य कुराहरूमा आशिषको वर्षा उहाँले गरिदिनुहुन्छ। परमेश्वरको भाग परमेश्वरलाई दिएर हेर्नुहोस्, अनि जीवनमा आउने आशिष र दानीपनाबाट आउने आत्मिक वृद्धिपनाको प्रशस्ततालाई अनुभव गर्नुहोस्। यदि सबै मान्छेले निसंकोच भएर निश्वास तवरले इमान्दार रूपमा दिएको मात्रै भए आज संसारमा गरिबीको समस्या हुँदैन थियो। श्रोता मित्रहरू, परमेश्वरले निरन्तर रूपमा आफ्नो स्वर्गको भण्डार खोलेर तपाईँ र मलाई स्वच्छ हावाको, हरेक दिन पानीको, खानाको अनि छानाको अनि असल स्वास्थ्यको वा अन्य सफलताको आशिष बर्साइ नै रहनु भएको हुन्छ। के हामीले पनि अभावमा रहेको मानिसहरूको सेवा गर्नु पर्दैन? यो एउटा शोचनीय प्रश्न हो। म आशा गर्छु, प्रार्थना गर्छु तपाईँले यो विषयलाई मनन गर्नुहुनेछ र प्रार्थना गर्नुहुनेछ कि तपाईँको निम्ति परमेश्वरले के भूमिका राख्नुभएको छ यो संसारलाई असल बनाउनको लागि, सुखी बनाउनको लागि। भन्दै बिदा हुन्छु आजको यो अध्ययनबाट। जय मसीह। धन्यवाद। शुभ सम्म।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिलेकाहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट विदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोता दिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजेदेखि गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जबाट सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी शुरू गर्नेछौँ आजको यस कार्यक्रमलाई। र आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 2:3। कसैले एक पटक यसो भनेका थिए, पास्टरको काम भनेको दुःखमा परेकाहरूलाई सान्त्वना दिनु र अत्यन्त सहज भएर बसेकाहरूलाई सचेत गराउनु हो। हिब्रूका लेखकले पनि यही तरिका अप्नाएका जस्तो देखिन्छ। उहाँले सान्त्वनाका सन्देशहरू र विश्वासीहरूलाई सचेत गराउने साना अंशहरू पालै पालो प्रस्तुत गर्नुहुन्छ। पहिलो अध्यायमा उहाँले हरेक क्षेत्रमा यीशु ख्रीष्टको सर्वोच्चता देखाएर दुःखमा परेकाहरूलाई सान्त्वना दिनुभयो। उहाँले ख्रीष्टलाई सतावट र संकष्टको बीचमा अटल आधारको रूपमा प्रस्तुत गर्नुभयो। त्यसपछि दोस्रो अध्यायको पहिलो 4 पदमा उहाँले आत्मिक रूपमा सहज र लापरवाह बन्दै गइरहेकाहरूलाई सचेत गराउनुभयो। उहाँले यो गम्भीर प्रश्न गर्नुभयो, यदि हामीले यति महान मुक्तिलाई व्यवस्था गर्यौं भने हामी कसरी उम्कन सक्छौ? अब हामी दोस्रो अध्यायको रूपरेखाको दोस्रो मुख्य बुधातर्फ आइपुग्छौ। बुधा 2, परमेश्वरको नयाँ योजनाको केन्द्र यीशु हुनुहुन्छ, पद 5-9 र यसका 2 उपबुधाहरू रहेका छन्। उपबुधा क, आउने संसारमाथि उहाँकै अधिकार हुनेछ, पद 5-8। उपबुधा ख, उहाँ परमेश्वरको योजना पूरा गर्दै हुनुहुन्छ, पद 8-9। पद 8-9 लेखेका फेरि दुःखमा परेकाहरूलाई सान्त्वना दिन फर्कनुहुन्छ। उहाँ ख्रीष्ट स्वर्गदूतहरूभन्दा सर्वोच्च हुनुहुन्छ भन्ने विषयलाई अझ अगाडि बढाउनुहुन्छ। उहाँ चाहनुहुन्छ

स्पष्ट गर्छ। आउने संसारमा स्वर्गदूतहरूले शासन गर्ने छैनन्, त्यसो भए शासन कसले गर्नेछ? परमेश्वरको अन्तिम उद्देश्य उद्धार पाएका पुरुष र स्त्रीहरूद्वारा उहाँको राज्यमा शासन गराउनु हो। छैटौंदेखि आठौं पदले हाम्रो लागि परमेश्वरको यही उद्देश्य प्रकट गर्न थाल्छ। हिब्रूको पुस्तक 2:6-8 यसरी लेखिएको छ। धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ, अथवा मानिसको छोरो को हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ। तपाईँले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनु भयो। तपाईँले तिनलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। तपाईँ सब थोक तिनका चरण मुनि राखिदिनु भयो। मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीन बाहिर केही रहन दिनु भएन, तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौ। यी पदहरू भजन संगीत 8 उद्धित गरिएका हुन्। राजा दाउदले सृष्टिमा प्रकट भएको परमप्रभुको महिमाको प्रशंसा गर्दै यो भजन लेखेका थिए। त्यसैले अब हामी त्यो पदतर्फ फर्केर हेरौं। मलाई विश्वास छ यसले सम्पूर्ण बाइबलको मुख्य विषयलाई अझ स्पष्ट रूपमा बुझ्न मदत गर्नेछ। भजन संग्रह 8:3 यसरी लेखिएको छ, जब म तपाईँको हातले बनाइएको आकाशलाई र तपाईँले स्थापित गर्नुभएका जुन र ताराहरूमाथि विचार गर्छु। सायद राजा दाउद सफा रातमा बाहिर उभिएर आकाशतर्फ हेर्दै हुनुहुन्थ्यो। उहाँले अनन्त जस्तै देखिने आकाश र असंख्य ताराहरूलाई चम्किरहेको देख्नुभयो। परमेश्वरको सृष्टिको महानताले उहाँ यति धेरै प्रभावित हुनुभयो कि उहाँले यो भजन लेख्नुभयो। म पनि अँध्यारो र सफा रातहरूमा कहिलेकाहीँ आकाशतर्फ हेर्छु र अन्तरिक्षको असीम विस्तारलाई देखेर अचम्मित हुन्छु। चम्किरहेका प्रत्येक तारा वा ग्रहलाई हेर्दा म आफू कति सानो र नगण्य छु भन्ने महसुस गर्छु। म प्रभुको लागि जतिसुकै व्यस्त भए पनि वा मैले जतिसुकै धेरै काम गरेको ठाने पनि ती सबै कुरा परमेश्वरले आफ्ना औँलाले सम्पूर्ण ब्रह्माण्ड सृष्टि गर्नुभएको कार्यसँग तुलना गर्न सकिँदैन। यदि यो घटनाको अन्त्य त्यही हुन्थ्यो भने जीवन अर्थहीन जस्तो लाग्न सक्थ्यो, तर परमेश्वरलाई धन्यवाद दाउद त्यही रोकिनु भएन। भजन संग्रह 8:4-5 यसरी लेखिएको छ, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ, मानिसको छोरो के हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ। तपाईँले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। दाउदले भन्न खोज्नु भएको कुरा यही हो, हे परमेश्वर, तपाईँले साधारण मानिसलाई किन सम्झनुहुन्छ, किन हाम्रो ख्याल राख्नुहुन्छ? तपाईँले हामीलाई स्वर्गदूतहरूभन्दा केही तल्लो बनाउनु भयो, तर महिमा र सम्मानले मुकुट पनि पहिराउनु भयो। आखिर किन तपाईँ हामी प्रति यति धेरै चासो किन राख्नुहुन्छ? त्यसपछि दाउद आफैले यसको उत्तर दिनुहुन्छ। भजन संग्रह 8:6-8 यसरी लेखिएको छ, आफ्नो हातका कमाराहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ। सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ। सबै भेडा बाख्रा र गाई गोरु र वनका सबै पशुहरू, आकाशका पंक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू। दाउदले भन्नुभएको कुरा राम्रोसँग बुझ्न हामी अझ पछाडि सृष्टिको सुरुतिर फर्कनुपर्छ। जब परमेश्वरले सम्पूर्ण सृष्टि सम्पन्न गर्नुभयो तब उहाँले यसो भन्नुभयो, उत्पत्तिको पुस्तक 1:26 यसरी लेखिएको छ, अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। परमेश्वरले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ताकि हामी उहाँको स्वरूप बोकेर हिँड्ने मानिसहरू बनौं। त्यसैले उहाँले सम्पूर्ण पृथ्वीमाथि शासन गर्ने अधिकार पनि हामीलाई दिनुभयो। आदम र हव्वालाई परमेश्वरको अधीनमा रहेर सृष्टिको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो। आफ्ना मानिसहरूका लागि परमेश्वरको मूल योजना वास्तवमै अद्भुत थियो। अब हिब्रू 2:8 यस विषयमा अझ एउटा महत्वपूर्ण कुरा थप्छ। हिब्रू 2:8 यसरी लेखिएको छ, तपाईँले सब थोक तिनका चरण मुनि राखिदिनु भयो, मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीन बाहिर केही रहन दिनु भएन, तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौ। परमेश्वरले सबै कुरा मानिसको अधीनमा राख्नुभयो, तर अन्तिम वाक्यले एउटा महत्वपूर्ण कुरा देखाउँछ, तर अहिले हामी सबै कुरा मानिसको अधीनमा भएको देख्दैनौ। आदम र हव्वाका पापका कारण मानिसले सृष्टिमाथि शासन गर्ने योजना केही समयका लागि रोकियो। यही पापलाई प्राय मूल पाप भनिन्छ। यसले सम्पूर्ण मानव जातिमा पापी स्वभाव ल्यायो, जसको परिणाम शारीरिक र आत्मिक मृत्यु भयो। तर अहिलेसम्म होइन भन्ने वाक्यमा ठूलो आशा लुकेको छ। यो ढिलाइ स्थायी होइन, अस्थायी मात्र हो। प्रेरित पाउलले रोमीको पुस्तकमा हामीले पाप गरेका कारण पापी भएका होइनौ, बरु हामी पापी

प्रभाव लिएर जन्मिएका कारण पाप गर्छौ भनेर स्पष्ट पार्नुहुन्छ। रोमीको पुस्तक 5:12 यसरी लेखिएको छ, एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यसैले आज हामी सबै कुरा आफ्नो अधीनमा भएको देख्दैनौ, तर हामी कसैलाई देख्छौ? हामी येशूलाई देख्छौ। हिब्रूको पुस्तक 2:9 यसरी लेखिएको छ, तर हामी येशूलाई देख्दछौ, उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरू भन्दा केही तल होच्याइनु भयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखुन्। यस पदले येशू मानिस बन्नु भएको कुरा पनि बताउँछ। उहाँ किन मानिस बन्नुभयो? उत्तर यही हो, परमेश्वर आत्मा हुनुहुन्छ, उहाँसँग मानव शरीर थिएन। पृथ्वीमाथिको शासन गर्ने अधिकार उहाँले आदमलाई दिनुभएको थियो। आदमले त्यो अधिकार शैतानलाई गुमाए, त्यसैले पृथ्वीको अधिकार पुनः प्राप्त गर्न मानिस नै आउनुपर्ने थियो। त्यसकारण येशू मानिसको रूपमा आउनुभयो। उहाँसँग पृथ्वीमाथि अधिकार पुनः स्थापित गर्ने अधिकार थियो। पापरहित मानिसको रूपमा उहाँ हाम्रो स्थानमा मर्नुभयो। पूर्ण परमेश्वर हुनुभएको कारण उहाँको आत्मा कहिल्यै मरेन, त्यसैले आज हामी पनि शारीरिक मृत्युपछि सदाका लागि जीवित रहन्छौ। येशूले दुःख सहनुभयो, मृत्यु भोग्नुभयो र आफ्नो मसीही कार्य पूरा गर्नुभयो। त्यसकारण उहाँ महिमा र सम्मानले मुकुट पहिराइनुभयो। अब हामी परमेश्वरसँग मिलापमा आएका छौँ। फिलिपीको पुस्तक 2:9-11 यसरी लेखिएको छ, त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जीवले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। येशू पहिलो मानिस हुनुहुन्छ जो मर्नुभयो, पुनः जीवित हुनुभयो र फेरि कहिले मर्नु परेन। बाइबलमा पुनः जीवित गरिएका अन्य सबै मानिसहरू फेरि मरे, तर येशू कहिले फेरि मर्नु भएन। पहिलो कोरन्ती 15:20-22 यसरी लेखिएको छ, वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ, सुति जानेहरू मध्ये उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ, किनकि जसरी मानिसबाट मृत्यु आयो त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्। आमेन। आज येशूसँग महिमित आत्मिक शरीर छ। जब हामी पनि उहाँ जस्तै महिमित शरीर प्राप्त गर्नेछौ, तब आत्माले पूर्ण रूपमा शासन गर्नेछ र प्राण त्यसको अधीनमा हुनेछ। त्यस दिन हामी पूर्ण रूपमा उहाँ जस्तै हुनेछौ। पहिलो कोरन्थी 15:45 यसरी लेखिएको छ, यसकारण यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी भयो, अन्तिम आदम जीवन दिने आत्मा भयो। यदि तपाईँ आज अन्धकारबाट बाहिर निस्केर परमेश्वरको ज्योतिमा आउन चाहनुहुन्छ भने मेरो पछि पछि यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे स्वर्गीय पिता, म स्वीकार गर्दछु कि म एक पापी हुँ। म अन्धकारबाट बाहिर निस्केर तपाईँको ज्योतिमा आउन चाहन्छु। म तपाईँका पुत्र प्रभु येशू ख्रीष्टमा विश्वास गर्दछु। म विश्वास गर्छु कि उहाँ मेरा पापहरूका लागि क्रुसमा मर्नुभयो, उहाँ मृत्युबाट पुनः जीवित हुनुभयो र उहाँद्वारा मेरा सबै पापहरू क्षमा भएका छन्। अबदेखि तपाईँसँग हिँड्न मलाई सहायता गर्नुहोस्। मलाई बचाउनु भएकोमा धन्यवाद। म यी सबै कुरा प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईँहरूको सल्लाह सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याति पारेर।
5: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
7: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।

जय मसीह साथै नमस्कार सम्पूर्ण मेरा प्यारा प्यारा भाइ बहिनीहरू र श्रोताहरूमा कार्यक्रम यीपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र यहाँहरू सम्पूर्णलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेप्सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ र पक्कै पनि सम्पूर्ण भाइ बहिनीहरू यहाँहरू आफ्नो स्कूल अनि आफ्नो बाल संगति अनि हरेक दिन गर्ने जति पनि डेली एक्टिभिटिजहरूसँग यहाँहरू रमाउँदै हुनुहुन्छ होला आफ्नो परिवारहरूसँग आफ्नो साथीभाइहरूसँग रमाउँदै हुनुहुन्छ होला र सबैजनालाई खुसी रहनुहोस् पनि भन्न चाहन्छु र भाइ बहिनीहरू यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेप्सिङ विशेष गरी हाम्रो यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएको गीतहरू मार्फत चाहिँ हामीले सुसमाचार फैलाउनु हाम्रो उद्देश्य रहेको छ र यहाँहरूलाई थाहै छ हाम्रो यीपी क्वायरमा यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनुभएका यति आशिषमय अनि एकदमै मिठो गीतहरू उहाँहरूले गाउनुभएको छ र यहाँहरूले पनि यी गीतहरूलाई आफ्नो साथीहरूको बीचमा गाउन सक्नुहुन्छ आफ्नो बाल संगतिमा गाउन सक्नुहुन्छ र मलाई चाहिँ यीपी क्वायरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ र यहाँका जति पनि बाल गीतहरू छन् हरेक गीतका शब्दहरू चाहिँ एकदमै मन छुने खालका पनि छन् अनि म चाहिँ एकदमै ब्लेस्ड फिल पनि गर्छु यो गीतहरू सुन्दै गर्दाखेरि र आज विशेष गरी म यहाँहरूको माझमा यीपी क्वायरले गाउनुभएका गीतहरू राख्ने नै छु र अवश्य नै यहाँहरू सबैजना एकदमै उत्साहित हुनुहुन्छ होला यीपी क्वायरले गाउनुभएका गीतहरू सुन्नको लागि र भाइ बहिनीहरू म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु अँध्यारो र उज्यालोमा चाहिँ तपाईँहरूलाई कुन कुरा धेरै शक्तिशाली छ होला जस्तो लाग्छ यहाँहरूले सोचिसक्नुभयो होला मलाई चाहिँ लाग्छ अँध्यारो भन्दा उज्यालो धेरै शक्तिशाली हुन्छ हामी यसलाई ज्योति पनि भन्दछौ ज्योति अर्थात उज्यालोलाई पछ्याउने व्यक्तिले अरूको भलाइ गर्ने साँचो कुरामा ध्यान दिने र परमेश्वरको उपस्थितिलाई मन पराउँदछ अनि उज्यालो सधैँ अन्धकारलाई जित्दछ अनि उज्यालोले सधैँभरि अँध्यारोमाथि विजय प्राप्त गर्दछ जसरी हरेक दुष्ट कुरामा येशूले जित्नुहुन्छ त्यसरी नै उज्यालोले अँध्यारोलाई हरेक पल जित्दछ अब हामी यसै विषयसँग सम्बन्धित एउटा गीत सुन्नेछौ र जुन गीतले भन्दछ जित्छ ज्योतिले अन्धकारलाई भन्ने गीत र यो बाल गीत अहिलेलाई भने म राख्न चाहन्छु यहाँहरूको माझमा यो गीत सुनेर आनन्दित महसुस गर्नुहोला

फेरि पनि कार्यक्रम यिपी लेसिङमा स्वागत गर्न चाहन्छु। भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले सुन्नुभयो जिच्छ ज्योतिले नामको यो बाल गीत। र भाइ बहिनीहरू, म यहाँहरूलाई याद पनि दिलाउन चाहन्छु कि हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर पनि हेर्न सक्नुहुनेछ, जसमा यहाँहरूले YIPPI NEPAL नेपाल टाइप गरेर पनि यी गीतहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ। र जतिजना हाम्रा सन्डे स्कूलका टिचरहरू हुनुहुन्छ, जो बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, यहाँहरूले पनि हाम्रो युट्युब च्यानलमा गएर ती गीतहरू चाहिँ आफ्नो मण्डलीका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूलाई एउटा कुरा सोध्न मन लाग्यो भाइ बहिनीहरू, के यहाँहरूले कहिल्यै हवाई जहाज चढ्नु भएको छ? र हवाई जहाज चढ्नका लागि के गर्नुपर्छ होला? अवश्य नै हवाई जहाज चढ्नको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ, र त्यसको लागि यदि हामी देशबाट बाहिर जाँदैछौँ भने हामीलाई त्यसको लागि पासपोर्ट चाहिन्छ, त्यसको लागि हामीलाई भिजा अप्लाई गर्नुपर्ने हुन्छ। तर हामी नेपालकै केही ठाउँमा जाँदैछौँ, नेपालभित्रै ट्राभल गर्दैछौँ भने चाहिँ हामीलाई केवल हामीलाई टिकट काट्नु चाहिँ आवश्यक पर्दछ। र म पनि एकपटक मेरो जीवनमा पोखरा जाँदै गर्दाखेरि चाहिँ मैले एकपटक हवाई जहाजमा चढ्ने मौका पाएकी थिएँ, र त्यो चाहिँ एक वर्ष अगाडिको कुरा हो। अनि मलाई चाहिँ हवाई जहाजमा चढ्दाको त्यो पहिलो अनुभव चाहिँ एकदमै अनौठो पनि लागेको थियो, किनभने त्यो मेरो पहिलो ट्राभल थियो हवाई जहाजमा चढेर गएको। अनि त्यो हुँदै गर्दा थोरै थोरै आकाशमाथि उड्दै गर्दा थोरै थोरै डर पनि लाग्ने रहेछ, होइन, तलमाथि तलमाथि हुँदै गर्दाखेरि, टेक अफ हुँदै गर्दाखेरि। र अवश्य नै मानिसहरू कोही बस चढेर, कोही प्लेन चढेर अर्थात् हवाई जहाज चढेर, अनि कोही समुद्रबाट ठुल्ठुला जहाजहरूमा चढेर चाहिँ घुम्न जान्छन्, कोही व्यक्तिहरू चाहिँ पैदल अर्थात् हिँडेरै पनि घुम्न निस्किन्छन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, जब हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामी चाहिँ कसरी स्वर्गको यात्राको लागि तयारी रहन सक्छौ होला? के लाग्छ भाइ बहिनीहरू यहाँहरूलाई, स्वर्ग जानको लागि हामीलाई के को आवश्यक पर्छ होला? यहाँहरू सोच्दै गर्नुहोला। अहिलेलाई भने हामी सुन्नेछौ यिपी क्वेयरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतको बोल रहेको छ कसरी म पुग्छु स्वर्गमा। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम यिपी लेप्चिङ सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू र साथमा छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र गीतले भने जस्तै यहाँहरूले पनि सोच्नुभयो होला कि स्वर्गमा जानलाई मान्छेले बनाएका कुराहरू अर्थात साधनहरू जस्तै गाडी रकेट हवाई जहाज साइकल बस बाइक स्कुटर चढेर चाहिँ होइन तर हामीले गरेका पापहरू गल्तीहरूको क्षमा मागेर यीशुमा विश्वास गरेर मात्र हामी चाहिँ स्वर्ग जान सक्छौ। अवश्य नै भाइ बहिनीहरू यदि हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामीले यीशु जो परमेश्वरको पुत्र हुनुहुन्छ जो चाहिँ यस संसारमा हाम्रो पापको निम्ति हामीलाई पापबाट छुटकारा दिनको लागि यस संसारमा आउनुभयो उहाँमा विश्वास गर्ने अनि हामीले गरेका सबै गल्तीहरूको चाहिँ उहाँमा क्षमा माग्ने अर्थात पश्चाताप गरेर अनि जब हामी यीशुलाई विश्वास गर्छौ भने अवश्य नै हामी चाहिँ स्वर्ग जानको लागि चाहिँ तयार रहन सक्छौ। अनि भाइ बहिनीहरू यहाँहरूलाई खेतीपातीको बारेमा कतिको थाहा छ त? मलाई त मेरो आमाले मेरो बुवाले म सानो हुँदाखेरि पनि बारीहरूमा लगेर काम गराउनुहुन्थ्यो अनि जब उहाँहरूले काम गर्दै गर्दाखेरि पनि म माटोसँग खेल्ने गर्थे र यदि यहाँहरूले आफ्ना ठूला बडाहरूले खेतबारीमा काम गर्नुभएको देख्नु भएको छ भने अवश्य नै यहाँहरूलाई रायोको दानाको बारेमा पनि थाहा नै होला। जुन कुरा हाम्रो घरमा आमाहरूले हाम्रो घरको परिवारहरूले चाहिँ किचनमा पनि प्रयोग गर्नुहुन्छ। रायोको दाना चाहिँ कालो वा खैरो रङको हुँदछ जुन साना साना अनि गोला गोला दानाहरू हुन्। यो दाना रायोको बिरुवाबाट आउने गर्दछ अनि यो दाना चाहिँ माटोमा छर्दाखेरि चाहिँ हरियो रायोको साग पनि उम्रदछ जुन खाँदा निकै स्वादिलो हुन्छ र मलाई चाहिँ रायोको साग खान एकदमै मनपर्छ जुन स्वास्थ्यको लागि पनि निकै राम्रो हो। भाइ बहिनीहरूलाई चाहिँ सागपात खान कतिको मनपर्छ? यदि मन पर्दैन भने खान सुरु गर्नुहोस् है। अनि सुन्नुहोस् न, रायोको दाना धेरै सानो भए पनि यसले ठूलो ठूलो पात भएको सागहरू उमार्दछ र भान्सामा अचार बनाउन पनि यसले ठूलो मदत पुर्याउँदछ र अझ रायोको दाना हालेको अचार चाहिँ निकै स्वादिलो र मिठो हुन्छ। अनि जसरी सानो रायोको दानाले ठूलो काम गर्छ यदि हामी पनि रायोको दाना जति नै परमेश्वरमा विश्वास अनि भरोसा गर्छौ भने हाम्रो जीवनमा भएका ठूला ठूला समस्या पनि हटेर जाँदछ र हामीलाई ती समस्याको समाधान गर्ने बुद्धि पनि परमेश्वरले दिनुहुन्छ। अब सुनौ रायोको दाना झै बोलको यस सुन्दर बालगीत। गीतपछि फेरि पनि आउने नै छु।

पनि स्वागत गर्न चाहन्छु कार्यक्रम यिपी लेप्सिङमा। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले रायोको दाना भन्ने गीत सुन्नुभयो नि। अवश्य नै रायोको दाना जतिको पनि सानो मसिनो खालको पनि विश्वास हामीमा छ भने चाहिँ अवश्य नै हरेक कुरा चाहिँ परमेश्वरमा सम्भव हुँदछ। र यदि यहाँहरूको जीवनमा पनि केही समस्या आइरहेको छ भने अवश्य नै परमेश्वरमा विश्वास साथ प्रार्थना गर्नुहोस् र अवश्य नै यहाँहरूले चाहनु भएको कुरा प्राप्त गर्नुहुन्छ। र अवश्य नै यहाँहरूले हाम्रो यिपीको गीतहरू सुनेर एकदमै रमाइलो महसुस गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू। र अवश्य नै यस संसारमा गीतहरू मन नपराउने व्यक्ति त कमै होलान्। अनि हामी सबैजनालाई गीत मनपर्छ, गीत गाउन मनपर्छ, र हामी गीतहरूको मार्फतबाट पनि परमेश्वरलाई महिमा दिने गर्छौं, उहाँलाई प्रशंसा गर्ने गर्छौं। ल, र भाइ बहिनीहरू, आज चाहिँ म यहाँहरूसँग कुराकानी पनि गर्दैछु र म चाहिँ आज यहाँहरूसँग यसरी कुराकानी गरिरहँदा एकदमै आनन्दित महसुस गरिरहेकी छु। र भाइ बहिनीहरू, यहाँहरूको चाहिँ कतिको साथीहरू हुनुहुन्छ है? मेरो पनि धेरैजना साथीहरू हुनुहुन्छ र यहाँहरूलाई कोही पनि साथीहरूले कहिलेकाहीँ नराम्रो व्यवहार देखायो वा उनीहरूले तपाईँको विरुद्धमा काम गर्यो भने चाहिँ तपाईँ उनीहरूलाई माफी दिन सक्नुहुन्छ त? अवश्य नै माफी दिनु चाहिँ सजिलो काम चाहिँ पक्कै होइन। तर कहिलेकाहीँ मलाई पनि कसैले नराम्रो गर्यो भने मलाई पनि एकैचोटि त्यो व्यक्तिलाई माफी दिन चाहिँ सजिलो काम लाग्दैन। तर जब हामी परमेश्वरलाई हेर्छौं अनि परमेश्वरले जसरी हाम्रो गल्तीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले अरूलाई पनि क्षमा दिनुपर्छ भन्ने कुरालाई म सम्झिन्छु अनि म त्यस्ता साथीभाइहरूलाई पनि क्षमा दिने गर्छु। र यहाँहरूलाई पनि यदि कसैलाई फर्गिभ गर्नलाई, माफी दिनलाई गाह्रो भइरहेको छ भने चाहिँ अवश्य नै परमेश्वरलाई हेर्नुहोस् र उहाँले जसरी माफी दिनुभयो हामीले पनि अरूलाई सजिलै माफी दिन सक्छौं। अनि परमेश्वरले हामी सबैका गल्ती भूललाई क्षमा दिनको लागि चाहिँ उहाँका एउटै मात्र पुत्र अर्थात छोरा येशु ख्रीष्ट चाहिँ संसारमा पठाउनुभयो। र यदि हामी आफ्नो गल्तीहरूलाई पनि येशुको अगाडि राखेर माफी माग्छौं भने उहाँले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। र सबैभन्दा हाम्रो जीवनमा हामीले सिक्नुपर्ने पाठ चाहिँ के हो भने हामीले जहिले पनि यदि हामीबाट गल्ती हुन्छ भने चाहिँ हामीले आफ्नो गल्तीलाई चाहिँ स्वीकार्नु पर्दछ। मैले गरेको छैन भनेर जिद्दी गर्नुभन्दा पनि हो मबाट गल्ती भएको भनेर चाहिँ हामीले परमेश्वरमा मात्रै होइन हामीले आफ्नो बुवा आमाको अगाडि पनि मैले गल्ती गरेँ अथवा साथीहरूको अगाडि पनि टिचरहरूको अगाडि पनि हामीले चाहिँ हो मैले गल्ती गरेको छु मलाई माफ गरिदिनुहोस् भनेर हामीले उहाँहरूसँग पनि भन्न सक्छौ। र भाइ बहिनीहरू, अहिले चाहिँ हामी असारको महिनामा छौं र असारको महिना भन्ने बित्तिकै चाहिँ खेतहरूमा चाहिँ धानहरू रोप्ने महिना रहेको छ जसबाट चाहिँ हामीले अन्नहरू उमार्ने गर्दछौ, जसबाट चाहिँ हामीले चामल उत्पादन गर्न सक्छौ। र अहिले चाहिँ हामी असारको दोस्रो हप्तामा छौ र कतिजना स्कूलहरूमा चाहिँ आजकल असार महिनाको बेलामा धान रोप्नको लागि चाहिँ भाइ बहिनीहरूलाई पनि स्कूलबाट विभिन्न ठाउँहरूमा खेतहरूमा भिजिट गराइएको हामी कुराहरू देख्न सक्छौ। र गाउँघरमा हुनुभएका भाइ बहिनीहरूले त अवश्य नै यो कुराहरू चाहिँ सजिलै रूपमा एक्सप्लोर गर्ने मौका पाउनुहुन्छ होला, होइन? यहाँहरूले आफै पनि त्यो कुराहरूमा एकदमै युज टु भएर यहाँहरूले त्यो धान रोप्ने कुराहरू चाहिँ यहाँहरूलाई धेरै थाहा छ होला है। अनि अवश्य नै धान रोपेपछि चाहिँ अनि हामीले चामलको भात खान पाउँछौ र असार महिनाभरि चाहिँ झरीहरू धेरै पर्ने गर्दछ है। अनि यो महिनामा चाहिँ यहाँहरू मध्ये कसको जन्मदिन परेको छ त? र यो महिना असारमा चाहिँ मेरो भाइको चाहिँ जन्मदिन परेको छ र म एकदमै एक्साइटेड छु उसलाई चाहिँ
बर्थडे विस गर्नको लागि र सँगसँगै अरू भाइ बहिनीहरूको पनि असारमा जन्मदिन परेको हुन सक्छ। र म चाहिँ फागुन महिनामा जन्मेको भएर मलाई चाहिँ फागुन महिना एकदमै मनपर्छ र अरू भाइ बहिनीहरू पनि कुन कुन महिनामा जन्मिनु भयो यसो सम्झिनुहोस् है त। थाहा नभए यहाँहरूले आफ्नो घरको परिवारहरूलाई सोध्न सक्नुहुन्छ। र अहिलेलाई भने चाहिँ हामी अर्को एउटा गीत सुन्नेछौ जुन गीतले भन्दछ को जन्मियो। र अवश्य नै को कुन कुन महिनामा जन्मिनु भएको यहाँहरूले चाहिँ यो गीत सुनेर आफूलाई एकदम स्पेसल महसुस गर्न सक्नुहुनेछ।

पनि कार्यक्रममा स्वागत छ र यो गीत सुनेर अवश्य नै सबैजना भाइ बहिनीहरूले आफूलाई एकदम स्पेसल महसुस गर्नुभयो होला र जो जति भाइ बहिनीहरू जुन महिनामा जन्मिनु भए पनि सबैजनालाई शुभकामना पनि दिन चाहन्छु। भाइ बहिनीहरू आजको यो कार्यक्रममा यहाँहरूले यिपीको बाल गीतहरू सुन्दै हुनुहुन्छ र भाइ बहिनीहरू अवश्य नै यहाँहरूले आजको बाल गीतबाट आशिष पाउनु नै भयो होला र आफूले सुनेका यी गीतहरूलाई चाहिँ आफ्नो साथीहरूलाई सिकाउनु होला अनि सँगसँगै बाल संगतिमा पनि गाउनु होला भन्न चाहन्छु। यतिन्जेलसम्म यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद अनि यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद र फेरि पनि याद दिलाउन चाहन्छु हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ र केही गीतहरूमा यहाँहरूले भिडियोहरू पनि देख्नुहुन्छ जसमा एक्सनहरू पनि गरिएको छ र त्यो एक्सनहरूलाई यहाँहरूले पनि सिक्न सक्नुहुनेछ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद र आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त जय मसी, नमस्कार, साथै न्यानो माया।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु अन्तर्विन्ती कार्यक्रम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम अन्तर्विन्तीमा कसैलाई पूर्ण रूपमा प्रेम गरेर त्यही समयमा अरू प्रति रिस वा असन्तोष राख्नु असम्भव छ। तपाईँको हृदय विभाजित हुँदा तपाईँ पूर्ण प्रेम दिन सक्नुहुन्न। तितो हृदय विभाजित हृदय हो। तपाईँ सोचिराख्नु भएको होला, मेरो जीवन साथी निकै अद्भुत छन् तर म उनलाई माया गर्न सक्दिन। सहमति हुनुहोस्, तपाईँले अझै पनि आफ्नो विगत प्रति प्रतिक्रिया तिरहनु भएको हुन सक्छ। जसले तपाईँलाई चोट पुर्यायो उस प्रति सन्तोष राखिरहनु भएको हुन सक्छ। यसले तपाईँलाई आफ्नो जीवन साथीलाई माया गर्नबाट रोक्दैछ। यो तिनीहरूको लागि न्यायसँग छैन। धेरै मानिसले आफ्नो रिसको कारण सम्बन्धहरू बिगारेका छन्। प्रत्येक दिन प्रत्येक सात पुरुष मध्ये एकजनाले आफ्नो जीवनकालमा दुर्व्यवहार भोग्छन्। तर वर्तमानसँगै अगाडि बढ्न तपाईँले विगतलाई छोड्नुपर्छ। मानिसलाई माया गर्न शुरू गर्नलाई तपाईँले विगतको ढोका बन्द गर्नुपर्छ। त्यो क्षमा बिना सम्भव हुन सक्दैन। त्यसैले ज जसले तपाईँलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्नुहोस्। तिनीहरू योग्य भएका कारणले नभई आफ्नो लागि क्षमा गर्नुहोस्। यसो गर्नुहोस् ताकि तपाईँको हृदय फेरि पूर्ण होस्। तपाईँका विगतका मानिसहरूले तपाईँलाई चोट पुर्याउन सक्दैनन्। जबसम्म तपाईँले उनीहरूलाई तिनीहरूको विरूद्धमा आक्रोश राखेर तपाईँलाई चोट पुर्याउन अनुमति दिनुहुन्न। जुनसुकै बेला तपाईँ कसैसित रिसाउनुहुँदा तपाईँले उसलाई आफ्नो हृदयको एक टुक्रा, आफ्नो ध्यानको एक टुक्रा, आफ्नो मनको एक टुक्रा दिनुहुन्छ। के तपाईँ त्यस व्यक्तिले त्यो पाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न? त्यसो हो भने क्षमा गरेर त्यसलाई फिर्ता लिनुहोस्। चोटलाई बार बार दोहोर्याउनुको सट्टा त्यसलाई छोडिदिनुहोस्। तपाईँले क्षमा गर्नुहुन्छ भन्ने कुरा तपाईँ छनौट गर्न सक्नुहुन्न। म त्यो क्षमा गर्नेछु तर म क्षमा गर्दिन, भाइहरूले भन्छ। कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एकअर्कालाई क्षमा गरेर जसरी प्रभुले क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। आदरणीय श्रोता, प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। अन्तर्विन्तीको प्रार्थना परमेश्वरसँग पनि यही छ कि प्रभु तपाईँको जस्तो क्षमा दिन सक्ने हृदय हामीमा पनि दिनुहोस्। श्रोता, अब भने कार्यक्रमबाट मैले बिदा माग्नु पर्ने हुन्छ। तपाईँको दिन अर्थपूर्ण आशिषमय रहोस् भन्दै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि। त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। आदरणीय श्रोता, प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा

0: जय मसीह, म सृजना बोहरा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिन सक्नुहुन्छ र विशेष गरिकन कहिलेकाही हामी कलाकारहरूसँग, कहिलेकाही सेवकाईमा एकदमै तल्लीन व्यक्तित्वहरूसँग कुराकानी भलाकुसारी गर्ने गर्छौं र आज मैले कसैलाई निम्ता गर्न सकिनँ, तर पनि म तपाईँलाई भने एक घण्टाभरि कार्यक्रममा साथ दिने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीत पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र म केही महत्वपूर्ण कुरा राख्न गइरहेको छु, विशेष गरिकन आज बुबाको बारेमा, हजुर पिताको बारेमा। हामीलाई सबैको बुबा हुनुहुन्छ र बुवाको टाउकोले के सोच्छ थाहा छ? सधैँ परिवारको जिम्मेवारी बोकेर हिँड्छ टाउको। यो पिता भन्ने कुरा, बाबा भन्ने कुरा, कसैले ड्याडी भन्नुहुन्छ, कसैले बाउ भन्नुहुन्छ, कसैले बुवा भन्नुहुन्छ, कसैले पिता भन्नुहुन्छ, तर एउटा मान्छे हो, होइन? तर यो मान्छेको काँधमा नि यति धेरै जिम्मेवारी हुनुहुन्छ। प्रत्येक एउटा बाउको टाउकोले के सोच्छ, दिमागले के गर्छ, आँखाले के गर्छ, घडीले के गर्छ, होइन? बाउले लगाएको घडी, बाउले हिँडेको पाउ, उहाँको चरण, घुँडा, होइन हात, मुख, यी सबै कुराको अर्थ छ, होइन? मान्छेलाई देख्दा यस्तो लाग्छ, धेरैजनाको गुनासो पनि हुन्छ, धेरै चाहिँ बुबा आमाको चर्चा परिचर्चा हुन्छ बुवाको भन्दा पनि भनिन्छ। तर जहिले पनि तपाईँ त्यो ठाउँमा पुग्नको लागि जति आमाको भूमिका हुन्छ त्यति नै बाउको भूमिका हुन्छ, बराबरी नै हुन्छ बाउ आमाको भूमिका। तर आज म तपाईँलाई केही महत्त्वपूर्ण कुरा बताउँदैछु, एउटा बाउको टाउको जिम्मेवारी के हो भन्दा सधैँ परिवारको जिम्मेवारी बोकेर हिँड्छ जुन टाउको छ नि। अनि तपाईँले बाउको टाउकोभित्र एउटा दिमाग छ, त्यो दिमागले सधैँ के सोच्छ थाहा छ? सधैँ छोराछोरीको भविष्यको बारेमा मात्रै सोचिरहेछ त्यो दिमागले, होइन? छोरालाई या छोरीलाई यो ठाउँमा पुर्याउनु छ, त्यो गर्नु छ, सोचिरहेछ उसले त्यो दिमागले। अनि मुख छ बाउको, मुखले के बोल्छ? कम बोल्छ तर जीवनभर सम्झिने कुरा सिकाउँछ त्यो मुखले, होइन? त्यो महत्त्वपूर्ण कुरा छ। र कतिले आफ्नो बाबाले भनेको कुरा, आफ्नो आमाले भनेका कुराहरू जुन मुखबाट आउँछ नि, यो कुरा चाहिँ छोराछोरीको लागि 100% सही हुन्छ। तर अरूको मुखबाट बोलिएका कुराहरूमा छल हुन सक्छ, तर बुवाले बोलेको कुरामा छल कहिले पनि हुन सक्दैन। यो बुवाको हातको कुरा गरौँ, हात दिनरात मेहनत गरेर परिवारको सपना पूरा गर्छ। जुन हात तपाईँले बुवाको हातलाई स्पर्श गर्नुभएको छ कि छैन, होइन? कहिलेकाहीँ त्यो हात समातेर तपाईँले भन्न सक्नुपर्छ, बाबा दिनरात मेहनत गरेर मेरो भविष्य पूरा गर्नुभयो अथवा मलाई खुट्टामा टेकाउनु भयो, होइन? त्यो हात कयौँचोटि चलेन होला, कहिलेकाहीँ कहिलेकाहीँ ठेला उठ्यो होला, कहिलेकाहीँ होइन मेहनत गरेको छ नि त उसले, त सम्पूर्ण मेहनत आफ्नो छोराछोरीको लागि र परिवारको लागि मात्रै गर्छ। र बुवाको घोडा सङ्कट आए सबैभन्दा अगाडि उभिन्छ बुवाको घोडा अथवा चरण। यो कुरा पनि हामीले ल्याउनुपर्छ, कुनै पनि सङ्कट परिवारमा कुनै समस्या आयो भने नि पहिलोचोटि सोच्नुपर्ने, त्यो कुरालाई सल्भ गर्नुपर्ने, त्यो कुरालाई टुङ्गाउनु पर्ने पिताले नै हुन्छ अथवा बुवाले नै हुन्छ, होइन त? त्यही भएर त्यो बुवाको घोडा कति शक्तिशाली छ, होइन? त्यो घोडा बस्यो भने नि परिवारै बस्छ, यो कुरा कसैलाई थाहा छ? यदि बुवाले अस्वास्थ्य हुनुभयो भने परिवारमा कति धेरै सङ्कट हुन्छ नि, त्यस्ता सङ्कटहरू हामी देखेका छौँ। मानिलिउँ बुवा बित्नुभयो, आमालाई धेरै भार हुन्छ, समस्या हुन्छ, होइन? आमा र बुवा हुँदा दुवैलाई भार कम हुन्छ, तर बुवा बित्नुभयो भने होइन आमालाई यति धेरै गाह्रो हुन्छ, किनभने त्यो घर कयौँ परिवारहरू हामीले देखेका छौँ, सुनेका छौँ। त्यो भएर बुवाको त्यो चरण, त्यो खुट्टा एकदमै शक्तिशाली हुन्छ। आँखा, बुवाको आँखा भनेको आफ्नो दुःख लुकाएर परिवार खुसी देख्ने आँखा हो बुवाको आँखा भनेको। बाउलाई चाहिँ कहिले पीडा हुँदैन र, होइन? तपाईँलाई थाहा छ नि, बुवा जहिले बाहिर निस्किनुहुन्छ, मम्मी घरमा बस्नुहुन्छ, त्यो बुवा किन बाहिर निस्क्यो होला? त्यो परिवारको लागि त उनी, होइन र? छोरा पढाउनु छ, छोरी पढाउनु छ, घर खर्च टार्नु छ, भोलि यो तिर्नु छ, त्यो तिर्नु छ। बाउले कमाउँछ, आमाले जमाउने हो, घर सम्हाल्ने हो, होइन? अनि जहिले पनि बाउको आँखा आफ्नो दुःख लुकाएर परिवारको खुसी हेर्छ, बाउको आँखाले जहिले पनि,
उसले कहिले पनि मलाई यस्तो भयो उस्तो भयो भन्दैन, दुःख भए पनि उसले गरि नै राख्छ। त्यो हो नि त पिता, होइन र? अनि अर्को घडी, बाउले लगाएको घडी पनि त कतिचोटि तपाईँले देख्नुभएको होला होइन। समयसँग परिवारको लागि सफल बन्न खोज्छ, कति राम्रो कुरा छ। समयसँगै परिवारको लागि सफल बन्न खोज्छ त्यो घडी। पाउ आफ्नो थकान बिर्सेर परिवारको लागि दौडिरहने हो पाउको पाउ चाहिँ खुट्टा, होइन? आफ्नो थकान बिर्सेर पनि परिवारको लागि दौडिरहन्छ त्यो पिता, त्यो बाउ। त्यो भएर बुवाप्रति आमाप्रति हामी धन्यवादी हुनुपर्छ नि। अहिले तपाईँ र म जुन ठाउँमा छौँ नि, त्यो ठाउँमा कहाँ हामी सक्लै जन्मेको हो र, होइन? एउटा हातमा हुनुहुन्थ्यो सानो बच्चा, रुँदै जन्मेको मान्छे, हुर्काउने बढाउने ठुलो बनाउने जिम्मेवारी त आमा बुवाले कति हन्डर खाँदै कति दुःख गर्दै जोगाउनु भयो होला, होइन? मैले देखिरहेको थिएँ एउटा घटना, एउटा बच्चा त्यही 10-11 बजी राति निकै रोयो, अनि बाउ पनि आत्तिने आमा पनि आत्तिने, तुरुन्तै होइन एम्बुलेन्स बोलाएर हस्पिटल लगिहाल्यो क्या। ननिन्द्रा नभोक रातभरि हस्पिटलमा बाबामा ननिदाई ननिदाई बच्चालाई केही नहोस् भनेर कति धडपिन्छन्, होइन? अनि त्यही बच्चाहरूले भविष्यमा गएर कति बाबामालाई टर्चर दिएको कुरा, पीडा दिएको कुराहरू पनि देख्छौँ। तर त्यसो चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। बाबामा यति महत्त्वपूर्ण हुनुहुन्छ नि। म त यस्तो लाग्छ बाबामा भनेको त परमेश्वरको अर्को रूप जस्तो लाग्छ क्या। र अहिले त परमेश्वर हामीसँग त होइन प्रत्यक्ष त हुनुहुन्न, पवित्र आत्माको रूपमा हुनुहुन्छ, तर हामीलाई सम्हाल्नको लागि चाहिँ परमेश्वरले बाबा आमा दिएको जस्तो लाग्छ। हुर्काए बडा होइन म छँदैछु भन्ने जस्तो लाग्छ मलाई। त्यो भएर आमा बालाई कहिले पनि हामीले आँखामा आँसु सिर झुकाउने कहिले पनि बनाउनु हुँदैन। हो कतिचोटि गल्ती भयो होला, क्षमा माग्नुहोस्, होइन? मैले एउटा घटना, एउटा गवाही सुनिरहेको थिएँ मेरो मित्रबाट, म एकदमै आशिषित भएँ। उहाँले भन्दै हुनुहुन्थ्यो एकजना परिवारमा एउटै छोरा, धनीको छोरा, तर अब बाबुआमाले सुखले हुर्काउनु भयो पढाउनु भयो, तर एउटा कुरामा चाहिँ निगरानी राख्नु भएन उहाँहरूले, कस्तो सङ्गत गर्दैछ कहाँ जाँदैछ। छोरा त टाटा बाई बाई गर्दै घरबाट निस्किन्छ कलेज जान्छु भनेर, तर ऊ जाँदो रहेछ अरू नै ठाउँ, एउटा भिडमा जाँदो रहेछ। त्यहाँनिर यस्तो भिड जहाँ कसैको मतलब छैन, कोही कसैको मतलब छैन, उनीहरू रमाउने होइन पैसा ल्याउने, त्यसपछि ड्रग्स खाने, लागु पदार्थ प्रयोग गर्ने, इन्जोय गर्ने, त्यस्तो सङ्गतमा पर्यो। अनि त्यस्तो सङ्गतमा परिसकेपछि त्यस्ता मानिसहरूलाई धेरै पैसा खाँचो पर्छ, अनि खाँचो पर्छ। बाउले दिए आमाले दिए सकुन्जेल त दिने हो नि, सधैँ त कहाँबाट ल्याउने, होइन? अनि उसले बिस्तारी घरका सामानहरू बेच्न थालेछ, अनि ऊ राम्रो गिटार बजाउने मान्छे पनि थियो अरे। एक दिन के भयो, पैसा छैन, अब धेरै कुराहरू पनि बेचिसक्यो, आमा बुवाले पनि यस्तो छोरा हुनुभन्दा नभएकै राम्रो भनिसकेको अवस्था छ, बिग्रियो एउटै छोरा, होइन? अनि एक दिन के भएछ भने एउटा गिटार बाँकी छ, यही गिटार बेचेर खाइदिने हो भनेर ऊ चाहिँ गिटार बेच्नको लागि निस्क्यो, गिटार बोकेको छ। अनि मान्छेलाई भन्यो, अरे दाई मलाई पैसा चाहिएको छ, गिटार किनिदिनुहोस् न भाइ, हाम्रो घरमा त कोही बजाउँदैनन्। अनि त्यसपछि त्यो चाहिँ शनिबारको दिन रहेछ, अनि अर्को ठाउँमा पनि गयो, अरे दाई मलाई यो गिटार बेच्नु पर्नेछ, एकदम राम्रो गिटार, मलाई पैसा चाहिएको छ, आपत पराएको छ। आपत त तपाईँलाई थाहा छ, उसलाई खानु परेको थियो, होइन? अनि त्यसपछि त्यहाँ एकजना बहिनी हुनुहुँदो रहेछ, उसले भन्नुभएछ यहाँ त प्रायः गिटारहरू बजाउने मान्छे नै छैन, तर त्यहाँ पर चाहिँ एउटा चर्च छ, त्यो चर्चमा गिटार छैन जस्तो लाग्छ मलाई, मान्छेले ताली बजाएर मादल बजाएर मात्रै सङ्गति गर्छन्,
तिनीहरूले चाहिँ लिन सक्छन् है गिटार भनेर त्यसपछि त्यो बहिनीले देखाइदिनु भएछ। अनि उहाँ त्यो चर्चमा पुग्नु भएछ। चर्चमा पुग्दाखेरि केही जवानहरू हुनुहुँदो रहेछ, विश्वासीहरू हुनुहुँदो रहेछ। अनि सुन्नुहोस् न, मलाई पैसा चाहिएको थियो, यो गिटार लिइदिनुहोस् न, तपाईँहरूलाई त चाहिन्छ नि यहाँ बजाउनु भनेर। हो, गिटार चाहिन्छ हामीलाई, तर अहिले चाहिँ हामी चाहिँ किन्न सक्दैनौँ। तपाईँ भोलि आउनु, हाम्रो यो चर्चको ठुलो मान्छे आउनुहुन्छ, पास्टर आउनुहुन्छ, अनि सायद भोलि चाहिँ उहाँले लिनुहुन्छ होला मलाई लाग्छ, चाहिँ पनि रहेको छ हामीलाई। त्यसपछि उसको गिटार कहीँ नबिकिसकेपछि गिटार बोकेर ऊ गयो घर। अनि उसलाई बोलाइएको थियो 10 बजी, किनभने भोलि त आइतबारको दिन सङ्गति पनि हुन्छ। अनि त्यसपछि त्यहाँनिर भोलिपल्ट ऊ गएछ, अगाडि नै पुगेछ, कोही छैन, मान्छेहरू बिस्तारै मान्छे आउन थाले। पास्टर बाबा पनि आउनुभयो, भन्यो हजुर मलाई पैसा चाहिएको थियो, यो गिटार लिइदिनुहोस् न। अनि पास्टर बाबाले भनेछ, ल भाइ म लिइदिउँला, तर हजुर चाहिँ बस्नुहोस् चाहिँ हाम्रो सङ्गति हुन्छ, सुन्नुहोस् होइन, अनि त्यसपछि म विचार गरौँला। अनि त्यसपछि सङ्गति सक्यो, सबै कुरा सक्यो, उसलाई सङ्गति एकदमै मन पर्यो होइन। ऊ कयौँचोटि सुधार केन्द्रमा गइसकेको थियो, सुधार केन्द्रले पनि उसलाई सुधार्न सकेको थिएन। जब त्यो मण्डलीमा जान थाल्यो, अनि अन्तिममा पास्टर बुवाले भन्नुभयो, भाइ हामी गिटार त किन्छौँ, अनि गिटार बजाउने मान्छे छैन, तपाईँले प्रत्येक शनिबार आएर अथवा आइतबार आएर बजाइदिन सक्नुहुन्छ भने हामी लिन्छौँ भन्नुभएछ क्या। अनि त्यसपछि ए ठिक छ ठिक छ, नत्र हामी लिँदैनौँ है, तपाईँले भन्योभन्दा बढी पैसा दिउँला, तर हजुरले प्रत्येक दिन आएर प्रत्येक आइतबार आएर गिटार चाहिँ बजाइदिनुपर्छ। ए ठिक छ ठिक छ, तर गिटार चाहिँ लिइदिनुपर्छ। ठिक छ, लिइदिनु भएछ। अनि भाइले अब प्रतिज्ञा गरिसकेको छ, प्रत्येक के छ आइतबार चाहिँ गिटार बजाउनु पर्छ भनेर होइन। त्यसपछि गयो, आइतबार आयो, अब उसले गिटार बजाउनै पर्यो। त्यसो गर्दा गर्दा चाहिँ उहाँले प्रभुलाई पाउनु भयो अरे। अनि अहिले उहाँको सारा घरना आमा बुवा खुसी साथ प्रभुलाई आराधना गर्न आउनुहुन्छ अरे त्यो चर्चमा। अहिले छोरा त्यो चर्चको क्वायर लिडर भएर सङ्गतिमा साथ दिइराख्नु भएको छ अरे। मेरो मित्रले भन्दै हुनुहुन्थ्यो, शक्तिशाली गवाई होइन। अनि उहाँको बाह्र आमाले भन्नुभयो अरे, कैयौँचोटि लगे सुधार केन्द्र, यो सुध्रिन सकेन, तर जब यो चर्च आयो सुध्रियो, हामीलाई पनि ल्यायो, कस्तो आशिषको कुरा। त्यो भएर भोलि परमेश्वरले कसरी कसको जीवनमा काम गर्नुहुन्छ हामीलाई थाहा छैन, तर प्रत्येक मान्छेलाई हामीले प्रभुको बारेमा सुनाउनै पर्छ, सुनाउनै पर्छ होइन भने। यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

मेरो बुवाको घर, मेरो पनि छ एउटा घर, मेरो बुवाको घर निकै नै अर्थपूर्ण कुरा छ। एउटा घटना मैले सुनेको थिएँ बुवाको बारेमा र आमाको बारेमा। तीन भाइ छोरा रहेछन्, जेठा, माइला, कान्छा। समय र परिस्थितिले बाबाआमाले यति धेरै दुःख गरेर छोराछोरीलाई हुर्काए, पढाए, ठूलो मान्छे बनाए। समय यस्तो आयो अनि जब सबै दुःख त बाबाआमाले छोराछोरीकै छोराहरूकै लागि गरेको थियो, बाबामा वृद्ध हुँदै गइसकेपछि भोलि के थाहा हामीलाई, हामी बित्यौँ भने तिमीहरूलाई गाह्रो होला भनेर बाउले चाहिँ तीन ठाउँमा जमिन जोड्नु भएको रहेछ। एउटा सहरमा, एउटा गाउँ भइगयो अनि एउटा पुरानो घर। तीन भाइलाई यसरी प्रश्न सोध्नु भयो अरे उहाँले, यी सबै सम्पत्ति तिमीहरूको लागि हो जुन तीन ठाउँमा छ, यो घर अनि सहरको घर अनि त्यसपछि बजारमा घर छ। अनि तीन दाजुभाइले, जेठाले एक ठाउँको रोज्यो अरे, माइरूले अर्को ठाउँ, कान्छोले एउटा ठाउँ रोज्यो अरे, तर बाबा मलाई कसैले रोजेन अरे। त्यो तीन ठाउँको जग्गा उनीहरूलाई पास गरिदिइसकेपछि अब त उनीहरूको पनि त अब कहाँ जाने, बाबामालाई चाहिँ कसैले रोजेन अरे। यो घटना मैले सुनिरहँदा कतिचोटि यस्तो अवस्था पनि आउँछ, कतिचोटि हामीले आमा बुवाले हाम्रो लागि गरेको परिश्रम, मेहनत हाम्रो लागि भन्ने कुरा बिर्सन्छौँ, होइन? कतिचोटि परिस्थितिहरू आउँछ, आमा बुवाले यो मेरो छोरा, यो मेरो छोरी भनेर हुर्काएको हुन्छ नि त, होइन? कतिचोटि अफिसबाट आउँदा एकछिन नदेख्दा मेरो छोरा भनेर अँगालो मारेको, मेरो छोरी भनेर अँगालो मारेको त्यो स्पर्श अझैसम्म पनि ताजा हुन्छ। तर जहिले पनि आमा बुवाले छोराछोरी रोज्छन्, तर छोराछोरीले आमा बुवा कति रोज्दैनन् देख्न सकिन्छ। त्यो भएर हामी परमेश्वरलाई धन्यवाद दिने हजार कारणहरू छन्, होइन? आमा बुवा दिनुभयो यसको लागि धन्यवाद, मेहनत गर्ने बुवा दिनुभयो यसको लागि धन्यवाद, आमा दिनुभएको छ यसको लागि धन्यवाद, साथी सङ्गी दिनुभएको छ यसको लागि धन्यवाद, मैले प्रभुलाई पाएको छु यसको लागि धन्यवाद, म आमा बुवाको सेवा गर्छु यसको लागि धन्यवाद। हामी जस्तो रोप्छौँ नि त्यस्तै पाउँछौँ। हामीले आमा बुवाको सेवा गऱ्यौँ भने पछि, अहिले तपाईँले सेवा गर्नुहुन्छ होइन आमा बुवाको, तर पछि परमेश्वरले तपाईँलाई दुईटा सेवा गर्ने मान्छे दिनुहुन्छ क्या। आफूले रोपेका कुरा त फिर्ता पाउने हो नि। अहिलेदेखि नै हामीले आमा बुवालाई माया प्रेम गऱ्यौँ भने हामीले पनि त्यो माया प्रेम जस्तो रोप त्यस्तै फल्ने हो क्या। हामीले घृणा गऱ्यौँ, आमा बुवालाई वास्ता गरेन भने हामीलाई पनि त्यो दिन आउँछ, कसैले वास्ता गर्दैन। त्यो भएर परमेश्वरको वचन स्पष्ट रूपले भन्छ, तिमी जस्तो चाहन्छौ त्यस्तै गर, होइन? तपाईँ आदर इज्जत चाहनुहुन्छ भने नि आफूले पनि त आदर इज्जत गर्नु पर्यो नि। आदर इज्जत मात्र पाएर हुन्छ? आफूले चाहिँ नगर्ने अनि आफू चाहिँ आदर इज्जत पाउन खोज्ने त्यो त हुँदैन नि त, एकतर्फी त रोटी पाक्दैन नि त। त्यो भएर मैले आमा बुवाको सन्दर्भमा आज के जोडिरहेछु भने, हामीले आमा बुवाप्रति धन्यवादी हुनुपर्छ। उहाँको अथाह त्यो परिश्रमले नै तपाईँ र म आज यो पृथ्वीमा उभिएका छौँ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन। तपाईँ सानो हुँदा लड्ला कि केही चोट लाग्ला कि भनेर पछि पछि दौडेको बिर्सिनुभयो, तर आज बुवा आमा कयौं दिनको निस्केर हिँडेको, कहिले फोन गरेर सोध्नु भएको छ कहाँ हुनुहुन्छ, के खाँदै हुनुहुन्छ। कतिले एकदमै माया गरेको देख्छ क्या आफ्नो आमा बुवालाई, त्यो त रोपेको पनि होइन र,
अहिले तपाईँले माया गर्यौं भने, हामीले आमा बुवालाई माया गर्यौं भने हाम्रो छोराछोरीले पनि हामीलाई माया गर्छन् होइन, परिणाम त भोग्नुपर्छ, जस्तो रोप्नु भएको छ त्यसको परिणाम त हामी पाउँछौँ होइन। आज नफल्ला भोलि नफल्ला तर एक दिन चाहिँ फल्छ। एउटा रुखलाई कसैले तपाईँलाई रुखको बिरुवा त्यो लिएर थपक्क गाडेर त हुँदैन नि, त्यो रुखलाई गोडमेल गर्नुपर्छ, मल हाल्नुपर्छ, पानी हाल्नुपर्छ, अनि त्यसले फल राम्रो दिने हो नि होइन र। हामी फलको आशा गर्छौँ तर परिश्रम गर्दैनौँ, मेहनत गर्दैनौँ, त्यस्तै हो। अहिलेदेखि नै यस्तो रुख रोप्नुहोस् अनि त्यो दिन जुन दिन तपाईँ केही गर्न सक्नुहुन्न, हल्लीचल्ली गर्न सक्नुहुन्न, हो त्यही रुखको फल टिप्दै खाने हो। रोपेका कुराहरू त फेरि त आउँछन् नि त होइन। त्यो भएर हजार कारण छन् प्रभुलाई धन्यवाद दिने बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा।

छोरा ठूलो भएपछि बुवाको संघर्ष बिर्सन सक्छ, तर बुवाले छोरा सानो हुँदा बिताएका दुःखका दिनहरू अथवा संघर्ष कहिले बिर्सन सक्दैन। किनभने जब आमा बुवालाई छोराछोरीले जोड दिन्छन् नि, त्यतिखेर त्यो दिन उनीहरूले सम्झिन्छन्, अरे क्या मैले त्यस्तो परिश्रम गरेर दुःख गरेर खाए नखाए होइन मैले हुर्काए पढाए, तर आज यति ठुलो झड्का, यति ठुलो त्यो पीडा, यति ठुलो त्यो चोट छोराछोरीले दिन्छन् नि, होइन कहिले बिर्सन नसक्ने। त्यो भएर तपाईँ र म आमा बुवाप्रति धन्यवादी हुने, धन्यवाद दिने कयौं कारणहरू छन्। यदि आमा बुवाले वास्ता फिक्री नगरेको भए नि, आज जेसुकै होस् भनेर छोडिदिएको भए, तपाईँ यतिखेर सायद तपाईँ र म पनि जेलभित्र हुन्थ्यौँ होला, अथवा तपाईँ र म जाँड रक्सी खाएर कतै खोलाको छेउछाउ बाटोको छेउछाउतिर लडिरहेको हुन्थ्यौँ कि। तर प्रत्येक पल मेरो छोरा खराब सङ्गतमा नलागोस्, मेरो छोराले कुलतमा नलागोस्, मेरो छोरीले राम्रो सङ्गत गरोस्, संस्कारी होस् भनेर कति धेरै निगरानी राखेको हुन्छ क्या। त्यो ठाउँमा पुर्याउनको लागि नि, तपाईँ र मलाई त्यो ठाउँसम्म पुर्याउनको लागि, आमा बुवाले देखेको सपना पूरा गर्नको लागि रात दिन मेहनत गर्ने त आमा र बुवा हो नि, होइन? आमाले घर सम्हालिन्, बाउले होइन आर्थिक कुरा सम्हाले, त्यो भएर त तपाईँ र म छौँ त। यो कुरा तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। त्यो भएर आमा बुवाप्रति एकदमै धन्यवादी हुनुपर्छ। मैले एउटा भिडियो हेरिरहेको थिएँ, जस आमा र बुवाको एकदमै एनिभर्सरी रहेछ, भव्य रूपमा उहाँहरूले यति मजाले गरिदिनु भएको रहेछ, तर त्यहाँ सरप्राइज रहेछ क्या। अनि त्यो चाहिँ उहाँहरूले आफन्तले गरेको जस्तो बनाउनु भएछ, तर जति लगानी राख्ने आफन्तहरू सबैलाई बोलाएर होइन अनि गर्नुभएको रहेछ। अनि त्यो आयोजना चाहिँ आफ्नो छोरीले, उहाँ चाहिँ प्रवासमा विदेशमा हुनुहुँदो रहेछ, जति पैसा लागे पनि गर्नुहोस् है, किनभने बाबामाको लागि एउटा उत्साह हुन्छ भनेर। अनि त्यसपछि त्यो कार्यक्रम भइरहेको थियो, त्यहाँ एकजना व्यक्ति आउनुभयो, त्यो व्यक्तिले यति धेरै उपहारहरू लिएर आउनुभयो। अनि उहाँले भन्नुभयो, मलाई चिन्नुभयो भन्दा, चिनिन, त्यो फलानाको म छोरा क्या। अँ ए बाबु, त कति ठुलो भइसकेछौ, कहाँ थियो भन्दा, म बाहिर थिएँ नि। अनि कस्तो थाहा पायो त हाम्रो यो एनिभर्सरी छ भनेर, म थाहा पाउँदिनँ त अनि भनेर। अनि त्यसपछि उहाँले त्यो गिफ्टहरू दिनुहुन्छ, एउटा फेरि दिनुहुन्छ, अर्को दिनुहुन्छ, होइन त्यो टेबलै गिफ्टले भरियो। अनि अन्तिममा त्यो व्यक्तिले एउटा कुरा भन्नुभयो, यी सबै कुरा चाहिँ तपाईँको विदेशमा भएको छोरीले पठाउनु भएको। भन्दाखेरि त्यो बुवा यति रुनुभयो, आमा यति रुनुभयो अँगालो मारेर। अनि उहाँले एउटा पत्र लेखेर पठाउनु भएको रहेछ आमा बुवालाई। त्यो पत्र यस्तो त्यो प्रकारको थियो क्या, एकदमै धन्यवादी प्रकारको, हजार कारण छ धन्यवाद दिने बाबा आमालाई भन्ने प्रकारको थियो क्या। अनि त्यहाँ लेखिएको थियो, त्यो शब्दहरू पनि मलाई एकदमै मन पराएको थियो, मेरो बाबा आमा, मैले आज तपाईँको छोरी आफ्नो खुट्टामा उभिएकी छु, र यो खुट्टामा उभाउने तपाईँहरू नै हो। मैले गर्न त जति गर्न चाहेको छु गर्न सकिरहेको छैन तपाईँहरूको लागि, तर यो सानो उपहार यो कारणले पठाउँदैछु कि तपाईँहरूले मेरो जीवनमा यति धेरै लगानी गर्नुभयो, त्यो लगानीको मूल्य त म चुकाउन सक्दिनँ, तर एउटा यो सानो खुसीमा झन् मेरो आमा बुवालाई खुसी बनाउनको लागि यो सानो कार्यक्रम आयोजना गरेको छु। खुसी हुनु, म आउने त धेरै कोसिस गरेँ तर बिदा मिलेन, अर्को वर्ष चाहिँ पक्कै पनि आउनेछु। अनि तपाईँले मलाई हुर्काउनु भयो, बढाउनु भयो, यो विदेशको ठाउँसम्म पुर्याउनु भयो, अझै पनि भन्नुहुन्छ केही गाह्रो पर्यो भने भनै, त्यो मनको लागि धेरै धेरै धन्यवाद भनेर आफ्नो आमा बुवालाई पत्र लेख्नु भएको थियो क्या उहाँले। हेर्नुहोस् त,
कयौं छन् छोराछोरी आमा बुवाप्रति धन्यवादी हुने, तर कयौं छोराछोरी छन् आमा बुवालाई दिनदिनै रुवाउने। त्यसो नगरौं, किनभने जति रुनुपर्ने थियो, जति परिश्रम गर्नुपर्ने थियो तपाईँहरूको लागि उहाँले गरिसक्नु भएको छ। अब रुवाउने समय होइन, अब खुसी दिने समय हो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोतवृन्द, हाम्रो आजको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। हवस् त, जय मसीह, तपाईँको आजको रात आशिषमय बितोस्। तर www.goodnewsfm.com.np भने अनलाइनका श्रोताले रातभर हाम्रो गुड न्यूज एफएम रेडियोलाई सुन्न सक्नुहुनेछ।